0: 1518 कर्मचारी कार्यरत छन्।
1: सगरमाथामा बढ़दो मानव चापप्रति चिन्ता, गोर्खापत्र खबर लेख्छ। पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ़दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षणबारे चिन्ता व्यक्त गर्नुभएको छ। हिमपहिरो, बढ़दो हिउँ पग्लिने क्रम, खुम्बु क्षेत्रमा बढ़दै गएका हिमचिरा र सगरमाथा आरोहणको बढ़दो होड़बाजीले हिमालमा थुप्रिँदै गएका मानव फोहोरका कारण पर्वतारोहणमा चिन्ता थपिएको छैन। शेर्पा पथ प्रदर्शकले जोखिम मोल्दै कम पारिश्रमिक, बीमा वा अपर्याप्त क्षतिपूर्ति र असमान सुविधाका कारण पेशाबाट बढ़दो पलायनका कारण समेत आरोहणमा चुनौती थपिँदै गएको छ। सगरमाथाको 25 पटक सफल आरोहण गरिसकेका पेम्बा छिरिङ शेर्पाले नेपाल र नेपालको पर्वतारोहण चिनाउन शेर्पा समुदायको मुख्य भूमिका रहे पनि राज्यबाटै विभिन्न असमानता भोग्दै आएको गुनासो गर्नुभयो।

0: वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: Happy New Year, the East with the Gold.

0: Pack तथा Sure Shot Gifts, Washing Machine मा 6 केजी Ariel Magic, Dishwasher मा Washing Tablets, Air Conditioner मा Installation र Free Standing Oven मा Pressure Cooker, नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईद अर्थात ईद उल जोहा आज देशभर श्रद्धा उल्लास र धार्मिक आस्थाका साथ मनाइँदैछ। बिहानैदेखि राजधानी काठमाडौँ सहित देशका विभिन्न जिल्ला स्थित मस्जिद ईदगाह र मुस्लिम बस्तीमा नमाज अदा गर्ने एक आपसमा शुभकामना साटासाट गर्ने तथा कुर्बानी दिने कार्यक्रम सञ्चालन गर्दै यो पर्व मनाइँदैछ। रमजान पर्व सम्पन्न भएको करिब 70 दिनपछि मनाइने ईद उल जोहा इस्लाम धर्ममा त्याग समर्पण विश्वास र मानव सेवाको प्रतीक मानिन्छ। मुस्लिम समुदायले आज बिहान स्नान गरी नयाँ वा सफा पोशाक लगाएर नजिकको मस्जिद तथा ईदगाहमा सामूहिक नमाज अदा गरेर यो पर्व मनाउँदैछन्। नमाजपछि ईद मुबारक भन्दै शुभकामना आदान प्रदान गर्ने परम्परा रहेको छ।
3: पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या घट्दै जाँदा सरकारले सार्वजनिक विद्यालय मर्ज अर्थात समायोजन नीति अघि बढ़ाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कम विद्यार्थी भएका विद्यालयलाई आपसमा गाभ्ने तयारी तीव्र बनाएको बताएको छ।
2: प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले दुग्ध विकास संस्थान डीडीसीमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा रहेको विषयमा जाँचका लागि केही कागजात ल्याइएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताउनुभयो। उहाँले डीडीसीबारे कुन उजुरीमाथि अनुसन्धान भइरहेको हो भन्ने बारे पनि खुलाउनु भएको छैन।
3: नेपाल प्रेस युनियनले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप विरूद्ध सशक्त प्रतिरोध गर्ने घोषणा गरेको छ। युनियनको 35 स्थापना दिवस तथा विधानसभाबाट जारी 9 घोषणा पत्र मार्फत लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता

0: सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोषका निर्देशक छवि रमण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गर्नुभएको हो।
1: नेपालका लघुवित्त वित्तीय संस्थाहरूको अवस्था विगतको तुलनामा क्रमशः सुधार उन्मुख बन्दै गएको छ। केही समय अघि लघुवित्त क्षेत्रमा देखा परेको गम्भीर संकट, अराजक समूहहरूको आन्दोलन र नकारात्मक फैलाइएका भ्रमहरू विस्तारै मत्थर हुँदै गएपछि यो क्षेत्र पुनः लयमा फर्किन थालेको हो। नेपाल लघुवित्त बैंकर संघका पदाधिकारी तथा विभिन्न लघुवित्त संस्थाका नेतृत्वकर्ताहरूका अनुसार विगतको चरम निराशाजनक अवस्थाबाट गुज्रिएको लघुवित्त क्षेत्रमा अहिले सकारात्मक संकेतहरू देखा परेका छन्।
0: अब शेयर बजार बुधबार धितोपत्र बजारमा 6 अर्ब 3 करोड़ रूपियाँ भन्दा बढ़ीको 1,52,00,000 भन्दा बढ़ी कित्ता धितोपत्र कारोबार भएको छ। आगामी आर्थिक वर्षको बजेटप्रति आशावादी लगानीकर्ताले बुधबार कारोबार बढ़ाएका हुन्। मंगलबार 4,85,00,000 रूपियाँ भन्दा बढ़ीको 1,18,00,000 भन्दा बढ़ी कित्ता धितोपत्र कारोबार भएको थियो।

0: रेजरमा
1: तिस हो वर्षभरि चार्ज गर्नुहोस्
0: र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्
2: खुसीको कनेक्सन सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौं
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। रूसले नयाँ इबोला विरूद्धको खोप बनाएको दावी गरेको छ। अफ्रिकामा इबोला संक्रमणको जोखिम बढ़िरहेका बेला रूसले इबोलाको नयाँ स्ट्रेन विरूद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दावी गरेको हो। दक्षिण अफ्रिका स्थित रूसी दूतावासका अनुसार रूसी वैज्ञानिकहरूले तयार पारेको उक्त खोपले हाल प्रकोपसँग जोड़िएको दुर्लभ बुन्डी बुग्यो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको रूसी समाचार समिति इतारतासले जनाएको छ। दूतावासले रूसका स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरेको जानकारी दिएको जनाएको छ। विशेष गरी कंगो क्षेत्रमा देखिएको प्रकोप सम्बन्धित बुन्डी बुग्यो स्ट्रेन विरूद्ध पनि यो खोप उपयोगी हुन सक्ने दावी गरिएको छ।
5: अब खेल र खेलाड़ीका खबर। एसियाली खेलकुद महिला क्रिकेट छनौट प्रतियोगितामा नेपालले बुधबार चीनलाई 19 रनले हराएर विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास क्रिकेट ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 5 विकेटको क्षतिमा 125 रन बनाएको थियो।
4: अब विचार तथा विश्लेषण। इकोनोमी फर्स्ट सरकारका लागि ठूलो अवसर शीर्षकमा विष्णु अग्रवालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। नेपालको इतिहासमा केही यस्ता क्षण आउँछन् जसले केवल सरकार होइन देशको भावी दिशा निर्धारण गर्दछन्। अहिले नेपाल ठिक त्यस्तै मोडमा उभिएको छ। नेपाललाई अब राष्ट्रिय आर्थिक सहमति आवश्यक छ। एक प्रकारको साझा आर्थिक सोच पत्र जसले 15-20 वर्षको राष्ट्रिय आर्थिक प्राथमिकता तय गरोस्। इकोनोमी फर्स्ट नारा मात्र होइन यो नेपालका लागि सम्भवतः अन्तिम ठूलो अवसर हो।
5: स्थानीय आर्थिक विकास शीर्षकमा डाक्टर लोकनाथ भूषालको विचार गोर्खापत्रमा छापिएको छ। स्थानीय तह नेपालको आर्थिक समृद्धिको आधार स्तम्भ हो। संघीय शासन प्रणाली सफल बनाउन स्थानीय सरकारलाई आर्थिक रूपमा सक्षम पारदर्शी र आत्मनिर्भर बनाउनु आवश्यक छ। नेपालको 16 योजनाले स्थानीय आर्थिक विकासलाई राष्ट्रिय समृद्धिको प्रमुख माध्यमका रूपमा लिएको छ। आफ्ना तुलनात्मक लाभका क्षेत्रको विकास मार्फत स्थानीय तहले आर्थिक रूपान्तरण गर्न सक्छन्। स्थानीय स्रोत र सम्भावनाको सही उपयोग जनसहभागिता तथा प्रभावकारी योजना कार्यान्वयनद्वारा मात्र दिगो आर्थिक विकास सम्भव हुनेछ। नेपालको समृद्ध भविष्य स्थानीय तहको सफल आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोड़िएकाले नयाँ संघीय सरकार र हालको तथा अर्को वर्षको निर्वाचनबाट आउने नयाँ स्थानीय सरकारले स्थानीय तहलाई साधन र

0: क्षमताले युक्त बनाउनु आवश्यक छ।
1: हस्त कार्य 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिँदै यसपछि पत्रकार किम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम सूर्य ज्योति सजी प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: अहिले बिहानको 6 बजे
3: हजुरको रेडियो 102.1 मेगा
4: प्रसारण हुँदैछ।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 14 गते बिहीबार, मे 28 तारीक सन् 2026, नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको द्वादशी तिथि, आज बकर ईद ईद उल अधा।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: एक वर्षमा थपियो 1300 किलोमिटर सड़क कालो पत्र, 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा, विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ कानून बनाउने तयारी।
1: 23 भदौमा मानव अधिकार उल्लंघन र भोलिपल्ट संगठित आपराधिक कार्य भएको मानव अधिकार आयोगको निष्कर्ष, ओली लेखक र गुरूङमाथि फौजदारी कसूरमा कार्यवाही सिफारिश, नयाँ प्रतिनिधि सभा हलबाट बजेट भाषण नहुने।
0: निजी अस्पतालमा स्वास्थ्य बीमा स्थगित, 7 जिल्लामा फैलियो दादुरा, इजरायलमा 3000 भन्दा बढ़ी नेपाली श्रमिकको माग।
1: इजरायली सेनाद्वारा दक्षिण लेबनानमा ठूलो क्षेत्र खाली गराउन युद्ध क्षेत्रको घोषणा, आक्रमणमा हमासका नयाँ सैन्य कमाण्डरको मृत्यु, इरानमा पक्राउ परेका जहाजका चालक दलका 10 भारतीय रिहा।
0: र बीसौं एसियन क्रिकेट छनौटमा चीन नेपालसँग 20 रनले पराजित, काभा च्याम्पियनशीपमा आज नेपाल अनि इरान खेल्दै, अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीपमा नेपालका सद्भाव र भारतका निखिल शीर्ष स्थानमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदनको प्रसंग।
1: राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष 23 भदौको जयन्ती आन्दोलनमा मानव अधिकार उल्लंघन भएको र भोलिपल्ट 24 भदौमा पूर्व योजना अनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ। मानव अधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कार्यवाही गर्न र आधिकारिक कार्यमा आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिश गरेको छ। आयोगले हिजो नै आफ्नो सिफारिश प्रधानमन्त्री कार्यालयमा बुझाएको छ। आयोगले मानव अधिकार उल्लंघनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, संचार मन्त्री, सुरक्षा निकाय प्रमुख लगायतलाई कार्यवाही सिफारिश गरेको छ। 24 भदौको घटनामा जोड़िएका रासुपाका 17 सांसद सहित 52 जनाको नाम किटान गरी आयोगले अनुसन्धानका लागि सिफारिश गरेको छ। टीओबी सहित दुई समूहलाई पनि अनुसन्धानका लागि कार्यवाही गर्न सिफारिश गरिएको छ। टीओबी को उसका हातले 23 भदौको आन्दोलन हिंसात्मक भएको आएको निष्कर्ष छ। 23 भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघन गरेको आएको ठहर छ। उहाँहरूलाई संविधानको धारा 249 उपधारा 2 बमोजिम अदालतमा मुद्दा चलाउन सिफारिश गरिएको छ। यसैगरी गौरी बहादुर कार्क नेतृत्वको जाँचबुझ आयोगले उहाँहरूलाई ज्यान मार्ने कसूरमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिश गरेको थियो। आयोगले कानूनी प्रावधानमा सिफारिश गरेको छ जसमा बढ़ीमा 6 महिना कैद वा 3,00,000 जरिवाना वा दुवै सजाय हुने व्यवस्था राख्न भनेको छ। ती मुद्दा हेर्न अलग्गै विशेष अदालत गठन गर्न पनि भनिएको छ। गम्भीर प्रकारका मानव अधिकार उल्लंघन बाहेक अन्यका हकमा सम्बन्धित पीड़ित तथा अदालतको अनुमतिले सार्वजनिक रूपमा क्षमा माग्ने, उचित क्षतिपूर्ति दिने र मानव अधिकार उल्लंघनलाई सजाय योग्य क्षमा दिन मिल्ने व्यवस्था गर्न भनिएको छ। मानव अधिकार उल्लंघनमा जिम्मेवार देखिएको भन्दै आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई पनि संविधानको धारा 249 उपधारा 2 बमोजिम कार्यवाहीका लागि सिफारिश गरिएको छ। उहाँहरूलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न पनि आयोगले सरकारलाई सिफारिश गरेको हो। गोली चलाउने सुरक्षाकर्मीका विषयमा सूक्ष्म अनुसन्धान गरी कार्यवाही गर्न पनि भनिएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेललाई, प्रहरी नायब महानिरीक्षक ओम राणा, वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खनाललाई संविधानको धारा 249(2) को ङ बमोजिम प्रक्रिया पुराई विभागीय कार्यवाही गर्न पनि आयोगले सिफारिश गरेको छ। आयोगको सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा के हुन्छ भनी सीआईएनसँग कुरा गर्दै आयोगका सचिव मुरारी खरेलले भन्नुभयो,
3: यो सिफारिश चाहिँ 3 महिनाभित्रमा कार्यान्वयन गर्न पर्ने सरकारको दायित्व छ र कानूनले पनि त्यही कुरा भनेको छ। यदि 3 महिनाभित्र कार्यान्वयन गर्न नसक्ने हो भने 2 महिनाभित्रमा यो कारणबाट कठिनाई छ भनेर चाहिँ सरकारले जवाफ दिने अथवा सम्बन्धित व्यक्तिहरूले आफूसँग रहेको प्रमाण सहित कार्यवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौ भन्दा सरकारले यो सिफारिश कार्यान्वयन गर्छ।
1: यसैबीच प्रतिवेदन सार्वजनिक भएसँगै आयोगको सिफारिश कार्यान्वयनको विषय चर्चाको केन्द्र बनेको छ। यसअघिका आयोगका कतिपय सिफारिश कार्यान्वयनमा गएका छैनन्। कार्यान्वयनको सम्भावना बारे सीआईएमसँग कुराकानी गर्दै संविधानविद डाक्टर विपिन अधिकारी,
4: कमी कमजोरी खोजेर हिँड्ने काम सरकारको होइन, अब त्यसको त्यो काम गर्ने पक्षहरू छन् होइन, नागरिक समाज छ, अड्डा अदालतहरू छन्, पब्लिक इन्ट्रेस्ट पेटिसनरहरू छन्, प्राज्ञिक जगतले त्यो हेर्न सक्दछ। सरकारको काम भनेको त्यसलाई कार्यान्वयन गर्ने हो र कार्यान्वयन चाहिँ त्यो रूपमा गर्ने हो जुन रूपमा आयोगको जुन संवैधानिक भूमिका छ हो त्यसको संरक्षण हुन्छ, पालना हुन्छ। कानून बनाएर गर्ने भन्नुको अर्थ अब त्यसलाई देशको संविधान कानून र व्यवस्था अनुसार बुझ्नु पर्दछ। प्रक्रियागत कुराहरूमा हिजो भएका घटनाहरूका सम्बन्धमा आज पनि चाहिँ त्यो कार्यविधिहरू बनाउनलाई सरकारले सक्दछ, कार्यान्वयन गर्न सक्दछ, तर अपराध वा कसुर स्थापित गर्ने कुराहरू आज कानून बनाएर हिजोको कुरोलाई परिभाषित गर्न सकिँदैन। तर प्रक्रियागत रूपमा जहाँनिर जे पुगेको छैन त्यो आयोगले भनेको मान्छे गर्नुपर्ने दायित्व चाहिँ सरकारकै, त्यो सरकारले गरेका काम कारवाहीमा कमी कमजोरी हुन सक्दछ, त्यसलाई स्वतन्त्र रूपमा समीक्षा गर्ने र आवश्यक निर्देशन दिने अधिकार सहित आयोगको व्यवस्था गरिएको कर्तव्य चाहिँ नेपाल सरकारको हो। अब गर्छ कि गर्दैन भन्ने कुरो त मानव अधिकार प्रति यो सरकारको कति प्रतिबद्धता छ अब त्यसमा भर पर्ने कुरा हो।
0: पटक पटक म्याद थपिए पनि संघीय संसद भवन निर्माणको काम पूरा हुन नसकेपछि यसपटक पनि प्रतिनिधि सभाको आफ्नै हलमा बजेट भाषण नहुने निश्चित देखिएको छ। सिंहदरबार स्थित पुतली बगैंचामा निर्माणाधीन संघीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको नयाँ हलबाट बजेट प्रस्तुत गर्ने तयारी थियो, तर निर्माण कार्य समयमै नसकिँदा योजना अधूरी बनेको छ। प्राविधिक तथा संरचनागत काम बाँकी रहेपछि अब आगामी बजेट भाषण निर्माणाधीन भवनकै बहुउद्देश्यीय हलबाट हुने गरी तयारी थालिएको छ। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको अहिलेको बैठक कक्षमै 15 जेठको अपराह चार बजे दुवै सभाको संयुक्त बैठक बस्ने र त्यसअघि 3:45 उपस्थित हुन सांसदहरूलाई निर्देशन दिइसक्नु भएको छ। संसद सचिवालयले केही दिन अघि प्रतिनिधि सभाको हलबाट बजेट भाषणको तयारी भइरहेको जानकारी दिएको थियो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्माणाधीन प्रतिनिधि सभा हलमा अडियो भिडियो सिस्टम एमसीआर जडान तथा अन्य प्राविधिक व्यवस्था समयमै पूरा हुने सुनिश्चित नभएकाले जोखिम लिन नसकिएको हो। शहरी विकास तथा भवन निर्माण विभागले भने हल सञ्चालन गर्न सकिने अवस्थामा रहेको दावी गरिरहेको छ। विभागका प्रवक्ता रोशन श्रेष्ठका अनुसार केही कन्फरेन्सिङ उपकरण सिंगापुरबाट नआए पनि वैकल्पिक व्यवस्था मार्फत हल सञ्चालनको तयारी गरिएको थियो, काम चलाउने गरी वैकल्पिक व्यवस्था गरिएको थियो, हल चल्ने अवस्थामै थियो। उहाँले भन्नुभयो, बहुद्देश्यीय हलबाट बजेट आउने निर्णय भएको हुँदा समाचार मार्फत मात्रै थाहा पाएको पनि उहाँले बताउनु भएको छ। यसैबीच सुर्तीजन्य पदार्थमा कर बढ़ाउन सरकारमाथि चौतर्फी दबाव पनि बढ़ेको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सत्तापक्षका सांसद सुर्तीजन्य पदार्थ नियन्त्रण क्षेत्रमा काम गर्दै आइरहेको विज्ञ लगायत संघ संस्थाले कर वृद्धि गर्न माग गरेका हुन्। सुर्तीजन्य पदार्थको सेवनबाट नसर्ने रोग भयावह भएको भन्दै संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचन सहित 30 जना सांसदले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। लिखित र हस्ताक्षर सहितको निवेदन बुझाउँदै सांसदहरूले सुर्तीजन्य र मदिराजन्य वस्तुमा कर बढ़ाउन आग्रह गरेका हुन्। सुर्तीजन्य पदार्थ नियन्त्रण र रोकथामको क्षेत्रमा काम गर्दै आइरहेको एक्सन नेपाल नामक संस्थाले पनि सुर्तीजन्य पदार्थको कर वृद्धि गर्न माग गरेको छ। यसैबीच स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको आकस्मिक बाहेक सबै स्वास्थ्य बीमा स्थगित गर्ने निर्णय गरेको छ। बोर्डले बढ़दो वित्तीय संकटलाई कारण देखाउँदै यही जेठ 16 गतेदेखि निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा स्थगित गरिएको निर्णय गरेको बताएको हो। बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले बोर्डको जेठ 11 गते बसेको बैठकको निर्णय अनुसार अर्को अवस्था व्यवस्था नभएसम्म स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य बीमामा आबद्ध निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा मात्रै सञ्चालन हुने बताउनुभयो। बोर्डको निर्णयपछि निजी अस्पताल तथा मेडिकल कलेजहरूले सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन्। स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकलाई प्रदान गरिने उपचार सेवा सम्बन्धी खर्च तथा सुविधा थैली परिमार्जन गरेको छ। बोर्डको जेठ 11 गते बसेको बैठकले सुविधा थैली तेस्रो संशोधन गरेको हो। उक्त दर रेट यही जेठ 16 गतेदेखि लागू हुने जनाइएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वन्यजन्तुले दुःख दिन थालेपछि चुरे क्षेत्रका बस्ती खाली हुँदै
5: खेतीपाती हुन्छ नि बदेल दुम्सीले खाइन्छ हुँदैन धेरै आधी पनि खान पाउँदैन दिउँसो झोडा बाँदरले खाइन्छ अनि खोइ आधी सर पनि खान पाउँदैन नि।
0: सात जिल्लामा फैलियो दादुरा। इजरायलमा 3,000 भन्दा बढ़ी नेपाली श्रमिकको माग। 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई अहिले सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबर सुनिरहनु भएको छ। CINखबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CINको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको भित्र पृष्ठमा 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा शीर्षकमा खबर छ। यसलाई सजना बरालले लेख्नु भएको छ। सार्वजनिक संस्थानमा सरकारको लगानी 13% बढ़े पनि लाभांश पनि 5% घटेको देखिन्छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारले संस्थानहरूमा गरेको शेयर र ऋण लगानी 13.4% बढ़ेर 7,98,56,00,00,000 रूपियाँ पुगेको छ। प्राप्त लाभांश भने 5.2% खुम्चेर 8,37,76,00,000,000 सीमित रहेको छ। कुल 45 संस्थान मध्ये 16 घाटामा सञ्चालन भइरहेकाले यस्तो अवस्था देखिएको सर्वेक्षणले औल्याएको हो। त्यस्तै एक वर्षमा थपियो 1,300 किलोमिटर कालो पत्र सड़क शीर्षकमा विमल खतिवड़ाले खबर लेख्नु भएको छ। नयाँ सड़क आयोजना निर्माण शुरू भएको डेढ़ दशक बित्दा यो आयोजना अन्तर्गत 34 किलोमिटर मात्र कालो पत्र सड़क निर्माण गरिएको छ। पुष्पलाल मध्य पहाड़ी राजमार्गले जोड़ने 10 शहर छाड़े छानेर यसको निर्माण शुरू गरिएको थियो। अहिले शहरको संख्या बढ़ाएर 54 पुर्याइएको छ। उक्त आयोजनाले बजेट अभावमा गति लिन सकेको छैन। हिजो सार्वजनिक आर्थिक सर्वेक्षण अनुसार फागुन 2082 सम्म नयाँ शहर आयोजना अन्तर्गत 51 किलोमिटर सड़क ढलान गरिएको छ। त्यस्तै 176 किलोमिटर ढल र नाला निर्माण गरिएको छ। शुरूमा 10 शहर बनाउन 20 वर्षमा 3.5 खर्ब लाग्ने सरकारको अनुमान थियो। त्यस्तै शहर केन्द्रित बन्यो डिजिटल सेवा प्रवाह शीर्षकमा अर्को खबर प्रकाशित छ भने विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ निर्वाचन कानूनको तयारी शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानून निर्माण प्रक्रिया पुनः अघि बढ़ाएको छ। निर्वाचन सम्बन्धी विभिन्न 7 कानूनलाई एकीकृत गरेर एउटै कानून बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्त रूप लिन सकिरहेको छैन। आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले मसुदा तयार गरेर 18 असार 2080 सरकारलाई बुझाएको थियो। तर सरकारले त्यसलाई संसदमा पेश गर्न नपाउँदै 27 भदौ 2082 संसद विघटन भयो। आयोगले 21 फागुनको निर्वाचनपछि बनेको नयाँ सरकारलाई विधेयकको मसौदा पुनः पठाउने तयारी गरेको छ। त्यस्तै 7 जिल्लामा फैलियो दादुरा, खोप लगाउने छैन तयारी शीर्षकमा अर्जुन पौडेलले खबर लेख्नु भएको छ। बंगलादेशमा दादुराबाट 500 भन्दा बढ़ी बालबालिकाको मृत्यु र 20,000 भन्दा बढ़ी संक्रमित भएका छन्। व्यवस्था गरिए त्यहाँको जस्तै अवस्था आउन सक्ने खोप विज्ञहरूले चेतावनी समेत दिएका छन्।
8: गोर्खापत्र दैनिकमा सगरमाथामा बढ़दो मानवचाप प्रति चिन्ता शीर्षकमा यो खबर मेनराज भण्डारीले लेख्नु भएको छ। पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ़दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षण बारे चिन्ता व्यक्त गरेका हुन्। अर्को खबर भित्री पन्नामा रहेको छापिएको छ कि पछिल्लो समयमा संविधान संशोधन कार्यदललाई महिला अधिकार कर्मीहरूले सुझाव दिएका छन्। विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाहरूले संविधान संशोधन गर्दा सरकारले लैंगिक तथा अल्पसंख्यक समुदायका सवालमा जनता र अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको पूर्ण प्रतिबद्धता एवं वर्तमान परिवेशलाई विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्। इजरायलमा 3,000 भन्दा बढ़ी नेपाली श्रमिकको माग भएको बारेमा अर्को खबर छ। इजरायलका दीर्घकालीन स्याहार केन्द्र केयर गिभरमा सहायक श्रमिकका रूपमा काममा जानका लागि 2,300 जना नेपाली श्रमिक माग गरिएको छ। नेपाल र इजरायल सरकार बीच भएको श्रम सम्झौता अनुसार इजरायलमा केयर गिभरमा सहायक श्रमिकका रूपमा काम गर्न इच्छुक नेपाली नागरिकहरूका लागि आवेदन माग गरिएको छ। रोजगार सेवा केन्द्रलाई रोजगार सिप तथा उद्यमशीलता केन्द्रमा रूपान्तरणको प्रक्रिया शुरू भएको बारेमा अर्को खबर छ भने 16 क्विन्टल तरबुजाको बिउ बरामद भएको बारेमा बर्दियाबाट लेखिएको खबर छापिएको छ। पर्यटन आगमन र बसाईमा सुधार, खर्च घट्यो शीर्षकमा दिपेन्द्र थापाले आर्थिक कारोबार दैनिकमा लेख्नु भएको खबर छ। काठमाडौँ नेपाल भ्रमण गर्ने पर्यटकको संख्या र बसाई अवधिमा सुधार आए पनि उनीहरूले गर्ने दैनिक खर्च घट्दो देखिएको छ। आर्थिक सर्वेक्षण 2082-83 अनुसार सन् 2025 पर्यटकको बसाई अवधि 16.34 दिन पुगेको छ। यो अहिलेसम्मकै उच्च हो, तर उनीहरूको प्रतिदिन औसत खर्च 33.08 अमेरिकी डलरमा झरेको खबरमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा कमजोर आर्थिक धरातलमा सुधारका संकेत शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको छ। असामान्य आन्तरिक तथा बाह्य चुनौती बीच चालू आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्रले 3.85% आर्थिक वृद्धि हासिल गर्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ। अर्थतन्त्रको चित्र: कृषि क्षेत्रको योगदान 24%, गैर कृषि क्षेत्रको योगदान 76%, प्रति व्यक्ति आमदानी 1,513 अमेरिकी डलर पुग्ने अनुमान, राजस्व संकलन 12.81 अर्ब 70 करोड़ रूपियाँ, सार्वजनिक ऋण 28.78 अर्ब 30 करोड़ रूपियाँ, औसत उपभोक्ता मुद्रास्फीति 2.13% सीमित छ, बैंक तथा वित्तीय संस्थाको निक्षेप 6.64% बढ़ेको छ, कुल निक्षेप 77.45 अर्ब 88 करोड़ रूपियाँ पुगेको उल्लेख गरिएको छ। सबैजसो पत्र पत्रिकाहरूमा आज बकर ईद बारेको खबर छापिएको छ। देशभरका इस्लाम धर्मावलम्बीले आज बकर ईद ईद उल अजहा मनाउँदैछन्। गृह मन्त्रालयले बकर ईदको अवसरमा विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले जानकारी दिनुभयो। मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मद दिन

0: अल्लीका अनुसार बकर ईद मुस्लिम समुदायको धार्मिक सांस्कृतिक एवं त्याग र बलिदानको प्रतीकको रूपमा पनि मनाउने गरिन्छ। नयाँ पत्रिका दैनिकमा डेरा खोज्दा दलितलाई ढोका बन्द शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ। प्रत्येक दिन ठिक अपरान्ह 3 बजे माइतीघर मण्डलामा उपस्थित हुनु, न्यायको माग बोकेको प्लेकार्ड लिएर धरना बस्नु र साँझ 5 बजे डेरा फर्किनु कैलालीको घोडागोडी नगरपालिका 4 जनकपुरका दीपा नेपालीको पछिल्लो दैनिकी हो। 6 वैशाखदेखि निरन्तर स्वीकृति नलिएको पनि उल्लेख गरिएको छ। महान्यायाधिवक्ता माथहत रहने व्यवस्था हटाउन माग शीर्षकमा मुख्य न्यायाधिवक्ताको 7 राष्ट्रिय सम्मेलनको बारेमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छापिएको छ। बागमती प्रदेश सरकारले स्वरोजगारमूलक व्यवसायका लागि 2% ब्याज दरमा ऋण दिने भएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले बुधबार भक्तपुरको गट्ठाघरमा एउटा कार्यक्रमको उद्घाटन गर्दै युवालाई सिपमूलक तालिम दिने र स्वरोजगारमूलक व्यवसायका लागि सस्तो ब्याजमा पूँजी उपलब्ध गराउने पनि प्रतिबद्धता जनाउनु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इजरायली सेनाले दक्षिण लेबनानको ठूलो क्षेत्रमा नयाँ खाली गराउन युद्ध क्षेत्र घोषणा गरेको छ। हिजबुल्ला विरूद्ध थप सैनिक आक्रमण गर्ने तयारी स्वरूप यस्तो निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायल डिफेन्स फोर्सले स्थानीय बासिन्दालाई सीमा क्षेत्रबाट करिब 40 किलोमिटर उत्तरतर्फ पर्ने जहानी नदी भन्दा माथिल्लो क्षेत्रमा जान समेत आग्रह गरेको छ। हिजबुल्लाले पटक पटक युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै अत्यधिक बल प्रयोग गरिने इजरायली चेतावनी समेत रहेको छ। सो निर्देशनले लेबनानको करिब 14% भूभागलाई असर गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच इरानमा पक्राउ परेका कच्चा तेल बोक्ने जहाजका चालक दलका 10 भारतीय सदस्य रिहा भएका छन्। जुलाई 2025 पक्राउ परेका उनीहरूलाई लामो कूटनीतिक प्रयासपछि रिहा गरिएको भारतीय सरकारले जनाएको छ। भारतको समुद्र यातायात महानिर्देशनालयका अनुसार एभिएक हार्वर फिनिक्स जहाजका चालक दलका 30 सदस्यहरू जुलाई 2025 जाक्स बन्दरगाह नजिकैबाट पक्राउ परेका थिए र इजरायलले प्यालेस्टाइनी लड़ाकू संगठन हमासको सैन्य शाखाका नयाँ कमाण्डर मोहम्मद ओदिह मारिएको दावी गरिएको छ। यसअघि 15 मेमा इजरायली हवाई आक्रमणमा हमासका पूर्व कमाण्डर इज अल दिन अल हदाद मारिएको र अहिले त्यसपछि नयाँ कमाण्डर नियुक्त भएको बताइएको छ। स्थानीय चिकित्सक र प्रत्यक्षदर्शीका अनुसार मंगलबार गाजा शहरको व्यस्त बजार क्षेत्रमा भएको भीषण आक्रमणमा कम्तीमा 3 प्यालेस्टाइनीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल लिकाबा महिला भलिबल च्याम्पियनशीपको फाइनल प्रवेशका लागि बिहिबार आज इरानसँग प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषदमा इरान समूह बीबाट अपराजित रहँदै सेमी फाइनलमा प्रवेश गरेको हो। पहिलो खेलमा भारतसँग 3-2 पराजित नेपालले त्यसपछि उत्कृष्ट प्रदर्शन गरी किर्गिस्तान र मालदिप्सलाई सोझो सेटमा निराश बनाएको थियो। कप्तान निरुता ठगुन्नासँगै मीना सुनार, कामना विष्ट, सलिना श्रेष्ठ, उषा भण्डारी, सुमित्रा रेग्मी, प्रगति नाथ, सुनिता खत्रीले 3 खेलमा शानदार प्रदर्शन गर्नुभएको थियो। फाइनल प्रवेश गर्न नेपाल र इरान भिड्न लागेका छन्। 12 नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीप अन्तर्गत पुरूषतर्फ नेपालका सद्भाव आचार्य, भारतका निखिल पाण्डे र श्रीलंका के दानुशान 3 अण्डर 69 स्कोरका साथ संयुक्त रूपमा शीर्ष स्थानमा रहनु भएको छ। उहाँहरूले नेपालका बलराम पौडेललाई 2 स्ट्रोकले पछि पार्नुभयो। बलराम 1 अण्डर 71 सहित 4 स्थानमा रहनु भएको छ। र नेपालले एसियन खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई 19 रनले पराजित गरेको छ। मलेसियाको क्वालालम्पुरमा हिजो भएको समूह बीको प्रतिस्पर्धामा पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रनको योगफल खड़ा गर्यो। प्रत्युत्तरमा चीनले 20 ओभरमा 5 विकेटको क्षतिमा 106 रन जोड्दा नेपाल 19 रनले विजयी भएको हो।
1: बसाइसराई रोक्नका लागि संघीय सरकार विशेष योजना ल्याउनु पर्ने स्थानीय सरकारको जोड रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब बढ्दै गएको बसाई सराईको प्रसंग, राम्रो शिक्षा, सहज स्वास्थ्य सेवा, सुरक्षित सड़क, खानेपानी र रोजगारीको अवसर खोज्दै मानिसहरू गाउँबाट पलायन भइरहेका छन्। तर सुगम मानिने तराई मधेसमै सेवा सुविधाको पहुँच कमजोर हुँदा चुरे क्षेत्रका बासिन्दाको दैनिकी झन कष्टकर बनेको छ, जसका कारण सर्लाईको चुरे भेक यति बेला विस्तारै रित्तिदै गएको छ।
5: कुनै समय खेतीपाती, पशुपालन र सामुदायिक जीवनले भरि भराउ रहने चुरे क्षेत्रका बस्तीहरू अहिले सुनसान बन्न थालेका छन्। लालबन्दी नगरपालिका निवासी धनमाया मगर गाउँमा शिक्षा, स्वास्थ्य, सड़क र खानेपानीको राम्रो व्यवस्था नभएको बताउनुहुन्छ। त्यसैले धेरै परिवार सुविधा खोज्दै अन्यत्र बसाई सर्न बाध्य भएको उहाँको भनाइ छ।
6: बाटो राम्रो भयो भने यसो बजार जान, अब यहाँको भएको यसो किनबेच गर्न पनि सजिलो हुन्थ्यो, त्यही नै हो।
5: पहाड़बाट तराई झर्ने क्रम शुरू हुँदा औलोको डरले मानिसहरू उचाइ भएका पाखा अनि भित्तातिर बसोबास गर्थे, तर अहिले अवस्था उल्टिएको छ। मानव बस्ती घट्दै जाँदा जंगली जनावरको गतिविधि बढेको स्थानीयको गुनासो छ। वन क्षेत्र नजिकका बस्तीहरूमा बाँदर, बँदेल, हात्ती लगायतका जंगली जनावरले बालीनानी नष्ट गर्न थालेपछि किसानको मुख्य आमदामी नै संकटमा परेको स्थानीय हेम कुमारी सिन्जाली मगर बताउनुहुन्छ। विकट चुरे बस्तीमा सबै सेवा सुविधा विस्तार गर्न कठिन हुने भएकोले केही बस्तीलाई एकीकृत रूपमा व्यवस्थापन बसोबासो गराउने योजना अघि सारेको हरियो नगरपालिकाले जनाएको छ। तर स्थानीयको जीविकोपार्जनको मुख्य आधार खेतीपाती भएकाले घर एकातिर र खेतीबारी अर्कोतिर हुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी कमल बताउनुहुन्छ।
7: हामी त्यहाँबाट यता तल झरेपछि हाम्रो खेतीपाती हुँदैन, खेतीपाती उहाँ गर्ने अनि हामी यहाँ तल बसेपछि हाम्रो खेतीपाती बर्बाद हुन्छ, बाँदर रुख्नु पर्ने, जंगल जनावर रुख्नु पर्ने, हाम्रो समय पनि वेस्ट हुन्छ। त्यसकारण हामी त्यहीँ बस्छौँ, बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खानेपानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो। त्यसकारण अहिले चाहिँ हामीले बाटो, बिजुली, खानेपानीको
5: सर्लाहीको ईश्वरपुर नगरपालिका 12 माथिल्लो भेग, लालबन्दी नगरपालिका 13 र 14, हरियोनको 1 र 2 र बागमतीको 1 र 11 धेरै बस्तीमा अहिले बसाई सराई तीव्र बनेको छ। लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीका अनुसार यो समस्या स्थानीय तहले मात्र समाधान गर्न सक्ने अवस्था छैन। चुरे क्षेत्रमा शिक्षा, स्वास्थ्य, सड़क, सिंचाई, खानेपानी र सुरक्षा जस्ता आधारभूत सेवा विस्तार गर्न संघीय सरकारको विशेष योजना आवश्यक पर्ने उहाँको भनाइ छ।
8: संघीय सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह नगरेसम्म स्थानीय सरकारले त्यहाँ गर्न सकेको सम्भावना कम देखिन्छ। नगरपालिकाले पूर्वाधार सब तयार गरेर न त्यहाँको बस्ती रोक्न सक्छ, न त्यहाँका लागि राम्रो आयो
5: चुरे क्षेत्रका बस्ती खाली हुँदै जाँदा केवल बसाई सराईको विषय मात्र होइन, यो ग्रामीण जीवन र कृषि प्रणालीसँग जोडिएको विषय पनि हो। राज्यले समयमै प्रभावकारी योजना ल्याउन नसके चुरेका धेरै बस्ती आगामी दिनमा पूर्ण रूपमा उजाड बन्ने खतरा बढ्दै गएका छन्। प्रकाश मैनाली, CIN, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: एक वर्षमा थपियो 1300 किलोमिटर सड़क कालोपत्र, 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा, विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ कानून ल्याउने तयारी,
0: 23 भदौमा मानव अधिकार उल्लंघन र भोलिपल्ट संगठित आपराधिक कार्य भएको मानव अधिकार आयोगको निष्कर्ष, ओली लेखक र गुरूङमाथि फौजदारी कसुरमा कार्यवाही सिफारिश, नयाँ प्रतिनिधि सभा हलबाट बजेट भाषण नहुने,
1: निजी अस्पतालमा स्वास्थ्य बीमा स्थगित, 7 जिल्लामा फैलियो दादुरा, इजरायलमा तेह्र हजार बढ़ी नेपाली श्रमिकको माग,
0: इजरायली सेनाद्वारा दक्षिणी लेबनानका ठूलो क्षेत्र खाली गराउने युद्ध क्षेत्रको घोषणा, आक्रमणमा हमासका नयाँ सैन्य कमाण्डरको मृत्यु, इरानमा पक्राउ परेका जहाजका चालक दलका 10 भारतीय रिहा,
1: र विश्व एसियन क्रिकेट छनौटमा चीन नेपालसँग 20 रनले पराजित, काबा च्याम्पियनशीपमा आज नेपाल र इरान खेल्दै, अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीपमा नेपालका सद्भाव र भारतका निखिल शीर्ष स्थानमा।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब छ बास शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ। राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनपछि दलका नेताहरूको प्रतिक्रिया, जहाँ विभिन्न 17 सांसदको नाम आयोगको प्रतिवेदनमा परेको छ र ती अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टीका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी छ। घण्टीको ठिक मुनिपट्टि एउटा कोठा बन्द कोठा जस्तो देखाइएको छ, जहाँ थुप्रै नेता कार्यकर्ताहरू त्यहाँभित्र देखिन्छन् र बाहिर ढोकापट्टि दुईजना व्यक्ति छन्। एकजनाको हातमा मानवाधिकार आयोगको प्रतिवेदन लेखिएको छ भने नजिकै रहेका अर्को व्यक्ति भित्र कोठाभित्रका नेताहरूतर्फ देखाउँदै केही भन्दैछन्। तल चाहिँ यस्तै लेखिएको छ, सबैजना दङ्ग छन्। त्यो प्रतिवेदनमा नाम आएकाहरू आफूलाई नि प्रमुख नेता ठानेर दङ्ग, अनि नआएकाहरू त झन आफूलाई प्रधान नेता नै ठानेर दङ्ग।
1: हवस्त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

त्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
3: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
5: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
0: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114 मा सम्पर्क गर्नुहोस्।
5: जिल्ला अस्पताल रामेछाप।

0: हाल्नु। लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: दैनिक ₹197 मा ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
4: नेपालको संविधान 2072 धारा 217 ले नगरपालिकामा उप प्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
3: निरूपण गर्ने प्रकृतिका विवादहरू
4: आलिधुर बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
3: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
4: चरण घाँस दाउरा सम्बन्धी विवाद,
3: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
4: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
3: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
4: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
3: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
4: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
3: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
4: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
3: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
4: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
3: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिचे वा घुसाई खाएको सम्बन्धी विवाद,
4: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
3: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
4: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
3: गाली बेइज्जती सम्बन्धी विवाद,
4: लुटपिट सम्बन्धी विवाद,
3: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
4: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
3: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
4: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
3: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
4: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।

0: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
1: सम्पर्क नम्बर 0475904662 9896692 65 99 98
2: नगर कार्यपालिकाको कार्यालय मन्थली रामी छापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना रामीछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे सम्पर्क नम्बर 9844431390 वडा नम्बर 2 सरस्वती विक सम्पर्क नम्बर 9761663033 वडा नम्बर 3 मनिषा बुढाथोकी सम्पर्क नम्बर 9849773479 वडा नम्बर 4 स्वस्तिका खड्का सम्पर्क नम्बर 9766471148 वडा नम्बर 5 सुजन भुजेल सम्पर्क नम्बर 9866007972 वडा नम्बर 6 सीता श्रेष्ठ सम्पर्क नम्बर 9864111355 वडा नम्बर 7 देवी रमन प्रसाई सम्पर्क नम्बर 9840949619 वडा नम्बर 8 अनिल श्रेष्ठ सम्पर्क नम्बर 9869111345 र सृजना थापा मगर सम्पर्क नम्बर 9840262072 वडा नम्बर 9 प्रेरणा सारु सम्पर्क नम्बर 9865203353 र सुशीला बलम्पाकी सम्पर्क नम्बर 9944214403 वडा नम्बर 10 देवी थापा मगर सम्पर्क नम्बर 9969035059 वडा नम्बर 11 प्रविशा थापा मगर सम्पर्क नम्बर 9961938068 वडा नम्बर 12 प्रवीण केसी सम्पर्क नम्बर 9961064167 वडा नम्बर 13 अनिता तामाङ सम्पर्क नम्बर 9701330827 र वडा नम्बर 14 केदार सिंह तामाङ सम्पर्क नम्बर 9762878173 नगर कार्यपालिकाको कार्यालय

0: हजुरको रेडियो 102.1 मेगा।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आज बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048543398, 048543398।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
8: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो। चटक
2: चार्ज गरौ अघि बढौ।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।

0: उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
3: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
4: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
3: सम्पर्क नम्बर 0475904066 9896962998।
5: सुन्नुहोस् हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
6: हो र होइन होला त्यस्तो त
7: सोइता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
6: केही भएन मिस,
7: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: क्षेत्रहरूमा समेटिएको पाइयो। नीति तथा कार्यक्रम सुन्दर छन्, सुन्दर बनाउने प्रयास गरिन्छ र यो चाहिँ हामीले नीति तथा कार्यक्रमलाई तादम्यता मिलाएर कार्यान्वयनमा अत्यन्तै हाम्रो नेपालको सन्दर्भमा अत्यन्तै विक अवस्थामा रहेको छ। राज्यसँग उदाहरणहरू पनि हामीले के देख्न सक्छौँ भने 2075 पछाडि बाह्य कारणले कोभिडको फेस गर्नुपऱ्यो, भूकम्पको फेस गर्नुपऱ्यो, पछाडि ठुला बाह्य परिवर्तनहरूलाई फेस गर्नुपर्दा पनि यी नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयनमा सरकार अत्यन्तै फिटल रह्यो र कार्यक्रमहरू कागजमा मात्रै सीमित रह्यो भने अहिलेको पछिल्लो जेएनजी आन्दोलन पछाडि बनेको यो झण्डै दुई ट्याएको सरकारले नीति तथा कार्यक्रमहरूलाई टार्गेट बेस बनाएर जुन ल्याएको छ यो अत्यन्तै सराहनीय पनि छ र उसले कार्यान्वयनको अवस्थामा जुन तादम्यता अहिले शुरू गरेको छ र जुन फ्रेमवर्क डेभलप गरेको छ यसले नेपाली आम नेपाली जनमानसमा नयाँ जागर जोश र नयाँ उत्साह भरेको छ भन्छु। अब यसो गर्नको लागि नयाँ सरकारले केही चिजहरू गर्नुपर्ने अवस्था छ किनभने अहिलेको अवस्थामा अहिले मैले तपाईँलाई प्रस्ताव भनिहालेँ, अर्थतन्त्र आन्तरिक अर्थतन्त्र हाम्रो माइक्रो इकोनोमिक सिचुएसन अत्यन्तै खराब अवस्थामा रहेको अवस्थामा यसमा हामीले के गर्नुपर्नेछ भने नयाँ सरकारले केही काम गर्नुपर्छ भन्ने कुरामा मैले विशेष जोड दिन चाहन्छु। निजी क्षेत्रको आत्मविश्वास अत्यन्तै कम, एनजी आन्दोलन पछाडि कुनै पनि नयाँ बिजनेस गर्नुपर्छ अथवा नयाँ भेन्चर खोलेर बिजनेस लैजानुपर्छ भन्ने सन्दर्भमा नेपालको राजनीति के हुने हो, पछि यसले के असर एकदमै उसमा चाहिँ आत्मविश्वास कमजोर भएको छ। यो गर्न सबैभन्दा पहिला त अर्थतन्त्रमा आत्मविश्वास, नयाँ उद्यमीहरू अथवा पुराना उद्यमीहरूलाई आत्मविश्वास जगाउने काम गर्नु पर्यो र सरकारको पुँजीगत खर्च कार्यान्वयनमा अत्यन्तै कमजोर छ राज्य। यो पुँजीगत खर्च कार्यान्वयनको अवस्था अराउन्ड 30-35% हरेक वर्ष रहनु भनेको अर्थ यसले त एक कुरा त के छ भने हाम्रो सरकारी संयन्त्र कति कमजोर छ भन्ने पनि देखाउँछ। यसले झण्डै हामीले प्रोजेक्सन गरेको बजेटमा 33% मात्रै कार्यान्वयनको अवस्थामा पुग्नु भनेको हाम्रो कार्यान्वयनको फेज के छ भन्ने कुरा देखाउँछ। यसमा सरकारी संयन्त्र, हाम्रो पोलिसी लेभलमा रहने राज्य संयन्त्र र काम गर्ने कर्मचारी तन्त्र र फिल्डमा खटिने मान्छेहरूको संवेदनशीलता, प्रोजेक्ट म्यानेजमेन्ट अथवा खर्च व्यवस्थापन गर्ने सन्दर्भमा कति कमजोर छ भन्ने कुरा देखाउँछ र त्यो भएर पुँजीगत खर्चलाई प्रभाव गरी कार्यान्वयन गर्नु पर्यो। असारे बजेट भन्छौँ नि हामीले, यसलाई टोटली निर्मूल गर्नु पर्यो। समयमै बजेट आइसकेपछि सुरुमै आर्थिक वर्षको सुरुदेखि नै ठेक्काहरू लगाउनु पर्यो, त्यसलाई ठेटहरूलाई सिस्टमेटिक गरेर हाम्रो अहिले विद्यमान कानूनमा रहेका सार्वजनिक खरिद ऐनदेखि लिएर यो प्रोजेक्ट विकास परियोजनाहरू कार्यान्वयन गर्न असर गर्ने हडल गर्ने जुन नीति नियमहरू छन्, कानूनहरू छन्, तिनलाई संशोधन गरेर सुरुबाटै लैजानु पर्यो। अनि आन्तरिक मागमा के गर्नु पर्यो भने बढोत्तरी गर्नु पर्यो। यो आन्तरिक मागलाई बढोत्तरी गर्नको लागि के गर्न सकिन्छ भने साना तथा मझौला उद्योग व्यवसायहरूलाई प्रमोसन गर्नु पर्यो, सब्सिडीका प्याकेजहरू ल्याउनु पर्यो र हामीले कृषि, पर्यटन अनि त्यस पछाडि गएर हाम्रा कम्पिटेटिभ एडभान्टेजका सेक्टरहरू, ऊर्जा, यस्तो क्षेत्रहरूमा हाम्रा लगानीका वातावरणहरू बढाउँदै जानु पर्यो। विप्रेषणलाई जुन रेमिटेन्स देशमा भेजिन्छ यो विप्रेषण फजुल खर्चमा खर्च भइरहेको छ। जस्तै गरी विप्रेषण आयो, हामीले अहिले घर जग्गा किन्ने अनि त्यस पछाडि आकर्षक सुन गहनाहरू किन्ने यस्तोमा खर्च भएको देख्छौँ भने यसलाई चाहिँ सिधै के गर्नु पर्यो भने उत्पादकत्वसँग जोड्न कसरी सकिन्छ भन्ने कुरामा राज्य केन्द्रित हुनु पर्यो भने अनि अर्को अर्थतन्त्र डिजिटाइजेसन गर्नु पर्यो, डिजिटलतिर जानु पर्यो। अनि अर्थतन्त्रमा हरित इकोनोमी भन्छ, नवकरणीय ऊर्जालाई प्रोत्साहन गर्नु पर्यो भने अर्को चाहिँ ओरेन्ज इकोनोमी भन्छ। ओरेन्ज इकोनोमी भनेको हाम्रो महावीर गुरुङले उठाइरहनु भएको छ, नवपरिवर्तन र इन्भेन्सन र इनोभेसनलाई प्रोत्साहन गर्नु पर्यो, राज्यहरूको यसमा लगानी गर्नु पर्यो। हेर्नु संसारका विकसित राष्ट्रहरूले के गर्छन् भन्नुहुन्छ भने हरेक वर्ष आफ्नो नीति तथा कार्यक्रम बनाउने, योजना बनाउने सन्दर्भमा पनि रिसर्च एन्ड डेभलपमेन्टलाई अत्यन्तै फोकस गर्ने गर्छन्। कुन क्षेत्रमा हाम्रो कम्पिटेटिभ एडभान्टेज छ, त्यो क्षेत्रमा कसरी प्रतिस्पर्धात्मक लाभ लिन सकिन्छ, त्यो क्षेत्रलाई फोकस गरेर नव परिवर्तन र यो इन्भेन्सनलाई दिनको लागि यो ओरेन्ज इकोनोमीमा हामी जानुपर्छ. नयाँ सरकारले यो नीति तथा कार्यक्रममा यी कुराहरूलाई समेटेको चाहिँ हामीले देखेका छौँ. यो अहिले बन्दै गरेको सरकारले प्रस्तुत गरेको यीलाई बजेट मार्फत कार्यान्वयनमा लैजाओस्, सरकारलाई हामी शुभकामना पनि दिउँ. यो कार्यान्वयन भयो भने आम नेपालीले अब हामीले के बुझ्नुपर्छ भने राज्यले यत्रो जेएनजी आन्दोलन मुभमेन्ट पछाडि पोलिसीमा डिपार्चर गर्यो है, अब राज्य अगाडि बढ्दैछ है भन्ने कुराको एक खालको सन्देश जान्छ. यो सन्देश पोजिटिभ सन्देश मात्रै राज्यमा गयो भने पनि हामीले सुधार गर्न सक्छौ अनि आस्ते आस्ते अर्थतन्त्र उकासिनेतर्फ जान्छ.
1: अब सरकारले यसरी फ्रेमवर्क बनाएर अगाडि बढ़िरहँदा अब हाम्रो देशको अर्थतन्त्रको ट्र्याकमा आउँछ भन्ने चाहिँ हामीले विश्वास लिन सकिन्छ?
0: यसलाई त अभियसली हामी हालसम्मको हाम्रो समस्या भनेकै नीति कार्यान्वयनमै हो सर. किनभने तपाईँले अहिले हामी कुरा गरौंला ग्रे लिस्टमा पर्नुमा पनि हामीलाई नीति बनाउँछौं कार्यान्वयन गर्दैनौं. त्यो नीति भनेको जनतालाई देखाउने अथवा संसदको रोस्टममा उभिएर भन्ने मात्रै भयो. अब यो सरकार स्ट्रङली कार्यान्वयनको पक्षमा गयो भनेदेखि त अर्थतन्त्रले पक्कै पनि ट्र्याक लिन्छ. तर अहिलेको विघ्न अर्थतन्त्र हामी कहाँ कस्तो भने बिचौलियाको हारी भएको अर्थतन्त्र भन्छौँ. यहाँ काम गर्ने मान्छेले दुःख पाएको अवस्था छ. हजुरले सुनिरहनु भएको होला सीएनआईको अध्यक्षले एउटा स्टेटमेन्ट भन्नुभयो, त्यो भन्दाखेरि हामीले उद्योग व्यवसाय गरेर यो देशमा पाप गरेछौँ भने जस्तो कुरा गर्नुभयो. यो भन्नुको अर्थ के भने उद्योग व्यवसायलाई प्रोत्साहन गर्नुको सट्टा हरेक क्षेत्रबाट नीतिगत जटिलता देखाएर ट्याक्समा पनि उसलाई सब्सिडी के अरे च्यापेको छ, लगानीमा पनि उसले खुलेर लगानी गर्न पाएको छैन, लगानीका कुराहरूलाई पनि अप्ठ्यारो पारिएको छ. अनि उसका त्यो उत्पादनदेखि फाइनल कन्ज्युमरसम्म पुग्ने हरेक स्टेजमा राज्यले फेसिलिटेसन गरेको देखिँदैन, प्रपर फेसिलिटेसन. त्यो पाप गरे जस्तो अवस्था नरहोस्, अब उहाँको त्यो स्टेटमेन्टलाई राज्यले राम्रोसँग सुन्नुहोस्. अब काम गर्ने मान्छेले दुःख पाउनु अवस्था हुनु हुँदैन. जो काम गर्छ उसले काम गर्ने बेलामा कहिलेकाहीँ हाम्रो जस्तै बिग्रिरहेको अर्थतन्त्र कहिलेकाहीँ ट्र्याक बाहिर जान पनि सक्छ. उद्योग व्यवसाय ट्र्याकमा ल्याउने काम राज्यको, तैँले ट्र्याकभन्दा बाहिर गइस् भने तैँले उचाइ गर्नुपर्छ है. त ट्र्याक यो समयभित्र त ट्र्याकमा आइसक्नु पर्यो अनि तैँले आफ्नो व्यवसाय खुलम खुला काम गर्नु पर्यो भन्ने कुरा गरेर उद्योग व्यवसायहरूलाई त्यो खालको एउटा मनोबल उच्च बनाउने काम चाहिँ राज्यले गर्नुपर्छ.
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालको कर प्रणाली ग्रे लिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपाललाई अति कम विकसित राष्ट्रबाट बाहिरिँदा नेपाललाई हुने फाइदा र जोखिमका बारे कुराकानी गरिरहेका छौं. आज हामीसँग हुनुहुन्छ अर्थ एवं वित्तीय विश्लेषक शालिग्राम पौडेल. अब सर, हामीले अब यो बजेट पनि आउँदैछ, सधैँ हामीले नेपाली नागरिक जसले अलिकति कमाउँछौ करसँग जोडिन्छ, सरकार पनि चल्नुपर्छ, राज्य पनि चल्नुपर्छ, तर अलिकति करको भार चाहिँ बोझ भयो, अलिकति बढ़ी भयो, जेमा पनि कर लगाइयो, अलिकति हाम्रो आय भन्दा पनि बढी हामीले कर तिर्न हामी बाध्य भयौं भन्ने अलिकति गुनासो पनि बढ़िरहेको छ. अहिलेको सरकारले पनि व्यापक छलफल चलाइरहेको छ यसमा केही गर्न सकिन्छ कि भनेर. अब नेपालमा कर प्रणाली कति न्यायोचित छ भने
0: विकासजी, हामी करको कुरा गर्दा समग्रमा हाम्रो कर वर्णन भन्छौँ, करको भारमा सबैभन्दा उच्च भएको देशमै पर्छौँ हामी, टप 10 कन्ट्रीभित्रै पर्छौँ. विश्वको मूल्याङ्कन गर्यो भने हामीलाई करका हरेक ठाउँमा कर लाग्ने अवस्था छ. ओम टु टोम भनौँ न, गर्भदेखि चियानसम्म हामीले कर तिर्नुपर्ने अवस्था छ. यो भनेको त राज्य विवेकशील नभएको अवस्था हो कि. कल्याणकारी राज्य अवस्थामा के हुन्छ भन्नुहुन्छ भने राज्य विवेकशील हुनुपर्छ भन्ने मान्यता राखिन्छ. राज्यले हरेक नागरिकका कुराहरू ओम टु टोमसम्मका कुराहरूलाई, गर्भदेखि चियानसम्मका कुराहरूलाई राज्यले सम्बोधन गर्नुपर्ने भन्ने हुन्छ. तर हामी कहाँ त्यो अवस्था छैन. करकै कुरा गर्नुहुन्छ भने हामी कहाँ कर आयकरदेखि लिएर हरेक रोड करदेखि लिएर हामीले सड़कमा तिर्ने त्यो ढाट कर, यस्ता करहरू पनि धेरै धेरै शीर्षक अन्तर्गत जनताहरूले राज्यलाई कर बुझाउनु पर्ने हुन्छ. र फेरि करको इफेक्टिभ युटिलाइजेसन पनि हामीले बुझिरहेका छैनौँ. आम नागरिकहरूले कर तिरेको तिरी छ, कर के को लागि तिर्ने भन्ने क्वेसन पनि अहिलेसम्म आम नेपाली जनतामा रहेको छ. र यो यसले गर्दा पनि यो विद्रोहका अवस्थाहरू यस्तै कारणले पनि उब्जेका हुन्. त्यसो भएको हुनाले नेपालको कर प्रणाली अत्यन्तै अहिलेसम्म वैज्ञानिक छैन भन्छु म. कर प्रणालीमा कस्तो भने करका दरहरू पनि उच्च छन्, कर तिर्नेहरूलाई कुनै खालको त्यस्तो प्रोत्साहन अनि त्यस पछाडि कर उच्च कर तिर्ने मान्छेहरूलाई प्रोत्साहन गर्ने राज्यको विशेष सुविधाहरू दिने र उसलाई चाहिँ थप लगानी गर्नको लागि प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू छैन. जसले कर छली गर्छ अथवा जसले बीचमा मिडिएटर भएर काम गर्छ कर अथोरिटी र फाइनल ट्याक्स पेयरहरूको बीचमा बसेर दलाली गर्छ त्यस्ता मान्छेहरूलाई राज्यले प्रोत्साहन गरेको अवस्था थियो भने अब कसरी सरकारले यो चाहिँ छोड्नुपर्छ. र नेपालमा संरचनागत रूपमा कर भन्नुहुन्छ भने हामी कहाँ राज्यमा कस्तो भने आयकरको योगदान हामी कहाँ झण्डै यसमा 50.1% छ भन्छौँ. मूल्य अभिवृद्धि करको 25.15% छ भने अन्तशुल्क स्वास्थ्य सेवा अन्तशुल्कको 20.91% चाहिँ यसको योगदान रहेको छ भने स्वास्थ्य सेवा करमा 1.13% योगदान रहेको छ. यसले गर्दा टोटल के भन्छौँ भने हामी कहाँ अहिलेसम्म पनि डाइरेक्ट कस्टभन्दा इन्डाइरेक्ट कस्टको वर्धन बढी छ. यो जबसम्म राज्यले यो इन्डाइरेक्ट कस्टको सीमालाई घटाउँदै डाइरेक्ट कस्टलाई मान्छे स्वतस्फूर्त कर तिर्न सक्ने वातावरण क्रिएट गर्दैन तबसम्म राज्यले त्यो लोक कल्याणकारी राज्यको भूमिका पनि निर्वाह गर्न सक्दैन भन्छौँ हामी.
1: त्यो प्रत्यक्ष कर र अप्रत्यक्ष करको सन्तुलन चाहिँ ठिक छैन.
0: हामी कहाँ आजसम्मको करको सन्तुलन भनेको अप्रत्यक्ष करको भार बढी छ. अप्रत्यक्ष करमा हामी भन्सारदेखि भ्याटदेखि लिएर अनि यो भ्याटमा पनि कस्तो छ भन्नुहुन्छ भने फाइनल कन्ज्युमरलाई अत्यन्तै ठुलो परेको छ. एकल रेटले गर्दा हामीले भन्सारमा उठाउने पनि 13% अनि त्यो रेस्टुरेन्टमा गएर खाने मान्छेलाई पनि फाइनल कन्ज्युमरलाई पनि 13% उठाउँछ. यसले न्यायचित भएन. यो करका दरहरू पनि स्ल्याबहरूलाई पनि चेन्ज यो भ्याटको स्ल्याबहरूलाई पनि बहुदरमा लैजानुपर्छ भन्ने मान्यता राख्छु म चाहिँ. त्यो गर्यो भनेदेखि फाइनल कन्ज्युमरहरूलाई केही उचाइ राहत हुन्छ. अनि हामी कहाँ करमा धेरै सुधार गर्नुपर्ने अवस्थाहरू पनि छन्. अब
1: सुधारको पाटोमा अलिकति आउँछु सर होइन, त्योभन्दा अगाडि अब जस्तो यो मूल्य अभिवृद्धि अर्थात भ्याट घटाउँदा राजस्वमा पर्ने असर चाहिँ कस्तो हुन्छ यो भ्याटको बारेमा? यो मूल्य अभिवृद्धि कर गर्नु अहिले अलिकति छलफल पनि चलिरहेको छ, सबैलाई एउटै भयो, कम आय भएको मानिसले पनि त्यही प्रतिशत तिर्नुपर्ने, बढी आय भएकोले पनि त्यही प्रतिशत तिर्नुपर्ने भनेर यसमा चाहिँ यो सुधार गर्नुपर्ने कतिको आवश्यक
0: अवश्य. विकासजी कस्तो भने हामी कहाँ सिङ्गल रेट भ्याट कार्यान्वयन गरियो, फेरि यो भ्याटको सबैभन्दा ठूलो योगदान पनि रह्यो. र कस्तो भइसक्यो भन्नुहुन्छ भने गत वर्ष विष्णु पौडेलले अनि त्यसको जन्दा पछाडि हाम्रो प्रकाश शरण महतजीले त हवाईदेखि लिएर सबै क्षेत्रहरूमा तपाईँले कनेक्ट आइपिएसबाट पैसा तिर्दा पनि भ्याट कलेक्सन गर्ने जुन सिस्टम ल्याउनु भयो नि यसले गर्दा आम नागरिकमा समस्यै परेको पनि हो क्या. यसलाई चाहिँ उहाँहरूले ध्यान यसलाई चाहिँ किनभने योगदान त छ हाम्रो हरेक वर्ष राजस्व संकलनमा भ्याटको योगदान अत्यन्तै महत्वपूर्ण छ भन्दा पनि हाम्रो कति न्यायचित छ भनेर राज्यले हेर्नुपर्ने हुन्छ क्या. राज्य हाम्रो लोकतन्त्रको कुरा गरिरहँदा हामीले राज्यको लोक कल्याणकारी कति भयो भन्ने कुरा पनि हेर्नुपर्छ. अनि भ्याटको कुरा गर्नुहुन्छ भने झण्डै भ्याटको हिस्सा मैले अहिले तपाईँलाई भनिहालेँ, हाम्रो भ्याटको हिस्सा झण्डै कुल राजस्व संकलनको 25% छ सिङ्गल भ्याटको मात्रै. यसलाई चाहिँ घट्दा त राज्य हाम्रो बजेट घाटा यसलाई घटाउँदै जाँदा त बजेट घाटा त अवश्य नै पर्छ किनभने हाम्रो हरेक वर्ष झण्डै 2-3 खर्बको हारिमा हामीले बजेट घाटा बियर गरिरहनु परेको छ भने कुल राजस्व हामीले यति टार्गेट गर्छौँ यति 100% उठाउँछौँ भनेर राखेको जस्तै 7 खर्ब उठाउँछौँ भने 5 खर्बको हारिमा राजस्व उठेको छ. यो राजस्व उठाउँदा झण्डै हामीले लक्ष्यको 75-80%सम्म हामीले टार्गेट मिट गरेका छौँ. यो त्यो 20% हामीलाई सधैँ घाटा रहिरहन्छ भने अझ यही दरलाई घटाउनु हो भने त बजेट घाटाको आकार बढ्छ. यो बजेट घाटाको घाटा बढ्दै गयो भने फेरि हामीलाई सार्वजनिक सामान्य खर्च परिचालन गर्न पनि अप्ठ्यारो हुन सक्छ. सरकारी तलब भत्ता दिन, शिक्षकहरूलाई तलब दिन, सैनिकलाई तलब दिन सामान्य त्यो पर्न सक्छ. र अब यसमा चाहिँ राज्यले निर्मम के हुनुपर्ने अवस्था छ भने अब अहिलेको राज्यले सार्वजनिक खर्चलाई एकदमै निर्मम भएर घटाउने र यो करका दरहरू र भ्याटकै दरलाई पनि बिस्तारै अहिले एउटा उसमा मात्रै गरौँ, स्याम्पलिङ मात्रै गरौँ, ट्रायल मात्रै गरौँ, बहुदर बनाऊ न, रेस्टुरेन्ट तथा होटलहरूमा गएर फाइनल खाने मान्छेलाई 13% नलगाऊ, त्यो मान्छेलाई नलगाऊ, अरूलाई 13% राखौँ, वस्तु तथा सेवाको आयात निर्यातमा के अरे आयातमा 13% लगाऊ होइन अन्य फाइनल कन्ज्युमरहरूलाई, जस्तै सपिङ मलबाट गएर चामल किन्ने मान्छे, दाल किन्ने मान्छेलाई 13% नलगाऊ होइन, त्यसलाई चाहिँ 10% गरौँ। यसलाई स्याम्पलको रूपमा केही सेक्टरमा यो चाहिँ राज्यले यो चाहिँ सुरुवात गर्नुपर्छ। सायद यो आगामी यो अहिले बन्दै गरेको बजेटमा यो आउँछ होला भन्ने कुरा मैले विश्वास पनि गरेको छु।
1: यो मूल्य अभिवृद्धि करले यो गरिब नागरिक र धनी नागरिक बीचको यो खाडल चाहिँ कस्तो छ?
0: होइन
1: पनि पार्छ कि एउटै हुन्छ?
0: होइन, यस्तो छ विकासजी, अब धनी र गरिबलाई त लाग्ने त सबैलाई समानै 13% नै हो होइन, तर गरिबलाई चाहिँ गरिबको खर्च गर्ने क्यापासिटी र पेइङ क्यापासिटी कम हुन्छ नि त, गर्दाखेरि गरिबको सेभिङमा असर गर्छ। उसले बढी खर्च गर्नु पर्यो भने उसको त पकेटबाट त पैसा जान्छ, पकेटबाट पैसा गयो भनेदेखि उसले अन्य आफ्नो शिक्षा स्वास्थ्य अन्य उसमा गर्नुपर्ने खर्चहरू कम हुन सक्छ, त्यसले गर्दा गरिबी हुँदै जाने अवस्था झन् सिर्जना हुन सक्ने अवस्था रहन्छ।
1: जस्तो हामीले अब यो क्रय शक्तिको कुरा गर्छौँ नि, करसँग पनि जोडिन्छ यो, कर बढाउँदा उपभोक्ताको क्रय शक्ति र बजारमा चाहिँ असर परेको देखिन्छ कि देखिँदैन?
0: अभियसली पर्छ विकासजी, क्रय शक्तिमा ह्रास आउँछ कर बढ्दै जाँदाखेरि, किनभने त्यो राजस्व सरकारको धुकुटीमा पैसा त जम्मा होला तर कन्ज्युमरहरूले एबिलिटी टु पेइङ ट्याक्सेस चाहिँ कमजोर भनेर जान्छ। त्यो बनाउनुको लागि त इकोनोमिक एक्टिभिटिजहरू इन्क्रिज कसरी हुन्छ? करको दरहरू घटाएर पनि एक्टिभिटिजहरूलाई इन्क्रिज गर्नेतर्फ राज्य लाग्नुपर्छ।
1: जस्तो अब सरकारले कर त लिनै पर्यो, राज्य सञ्चालन
0: गर्नै पर्यो,
1: तर
0: राज्य सञ्चालनको प्रमुख उनी यही हो, गर्नै हो।
1: तर अब अत्यधिक करको भारको विकल्प चाहिँ के हुन सक्छ?
0: त्यसलाई त कस्तो भने करलाई पनि सन्तुलित बनाएर राज्यले चाहिँ करकालाई पुनरावलोकन गर्दै जानु पर्यो। रेटहरू जुन आए जस्तै भन्छ, एउटा तपाईँ भन्नुहोस् न, इन्डियामा 15-16 लाख पर्ने गाडीलाई हामीले यहाँ 56-56 लाख रुपियाँ तिर्छौँ भनेपछि 300% एउटा गाडीमा बाट भन्सार अन्त शुल्क भ्याट गरेर राज्यले असुल उपर गरेको छ नि। अब त्यहीँ बोर्डर पारी सुनौली पारी गएर मान्छेले 15 लाखमा गाडी खरिद गरेर तिर्न चढ्न सक्छ भने यतापट्टि उसको त पर्चेसिङ पावरमा त यतापट्टि आइपछि त असर त पर्यो नै होइन। यसलाई चाहिँ राज्यले कम गर्दै गर्दै र अप्टिमम नागरिकलाई कसरी सुविधा दिन सकिन्छ भन्ने कुरामा जानुपर्छ र यो दरहरू घटाउनुपर्छ र यो अत्याधिक अप्रत्यक्ष करको भारलाई राज्यले कसरी कम गर्ने सन्दर्भमा राज्यले अब हरेक चोटि यो कर पूर्ण नागरिकन आयोगहरू भन्ने गर्छन्, कर सम्बन्धी परामर्श समितिहरू भन्ने गर्छन्, योले हरेक चोटि सुझाव दिएका छन्, त्यो सबै हाम्रो बुकमा मात्र सीमित भएका छन्। अब अहिलेको यो द्वितीयको सरकार जो काम गर्न अत्यन्तै जागरूक पनि छ भन्छु मैले, र हामीले अर्थतन्त्रमा फेरि अत्यन्तै विज्ञ अर्थमन्त्रीको रूपमा पनि पाएका छौँ, विश्वले चिनेको अर्थमन्त्री हुनुहुन्छ, उहाँले कसरी अर्थतन्त्रलाई लैजाने अथवा यी करका दरहरूलाई कसरी समायोजन गर्ने सन्दर्भमा पक्कै पनि ध्यान दिनुहुन्छ होला। अहिले पनि लिटिल बिट दिनुभयो भने पनि हामीले चाहिँ अलिकति राहतको महसुस चाहिँ गर्न सक्छौँ।
1: नेपालमा जस्तो कर संकलन भन्दा पनि यो खर्च व्यवस्थापन चाहिँ कमजोर भएको हो?
0: अत्यन्तै हो नि, हाम्रो खर्च व्यवस्थापन त अत्यन्तै कमजोर, लापरवाही,
1: हामीले व्यवस्थापनको पाटोमा मतलब नगर्ने,
0: एकरो
1: कर चाहिँ बढाउनु पर्छ, थोपार्नु पर्छ, अनि त्यताबाट चाहिँ जनताबाट लिएकोले त हाम्रो व्यवस्थापनमा चाहिँ कमजोरी देखियो।
0: हाम्रो क्यापेसिटी इन्क्रिज भएर खर्च गर्नु कुरो त छुट्टै हो होइन, क्यापेसिटी नहुँदा नहुँदै खर्च, जस्तै पछिल्लो पिरियडमा मैले हामीले के पनि भन्ने गरेका छौँ, धेरै अध्ययनले पनि के देखाउँछ भने सार्वजनिक ऋणको भार बढ्दै जानुमा हामीले यस्तै खर्चहरू पनि व्यवस्था नगर्न सकेनन् र अनप्रोडक्टिभ सेक्टरमा हाम्रो सार्वजनिक खर्च के अरे ऋण चाहिँ गएर खर्च भयो। यसले गर्दाखेरि कस्तो भने जहाँ खर्च गरियो त्यसले प्रोडक्टिभिटी दिन सकेन, अनि भार बढ्दै गयो, त्यो ऋणको भार चाहिँ हामीले ऋणको किस्ता त सामान तिर्नको लागि फेरि हामीले ऋणै लिनुपर्ने अवस्थामा देशलाई पुर्याइयो। भन्नुको अर्थ त कस्तो भने इकोनोमिक एक्टिभिटी र प्रोडक्सन ऋणलाई चाहिँ के गर्यो भने अथवा उठेको राजस्वलाई हामीले उत्पादनसँग नै जोड्न सकेनौँ, हामी खर्चलाई मात्रै बढावा दियौँ। हामीले के अपेक्षा गरेका थियौँ भने 2074 सालमा दुई तिहाई वामपन्थीहरूको सरकार बन्दै गर्दा अब राज्यले एक खालको पोलिसीमा डिपासर गर्छ होला, सार्वजनिक खर्चमा एकदम विज्ञ विज्ञ रूपमा अर्थ मन्त्रालयमा जानुभयो युवराज खतेडा आदि हुनुहुन्थ्यो, मौद्रिक नीतिको विशेषज्ञ हुनुहुन्थ्यो, उहाँले यो खर्च व्यवस्थापनमा जानुहुन्छ होला भन्दा उहाँ खर्च व्यवस्थापनमा लागेको हामीले देख्यौँ। अब यहाँ हेर्नुहोस् कस्तो विरोधाभास अवस्था छ भन्नुहुन्छ भने एउटा निजामती कर्मचारीलाई सीमित दुई तीन वर्षको तलब पनि बढेको छैन बिचरा, उसको लिभिङ स्ट्यान्डर्डलाई मेन्टेन हुने हामीले तलब दिन सकिरहेका छैनौँ। अब हामीले के गरिरहेछौँ भन्नुहुन्छ भने सारा त्यो जनताको सेवा गर्न भनेर आएका जनप्रतिनिधिहरू छन् उहाँहरूलाई तलब भत्ता दिइरहेका छन् अनि उहाँले मन परी खर्च गर्नुभएको छ। अब उहाँलाई गाडी चाहिएको छ, एउटा गाउँपालिकाको अध्यक्षलाई करोडको गाडी चाहिएको छ, उपाध्यक्षलाई करोडको गाडी चाहिएको छ, यो त राज्यले ध्यान नदिएको भन्छु मैले, राज्यको खर्च गर्न सक्ने क्यापेसिटी नभएको, उनीहरूको ध्यान नबुझेको भन्छ। इनप्रोफेसनल राज्य संरचना हुँदाखेरि राज्यले कति ठुलो बर्डन बियर गर्नुपर्छ भन्ने कुरा त विगतका सरकारहरूलाई हेर्दा हुन्छ। यो चाहिँ गल्ती नगरोस् भन्छु यो सरकारलाई मैले, बन्दै गरेको सरकारले यो चाहिँ गल्ती नगरोस्, सेवा सुविधा त दिने हो तर हाम्रो क्यापेसिटी अनुसार हो दिने हो, र जनप्रतिनिधिलाई सेवा सुविधा दिने होइन, तलब दिने होइन, उहाँलाई जनताको सेवा गर्न भनेर आउनुभएको छ। उहाँले सेवाको लागि सर्टेन उहाँको खर्च चाहिँ मेन्टेन गरिदिनु पर्यो, तर तलब रूपमा मारेर हामीले यो फजुल खर्च बढायौँ। अहिले हामी जुन यो संहितामा गइसकेपछि, संहिता त आफैमा नराम्रो कन्सेप्ट होइन, यो अत्यन्तै विश्वव्यापी सुन्दर पक्ष हो, र हाम्रो जस्तो देशमा अहिलेको जुन मोडालिटीमा रहेको संहिता छ यो ठिक कि बेठिक भन्ने कुरा त अझै पनि बहसको छलफलको विषयमा छ। यसले गर्दाखेरि किनभने संहितामा गइसकेपछि हाम्रा सार्वजनिक खर्चहरू बढ्दै गएका छन् र राज्यलाई ऋणको भार बढ्दै गएको छ, यसलाई चाहिँ पुनरावलोकन गरेर जानुपर्ने अवस्था चाहिँ छ। त्यो भएको हुनाले राज्यले यो कुरालाई एड्रेस गर्नुपर्छ, सार्वजनिक खर्चलाई निर्मम भएर मिनिमाइज गर्नुपर्छ। मैले हेर्दै थिएँ सुन्दै थिएँ सा राज्यले यति गाडी तान्यो, सेवा सुविधा त के हुन्छ भन्नुहुन्छ भने विकासजी, सेवा सुविधा प्रोडक्टिभिटीसँग इन्क्रिज हुनु जोडिन्छ कि, कसले कति प्रोडक्टिभिटी निकालेको छ त्यो प्रोडक्टिभिटीको आधारमा सेवा सुविधा दिने हो, पर्फर्मेन्स बेस्ड सेवा सुविधा दिने हो भन्ने जनरल म्यानेजमेन्टको कन्सेप्ट हो। त्यो पनि राज्यले एप्लिकेबल गरेन, जसले पाए त्यसले गाडी चढिदिने, खर्दादेखि सुब्बा मान्छेहरू सरकारी साधनहरू दुरुपयोग गरिदिने, कर्मचारी सङ्घ सङ्गठन अनि अनेक यावतमा सार्वजनिक सबै साधनहरूको दुरुपयोग गर्ने यस्तो खालको प्रवृत्ति थियो। यस्ता खालका प्रवृत्तिहरूलाई निर्मम भएर राज्यले नियन्त्रणमा लिनु पर्यो र यो सार्वजनिक खर्च व्यवस्थापन गर्ने, अहिलेको अवस्थामा एकदम हटली भन्नुपर्छ, हार्डली भन्नुपर्छ, दुई तीन वर्ष राज्य सरकारले राजस्व बढाउन सक्ने अवस्था देख्दिनँ मैले, किनभने अर्थतन्त्र यति शिथिल अवस्थामा छ, यो अर्थतन्त्रमा लगानीकर्ताको कन्फिडेन्स बिल्डअप गरेर फेरि साइजमा आउनुको लागि राज्यलाई दुई तीन वर्ष लाग्छ, यो दुई तीन वर्षको बीचमा राज्यले खर्च नै व्यवस्थापन गर्ने।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा नेपालको कर प्रणाली, ग्रे लिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपाललाई अतिकम विकसित राष्ट्रबाट बाहिरिँदा हुने फाइदा र जोखिमका बारे अर्थ एवं वित्तीय विश्लेषक शालिग्राम पौडेलसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin.
3: World's number one tire brand.
4: Classic Deco 16th anniversary offer. Jati ma chahiyo, teti ma payo. Budget ra package tapai ke rozai ko. Abo internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Deco kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
6: ओपिडी सेवा,
5: विशेषज्ञ ओपिडी सेवा,
6: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
6: पूर्व कर्म पंचकर्म सेवा,
5: छार सूत्र सेवा,
6: जलौका सेवा,
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
5: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 0141106 96 98 5 14 24 063।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदु नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी नेपालको कर प्रणाली ग्रे लिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपाललाई अति कम विकसित राष्ट्रबाट बाहिरिँदा हुने फाइदा र जोखिमका बारे अर्थ एवं वित्तीय विश्लेषक शालिकराम पौडेलसँग कुराकानी गरिरहेका छौं। सरलाई कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ।
3: धन्यवाद।
2: करको दायरा विस्तार गर्न चुनौती खास के छ?
3: करको दायरा चाहिँ चुनौती त छैन, चुनौती त होइन। त्यो करको दायरा विस्तार गर्नको लागि हामी डिजिटाइजेसनमा जानु पर्यो होइन। अब कस्तो भने फेसलेस, त्यस पछाडि पेपरलेस, कन्ट्याक्टलेस करका उहरू अवधारणाहरू ल्याउनु पर्यो। अब अनि अन्तर्राष्ट्रिय रूपमा पोडेन्सियल नर्म्सहरू छन् करलाई कसरी सेवा दायरा विस्तार गर्ने भने ती नर्म्सहरूलाई कार्यान्वयन गर्नु पर्यो। फेरि त्यो कार्यान्वयन भने पेपरमा लेखेर कार्यान्वयन मात्रै गर्ने होइन, बजेट भाषणमा मात्रै गर्ने होइन, स्ट्रङली एक्सनमा देखिनु पर्यो सरकारको। त्यो देखियो भने अब अहिले त भर्खर बन्दै गरेको सरकारले जुन एक्सन ओरिएन्टेड काम गर्दैछ, यसले केही कुरा संसार चाहिँ गरेको छ। फेरि अर्थतन्त्र हामीको राजनीति कस्तो भने राजनीति अत्यन्तै निर्मम हुने रहेछ विकासजी। काम असल कामलाई पनि असल नभन्न नसक्ने हाम्रो राजनीति, हामी कस्तो संस्कारमा हुर्केका छौँ भन्दैछु मैले। यो संस्कारलाई चाहिँ परिवर्तन गर्नुपर्छ र अब यो कर प्रणाली यसका कानुनी आधारहरूलाई संरचनागत समस्याहरूलाई बिस्तारै राज्यले ग्रेजुअली गर्ने हो। एकैचोटि त सबै हुँदैन तर ग्रेजुअली गर्नुभयो भने राज्य निर्मम चाहिँ हुनुपर्छ कार्यान्वयनको पक्षमा।
2: यो उच्च कर दरले निजी क्षेत्रलाई लगानीमा असर कस्तो भइरहेको छ,
3: अहिले
2: व्यवसाय गर्न पनि कतिको कठिन छ यो अवस्थामा?
3: यस्तो छ, हाम्रो यसै सन्दर्भमा यो डुइङ बिजनेस इन्भाइरोमेन्ट नेपालमा करकै कारणले पनि हामीले हामीले चाहे जति वैदेशिक लगानी भित्र्याउन सकेका छैन। हाम्रा नीतिहरू, हाम्रा कानुनहरू यस्तो समय सापेक्ष हुन सकेन नि। अब जस्तै हामीले कम्पिटिसन गर्ने अन्तर्राष्ट्रिय स्तरमा हाम्रै लेभलका हाम्रै साइज भएका इकोनोमीहरूसँग कम्पिटिसन, त्यहाँले कसरी लगानी भित्र्याए त? जस्तै अहिले दुबईमा त्यो खण्डहर मरुभूमिमा संसारका देशहरू लगानी गर्न भित्रिए नि, दुबई संसारको लगानीको हब बनिरहेको छ नि। त्यहाँ त के छ भन्नुहुन्छ भने आयकर छुट, त्यस पछाडि कर्पोरेट ट्याक्सहरू छुट, अनि जग्गा एक्विजिसन गर्दाखेरि राजस्वमा छुट, ती अन्य कानूनहरूमा र करका दरहरूमै परिवर्तन गरेर नै त्यसले लगानी त्यहाँ भित्राएको छ नि। अब हाम्रो जस्तो यस्तो प्राकृतिक रूपले भरिपूर्ण यति सुन्दर ठाउँ संसारकै, यो सुनको कचौरा भन्छौँ हामीले यसलाई, यो सुनको कचौरामा विदेशी लगानी नभित्रुनुको पछाडि त हाम्रा कानूनहरू, हाम्रो कार्यान्वयन गर्ने क्षमता अनि हाम्रो कर्मचारी तथा राज्य संयन्त्र अत्यन्तै कमजोर भएर नै विदेशी लगानी नभित्र, हामीले आशा गरे जति विदेशी लगानी भित्राउन नसकेको हो नि। अब यी हडलहरूलाई चाहिँ यो सरकारले परिवर्तन गर्नुपर्छ। यी दरहरूलाई कसरी समायोजन गरेर विदेशी लगानीलाई एट्र्याक्टिभ गर्ने हो, हाम्रा कम्पिटेटिभ, हाम्रो देशको कम्पिटेटिभ एडभान्टेजका सेक्टरहरूलाई कसरी फोकस गरेर के अरे इन्क्रिज गरेर लैजाने हो भन्ने हेर्नु पर्यो। किनभने हामी सुन्दर हिमालयमा पर्यटन विकासलाई जोड दिनु पर्यो होइन, हामीले पोखरा उता सुदूरपश्चिमतिरका ठाउँहरू होइन, रामारोसन अनि त्यस पछाडि गएर मुक्तिनाथ अनि त्यस पछाडि गएर उतापट्टिको ताप्लेजुङ, अब कहीँ हाम्रो धार्मिक पर्यटन होला, कहीँ चाहिँ हाम्रो साहसिक पर्यटन होला, कहीँ मनोरञ्जनको पर्यटन होला, यस्तो कुराहरूलाई फोकस गरेर हाम्रा कम्पिटेटिभ एडभान्टेजका सेक्टरहरूमा लैजानुपर्छ। अब हरेक वर्ष हामी ऊर्जा पनि सङ्कट पनि छ हामीलाई, यो ऊर्जा सङ्कटलाई पनि चाँडोभन्दा चाँडोलाई गर्नुपर्छ र ऊर्जा सेक्टरमा लगानीको वातावरणलाई एकदम उद्योग मैत्री अथवा व्यवसाय मैत्री बनाएर लैजानुपर्छ। त्यो भयो भने राज्यले परिवर्तन हुन्छ र यो करका दायराहरूले पनि लगानी नभित्रिएको भन्ने कुरामा हामी स्पष्ट नै छौँ।
2: नागरिकमाथिको करको बोझ घटाउन पर्छ, सुधार आवश्यकता छ, दीर्घकालीन रूपमा दिगो र न्यायोचित कर प्रणाली पनि लागू गर्नु पर्यो।
3: एकदम बिल्कुल त्यही हो, मैले अहिले अगाडि नै तपाईँहरूलाई भनिसकेको छु, राज्य कल्याणकारी हुनुपर्छ, होइन विवेकशील र कल्याणकारी हुनुपर्छ। यो विवेकशील र कल्याणकारी हुनु भनेको जनरल पब्लिकमा परेको बर्डन के हो, करको बढन के हो, यसलाई कर्मश कमजोर के अरे कम गर्दै जानुपर्छ। त्यो कम कर्मश कम गर्ने सन्दर्भमा हाम्रो फेरि यता हाम्रो बजेटरी डिफिसिट नहुने गरी कसरी दायराहरू बढाउनु हुन्छ, सेल्फ एसेसमेन्ट गर्ने, सेल्फ एसेसमेन्ट गर्नेलाई प्रोत्साहन दिने र करका दायराहरूमा कस्तो छ भन्नुहुन्छ नि विकासजी, अहिलेसम्म हाम्रो राजस्व सङ्कलन अथवा करको मोडालिटीमा के छ भन्नुहुन्छ भने कम्पनी रेजिस्टारमा दर्ता हुने उद्योग तथा घरेलु साना उद्योगमा दर्ता हुने अनि एकजना लेखापाल अथवा अडिटरहरू राखिदिने, उनीहरूले जे जे छ सेल्स भने छ भने वास्तविक उनै नदेखाइदिने, सेल्स नै नदेखाइदिने, उसको बिक्री नै नदेखाइदिने, अनि त्यो जुन राज्यले एउटा थ्रेसहोल्ड तोकेको छ त्यस सेवालाई 20 लाख अनि वस्तु तथा उनलाई चाहिँ वस्तुलाई 30 लाख भनेर थ्रेसहोल्ड राखेको छ, यहाँसम्म भयो भनेदेखि तिमीहरू भ्याटमा जानु परेन, अर्कोमा जानु परेन, त्यहाँभित्रको ब्यालेन्स सिट बनाइदियो, पठाइदियो, ट्याक्स क्लियरेन्स दियो, काम चलायो, कारोबार गरे हुन्छ करोडौँ, अनि यसले गर्दा अर्को अर्थतन्त्रमा सेकेन्डरी इकोनोमीको पनि डेभलप भएको छ, यसले गर्दा अर्थतन्त्रमा नकारात्मक असर पनि यसले देखिन्छ।
2: भनेपछि अब यो कर प्रणालीलाई सुधार गर्नको लागि अपनाउनु पर्ने उपायहरू चाहिँ अब तपाईँले जे जे भन्नुभयो यिनै हुन् कि यसमा केही थप केही छ?
3: अब यस्तो त कस्तो भने कर प्रणालीलाई अब करदाता सेवामा रूपान्तरण गर्नु पर्यो, आफ्नो कर अथोरिटीहरूले सेवा प्रवाहलाई पेपरलेस, फेसलेस र कन्ट्याक्टलेस बनाउनु पर्यो, होइन अब विद्युतीय भुक्तानीलाई विस्तार गर्नु पर्यो, अनि यो यहाँभन्दा अगाडि 10% मूल अभिवृद्धि फाइनल कन्ज्युमरले तिरेको तुरन्तै फिर्ता गर्ने भन्ने थियो, त्यसलाई एकदम स्ट्रिक्टली कार्यान्वयन गर्न सक्नु पर्यो, अनि स्वचालित कर चुक्ता प्रणाली प्रमाणपत्र लिने अवस्थाहरूलाई सुधारणा गर्नु पर्यो। अब कस्तो भने अब यो कर सुधारमा यो विलासी जीवनशैलीमा उच्च निगरानी गर्नु पर्यो, मान्छेले कसरी के कस्तो आमदानी गरेर उसले विलासी जीवन बिताइरहेको छ त्यो हेऱ्यो भने त्यो करको दायराभित्र आउने भयो, अनि करमा एकीकृत सूचना प्रणालीहरूको गर्नु पर्यो, बायोमेट्रिक र दर्ताको सुदृढीकरण गर्नु बायोमेट्रिक गर्नु पर्यो, अनि कर परीक्षण र अनुसन्धानलाई वैज्ञानिक बनाउनु पर्यो, आधुनिक बनाउनु पर्यो। यसमा कस्तो भन्नुहुन्छ भने हालसम्म हामी कहाँ ट्याक्स इन्कम ट्याक्स आन्तरिक राजस्व कार्यालयले जनरल मान्छेहरू पनि नियुक्त मात्रै हुनुहुन्छ, त्यहाँ लोकसेवा पास गरेर आउने मात्रै हुन्छ, त्यसमा एक्सपर्टिज हुनको लागि सिएहरू चार्टर्ड एकाउन्टेन्टहरू पास गरेका क्वालिफाई भएका मान्छेहरूलाई पनि ट्याक्स एक्सपर्टिज इन्कम ट्याक्स इन्डियामा जसरी कार्यान्वयन हुन्छ त्यसै गरी एक्सपर्टिजहरू लगेर कर परीक्षणलाई एकदम व्यवस्थित बनाउनु पर्यो, यस्तो गर्न सक्यो भने हुन्छ। र अब यो अडिट रेकर्ड म्यानेजमेन्टलाई सूक्ष्म र प्रवर कार्यान्वयन गर्नु पर्यो, र सूचना प्रविधिको र अहिले त अब एआई छ यसको अति उत्तम प्रयोग गरेर करको दायरा फराकिलो बनाउनु।
2: हामी एक समग्र कर प्रणालीका बारेमा कुराकानी गर्यौं, न्यून आय भएका व्यक्तिलाई लगाउने कर र अलिकति बढी आय हुने नागरिकलाई लगाउने करका बारेमा पनि कुराकानी गर्यौं, साथसाथै समग्र अर्थतन्त्रको बारेमा पनि कुराकानी गर्यौं। अब बजेट भाषण हुँदैछ, बजेट आउँदैछ नयाँ आर्थिक वर्षको लागि, यसका बारेमा पनि के कुराकानीहरू गर्यौं। अब अलिकति सर म यो जुन एलडीसी ग्रेजुएसन भनेर अहिले निकै अलि चर्चा पनि भइरहेको छ, सरकारले नेपाललाई अधिकम विकसित राष्ट्र एलडीसीबाट बाहिरिँदा नेपाललाई फाइदा र जोखिम के हुन्छ भनेर अहिले झ्याप्पै नजाने भनेर पनि भनिरहेको छ विकास उन्मुख देशतर्फ, यो सरकारले यो निर्णय गर्नुको कारण चाहिँ के हो खास?
3: विकासजी, यो एलडीसी ग्रेजुएसन सन्दर्भमा यो नेपाल अल्प विकसितमा स्थानीय सन्दर्भमा हामीले जनरल कन्सेप्ट बुझौँ। सन् 1971 संयुक्त राष्ट्र संघको महासभाले विश्वका सबैभन्दा गरिब र विकासमा गम्भीर संरचनात्मक अवरोध सामना गरिरहेका राष्ट्रहरूलाई पहिचान गर्न कि अति कम विकसित राष्ट्र भनेर उसले डिफाइन गर्यो। यो डिफाइन गरिसकेपछि यसमा नेपाल लगायत अन्य देशहरूलाई समावेश गर्यो। यसमा तीनटा मापदण्डहरू लगाएको थियो अल्प विकसित, यसमा कस्तो भने कुनै अल्प विकसित देशबाट विकसित देशमा स्तर हुन उन्नति हुनको लागि तीनटा मान्यता ल्याएको थियो. कुनै पनि मुलुक एलडीसीबाट निस्कने तीनवटा कम्तीमा मापदण्ड पूरा गर्नुपर्छ भनेर उसले भनेको थियो. ती मापदण्डहरूमा ग्रस नेशनल इन्कममा इन्क्रिज अनि मानव सम्पत्तिको के अरे एसडीआईमा इन्क्रिमेन्ट र आर्थिक तथा वातावरणीय जोखिमहरूमा इन्क्रिमेन्ट इबीआई आदिहरूमा इन्क्रिमेन्ट गर्नु र एउटा तोकिएको सीमामा रहेको छ यसमा इन्क्रिमेन्ट गर्यो भनेदेखि एलडीसीबाट विकसित देशमा अपग्रेडेसन गर्छौँ हुन सक्छ भन्ने कुरा राखिएको थियो. र हामीले कस्तो भने सन् 1900 त्यति बेला ती आधारभूत आवश्यकता सन् 2015 हामीले पूरा गरेका थियौँ. त्यति बेला त्यो पूरा गर्दाखेरि पनि त्यति बेला योग्य भए पनि हामीले के गर्यौँ भने त्यति बेला हामी कहाँ भूकम्प गएको थियो विनाशकारी 2072 सालको विनाशकारी गरेर त्यति बेला यो चाहिँ अहिले नगरौँ हामीले भूकम्पमा म्यासिभ खर्च गर्नुपर्नेछ आम नागरिकहरूमा बसोबासको व्यवस्था गर्नुपर्नेछ त्यसो भएको हुनाले अहिले स्थिर नगरौँ भन्नुभयो त्यो भनेर त्यति बेला राज्यले त्यसलाई पर सार्यो. त्यस पछाडि हामीले फेरि 2011 पनि हामीले मापदण्ड पुरा 21 पनि मापदण्ड पुरा गरेका थियौँ. फेरि त्यति बेला पनि हामीले कस्तो भयो भने सरकारले के गर्यो भने कोभिड लगायतका अन्य समस्याले हाम्रो अर्थतन्त्रमा गम्भीर असर पार्यो. यो गम्भीर असरले गर्दाखेरि हामी चाहिँ स्थिर हुनुहुन्थ्यो त्यसलाई फेरि त्यति बेला पनि पर सार्ने हो भने अहिलेसम्म फेरि सरकारले के गरेको छ भन्नुहुन्छ भने यो सरकारले अहिलेको स्थगन गर्नुको प्रमुख कारण के हो भने नेपालको परराष्ट्र मन्त्रालयले स्थगन स्थगित 5 कारणहरू उल्लेख गरेको छ कि त्यसमा पहिलो कारण क्षेत्रीय द्वन्द र भूराजनीतिक तनावले अर्थतन्त्रमा प्रतिकूल असर परेको छ. अहिले जस्तै मध्य पूर्वको द्वन्द अनि त्यस पछाडि रसिया र युरोप के अरे रसिया र युक्रेनको युद्धले खाद्य आपूर्ति श्रृङ्खलाहरूमा अत्यन्तै गम्भीर असर परेको छ. यसले गर्दा देशको हाम्रो अर्थतन्त्रमा असर परेको छ भन्ने भयो भने अर्को दोस्रोमा के छ भने स्तरीय पछाडि अन्तर्राष्ट्रिय बजारमा पाइने हाम्रा प्राथमिकता सुविधाहरू छन् नि त्यो घुम्ने जोखिम रहन्छ. त्यो जोखिमलाई पनि यथावत राखौँ किनभने हामीले अन्तर्राष्ट्रिय सहयोगहरू लिनको लागि अहिले चाहिँ यो हामी विकसित देशमै अहिले स्थिरान्तरित गर्यो भने यो गुम्न सक्ने अवस्थाले हामीले धेरै कुरा गुमाउनु पर्ने अवस्था रहन सक्छ र त्यसले गर्दा हामीलाई राखिराखौँ भनौँ भने सरकारले अर्को तेस्रो कारण के दिएको छ भने यो स्मुथ ट्रान्जिट स्ट्राटेजीको सुस्त कार्यान्वयन भएको अवस्था छ. त्यसले गर्दा पनि यसलाई कार्यान्वयन नगरौँ र चौथोमा कोभिड महामारीको दीर्घकालीन असर र अझै पूर्ण स्थिर नभएको कारण आर्थिक पुनरुत्थान गर्न गाह्रो भएको कारण देखाएर र पाँचौँमा विश्व आपूर्ति श्रृङ्खलामा भएको अवरोध र रेमिटेन्स हामी रेमिटेन्स झण्डै हाम्रो अर्थतन्त्रको कुल जिडिपीको 25% भन्दा माथि हाम्रो रेमिटेन्स भनेको छ. यो यसमा पनि घट्न सक्ने जोखिम भएको हुनाले यसलाई पर सार दिनको लागि अनुरोध गरेको छ. यसले गर्दा के हो भने हाम्रो स्तरोन्नति हुँदाखेरि चाहिँ हाम्रो के फाइदा हुन्थ्यो भने अन्तर्राष्ट्रिय विश्वसनीयता र लगानीकर्ताहरू आकर्षित हुने सम्भावना रहन्थ्यो भने नीतिगत स्वायत्तता र संरचना रूपान्तरणको दबाव हुन्थ्यो हामी त्यो सुधार गर्नु नै पर्ने अवस्था रहन्थ्यो भने नयाँ व्यापारिक र कूटनीतिक अवसरहरू प्रदान हुन्थ्यो भने यसो स्तर उन्नति नगर्दा हामीलाई के घाटा भयो त भन्ने कुरा हामीले हेर्नुपर्ने हुन्छ. यसले गर्दा कस्तो भने हाम्रो व्यापार प्रसारिताको पो क्षतिमा र निर्यातमा झड्का पुग्ने अवस्था देख्छौँ किनभने सबैभन्दा ठूलो जोखिम भनेको भन्सार र परिणामात्मक सीमा बिनाको बचार पहुँच गुम्नु हो हाम्रो. हामीले नेपालको तयारी पोसाक पश्चिमिना गलैँचा जस्ता निर्यातमुखी उद्योगहरूको यो सुविधामा निर्भर छ र अन्तर्राष्ट्रिय श्रम संगठन आयोलीको मूल्याङ्कनले के भनेको छ भने हामीले स्तरोन्नति भएमा 5 वर्षभित्र करिब 1,32,000 रोजगारी र 1 अरब बराबरको आर्थिक क्षति बिहोर्नुपर्ने जोखिम छ. यो कुरालाई नै मध्यनजर राखेर हामीले परसारेको हुनुपर्छ राज्यले सरकारले यो गरेको हुनुहुन्छ अनि सहुलियतपूर्ण वित्त र विकास सहायतामा कर्मिक समाप्ति हुन सक्छ. अहिले जुन एलडीसी भनेर हामीले पाइरहेको सुविधा छ एलडीसीको हैसियतले सहुलियतपूर्ण कर्जा कम ब्याज दरमा लामो भुक्तानी अवधि भएका र अनुदानमा पहुँच दिएको छ. स्तरोन्नति पछाडि के हुन्छ भने यी वित्तीय क्षेत्रहरू क्रमशः कम सहुलियत र बजार दरहरू घट्दै जाने भएको हुनाले राज्यले यसलाई धकेलेको छ.
2: तर राज्यले यो गरिरहँदाखेरिमा हामी चाहिँ प्रतिस्पर्धी हुन चाहिँ नसक्ने हाम्रो क्षमता चाहिँ बढाउनमा यसले चाहिँ असर गर्छ भन्ने कुराहरू पनि छन् नि.
3: हो एकदम बिल्कुल विकासजी हामीले अहिले नै भनिसक्यौँ अहिलेको अवस्था भनेको अर्थतन्त्रको लागि अत्यन्तै जोखिम अवस्था हो हाम्रो. राज्यले अहिलेको सरकारले यो कुरालाई सूक्ष्म अध्ययन गरेको हुनुपर्छ किनभने स्तर उन्नति हुँदा पनि हामी त्यहाँ धेरै अवसर गुमाउन सक्ने अवस्था भयो र हामी किनभने त्यहाँ 20 मिनटमा रहेको देख्छु मैले किनभने स्तर उन्नति हुँदा फाइदा कि यही अवस्थामा रहँदा 3 वर्ष धकेल्दा हामीलाई फाइदा भन्ने कुरा राज्यले अहिलेको सरकारले अत्यन्त सूक्ष्म अध्ययन गरेको गरेर नै यसलाई
2: तर हामी चाहिँ अब यो 3 वर्षमा तयारी गरेर हामी स्तर उन्नतिमा जाँदा चाहिँ ठिक हुन्छ
3: एकदमै बिल्कुल त्यही हो त्यो हामीले ती भएका सबै संरचनाका कुराहरू सुधार गरेर हाम्रो प्रतिस्पर्धा क्षमतालाई बढोत्तरी गरेर र यी सुधारका उपाय गरेर जाँदाखेरि फाइदा हुन्छ
2: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालको कर प्रणाली ग्रे लिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपाललाई अति कम विकसित राष्ट्रबाट बाहिरिँदा नेपाललाई हुने फाइदा र जोखिमका बारे कुराकानी गरिरहेका छौं आज हामीसँग हुनुहुन्छ अर्थ एवं वित्तीय विश्लेषक शालिग्राम पौडेल अब म अलिकति यो सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धीको कुराहरूमा आए अब यो सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अनुसन्धान र कानून कार्यान्वयनमा राजनीतिक नेतृत्वको उपेक्षाका कारण नेपाल ग्रे लिस्ट अर्थात नकारात्मक सूचीमा परेको छ नेपाल ग्रे लिस्टमा पर्नुको मुख्य कारण के यही नै हो
3: यसको कोर थिम त कस्तो छ भन्नुहुन्छ भने अहिले नेपाललाई फाइनेन्सियल टास्क फोर्सले ग्रे लिस्टमा राख्नुको पछाडि हामीले सम्पत्ति शुद्धिकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी जस्तो भने सन् 1980 को दशकमा विश्वव्यापीकरण र आर्थिक उदारीकरण आउँदा वित्तीय उदारीकरण पनि आयो यो वित्तीय उदारीकरणमा ग्लोबल इकोनोमी इन्टिग्रेसन भयो इन्टिग्रेसन हुँदाखेरि के यसले के असर अवसर के अरे उल्यायो समस्या ल्यायो भन्नुहुन्छ भने विकासजी अन्तर्राष्ट्रिय रूपमा अवैध धनको ओसार पसार पनि संसारभरि भयो कालो धनको ओसार गर्यो त्यसमा सम्पत्ति शुद्धिकरणदेखि लिएर आतंकवादी क्रियाकलाप अनि त्यस पछाडि गएर ट्याक्स इभ्यासनका पैसाहरू चाहिँ अर्थतन्त्रमा फैलाउने अवस्था भयो र हाम्रो जस्तो देशलाई ट्रान्जिट पोइन्ट बनाउने अवस्था रह्यो यो ट्रान्जिट पोइन्टले गर्दाखेरि यो कस्तो भने फाइनेन्सियल एक्सचेन्ज ट्रान्सपोर्टको अन्तर्राष्ट्रिय अनुगमन निकाय एसिआइपिआरसी ग्रुपले नेपालको अहिलेको प्रगति सुस्त रहेको छ यो सुस्त केमा हो प्रगति भनेको हामीले यी क्रियाकलापहरूलाई गर्न जुन नीति निर्माण गर्यौं त्यसको कार्यान्वयन पक्ष अत्यन्तै फितलो रह्यो हामी जस्तै अहिले झण्डै 31,000-32,000 जति सहकारी संस्थाहरूमा राखिएका डिपोजिटहरू जोखिममा छन् ती संस्थाहरूमा राखिएको डिपोजिटको पर्पज स्रोतहरू नै खुलाउन सकिएन स्रोत खुलाओ भनेर हरेकचोटि राज्यले कानून त बनायो तर त्यो कार्यान्वयन भएन राज्यले त्यो कार्यान्वयनपट्टि राज्य संयन्त्रले ध्यानै दिएन ध्यान नदिइसकेपछि फाइनेन्सियल टास्क फोर्सले तिमीहरू कार्यान्वयन छैनौ तिमीहरूले हामीले तोकेको कार्यान्वयन गर्न सकेनौ तिमीहरू फेरि लिस्टमा छौ अब पनि तिमीहरूले यो काम गर्न सकेनौ भने जस्तै यसमा कानूनी र संरचना र सुधारहरू गर्न सकेनौ नियम र सुपरिसनलाई स्ट्रङ बनाउन सकेनौ अनुसन्धान र अभियोजनलाई तिमीहरूले प्रभावकारी बनाउन सकेनौ र आतंक र आम विनाशका कुराहरूलाई तिमीहरूले सूक्ष्म निगरानी गरेर काम गर्न सकेनौ भने तिमी फेरि अब हामी ग्रे लिस्टमा होइन ब्ल्याक लिस्टमा जाने सम्भावना छ त्यो भएर नै अहिलेको सरकारलाई यो अब यो अहिले बनिरहेको सरकारलाई यो कुराहरू ग्रे लिस्टबाट बाहिर आउनको लागि पनि नीति बनेका नीति र ती नीतिमा सुधार गर्नुपर्ने कुराहरू केही छ भने थप गरेर नीति कार्यान्वयनमा जानु सबैभन्दा ठूलो चुनौती हो र यो सरकारले त्यो चुनौतीलाई पक्कै पनि नजरअन्दाज गरेको छैन होला भन्ने लाग्छ यसैलाई हेरेर भने एलडिसी ग्रेजुएसनले रोकेको हुनसक्छ र अनि त्यस पछाडि यी कार्यान्वयन गर्यो भनेदेखि आतंकवादी दूषण सक्छौँ हामीले हेर्नु दुर्भाग्य संसारमा 3 देशहरू ब्ल्याकलिस्टमा छन् भने झण्डै 22 देशहरू यो ग्रे लिस्टमा छन् संसारका 200 देशमा हामी 22 देशमा पर्नु भनेको हाम्रो नीति कार्यान्वयनको अवस्था के रहेछ त यो विगतका 10-15-20 वर्षका सरकारहरूले के गरेका रहेछन् त 2008 परिसकेपछि यो फेरि पर्छ पर्ने जोखिममा ल्याइपुर्याउनु भनेको त यो राज्य संयन्त्रकै कमजोरी हो नि कानून कार्यान्वयनकै कमजोरी हो नि उनले त बैंक तथा वित्तीय संस्थाहरूमा डिपोजिटमा आउने पैसाहरूको स्रोत खुलाउ भनेको छ सहकारीमा भएको कुराहरू कुन उसबाट आएको छ स्रोत खुलाउ भनेको छ सम्पत्ति घर जग्गा कारोबारमा अवैध कारोबार भयो यो अवैध कारोबार न्यूनतम उसमा चाहिँ रजिस्ट्रेसन गर्ने हाई उसमा ऊ गर्ने अवैध कारोबार भइरहेछ तिमीहरूकोमा भनेर उसले धेरैचोटि उसलाई नेपाललाई वार्निङ गर्यो तर हाम्रो यसमा राज्यले यो कारणलाई प्रपरली कार्यान्वयन दिन सकेन अब यस्तो पर्यो भने देशलाई विदेशबाट आउने रेमिटेन्सहरू ठप्प हुन सक्ने,
2: विदेशी लगानीमा प्रभाव त परि नै
3: परिरहन्छ। यसले गर्दा त हामी अझसम्म युवा जनशक्तिलाई बाहिर पठाएर तिनीहरूले नै पठाएको रेमिटेन्सले अर्थतन्त्र धानिरहेका छौँ भने फेरि तिनै युवाको पसिनाले त्यहाँ विदेशमा आर्जन गरेको ल्याउन पनि हामीलाई अब अप्ठ्यारो हुने अवस्था छ। यो कस्तो क्रिटिकल ठाउँमा पुगिरहेका छौँ हेर्नु त, यो त अहिले यो सम्झिँदा यो यो यो 15-20 देशहरू जो कि हामी यहाँ हाम्रै हेरौँ न, यही पाकिस्तान छैन, अफगानिस्तान छैन, बङ्गलादेश छैन, हाम्रो नेपाल ब्ल्याकलिस्ट उसमा ग्रे लिस्टमा छ भनेपछि हामी कुन अवस्थामा रहेछौँ त साउथ एसियामा पनि? हाम्रो नीति कार्यान्वयनको अवस्था के रहेछ त? र हाम्रो यहाँभन्दा अगाडिका सरकारले के गरेका रहेछन् त? अत्यन्तै नाजुक अवस्था होइन त यो, यसले यसले एउटा फिक्सर दिँदैन त विकासजी?
2: अब यो छोटो अवधिमा ग्रे लिस्टबाट बाहिरिन के कस्ता तत्काल कदम चाल्नुपर्छ?
3: अब यसमा चाहिँ तत्कालै गर्नुपर्ने त कानुनी तथा र संरचनात्मक सुधारहरू गर्नु पर्यो। यसमा कस्तो भने यस ऐन अन्तर्गत पूर्ण संशोधन, एकरूपता र वास्तविक धनीको कानुनको स्पष्टता, राष्ट्रिय रणनीति, समन्वय र अन्तर्राष्ट्रिय कानुनी सहायता जस्ता कार्यहरू रहेका छन्। तिनीलाई कस्तो भने कानुनी र संरचनामा सुधार अन्तर्गत ती कुराहरू सुधार गर्नु पर्यो भने नियमन र सुपरभिजनलाई एकदमै प्रभावकारी बनाउनु पर्यो। यस अन्तर्गत जस्तै गैर बैंकिङ क्षेत्रको कडा नियमन, सहकारी क्षेत्रको विशेष नियन्त्रण, जोखिममा आधारित सुपरिवेक्षण र शंकास्पद कारोबारको सूक्ष्म निगरानी, अभियोग गर्नु पर्यो अनि त्यस पछाडि अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउनु पर्यो।
2: अहिले जुन सरकारले गरिरहेको ठिक छ, अभियोजन अभियोग जुन लगाइरहेको छ, तर सर्वोच्च अदालतले फेरि
3: होइन, अब यसलाई कतिले प्रोपेगान्डाका रूपमा लिएका छन्, कसैले फेरि स्टन्टको रूपमा लिइरहेका छन्। नीति कार्यान्वयनमा त राज्यले गर्नुपर्ने कुरा यही हो। हिजो विगतमा बिग्रेका कुराहरू हाम्रो राज्य संयन्त्रमा खेलेका मान्छेहरू, बिचौलियाका रूपमा राज्य संयन्त्र भत्काउन लागि परेका मान्छेहरूलाई त कानुनी दायराभित्र त ल्याउनै पर्यो। त्यो त सरकारले अनुसन्धान र अभियोजन त गर्नै पर्छ, त्यो चाहे त्यो देशको प्रधानमन्त्री होस्, राष्ट्रपति किन्नुहोस्, ठूलो व्यापारी घरानै किन्नुहोस्, त्यो त गर्नै पर्यो नि मेजी। यो ग्रे लिस्टबाट आउनु बाहिर आउनु पनि यो त गर्नै पर्ने देख्छु मैले।
2: अब यो ग्रे लिस्टदेखि लिएर हामी कर प्रणालीका कुराकानी गऱ्यौँ, समग्र अर्थतन्त्रको कुराकानी गऱ्यौँ, साथसाथै अब बजेट आउँदैछ भोलि, अब यो चालु आर्थिक वर्षको बजेटमा अब सरकार चाहिँ कसरी अगाडि बढ्नुपर्छ, नागरिकले चाहिँ सरकारबाट के अपेक्षा गर्ने यो कर प्रणालीमा, अनि हामी यो विकास उन्मुख देशमा नजानी भनिरहँदा, र अर्को कुरा यो ग्रे लिस्टबाट बस्नको लागि बाहिर आउनको लागि सरकारले कदम चालेका उपायहरू चाहिँ कतिको प्रभावकारी छन्?
3: अब अहिलेको आम जनताको जनचासो पनि के हो भने हामी आजसम्म राज्य संयन्त्र बोली मात्रै भयो, अब काम गर्ने होस् भन्ने चाहिरहेका छन्। कारण बनेका नीति नियम, अड्डा अदालत, सरकारी संयन्त्रहरू निष्पक्ष हुन्, कानुनी राज्यको प्रत्याभूति दिउन्, सरकारले बजेट ल्याउँदा पनि हिजो हामीले हेऱ्यौँ नि, हामीलाई कतिसम्म दुःख लाग्यो भन्नुहुन्छ भने यो अन्तरिम सरकार बन्यो जेएनजी पछाडि बनेको सरकारले झण्डै हाम्रो त्यति बेलाको अर्थमन्त्रीले खुद्रे योजनाहरू, अर्थमन्त्रीले आफ्नो पकेटमा राखेका योजनाहरू काटेर निर्वाचन खर्च गर्नुभयो। भनेपछि नेतामुखी नहोस् बजेट, समग्र देशको आवश्यकता के हो, देशलाई अर्को 10 वर्षसम्म कसरी लैजाने अनि अर्को 20 वर्षसम्म कसरी लैजाने भन्ने खाका फ्रेमवर्क बनाएर यो निष्पक्ष हुन्, कानुनी राज्यको प्रत्याभूति दिउन्, सरकारले बजेट ल्याउँदा पनि हिजो हामीले हेऱ्यौँ नि, हामीलाई कतिसम्म दुःख लाग्यो भन्नुहुन्छ भने यो अन्तरिम सरकार बन्यो जेएनजी पछाडि बनेको

0: होइन जनताले ठूलो अपेक्षा किन छैनन्, कल्याणकारी राज्यको अवधारणालाई र कानुनी राज्यको अवधारणालाई उसले सरकारले विश्वस्त रूपमा कार्यान्वयन गरोस्, त्यो भयो भने नागरिकका अपेक्षाहरू पनि पूरा हुन्छन् र सरकारलाई गाह्रो छ, हामीले सबैले बुझेको छ, एउटा विवेकशील नेपालीले बुझेको छ अहिलेको अवस्थामा काम गर्न अप्ठ्यारो छ, तर यो अप्ठ्यारो हुँदाहुँदै पनि सरकारले यो काम गरेको छ है भन्ने आभास प्रत्याभूति गर्न सक्यो भने देश अगाडि बढ्छ र अहिलेको बजेटले पनि यी कुराहरूलाई एड्रेस गर्नुपर्छ। जस्तै आजसम्म उपेक्षा भएका कुराहरू, शिक्षक, स्वास्थ्यमा काम गर्ने तल्लो स्तरका कर्मचारीलाई सधैँ उपेक्षा गरेको छ, त्यो उहाँहरूलाई प्रोत्साहन गर्नु पर्यो, सार्वजनिक शिक्षामा सुधार ल्याउने कार्यक्रमहरू ल्याउनु पर्यो अनि स्वास्थ्यमा सुधार गर्ने ल्याउनु पर्यो र अनि राज्यले सक्छ भने वेलफेयरका कार्यक्रमहरूलाई एड्रेस गर्नु पर्यो र सार्वजनिक खर्चलाई कटौती गर्ने र करका दायराहरूलाई फराकिलो बनाउने, करका दरहरू कम गर्दै लैजानुपर्छ भन्ने लाग्छ।
1: समय र जानकारीका लागि सरलाई धेरै धेरै धन्यवाद।
0: धेरै धेरै धन्यवाद विकासजी, तपाईँको यो लोकप्रिय कार्यक्रममा मेरा दुई चार कुराहरू राख्न दिनुभएकोमा म धेरै धेरै आभारी छु।
1: उहाँ हुनुहुन्थ्यो अर्थ एवं वित्तीय विश्लेषक शालिकराम पौडेल। आज हामीले नेपालको कर प्रणाली ग्रेलिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपाललाई अति कम विकसित राष्ट्रबाट बाहिरिँदा हुने फाइदा र जोखिमका बारे कुराकानी गर्यौं। यो कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास चापागाई बिदा हुन्छु। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
3: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
10: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
3: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
10: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाऊ।
3: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
10: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
3: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
10: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
3: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447 52 14 13।

0: ओए साथी हेर न यो के खतरा समाचार आइसक्यो
1: बाप रे अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो हा यतिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। म ललिता हायो। तपाईँले यो समाचार हजुरको रेडियो वेबसे 2 थोप्लेकी मेगाहर्ज साथै तामाको सीएफएम 95 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nbk साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब समाचार विस्तारमा। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद आज देशभरका मस्जिदमा मनाइँदैछ। ईद उल फित्र अर्थात रमजान पर्वको 79 औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहान स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ़ने परम्परा छ। नमाज पढ़िसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ। यस अवसरमा दरबार मार्गमा रहेको नेपाली जामे मस्जिद, कास्मरी मस्जिद लगायत देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भीड़ लाग्छ। हिज ही सम्बत अनुसार 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अहिल सलमानलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको छ। यो पर्व पर्सि शनिबारसम्म मनाइन्छ। बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। भोलि गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार भएकाले आजदेखि लगातार 4 दिन सार्वजनिक विदा हुने भएको छ। राष्ट्रपति रामचन्द्र कोविन्दले विविधता बीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मदत गर्छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रपति कोविन्दले आज मुस्लिम समुदायको महान पर्व ईद को अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो विश्वास व्यक्त गर्नुभएको हो। सबैमा सुख शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस ईद पर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्ध र विकासमा योगदान पुर्याउने उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विशेष विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्भाव कायम गर्ने उल्लेख गर्नुभएको हो। साथै उहाँले यस पर्वले सहिष्णुता, मेलमिलाप, एकता, भातृत्व एवं सह अस्तित्वका आधारमा आफ्नै मौलिक सांस्कृतिक तथा परम्पराको संरक्षण, सम्वर्धन र विकासमा टेवा पुग्ने अपेक्षा गर्नुभएको छ। बकर ईदको माध्यमबाट सबै नेपाली बीच प्रेम, करूणा, त्याग, सहिष्णुता, भद्र राष्ट्रिय एकताको भावना प्रगाढ बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने राष्ट्रपति पौडेलले शुभकामना समेत व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। संसदमा बजेट प्रस्तुत हुने अघिल्लो दिन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। बैठक आज बिहान 11 बजे सिंहदरबारमा बोलाइएको नेपाली कांग्रेसले जनाएको छ। बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट जेठ 15 गते संसदमा प्रस्तुत हुँदैछ। राष्ट्रिय मानव अधिकार आयोगले भदौको नवयुवा आन्दोलनमा संलग्न रहेको आरोपमा सभापति रवि लामिछाने सहित रासपाका 17 सांसदमाथि छानबिन तथा अनुसन्धान गर्न सिफारिश गरेको छ। सार्वजनिक र निजी सम्पत्तिमा तोड़फोड़, लुटपाट र आगजनीमा सांसदहरूको संलग्नता हुन सक्ने भन्दै सूक्ष्म अनुसन्धान गर्न आयोगले सिफारिश गरेको हो। राजोपा सभापति लामिछाने डखु कारागारबाट बाहिरिएको घटना फौजदारी अपराध भएको उल्लेख गर्दै यसबारे अनुसन्धान गर्न आयोगले भनेको छ। कारागारबाट यसरी बाहिरिनु कारागार एन 2089 दफा 49 अनुसारको फौजदारी अपराध भएको प्रतिवेदनमा उल्लेख छ। लामिछाने जेलबाट बाहिरिएकै घटनामा राजोपा सांसदहरू मनिष झा र हरि ढकाललाई समेत आयोगले शंकाको घेरामा राखेको छ। आयोगले लामिछानेलाई कारागारबाट बाहिर निकालेर उनीहरूबाट फौजदारी अपराध भएको भन्दै त्यसमा सूक्ष्म अनुसन्धान गर्न भनेको छ। प्रतिवेदनमा भदौ 23 गतेको आन्दोलनको क्रममा सुदन गुरूङले नेतृत्व लिएपछि हुलदंगा भएको निष्कर्ष निकाल्दै गुरूङमाथि पनि अनुसन्धान गर्न भनिएको छ। आयोगले सुक्षम अनुसन्धानको सिफारिश गरेका अन्य राष्ट्रपा सांसदहरूमा गणेश कार्की, सुलभ खरेल, बब्लू गुप्ता, कृष्ण कार्की, डाक्टर तोसीमा कार्की लगायत रहेका छन्। त्यस्तै सांसदहरू राजीव खत्री, सोम शर्मा, केपी खनाल, दीपक बोहरा, ज्वाला समरौला, पुरूषोत्तम यादव, आशिका तामाङ, शिव यादवमाथि पनि थप अनुसन्धान गर्न भनेको छ। उनीहरूले प्रदर्शनका दौरान र प्रदर्शनपछि आन्दोलनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने उनीहरूको सामाजिक सञ्जाल प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले संलग्न गरेको प्रतिवेदन समेतका आधारमा उल्लेख हुन आएको आयोगले उम्ल्याएको छ। राज्यसभाका सांसदहरूले भने नवयुवा आन्दोलनमा सहभागी भएको र घाइतेको उपचार तथा उद्धारमा सहभागी भएकै कारण अनुसन्धान सिफारिश गरिनु सही नभएको बताएका छन्। सरकारले निजी अस्पतालबाट प्रदान गर्ने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेका सबै सेवा स्थगित गरेको छ। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार सबै निजी अस्पतालमा आउँदो शनिबार जेठ 16 गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको हो। बोर्डले निकालेको सूचनामा बोर्डको बढ़दो वित्तीय संकटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गर्ने आकस्मिक सेवा बाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको उल्लेख छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बोर्डमा 36 निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका थिए। अब बोर्डमा 442 सरकारी र 27 सामुदायिक स्वास्थ्य संस्था आबद्ध छन्। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जनासम्मको परिवारका लागि 3,500 रूपियाँ बराबरको योगदानका आधारमा 1,00,000 रूपियाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइनेछ। त्यस्तै थप प्रति सदस्य 700 रूपियाँका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 रूपियाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ। स्वास्थ्य बीमा कार्यक्रममा 59,70,403 बीमित रहेका छन्। मनसूनजन्य विपदको बेला उद्धार राहत र समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले रामेछापमा संयुक्त विपद प्राधिकारी अभ्यास गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा बुधबार सदरमुका मन्थली स्थित आकाशी पुल आसपासको तामाकोशी नदी किनारमा बाढ़ी पहिरो र डुबानमा परेको उद्धार पूर्व तयारी तथा प्रतिकारी सम्बन्धी मनसून 6 नामक संयुक्त अभ्यास गरिएको हो। अभ्यासमा जिल्ला स्थित नेपाली सेनाको खड्ग दलगढ़, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा भूतपूर्व सैनिकहरूको सहभागिता रहेको थियो। जिल्लाको भौगोलिक जटिलता र हरेक वर्ष बाढ़ी पहिरोको जोखिम उच्च रहने अवस्थालाई ध्यानमा राख्दै आकस्मिक विपदका समयमा उद्धार तथा राहत कसरी प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अभ्यास केन्द्रित गरिएको थियो। आकाशी पुल नजिकको चिसापानी गाउँलाई नमूना क्षेत्र मानेर बाढ़ीमा फँसेका तथा तामाकोशीमा बगिरहेका नागरिकको उद्धार प्राथमिकता उपचार राहत वितरण र सुरक्षित स्थानमा स्थानान्तरण सम्मका गतिविधिको प्रदर्शन गरिएको थियो। अभ्यासका क्रममा विपदका बेला कुन निकायको भूमिका के हुने भन्ने विषय पनि व्यावहारिक रूपमा देखाइएको थियो। रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले विपद पूर्व सूचना दिएर नआउने भएकाले तत्काल उद्धार उपचार राहत तथा स्थानीय स्रोत साधन परिचालनको तयारी आवश्यक रहेको बताउनु भएको छ। उहाँका अनुसार जिल्ला एकीकृत सुरक्षा संयन्त्र र सरकारवाला निकाय बीच समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष मनसूनजन्य विपदमा आधारित संयुक्त अभ्यास गरिँदै आएको छ। तपाई यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाई भने रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए टोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475946 98692599998।
8: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि अब बाँकी समाचार। नेपालमा एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़ेको छ। 2081 फागुनसम्म 9963 उद्योग दर्ता भएको भए 2082 सालको फागुनसम्ममा यो संख्या 11140 पुगेको हो। अर्थमन्त्री डाक्टर सुनिमो बाग्लीले आज संघीय संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2083-84 आर्थिक सर्वेक्षण अनुसार ठूला उद्योगको हिस्सा 13.9% छ। यस्तै 20% मझौला र 66.1% साना उद्योग रहेका छन्। उद्योग विभागमा दर्ता भएका उद्योगको स्वीकृति लगानी फागुनसम्म 37.27 अर्ब रूपियाँ पुगेको छ। पछिल्लो एक वर्षमा 3.89 अर्ब रूपियाँ थप लगानी स्वीकृत भएको हो। चालू आर्थिक वर्षको फागुन वर्षान्तसम्म 921 नयाँ उद्योग दर्ता भएका छन्। गएको फागुनसम्म दर्ता भएका उद्योगको संख्याका आधारमा सबैभन्दा धेरै हिस्सा उत्पादनमूलक उद्योगको रहेको छ। 33.3% उत्पादनमूलक उद्योग दर्ता हुँदा सबैभन्दा कम 0.7% पूर्वाधार क्षेत्रका उद्योग रहेका छन्। नकली प्रहरी बनेर काठमाडौँमा डर त्रास देखाउँदै हिँड्ने रामेछापका एक युवक पक्राउ परेका छन्। प्रहरीको नक्कली परिचय पत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्काउने तथा समाजमा डर त्रास देखाउँदै हिँड्ने रामेछापको लिखुतामा कोसेका तीनका 34 वर्षीय आशिष सुनवार पक्राउ परेका हुन। उनलाई प्रहरीले हिजो काठमाडौँ महानगरपालिका साथ गौरीघाटबाट पक्राउ गरेको हो। सुनवारले चाबहिल लगायत स्थानमा केही समयदेखि आफू केन्द्रीय अनुसन्धान ब्यूरोको सहायक हवलदार हुँ भन्दै होटल व्यवसायी तथा सर्वसाधारणलाई धम्क्याउँदै हिँडेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँ प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभएको छ। समाचारको क्रममा अब मौसम समाचार। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायमै रहे पनि भोलि भने तापक्रम घट्नेछ। गैराती कोशी गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको छ। गोर्खा र धादिङको सिमानामा पर्ने आरू घाटमा सबैभन्दा बढ़ी 55 मिलिमिटर वर्षा मापन भएको छ। साथै हिजो तराईको सबैजसो भागमा तापक्रम केही घटेको छ। केही दिन यता पश्चिम तराईमा 40 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेकोमा हिजो सबैभन्दा बढ़ी धनगढ़ीमा 39 र नेपालगंजमा 38 डिग्री सेल्सियस तापक्रम पुगेको थियो। महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ। साथै सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभाग तथा बाँकी तराई भूभागमा थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कोशी मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको र हिमपातको सम्भावना रहेको छ। भोलि पनि हावाहुरी सहित पानी पर्ने महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागको सह प्राध्यापक डाक्टर विनोद पोखरेलका अनुसार आज बेलुकादेखि भोलि समय सुदूरपश्चिमदेखि बागमती प्रदेशका धेरै जसो भागमा ठूलो पानी पर्ने सम्भावना छ। समाचारको क्रममा अब अन्तर्राष्ट्रिय समाचार। इरानमा अमेरिकाले फेरि आक्रमण गरेको छ। गइराती अमेरिकाले हर्मुज नजिक आफ्नो सेना र व्यवसायी जल यातायातका लागि खतरा ठानिएको इरानी सैन्य संचारहरूलाई लक्ष्य गरेर आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले लेखेको छ। इरानी पक्षले शहरको पूर्वी क्षेत्रमा 3 विस्फोट भएको र वायु प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाएको छ। यसअघि सोमबार पनि अमेरिकाले आफ्नो रक्षात्मक कार्यवाही गरेको जनाएको थियो। अमेरिका र इरानबीच 3 महिनादेखि जारी युद्ध अन्त्यका लागि वार्ता चलिरहेका बेला फेरि आक्रमण भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानले संयुक्त रूपमा हर्मुज जल मार्गको जल यातायात व्यवस्थापन गर्ने सहमति भएको भन्ने इरानी सरकारी संचार माध्यमको दावी अस्वीकार गर्नुभएको छ। हर्मुज जल मार्ग खुल्ला रहने उहाँको भनाइ छ। इरान अमेरिका युद्ध अन्त्यको लागि कतार मार्फत प्रत्यक्ष वार्ता भइरहेको छ। भारतलाई उछिन्दै ताइवान विश्वको 5 ठूलो शेयर बजार बनेको छ। विश्वको सबैभन्दा ठूलो चिप उत्पादन गर्ने कम्पनी ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनीको शेयरमा भएको तीव्र वृद्धिका कारण ताइवान विश्वको 5 ठूलो शेयर बजार बनेको ब्लूमबर्गले जनाएको छ। यस वर्ष टीएसएमसीको शेयर 49% बढ़ेको छ, जसले कृत्रिम वृद्धि भत्ता अर्थात ईआईमा लगानी बढ़ाएको छ। तर भारत भने बढ़दो ऊर्जा लागत कर्पोरेट नाफामा सुस्त वृद्धि र एआईको क्षेत्रमा विशेषज्ञता भएका कम्पनीहरूको अभावसँग संघर्ष गरिरहेको छ। ब्लूमबर्गका अनुसार ताइवानको शेयर बजार पुँजी कर 49.50 खर्ब अमेरिकी डलर पुगेको छ। अहिले भारतको शेयर बजार पुँजी कर 49.20 खर्ब डलर रहेको छ। र समाचारको अन्त्यमा खेल समाचार। काठमाडौँमा भइरहेको काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनल खेलहरू आज हुँदैछ। आज घरेलु टोली नेपालले सावेक विजेता इरानको सामना गर्दैछ भने अर्को सेमी फाइनलमा भारतले काजकिस्तानसँग खेल्नेछ। आठ टोली सहभागी च्याम्पियनशीपमा भारत र नेपाल क्रमशः समूह एकको विजेता र उपविजेता तथा इरान र काजकस्तान समूह बीको विजेता र उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरेका हुन्। समूह एकको विजेता भारत र समूह बीको उपविजेता काजकस्तानसँग बीचको पहिलो सेमी फाइनल दिउँसो 2:30 बजे त्रिपुरेश्वरी स्थित दशरथ रंगशालाको कवर हलमा शुरू हुनेछ। भारतले 2024 काठमाडौँमा भएको यस च्याम्पियनशीपको पहिलो संस्करणको उपाधि जितेको थियो। काजकस्तानसँग भने यस च्याम्पियनशीप खेल्ने मध्ये सबैभन्दा माथि वरियतामा रहेको टीम रहेको हो। बिहान 9 बजेको हजुरको समाचार अहिलेलाई यति नै। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस समाचारबाट विदा हुन्छु। नमस्ते।

0: घर बनाउनको को लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
1: काका, तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
5: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
6: लौ, के को चिन्ता? चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
5: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
6: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844206590047549453।
5: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
7: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
1: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0848543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
8: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज, किसानको साथी।
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
4: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
3: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप
5: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
6: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप
7: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
8: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
9: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
10: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854-40-682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854-40-892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
11: अनि दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
12: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
11: ए काका काकी के को गन्थन मन्थन हो ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त
13: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
14: प्रोप्राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845-40-305 048-543-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूचना सूचना सूचना। गणतन्त्र दिवस 2083 विशेष रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना।
2: यस रामेछाप अस्पतालको आयोजना तथा जनस्वास्थ्य कार्यालय रामेछाप, आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय रामेछाप र जिल्ला रेड क्रस सोसाइटी रामेछापका समन्वयमा गणतन्त्र दिवस 2083को शुभ अवसरमा वृहत रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण सर्वसाधारण महानुभावहरूलाई उक्त कार्यक्रममा सहभागी भई रक्तदान गर्नुका साथै स्वास्थ्य परीक्षण एवं उपचार सेवाबाट लाभ लिनुहुन हार्दिक अनुरोध गरिन्छ।
1: स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू:
2: तालिम प्राप्त चिकित्सकद्वारा नसर्ने रोग सम्बन्धी इतिहास र सम्पूर्ण शरीरको जाँच,
1: दम खोकीका लागि क्याट टेस्ट,
2: तौल उचाइ पेटको मोटाई,
1: उच्च रक्तचाप,
2: पिसाबको जाँच,
1: दिशामा सूक्ष्म रगतको जाँच,
2: रगत परीक्षण,
1: रगतमा चिनीको जाँच,
2: मृगौलाको जाँच,
1: कलेजो जाँच,
2: लिपिड प्रोफाइल,
1: छातीको एक्सरे,
2: ईसीजी,
1: बीआईए जाँच महिलाको लागि मात्र र परामर्श सेवा।
2: शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 14 गते बिहिबार। रक्तदानको कार्यक्रम बिहान 9 बजेदेखि 12 बजेसम्म। स्थान रामेछाप अस्पताल रामेछाप।
1: निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 14 गते बिहिबार। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। स्थान रामेछाप अस्पताल रामेछाप।
2: थप जानकारीको लागि अस्पताल सूचना अधिकारी सम्पर्क नम्बर 97652384।
1: रामेछाप अस्पताल रामेछाप।
3: जथाभावी
2: समिति 2083 साल जेठ 14 गते बिहिबार। रक्तदानको कार्यक्रम बिहान 9 बजेदेखि 12 बजेसम्म। स्थान रामेछाप अस्पताल रामेछाप।
1: निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने मिति

0: मात्र विकास निर्माणको कार्य गरौं।
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: 6.9 को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड पोलिस्टर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै छौं। आज बिहिबारको बसाई तपाईँले आज चाहिँ कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ। हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रमलाई सञ्चालन गर्न सक्नुहुन्छ। यदि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन भने गीत पनि गाउन सक्नुहुन्छ। मिठा लोकगीत गाएर तपाईँले सुनाउन सक्नुहुन्छ र म गीत पनि गाइरहेकै त हो, मेरो लेख रचनाहरू सुनाउँछु भन्ने लाग्छ भने तपाईँले तपाईँका लेख रचना, कथा, कविता, गजलहरू के छन् तपाईँले सुनाउन सक्नुहुन्छ। आजको बसाइमा मात्रै तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। 0840 40 00 26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको यात्रा तामाको सीएफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकोशैली तपाईँलाई के कस्तो लाग्दैछ तपाईँले सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। हामी तपाईँकै सल्लाह सुझावको साथमा कार्यक्रमलाई अझ राम्रो बनाउने प्रयत्न पनि गर्नेछौ, किनकि लोकगीत संगीत हरेक दिन अब लोकगीत संगीतबाट नै भरपूर मनोरञ्जन दिने उद्देश्यले हामी आउने गर्दछौ। अब लोकगीत संगीत तपाईँले अन्य समयमा पनि सुन्नुहुन्छ र हजुरको रेडियोमा कार्यक्रम लोकोशैलीको व्यवसायमा पनि तपाईँले सुन्दै आइराख्नु भएको छ। तपाईँलाई विशेष गरी अब सुख दुःखलाई भुल्न भुलाउनको लागि गीत संगीत लिएर हामी आउने गर्छौ। सोही क्रम आज पनि रहेको छ र तपाईँले आफूलाई जे मन लाग्छ त्यही प्रस्तुति सुनाउने दिन पनि रहेको छ। आजको दिन भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हायो। तपाईँले हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई शेयर गर्न सक्नुहुनेछ। छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीको लागि सम्झना सन्देश पनि पठाउन सक्नुहुनेछ। तपाईँले अन्य विभिन्न माध्यमबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने आशा लिएका छौं भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्छौं। धुवाँ सरी फैलिएछ कुरुत भन्ने बोलको गीत थियो, तर हामी अर्कै गीत कार्यक्रममा राख्छौं है भन्दै हुनुहुन्छ। जुनमा पनि बाघ छ भन्ने बोलको गीत रहेको छ। रामजी खाँड अनि टिकापुनका आवाजमा रहेको गीत कार्यक्रममा राख्छौ। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा हामीले राख्यौं एकदमै मिठा निर माइलगीत जुनमा पनि बाग्छ रामजी खाँड अनि टिकापनको आवाजमा रहेको थियो यो गीत भने यस्तै मिठा रमाइला लोकगीतहरू कार्यक्रमको समय अवधिबाट हामीले राखेर तपाईँलाई मनोरञ्जन दिनेछौं। आज बिहिबारको बसाइ तपाईँले हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रमलाई सञ्चालन गर्न सक्नुहुन्छ। यदि तपाईँलाई कार्यक्रम चलाउन मन छैन, म गीत गाउँछु भन्ने लाग्छ भने तपाईँले गीत गाउन सक्नुहुन्छ। तपाईँको कथा कविता गजलहरूलाई पनि आजको बसाइमा हामीले सुन्नेछौ। तपाईँले मात्रै 048 40 00 26 सहभागिता जनाउनु पर्ने हुन्छ भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने तपाईँले शेयर गर्न सक्नुहुनेछ। आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पनि पठाएर तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। बिहिबारको बसाइको कार्यक्रम तपाईँले नै भनेर चाहिँ होइन यस्तो आयो हुन्थ्यो भन्ने तपाईँको जिज्ञासा गुनासा अनुसार नै हामीले यो कार्यक्रमलाई चाहिँ यसरी लिएर आएका छौं। तपाईँलाई थाहा छ म यति बेला तपाईँको फेसबुक कमेन्ट भाषण गर्नेतर्फ लाग्न चाहन्छु। यति बेला हुनुहुन्छ चन्द्र राई हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ नमस्ते है नाना, म यता खोटाङबाट कार्यक्रम सुन्दैछु। अब बस्ने गीत मलाई चन्द्र राई भनेर चिन्ने सबैको लागि भन्दै हुनुहुन्छ। उहाँको नाम चन्द्र भन्दा नि चन्द्रा जस्तो चाहिँ लाग्यो है। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, चन्द्राजी हुनुहुन्छ। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ। मनको साथी जीवन कार्कीजी उहाँ लेख्नुहुन्छ हजुर शुभ बिहानी पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ होला, कार्यक्रम सुनिरहेको छु है पोखराबाट। मनको साथीहरूलाई सबैलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन, कार्यक्रम चाहिँ राम्रो लाग्छ भन्दै हुनुहुन्छ। जेठ 17 गते मेरो छोरा बसन्त कार्कीको जन्मदिन परेको छ, रेडियो परिवारलाई आजको दिन शुभ रहोस् भन्दै हुनुहुन्छ। आज भर्खरै 14 गते यहाँले एडभान्समै चाहिँ अग्रिम रूपमा आफ्नो छोराको लागि चाहिँ जन्मदिनको शुभकामना सन्देश राख्नु भएको छ। हामीले पनि अग्रिम रूपमा यहाँको छोरालाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाह्यौं। त्यसै गरी उहाँले रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, साथै कार्यक्रम चाहिँ राम्रो लाग्छ, नेपाली संगीतलाई माया गर्नुहोला, सम्पूर्ण साथीलाई सम्झेको छु भन्दै हुनुहुन्छ। तारा खुक राई युवराजीले नमस्ते है भन्दै हुनुहुन्छ, सबैलाई शुभ बिहानी है भन्दै हुनुहुन्छ है, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे। कुमार प्रजाजी पनि लेख्नुहुन्छ हेलो नमस्ते हजुर, कार्यक्रम सुन्दैछु, म यता चितवनबाट अब बस्ने गीत सबैको लागि है भन्दै हुनुहुन्छ। त्यसै गरी शर्मिला हायोजीले पनि हेलो नमस्ते गुड मर्निङ, म पनि कार्यक्रम सुन्दैछु यता सिन्धुलीबाट, शर्मिला हायु हो भन्नुभएको छ। कार्यक्रम मार्फत साथीहरूलाई सम्झनु पर्दा सरिना राई उर्मिला दियाले शर्मिला हायो राई संगीता हायो जानुका हायो सूचना योगी निष्मा बराल साइदा कुवर रिया योगी लगायत सबैको लागि अब बस्ने मिचो गीत समर्पण गर्न चाहन्छु है भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पक्कै तपाईँ यो समय उकाली उराली बेसी गरिनदा भन्स्याङ चौतारी गर्दै कार्यक्रम लोकोशीलाई सुन्दै हुनुहुन्छ होला, कतिपय यो समय जंगलमा हुनुहुन्छ, खाना पकाउने क्रममा पनि हुनुहुन्छ होला, विभिन्न आफ्नो काममा व्यस्त रहेर पनि हामीलाई सुनेर आजको बसाइमा साथ दिइराख्नु भएको छ होला भन्ने आशा लिएका छौं। तपाईँ जहाँ हुनुहुन्छ जुन ठाउँमा रहेर भए पनि तपाईँले हामीलाई सुनिरहँदा तपाईँलाई पक्कै पनि कार्यक्रम लोकोशीलीबाट मनोरञ्जन दिने हाम्रो यो एक घण्टाको समय चाहिँ रहेको छ र तपाईँलाई मनोरञ्जन पनि दिन्छौं। हामीले नयाँ तथा मेचा रमाइला मनसुने लोकगीतहरू कार्यक्रममा राखेर तपाईँलाई हरेक दिन चाहिँ 10 बजेदेखि 11 बजेसम्म रहेर तपाईँलाई मनोरञ्जन दिँदै हामी हरेक दिन आइरहेका छौं र आजको दिन पनि विशेष दिन छ। अब विशेष गरी साथीहरूलाई बिहिबारको बसाइको कार्यक्रम केही असहज अप्ठ्यारो भएको हो कि भन्ने पनि लाग्छ। अब यदि तपाईँलाई सहज लाग्छ म चाहिँ कार्यक्रम चलाउँछु, गीत गाउँछु, मेरो कथा कविता गजलहरू पनि छ नै म सुनाउँछु भन्ने लाग्छ भने तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। आजको बसाइमा मात्रै एउटा मात्र तपाईँलाई अप्सन छैन, धेरैवटा अप्सन छन्, त्यही भएर तपाईँलाई जे मन लाग्छ तपाईँको सो इच्छाले आफ्नो प्रस्तुतिहरूलाई कार्यक्रममा सुनाउन सक्नुहुनेछ भन्न चाहन्छु भने यति बेला हामी कार्यक्रममा मिठो गीततर्फै लागौं है भन्दै हुनुहुन्छ हाम्रो श्रीराजी जलको आउँदा
भेट हुन मन लाग्यो भन्ने बोलको गीत रहेको छ। यो एकदमै मिठो राजु परियार अनि विष्णु महाजीका आवाजमा रहेको गीत कार्यक्रममा राख्छौं। त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं। विश्रामपछि फेरि आउँछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: Let's go. 6.9 inch को standard display, AI powered camera, 3 वर्षों को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: नगर कार्यपालिकाको कार्यालय बनफरी रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बनफरी नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844431390। वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761633033। वडा नम्बर 3 मनिषा बुढाथोकी, सम्पर्क नम्बर 9849773479। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007772। वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864111355। वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619। वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869111345। र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072। वडा नम्बर 9 प्रेरणा सारु, सम्पर्क नम्बर 9865233353। र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214403। वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869335599। वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958368। वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064176। वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827। र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
2: सूचना गणतन्त्र दिवस 2083 विशेष रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना।
3: यस रामेछाप अस्पतालको आयोजना तथा जनस्वास्थ्य कार्यालय रामेछाप, आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय रामेछाप र जिल्ला रेड क्रस सोसाइटी रामेछापका समन्वयमा गणतन्त्र दिवस 2083 को शुभ अवसरमा वृहत रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण सर्वसाधारण महानुभावहरूलाई उक्त कार्यक्रममा सहभागी भई रक्तदान गर्नुका साथै स्वास्थ्य परीक्षण एवं उपचार सेवाबाट लाभ लिनुहुन हार्दिक अनुरोध गरिन्छ।
2: स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू:
3: तालिम प्राप्त चिकित्सकद्वारा नसर्ने रोग सम्बन्धी इतिहास र सम्पूर्ण शरीरको जाँच,
2: दम खोकीका लागि क्याट टेस्ट,
3: तौल उचाइ पेटको मोटाइ,
2: उच्च रक्तचाप,
3: पिसाबको जाँच,
2: दिशामा सूक्ष्म रगतको जाँच,
3: रगत परीक्षण,
2: रगतमा चिनीको जाँच,
3: मृगौलाको जाँच,
2: कलेजो जाँच,
3: लिपिड प्रोफाइल,
2: छातीको एक्सरे,
3: ईसीजी,
2: बीआईए जाँच महिलाको लागि मात्र र परामर्श सेवा।
3: शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 14 गते बिहिबार। रक्तदानको कार्यक्रम बिहान 9 बजेदेखि 12 बजेसम्म। स्थान रामेछाप अस्पताल रामेछाप।
2: निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 14 गते बिहिबार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। स्थान रामेछाप अस्पताल रामेछाप।
3: थप जानकारीको लागि अस्पताल सूचना अधिकारी सम्पर्क नम्बर 97652383
2: रामेछाप अस्पताल रामेछाप।
4: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
5: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
6: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
4: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 98692544।
6: 98407793। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
10: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
9: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
10: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652739636, 98174845। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
11: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: कार्यक्रम लोकोशैलीमा राखिएको नेछु गीत गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसाय के गर्नुपर्छ भनेर तपाईँलाई थाहा छ। तपाईँले कार्यक्रम चलाउन सक्नुहुन्छ। यदि तपाईँलाई गीत गाउन आउँछ भने तपाईँले गीत गाउन सक्नुहुन्छ। त्यसै गरी तपाईँको कथा कविता लेख रचनाहरू छन् भने पनि हामीलाई सुनाउन सक्नुहुन्छ। आजको विषयमा चाहिँ तपाईँलाई थाहा भइसकेको छ। 0440 40 0024 को नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो हेलो कोही साथी हुनुहुन्थ्यो, उहाँ होल्डमा चाहिँ बस्नुभयो, तर उहाँको आवाजलाई हामीले सुन्न सकेनौ। जो साथी हुनुहुन्छ उहाँले चाहिँ फेरि पनि सहभागिता जनाउन सक्नुहुन्छ। आजको व्यवसायमा रहेर हामीले तपाईँकै आवाजमा तपाईँकै प्रस्तुतिहरूलाई सुनिरहेका छौं। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो सम्पर्कमा अलिकति समस्या हो कि जस्तो छ, ठिकै छ। हामी सम्भव भरपूर प्रयास गर्नेछौँ। यति प्रयास गर्दाखेरि पनि हामी असफल भयौँ भने पनि ठिकै छ, केही छैन। अब मात्रै अब आधी घण्टाको समय छ बाँकी। त्यो आधी घण्टाको बाँकी समय अवधिभर तपाईँले फोन प्रयास चाहिँ गर्न नछुटाउनुहोला पनि भन्न चाहन्छु। यति बेला म तपाईँको फेसबुक कमेन्ट भाषण गर्नेतर्फ नि लाग्न चाहन्छु। कुराकानी त छँदैछ, तपाईँको कमेन्ट भाषण गर्दै कार्यक्रममा चाहिँ गीत संगीत राख्दै राख्दै हामी अगाडि बढ्नेछौँ। यति बेला हामीलाई मनोज सुन्दासजीको कमेन्ट प्राप्त भएको छ। हेलो दिदी नम अस्ति, गुड मर्निङ, के छ खबर? हजुरको भन्दै हुनुहुन्छ, म पनि कार्यक्रम सुन्दैछु। सिन्धुलीको झागा झोली रातमा त बजारबाट हो, अब बस्ने गीत सबैको लागि है भन्दै हुनुहुन्छ। मिलन घायल मोटोजीले पनि गुड मर्निङ है दिदी, म पनि कार्यक्रम सुन्दैछु। यता दुहा कतारबाट अब बस्ने गीत सबैको लागि ल भन्नुभएको छ। त्यसै गरी सपना तामाङजी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, दिदी नमस्ते नमस्कार सन्ची हुनुहुन्छ। म यता सिन्धुलीबाट सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ, खाना भयो त भन्दै हुनुहुन्छ। मेरो खाना भइसकेको छ, हाम्रो सपनाजीको पनि भयो होला भन्ने आशा गरे। अब बस्ने गीत मार्फत दिदी हजुरको लागि, त्यसै गरी रेडियो परिवार लगायत सबैको लागि समर्पण गरे है भन्नुभएको छ। भने रामजी घिमिरेजी पनि लेख्नुहुन्छ, म यता चितवनबाट कार्यक्रम सुनिरहेको छु है, अब बस्ने गीत सम्पूर्ण मित्रको लागि भन्नुभएको छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला पुरी अमृताजी, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते दिदी, म यता मन्थलिनौ पुराना गाउँ सिमलेको घर भइहाल चाहिँ दुबईबाट कार्यक्रम सुनिरहेको छु है। अब बज्ने गीत हजुरको लागि, मम्मी बाबाको लागि। त्यसै गरी बुनु आयुषा पुरी, अञ्जिता पुरी, छोरी दिशा पुरी लगायत सबैको लागि भन्दै छुट्टिए भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हरियो नमस्ते नमस्कार हजुर, यो आवाज कहाँ देखि होला?
1: म यता बोल्दैछु सिलगढीबाट, एलिना रुखा।
0: एलिनाजीको खबर के छ भन्नुहोस् न?
1: खबर एकदम ठिक छ, अनि दिदी हजुरको के छ?
0: मेरो पनि एकदम ठिक ठाक छ, राम्रो रमाइलो गमाइलो छ, त्यस्तै छ भन्नुपर्छ। अनि एलिनाजीले यो समय खाना खाएर बस्नु भएको हो कि खाना खान बाँकी नै छ त नि?
1: मेरो खाना बाँकी नै छ भन्नुपर्छ है।
0: बाँकी नै छ, आज खानामा के पकाउनु भएको छ?
1: खै मम्मीले के पकाउनु भएको छ, म यहाँ बेसीमा छु, अब मम्मीले ल्याइदिनुहुन्छ अनि खाने भन्नुपर्छ।
0: मम्मी लेकमा, तपाईँ बेसीमा?
1: हजुर,
0: आज बिहान जानुभयो कि बासै बेसीतिरै बस्नुभयो?
1: नै आज बिहानै उठेर आएको भन्नुपर्छ।
0: ल ठिक छ, अब हाम्रो एलिना चाहिँ खास अब लेक बेसी मात्रै धाउने हो कि अन्य पढाइ लेखाइ पनि के छ?
1: म पढ्ने आठमा पढ्दैछु, आज विदाको समयमा बहिनी बाबालाई सघाउने भन्नुपर्छ।
0: ल आज विदा लगातार कति दिन? चार दिन विदा हो?
1: हजुर,
0: यो चार दिन विदाको समय चाहिँ जस्तो यहाँ अहिले मम्मी बाबालाई काम सघाउने भन्नुभयो, यसै गरी काम मात्रै सघाएर बस्नुहुन्छ अथवा चाहिँ आफ्नो वचन पाठनलाई पनि समय दिनुहुन्छ कि गर्नुहुन्छ कि स्कुलमा जति हामीले समय बिताउँछौँ त्यति समयलाई मात्रै स्कुलमा मात्रै दिने के हो?
1: यसो समय मिलाएर पढ्ने पनि गर्नुपर्छ भन्छु है।
0: ल पक्कै पनि पढ्नुपर्छ। चार चार दिन बिदा हुँदाखेरि त हाम्रो एलिनाजीलाई दिक्क लाग्दैन?
1: कस्तो लाग्छ नि हौ, स्कुल जाँदाखेरि रमाइलो हुन्छ, सायद धेरै कुरा सिकिन्छ, घर बस्दा केही कुरा सिकिँदैन।
0: त्यही भएर सकेसम्म स्कुल लाग्यो भए राम्रो हुन्थ्यो है। ल ठिक छ, अब विशेष गरी यो घाममा अलिक बढी काम पनि गर्नुपर्छ, त्यो हुँदाखेरि पनि हामीलाई स्कुल लागेको भए हुन्थ्यो भन्ने हुन्छ। जस्तो कि म पनि तपाईँ जस्तै स्कुल बिदा हुँदाखेरि चाहिँ स्कुल जान पाए नै हुन्थ्यो भने जस्तो लाग्थ्यो क्या, घरमा काम गर्नुपर्ने अनि कहिले कता साथीहरूले के भन्ने, त्यो हुँदाखेरि त बरु गयो एकहरू मात्रै मेहरू काम भने जस्तै हुन्थ्यो कि एलिना चाहिँ। ल ठिक छ, आज हामीलाई के सुनाउनुहुन्छ त?
1: आज म चाहिँ थोरै गीत सुनाउँछु भन्नुपर्छ है।
0: ल त्यसो भए सुरु गर्नुहोस्।
1: हुन्छ।

0: Hello, how's it treating you?
1: ल एलिनाजीले चाहिँ एकदमै मनसुनी गीत गाउनु भयो होइन, आफ्नो मम्मी बुबाको चाहिँ विशेष गरी मम्मीको आवाज सुन्न नपाउने भन्ने यस्तै खालको बोलको गीत थियो होइन त। ल यहाँले निश्चय गीत गाइदिनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रमलाई पनि सुन्दै गर्नुहोस्, अन्य वर्षमा पनि आउनुहोस्। अहिलेको लागि भने हामी छोड्छौँ है त। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो एलिना रोकाजी हुनुहुन्थ्यो, सिन्धुलीको बिटिजोरदेखि हुनुहुन्थ्यो। उहाँले चाहिँ आमासँग सम्बन्धित भएका ती शब्द लय सिर्जनाका गीतहरू गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। तपाईँलाई पनि यस्तै गीत गाउन आउँछ भने तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: हेलो दिदी, नमस्ते।
1: नमस्ते हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: म यता सिन्धुलीबाट सजना बिक भन्नुपर्छ है दिदी। हजुर,
1: सजना हजुरको खबर के छ भन्नुहोस् न।
2: हजुर,
1: तपाईँको खबर के छ भने?
2: ठिक छ भन्नुपर्छ, अनि हाम्रो दिदी हजुरको के छ?
1: मेरो पनि एकदम ठिक छ। सिन्धुलीको कुन ठाउँदेखि हुनुहुन्छ?
2: सिन्धुली चपौलीबाट पर्छ है।
1: चपौलीतिर हजुरको रेडियो कतिको सुन्नुहुन्छ?
2: एकदमै सुनिन्छ, धेरै सुनिन्छ भन्नुपर्छ है दिदी।
1: धेरै सुन्नुहुन्छ, तर चपौलीतिरबाट फोन गर्ने त मैले अहिलेसम्म हाम्रो सजनाजी मात्रै भेटेको छु है। अहिलेसम्म चाहिँ
2: सजना होइन है दिदी हजुर, म प्रजुना हो।
1: प्रजुना भन्नुभयो?
2: हजुर,
1: सजना पनि राम्रै छ नि होइन प्रजुनाजी?
2: राम्रै छ।
1: किन मैले नाम परिवर्तन गरिदिएँ नि त होइन?
2: होइन, केही छैन।
1: ल के छ तपाईँको खबर सुनाउनुहोस्। पहिलोचोटि हाम्रो प्रजुनाजीसँग बोल्न पाएको छु जस्तो लाग्दैछ मलाई। तपाईँको व्यक्तिगत खबर सुनाउनुहोस्, साथसाथै चपौलीतिरको के छ, यति बेला मौसम के हुँदैछ त्यो पनि भन्नुहोस् न।
2: मेरो लगाए त्यता चपौलीतिर चाहिँ घाम लागिरहेछ हेरी हजुर, यस्तै छ गाउँघरतिर बसी बसाइ नै छ खबर भन्नुपर्दा। अनि मन्थलीतिरको के छ?
1: हामी मन्थली होइन, हामी ठ्याक्कै रामेछापमा छौँ प्रजुना चाहिँ। लगभग अब भनौँ न मन्थलीतिरको पनि रामेछापतिरको पनि सबै ठिकै छ, राम्रै रमाइलो छ। अनि दिनहरू कसरी बितिरहेका छन्? खास विशेष के गर्नुहुन्छ हाम्रो प्रजुनाजीले?
2: खास विशेष चाहिँ दिदी हजुर, अहिले पढाइ छैन, एसजी दिएर बसेको हो गाउँतिरै हुनुपर्छ है दिदी हजुर। मकै गोड्ने यस्तै,
1: मकै गोडिसकेर प्लस टू जोइन गर्नुहुन्छ होला नि त?
2: अब गर्नुपर्छ भन्नुपर्छ।
1: अब भर्ना अभियान सुरु भयो होला, भर्ना हुने समय कि छैन के हो?
2: सुरु हुँदैछ भर्ना गर्ने दिनहरू।
1: ल अब तपाईँ त्यसो भयो, अब एसएलसी दिएर बस्नु भएको छ, एसी सघाउनु भयो, अब तपाईँ चाहिँ त्योभन्दा मास्तिर चाहिँ अब गाउँघरतिर पढ्नुहुन्छ अथवा सहरमा पढ्न मन छ त हाम्रो प्रजुनाजीलाई?
2: अब सहरतिर झर्नुपर्छ भन्नुपर्छ है दिदी।
1: अब जे होस्, अब गाउँमा दुःख सुख पढे तापनि अबको शिक्षा भनेको चाहिँ उज्जवल भविष्य बनाउनको लागि सहर केन्द्रित नै हुनुपर्ने हाम्रो प्रजुनाजीले पनि त्यो खालको निर्णय लिनुभयो।
2: हजुर दिदी,
1: ल ठिक छ, राम्रोसँग पढ्नु होला, जानु होला सहरमा बस्न पढ्न होइन, आफ्नो उज्जवल भविष्यको लागि केही गर्नुपर्छ भन्ने उद्देश्य लिएर यहाँ जाने तयारी गर्दै हुनुहुन्छ भन्दै यति बेला चाहिँ हामी कार्यक्रमतर्फै लागौँ। आज हामीले के सुनाउनुहुन्छ?
2: आज चाहिँ म थोरै रचनाहरू सुनाउँछु नि दिदी।
1: ल कविता सुनाउनुहुन्छ कि गजल सुनाउनुहुन्छ कि के सुनाउनुहुन्छ?
2: थोरै मैले लेखेको छु कविता जस्तै भनौँ न।
1: ल सुरु गर्नुहोस् त्यसो भए।
2: साथी भनेको कहिले रिस्त कहिले माया रहेछ, जे भए पनि जीवनमा कुनै न कुनै किसिमको आवश्यकता पर्दो रहेछ। साथी त मनको भाव रहेछ, साथी नै मुटुको धड्कन रहेछ, साथी नै बगेको सागर रहेछ, साथी नै सन्चाइको रिस रहेछ। यति नै दिदी।
1: ल सबै कुरा साथीसँगै रहेर जोडेर लेख्नु भएको रहेछ है त हाम्रो प्रजुनाजीले। सबै थोक साथी हो, साथीले धोका दिनु भएन त्यसो भए। ल यहाँले यही भाव लेख्न खोज्नु भएको होइन त? ल ठिकै छ, कार्यक्रममा आउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। हामीलाई मिठो आफ्नो लेख पनि सुनाउनु भएको छ, कार्यक्रम सुन्दै गर्नुहोस्। अहिलेको लागि छुटौँ है त। हवस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो प्रजुना भिकजी हुनुहुन्थ्यो सिन्धुलीको चपौलीदेखि उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु पालो तपाईँको रहेको छ अब हामी फटाफट साथी हुनुहुन्छ भने साथीलाई नि लिन्छौं र साथीकै आवाजमा लेख रचना गीत कार्यक्रम के हामीलाई सुनाउनुहुन्छ हामी सबै सुनेछौं आजको विषयमा अहिलेसम्म हामीलाई हाम्रो एलिनाजीले गीत सुनाउनु भएको छ त्यसै गरी सपनाजीले कविता सुनाउनु भएको छ तपाईँलाई पनि यस्तै कविता गजल के छन् तपाईँको लेख रचना हामीलाई सुनाउन सक्नुहुन्छ 048-40-40-0026 नम्बर तपाईँको लागि खुल्ला छ कार्यक्रम लोकोशैली साताको साथी दिन आउने क्रममा बिहिबार चाहिँ तपाईँले के सुनाउने के गर्ने तपाईँलाई थाहा छ यदि बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ ठिकै छ हाँस्दै पनि हुनुहुन्छ त हाम्रो विनिताजी त हाँस्नुपर्छ स्वास्थ्यको लागि हाँस्नु महत्वपूर्ण छ है
2: हजुर
1: अनि खाना खानु भयो कि छैन मेरो खाना अघि नै भइसकेको छ हेर्नुहोस् फेरि भोक लाग्ने बेला भयो अब नजिकै छौँ हामी खाड दिदी धेरै टाढा छैनौ बिनी दाजुले मिठो मिठो खानेकुराहरू बनाएर राख्नुहुन्छ भने हामी आउँछौ ल हिजो आज के गर्दै हुनुहुन्छ हाम्रो बिनी दाजु म पहिलोचोटि बोल्दैछु जस्तो लागेको छ
2: हो
1: ल पहिलोचोटि बोल्नुभयो योभन्दा अगाडि चाहिँ तपाईँको फोन नलागेको हो कि मसँग बोल्न मन नलागेर तपाईँले फोन गर्नु भएन आज चाहिँ लाग्यो आज बिहिबारको दिनमा तपाईँ र मेरो बोल्नको लागि जोडेको रहेछ है ल अनि के गर्नुहुन्छ खासमा पढ्नुहुन्छ कि अन्य काम गर्नुहुन्छ कि पढ्दै भन्नुभयो कतिमा पढ्दै हुनुहुन्छ आठमा पढ्नु भएको छ आज बिदा छ बिदा रमाइलो कि स्कुल जाँदा रमाइलो स्कुल जाँदा नै रमाइलो ल आज पनि तपाईँलाई मिसको याद आइरहेको रहेछ पढ्न मन धेरै रहेछ है हाम्रो बिदाजीलाई थाहा भयो ल ठिक छ पढ्नुहोस् राम्रोसँग अब समय दिँदा यसै गरी आउनुहोस् अब बिदाको चार दिन बिदा छ अब चार दिनसम्म हाम्रो बिनी दाजुको फोन लगातार लाग्छ आउनु होला अब चाहिँ हामीलाई के सुनाउनुहुन्छ त कतिजना लखर लखर भन्ने गीत हामीलाई सुनाउनुहुन्छ ल सुरु गर्नुहोस् न त ल गीत सुनाउने भन्नुभएको होइन सुनाउनुहोस् न
3: कति जानु लखर लखर दाइको ससुराली मेरो पनि केही हुन्छ के लाउन यसै पाली कुटु कुटु कुटु

0: यति नै हो। कति कुटुको चाहिँ मुचु खायो ककसलाई के के मिलाउन लगाउनु भयो हाम्रो विनी दाजुले?
1: हजुर,
0: धेरै मुटु कुटु कुटु खाइरहेको जस्तो छ।
1: छैन,
0: ल ठिकै छ। यहाँलाई एकदमै विशेष गीत गाइदिनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस्, अहिलेको लागि छोड्छौँ है त। हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो विनिता तामाङ, खारदेवीदेखि हुनुहुन्थ्यो। उहाँलाई विशेष धन्यवाद, उहाँले पनि गीत गाएर कार्यक्रमबाट छुट्नु भएको छ। रमाइला मिठा गीत सङ्गीत हामीलाई सुनाउँदै हुनुहुन्छ साथीहरूले। पालो तपाईँको 10:46 गइसकेको छ, अब हामीसँग धेरै समय बाँकी छैन, त्यही भएर तपाईँले पनि फटाफट सहभागिता जनाउन सक्नुहुन्छ। यति बेलामा फेरि पनि तपाईँको कमेन्ट वाचन गर्नेतर्फ लाग्छु। आर्यन आर्यजीले नमस्ते है भन्दै हुनुहुन्छ, उहाँलाई मेरो तर्फबाट पनि नमस्कार व्यक्त गरे। त्यसै गरी बुद्ध बज्राचार्यजीले ह्याप्पी जन्मदिन भन्दै हुनुहुन्छ। उहाँले चाहिँ रेडियोको नाम चाहिँ लेख्नु भएको छ। उहाँलाई चाहिँ अब रेडियो कति वर्षमा प्रवेश गरेको भनेर कुन रेडियोको उहाँले लेख्नु भएन, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। जुन रेडियो जुन वर्षमा प्रवेश गरे तापनि यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो,
2: नमस्कार हजुर। साथमा ट्यासी दिलै बिठोमा हामी त्यो सम्झनापछिको हजुरसँग कुराकानी हुँदैछ दिदी।
0: नमस्कार टासिडीले, मैले सबै त भन्न बिर्सेँ होला है। यहाँलाई कार्यक्रममा स्वागत गरे, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म बोल्छु हजुर, कार्यक्रमलाई माया गर्ने साथी, सधैँ सुनेर साथ दिने साथी बोल्दैछु। दोलखाबाट डोलमा शिल्पा।
0: डोलमा के छ खबर?
2: मेरो खबर एकदम ठिकठाक दिदी हजुर, अनि मसँग कुरा गर्नु पर्यो होइन, एकदम धुम्म छ। अनि हजुर लगायत राम साथीहरूको के छ?
0: रामेश्वरतिरको पनि एकदम ठिक छ, राम्रो रमाइलो, घाम लागेको छ, घमाइलै छ होइन। पानी पर्दा पानी पर्छ, हिलो हुन्छ, घाम लाग्दा धुलो उड्छ, यस्तै यस्तै छ भन्नुपर्छ। हाम्रो टोलमा चाहिँको दिनचर्या हिजो आज कसरी बितिरहेको छ नि?
2: मेरो दिनचर्या भन्दा चाहिँ म स्कुल जान्छु होइन, आज बिदा छ, गाउँमा हजुरसँग कुराकानी गर्न पाएको छ, खुसी लागिरहेको छ। स्कुलको बहुत टिपिरहेको छ, अनि कार्यक्रम आएको रहेछ, कल गरेको, कल लागिहाल्यो, एकदम खुसी लागिरहेको छ दिदी।
0: ल, बिदाको समयलाई भरपूर सदुपयोग गर्दै हुनुहुँदो रहेछ, मजाले यो समय गाउँ टिप्दै हुनुहुन्छ। गाउँ धेरै फल्छ तपाईँको गाउँघरतिर?
2: हजुर फल्छ।
0: ल, फल्छ भन्नुभएको छ, पके पनि सिजन अनुसारको बाबीलाई घरभित्र भित्राउनै पर्छ होइन। अब यहाँ अब विदाको समयमा आफ्नो मम्मी बाबा घर परिवारको लागि काम पनि सघाउँदै हुनुहुन्छ, कार्यक्रममा पनि आउनुभयो, हामीलाई पनि सुनिदिनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गरे। आज के सुनाउनुहुन्छ हामीलाई?
2: आज के गर्नु पर्ने दिदी, गीत सुनाउनु पर्ने होइन?
0: पक्कै, आज गीत सुनाउन पाइयो, तपाईँलाई कार्यक्रम चलाउन आउँछ भने कार्यक्रम पनि चलाउन पाइयो, त्यसै गरी तपाईँसँग लेख रचना कथा कविता गजलहरू छन् भने पनि सुनाउन पाइयो।
2: ल, हुन्छ, म फेरि गीत गाउँछु नि दिदी।
0: ल हुन्छ, सुरु गर्नुहोस्।

0: समगुर बन्धनलाई तोइनु हुन्न सानो यति नै भन्न चाहन्छु जी।
1: ल डोल्मा जीले मिठो गीत गाउनु भयो, समाजको बन्धनलाई तोड्नु हुन्न भन्ने गीत गाउनु भयो है त। ल यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, अब समय मिल्दा यहाँको छुट्टीको समयमा यसै गरी कार्यक्रममा आउनुहोला, सहभागिता जनाउँदै गर्नुहोस्। अहिलेको लागि भने हामी छोड्छौँ है त। नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो डोल्मा शेर्पाजी, अब चाहिँ म फोन लिदिन, लगभग कार्यक्रमको समयको हामी अन्त्यतिर पनि आइसकेका छौँ, केही साथीहरूको कमेन्ट वाचन गर्दै विदा हुनुपर्ने बेला भइसकेको छ। यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ, पूर्वेली सन्देश हुनुहुन्छ, सबैमा मिठो सम्झना, म यता पाँच खपनबाट हो क्या भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी सत्यकला इसाहाराजीले पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। बाबुराम मगरजीले पनि दिदी नमस्ते नमस्कार है, म बाबुराम मगर खरढुङ्गा पोखली घर भई सेरुयातबाट कार्यक्रम सुनिरहेको छु, सबैमा धेरै माया अनि धेरै सम्झना, मेरो घर परिवारमा रहनुभएका सबै परिवारलाई, त्यसै गरी साथीमा चाहिँ उहाँले ठुलो हुन्छ रञ्जित कालेलाई धेरै सम्झेको छु भन्दै हुनुहुन्छ। त्यसै गरी विनोद बरवालजीले पनि हेलो हजुर नमस्ते, म पनि कार्यक्रम सुन्दैछु यता सालोबाट भन्नुभएको छ, अब बस्ने गीत सबैको लागि है भन्नुभएको छ। त्यस्तै हुनुहुन्छ अर्को साथी दिवस बराईले, उहाँ पनि लेख्नुहुन्छ नमस्ते सिन्धुली घर भई हाल चाहिँ प्रवासदेखि भन्दै हुनुहुन्छ, सम्पूर्ण साथीलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन ल भन्दै हुनुहुन्छ। अमिनाजीले पनि लेख्नु भएको छ गुड मर्निङ नमस्ते, म दोलखाबाट अमिना सुनवार हो भन्दै हुनुहुन्छ, विशेष गरी मायालु सावित्रा छेत्रीको लागि धेरै माया, त्यसै गरी मनिषा मगर, प्यारी मान्छे सुशीला विश्वकर्मा, प्यारो दाई राजकले मगर, विवश कुलुङ पृथक, माया अलिसा लिम्बु, निरुता योन्जन, त्यसै गरी कविता घतानी, संगीता लामा, सरस्वता पोखरेल, हरफल रोशनी, गायल बिरमान सुनवार, कुमार प्रजा, मिलन नेपाली, किराती अञ्जना, तिलक विष्ट, नवराज श्रेष्ठ लगायत सबैलाई सम्झिरहेको छु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी दिलदुखी रियाजी पनि लेख्नुहुन्छ हेलो गुड मर्निङ नमस्ते दिदी, शिवा के छ सन्चै हुनुहुन्छ भन्दै हुनुहुन्छ, म एकदम सन्चै आरामै छु, यहाँलाई पनि सन्चै होला आशा गरे, म चाहिँ दिलदुखी रिया तापले जुन घर भई हाल चाहिँ कुविदबाट भन्नुभएको छ, मेरो परिवारमा मम्मी बाबा त्यसै गरी प्यारो बुनो को लागि भन्दै हुनुहुन्छ, सिम्पल सानी त्यसै गरी लेख्नुहुन्छ, दाई पिम्बा दुम्बाको लागि भन्दै हुनुहुन्छ, अनबोल छेत्री त्यसै गरी भाइ राजा बाबु कुनुको लागि, प्यारी चामलिङ्गी जुनिता भाइ, त्यसै गरी सानुमाया शेर्पा, रुसा भोटिया, त्यसै गरी सन्ध्या थोमाको लागि, सन्ध्या गुरूङको लागि, त्यसै गरी मित्र रेणुका राईको लागि भन्दै हुनुहुन्छ, जीवन पविनको लागि, त्यसै गरी साथी निर्दोष चेमको लागि, घायल अभिर्वान सुनवार राजकले मगर, अश्मी सोताङ, तीर्थ राई, भूमिका राई लिम्बुनी, साझा जेनी लिम्बु, एमपी विवश लिम्बु, समीर सहयोगी किराती, राजन बिहाइनी राई, त्यसै गरी जमुनाको लागि योगिनी इमेहान लिम्बु, मीडिया प्रेमी निम्बु शेर्पा, मीडिया प्रेमी मुस्कान राई, होमी होमा प्रतीक्षा चामलिङ राई, सुजोता याका इलुम्बाङ, त्यसै गरी फुची संस्कृति लामा, त्यसै गरी जानुका भन्चारी, जानुका जनक रोजाली मगर, रोसी छेत्री, कुमार पूर्वेली, कान्छा कुमार प्रजा, अलिन राई, रामकुमार लिम्बु, दिलसा राई, सुरेम शेर्पा, साइली सुनिया खुलुङ, किराती अञ्जना रञ्जित राई, सन्जु शेर्पा लगायत सबैको लागि मलाई दिलदुखी बिहा भनेर चिन्ने सबैको लागि भन्दै हुनुहुन्छ। त्यस्तै रिमा थामीजीले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, कार्की दिपेन्द्रजीले पनि सुन्दैछु है भन्दै हुनुहुन्छ, सुमित यादव सुनवार किरातजीले पनि नमस्ते हजुर खाना खानुभयो त भन्दै हुनुहुन्छ, मेरो खाना भइसकेको छ, हाम्रो सुमितजीको भयो कि बाँकी छ, मैता रामेचाप देउराली घर भई हाल चाहिँ काठमाडौँको बौद्ध जोरपाटीबाट कार्यक्रम सुनिरहेको छु, कार्यक्रम मार्फत सम्झनु पर्दा मेरो घर परिवारमा रहनु भएको मम्मी लगायत सबैको लागि समर्पण गर्छु है अब बस्ने भाका भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। लगभग अब चाहिँ आजको कार्यक्रमको समय पनि सकिसकेको छ, साथसाथै तपाईँका एकजेलसम्म प्राप्त भएका कमेन्टलाई पनि मैले वाचन गरेर सकाइसकेको छु भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी एलिना रोका, त्यसै गरी प्रजुना भिकजी हुनुहुन्थ्यो, विनिता तामाङ, डोल्मा शेर्पाजी हुनुहुन्थ्यो, उहाँहरू चारैजनालाई विशेष धन्यवाद व्यक्त गरे। साथी तपाईँले एकजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै सबैलाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रम लोककुश फेरि अवधि बजेका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठा अनि रमाइलो एउटा गीत छोड्दै आजको लागि कार्यक्रम लोककुश केलीको बसाईबाट म तपाईँकी साथी ललिता हायु पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्री राज महता। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nvका साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद आज देशभरका मस्जिदमा मनाइँदैछ। ईद उल फित्र अर्थात रमजान पर्वको 79 औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ। नमाज पढिसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ। यस अवसरमा दरबार मार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ। जरी सम्बन्ध अनुसार 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। यो पर्व पर्सि शनिबारसम्म मनाइन्छ। बकरिदको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। भोलि गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार भएकाले आजदेखि लगातार 4 दिन सार्वजनिक विदा हुने भएको छ। नेपाली कंग्रेसको संसदीय दलको बैठक आज बस्नु भएको छ। बिहान 11:30 बजे सिंहदरबार स्थित दलको कार्यालयमा बैठक बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदमा पार्टीको भूमिका र आगामी रणनीतिको बारेमा छलफल हुने बताइएको छ। कंग्रेसले आफ्ना सबै सांसदहरूलाई बैठकमा उपस्थित हुन सूचित गरेको छ। सर्वोच्च अदालतमा आज र भोलि 2 दिन आंशिक रूपमा खुला रहने भएको छ। सर्वोच्च प्रशासनका अनुसार लगातार 4 दिन सार्वजनिक विदा भएपछि अदालतले बन्दी प्रत्यक्षीकरण रिट दर्ता र सुनवाईका लागि बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म अदालत खुला गर्ने भएको हो। आज बकरिद, भोलि गणतन्त्र दिवस र त्यसपछि शनिबार र आइतबार परेकोले लगातार 4 दिन सार्वजनिक विदा परेको हो। चितवनको जायोडिन बायोटिक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरू गरेको छ। भरतपुर महानगरपालिका 16 शरणपुरमा रहेको यो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालेको। उद्योगका अध्यक्ष जिना रायन बहादुर छेत्रीले अत्याधुनिक उपकरणको प्रयोग गरेर कच्चा पदार्थ उत्पादन गरी निर्यात गर्न थालेको बताउनु भएको छ। हाल 2 कच्चा पदार्थ उत्पादन गरिसकेको यस उद्योगले 10 देखि 12 प्रकारका कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको छ। एटौडाको बसमाडीमा रहेको इभान्स लाइफ साइन्स नामक उद्योगबाट लौट सल्लो प्रशोधन गरी सहायक कच्चा पदार्थ उत्पादन गरी चितवनमा पुनः प्रशोधन गरिएको उहाँको भनाइ छ। यो कच्चा पदार्थ 8 लाखदेखि 25 लाखसम्म प्रति किलो मूल्य पर्ने गरेको छ। यो कच्चा पदार्थ पाकिस्तान, बंगलादेश लगायत एसियाली देशहरूमा निर्यात गर्ने आफूहरूको योजना रहेको उहाँले बताउनु भएको छ। नेपालका 40 देखि 45 जिल्लामा यो लौट सल्लो पाइने जनाउँदै उहाँले वार्षिक 1500 टन लौट सल्लोबाट 2 देखि 3 हजार किलोसम्म कच्चा पदार्थ उत्पादन गर्न सकिने जानकारी दिनुभएको छ। प्रेस काउन्सिल नेपालले पेशागत आचरण विपरीतका काम नगराउन संचार माध्यम, आम पत्रकार, संचारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्ता लगायतलाई आग्रह गरेको छ। पछिल्लो समय स्व अनुगमनबाट त्यस्ता प्रविधिहरू देखिएकोले गर्दै काउन्सिलले विज्ञप्ति निकालेर त्यस्ता विभिन्न प्रविधि र क्रियाकलापप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। काउन्सिलका अनुसार अनलाइन न्यूज पोर्टल दर्ता गर्ने तर त्यसबाट कुनै पनि सामग्री सम्प्रेषण नगरी मीडियाको नामबाट वा सम्बद्ध संचारकर्मीद्वारा सञ्चालित सामाजिक सञ्जालबाट भ्युअर बढ़ाउने उद्देश्यले अपुष्ट सामग्री सम्प्रेषण गर्ने प्रविधि देखिएको छ। यस्तै बिना अनुमति सार्वजनिक निकायमा प्रवेश गरी अमर्यादित शैली तथा व्यवहारको प्रस्तुत गर्ने, हप्की धप्की एवं दुर्व्यवहार जन्य क्रियाकलाप गर्ने, विद्यालय हाताभित्र गई अभिभावक, शिक्षक र संरक्षकको अनुमति बेगर बाल बालिकासँग अन्तर्वार्ता लिई भिडियो अपलोड गर्ने गरिएको छ। संचार माध्यमबाट तथ्यहीन अपुष्ट आरोपहरू लगाई व्यक्तिको चरित्र एवं गोपनीयता प्रतिकूल हुने एवं व्यावसायिक साखमा असर गर्ने गरी मिथ्या भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने कार्य आचार संहिता विपरीत भन्दै काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ।
काभ्रे फलाञ्चोकमा हावाहुरीले टहरो भत्किँदा एक वृद्ध महिलाको मृत्यु भएको छ। हावाहुरीले काठ र जस्ताबाट बनेको टहरो भत्किँदा काभ्रे फलाञ्चोकको व्यथाञ्चोक गाउँपालिका छ। भुरुङ्गे टारबारीकी 71 वर्षीय ठुली माया तामाङको मृत्यु भएको, मंगलबार रातिको हावाहुरीले टहरो भत्किएपछि काठले किचेर उनको मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ। उक्त टहरोमा ठुली माया र उनका श्रीमान चन्द्रबहादुर तामाङ बस्दै आएका थिए। खबरको क्रम अन्तर्राष्ट्रिय खबर। इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न आदेश दिएको छ। इजरायली रक्षा बल आईडीएफले त्यहाँका बासिन्दालाई जहारानी नदीको उत्तरतिर सर्न भनेको, हिजबुल्लाहलाई बारम्बार युद्ध विराम उल्लंघन गरेको भन्दै आईडीएफले अत्यन्त कडाईका साथ कार्यवाही गर्ने चेतावनी दिएको छ। हिजबुल्लाहले भने इजरायलमाथि नै युद्ध विराम तोडेको आरोप लगाएको छ। हिजो इजरायली सेनाले दक्षिणी शहर टायरमा हवाई आक्रमण गरेको थियो। त्यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिण लेबनानमा जारी स्थल कार्यवाही थप विस्तार गरिने घोषणा गर्नुभएको थियो। उहाँले उत्तर इजरायलका नागरिक तथा सीमावर्ती क्षेत्रमा रहेका इजरायली सैनिकमाथि हिजबुल्लाहले ड्रोन आक्रमण गरेपछि सैन्य अभियान तीव्र पारिएको बताउनु भएको छ। आईडीएफले 9 वटा ठाउँ खाली गर्न आदेश दिएपछि इजरायल लेबनान सीमामा ठूलो सैन्य तनावको खतरा बढ़ाएको छ। र खबरको अन्त्यमा खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले आज इण्डोनेसियासँग खेल्दैछ। मलेसियाको कोलालामपुरमा नेपाली समय अनुसार दिउँसो 12:15 बजे खेल शुरू हुनेछ। नेपाल रहेको सम्मा बीमा चीन र इण्डोनेसिया छन्। नेपालले सम्मा चरणको पहिलो खेलमा हिजो चीनलाई हराउँदै विजयी शुरूआत गरेको छ भने इण्डोनेसियाले पहिलो खेलमा चीनसँग हार बिहोरेको थियो। नेपालले आज खेल जितेमा सेमी फाइनलमा पुग्नेछ। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। नेपाली महिला टोलीले इण्डोनेसियासँग सन् 2019 एकपटक मात्र खेलेको थियो। त्यति बेला नेपाल 92 रनले विजयी भएको थियो। यस प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देशले भाग लिँदैछन्। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट 2:02 बजेको हजुरको खबरमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: garbano nukulagiro at cement josta pata chayne kabata leone ula periyo mantali matestur amro adulku pasal cheka ula batit
1: kaka timla etini tha chayna अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्तांग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904660 9896962998।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841426910।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सड़क मन्थली रामेछा।
4: सूचना
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
6: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
8: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
9: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
8: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
9: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौ।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौ
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13।
10: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायीहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
11: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: सूचना सूचना सूचना रामेश्वर अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा सञ्चालन हुने सम्बन्धी सूचना।
1: यस रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा विस्तार गर्न विशेषज्ञ चिकित्सक सहितको ओपीडी सेवा हुने हुँदा उक्त सेवाको फाइदा लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।
0: कन्सल्टेन्ट जेनेरल फिजिसियनद्वारा प्रवाह हुने सेवाहरू,
1: इको स्क्रिनिङ सर्भिस, मुटुको भिडियो एक्सरे सेवा,
0: दीर्घकालीन रोगहरूको पहिचान तथा उपचार जस्तै मधुमेह, उच्च रक्तचाप, दम, मुटु रोग, मृगौला, कलेजो तथा थाइरोइड सम्बन्धी रोग,
1: नियमित फलोअप तथा औषधि समायोजन,
0: जीवनशैली परामर्श तथा जटिलता रोकथाम।
1: कन्सल्टेन्ट जेनरल सर्जनद्वारा प्रवाह हुने सेवाहरू,
0: शल्य रोगको पहिचान तथा उपचार, पेट दुखाई, गाँठो, सुन्निने, फोका, घाउ, रक्तस्राव जस्ता लक्षणहरूको जाँच,
1: हर्निया, एपेन्डिसाइटिस, गालस्टोन, पाइल्स, फिस्टुला, फिसर जस्ता रोगहरूको पहिचान,
0: सर्जिकल केसको उपचार योजना बनाई हाइड्रोसिल र हर्नियाको निशुल्क शल्यक्रिया।
1: शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 15 गते शुक्रबार। स्थान रामेछाप अस्पताल रामेछाप। समय बिहान 11 बजेदेखि। थप जानकारीको लागि सम्पर्क नम्बर 97652384।
0: आयोजक बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, रामेछाप अस्पताल रामेछाप।
1: स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य बिमा कार्ड अनिवार्य साथमा लिएर आउनुहोला।
2: नगर कार्यपालिकाको कार्यालय बन्थरी रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थरी नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844431390। वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761663033। वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849073049780। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007972। वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864611355। वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949। वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869113345। र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072। वडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 9865203553। र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214403। वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869035059। वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958068। वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064176। वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827। र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
0: सूचना सूचना सूचना गणतन्त्र दिवस 2083 विशेष रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना।
1: यस रामेछाप अस्पतालको आयोजना तथा जनस्वास्थ्य कार्यालय रामेछाप, आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय रामेछाप र जिल्ला रेड क्रस सोसाइटी रामेछापका समन्वयमा गणतन्त्र दिवस 2083 को शुभ अवसरमा वृहत रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण सर्वसाधारण महानुभावहरूलाई उक्त कार्यक्रममा सहभागी भई रक्तदान गर्नुका साथै स्वास्थ्य परीक्षण एवं उपचार सेवाबाट लाभ लिनुहुन हार्दिक अनुरोध गरिन्छ।
0: स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू:
1: तालिम प्राप्त चिकित्सकद्वारा नसर्ने रोग सम्बन्धी इतिहास र सम्पूर्ण शरीरको जाँच,
0: दम खोकीका लागि क्याट टेस्ट,
1: तौल उचाइ पेटको मोटाई,
0: उच्च रक्तचाप,
1: पिसाबको जाँच,
0: दिशामा सूक्ष्म रगतको जाँच,
1: रगत परीक्षण,
0: रगतमा चिनीको जाँच,
1: मृगौलाको जाँच,
0: कलेजो जाँच,
1: लिपिड प्रोफाइल,
0: छातीको एक्सरे,
1: ईसीजी,
0: भीआईए जाँच महिलाको लागि मात्र र परामर्श सेवा।
1: शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 14 गते बिहिबार। रक्तदानको कार्यक्रम बिहान 9 बजेदेखि 12 बजेसम्म। स्थान रामेछाप अस्पताल रामेछाप।
0: दम खोकीका लागि क्याट टेस्ट,
1: तौल उचाइ पेटको मोटाई,
0: उच्च रक्तचाप,
1: पिसाबको जाँच,
0: दिशामा सूक्ष्म रगतको जाँच,
1: रगत परीक्षण,
0: रगतमा चिनीको जाँच,
1: मृगौलाको

0: हुने मिति 2083 साल जेठ 14 गते बिहिबार। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। स्थान रामेछाप अस्पताल रामेछाप।
1: थप जानकारीको लागि अस्पताल सूचना अधिकारी सम्पर्क नम्बर 97652334।
0: रामेछाप अस्पताल रामेछाप।
2: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
3: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
3: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: हजुरको रेडियो 102।

0: माथि आर्थिक नियन्त्रण कड़ा पार्ने प्रयास र काबा च्याम्पियनशीपमा नेपालले आज इरानसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर सहकारीमा भएको व्यतिथि जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएको संकटको मुख्य कारण कमजोर नियमन, राजनैतिक हस्तक्षेप र अपारदर्शी संचालन रहेको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा विस्तार गर्दा पर्याप्त अध्ययन मापदण्ड बिना स्वीकृति दिइएको उल्लेख छ। केही संचालकहरूले सहकारीको मूल उद्देश्य भन्दा विचलित हुँदै बचतकर्ताको रकम हिनामिना, दुरूपयोग तथा अपारदर्शी कारोबार गरेको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनले बहुनियामक निकायबीच समन्वय अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, वित्तीय अनुशासनहीन कमजोर सुशासन तथा दक्ष जनशक्तिको अभावलाई पनि सहकारी क्षेत्रको समस्याको प्रमुख कारण मानेको छ। आयोगले सहकारी संचालक तथा व्यवस्थापकहरूको राजनैतिक आबद्धता र प्रत्यक्ष तथा अप्रत्यक्ष राजनैतिक हस्तक्षेपले पनि वर्तमान संकट निम्त्याएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रमा सुधारका लागि प्रतिबद्धता जनाएको छ। मन्त्रालयले सहकारी अनुगमन तथा नियमन प्रभावकारी बनाउने, ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारको काम अघि बढ़ाइएको पनि जनाएको छ। देशको धेरै ठाउँमा पर्सिसम्म हावाहुरी सहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसोसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन कायमै रहनेछ। रातिदेखि भने हावाहुरी सहितको वर्षाले लुम्बिनी र सुदूरपश्चिममा समेत गर्मी घट्ने सम्भावना छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहितको मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा तथा कोशी प्रदेशका थोरै ठाउँमा तथा मधेस प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभाग तथा बाँकी तराई भूभाग का थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ। भोलि र पर्सि पनि हावाहुरी सहितको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। चितवनको जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरू गरेको छ। भरतपुर महानगरपालिका सोर शरणपुरमा रहेको यो उद्योगले नेपाली जड़ीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालेको छ। उद्योगका अध्यक्ष जी नारायण बहादुर छेत्रीले अत्याधुनिक उपकरणको प्रयोग गरेर कच्चा पदार्थ उत्पादन गरी निर्यात गर्न थालेको बताउनु भएको छ। हाल दुई कच्चा पदार्थ उत्पादन गरिसकेको यस उद्योगले 10-12 प्रकारका कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको छ। हेटौँडाको बसामाडीमा रहेको इन्भान्स लाइफ साइन्स नामक उद्योगबाट लौट सल्ला प्रशोधन गरी सहायक कच्चा पदार्थ उत्पादन गरी चितवनमा पुनः प्रशोधन गरिएको वहाँको भनाइ छ। यो कच्चा पदार्थ 8 लाखदेखि 25 लाखसम्म प्रति किलो मूल्य पर्ने गरेको छ। यो कच्चा पदार्थ पाकिस्तान, बंगलादेश लगायतका एसियाली देशहरूमा निर्यात गर्ने आफ्नो योजना रहेको वहाँले जानकारी दिनुभयो। नेपालका 40-45 जिल्लामा यो लौट सल्लो पाइने जनाउँदै वहाँले वार्षिक 1,500 टन लौट सल्लोबाट 2-3 हजार किलोसम्म कच्चा पदार्थ उत्पादन गर्न सकिने जानकारी दिनुभयो। उद्योगमा मासिक 70-80 किलो कच्चा पदार्थ उत्पादन गर्न सक्ने क्षमता रहेको छ। आजदेखि देशभर लगातार 4 दिन सार्वजनिक विदा छ। पर्व, दिवस तथा साप्ताहिक विदा एकैसाथ परेपछि सरकारी तथा सार्वजनिक सेवाहरू अब सोमबार मात्रै सञ्चालनमा आउने भएका छन्। सरकारले इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईदको अवसरमा आज देशभर सार्वजनिक विदा दिएको हो। आज बकर ईदको र भोलि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ। त्यसपछि शनिबार र आइतबार साप्ताहिक विदा परेकाले लगातार 4 दिन सरकारी कार्यालय बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक सेवा बन्द रहनेछन्। अब सरकारी तथा सार्वजनिक सेवाहरू सोमबार जेठ 18 गतेदेखि मात्रै पुनः सञ्चालनमा आउनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज पनि सुन चाँदीको भाव घट्यो। सुन तोलामा 5500 रूपियाँ घट्यो। मुगलिन पोखरा सड़क विस्तार असारसम्म पूरा नहुने लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बबरमहल काठमांडू को भर्ना संबंधी सूचना।
2: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्दे विगत 31 वर्ष देखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
1: कोर्स का विशेषताहरू 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल खबरमा अब थप खबरहरू। आज सुन चाँदीको भाव घटेको छ। आज सुन तोलामा 5,500 रूपियाँ घटेर 2,85,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 2,90,500 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि तोलामा 215 रूपियाँ घटेको छ। आज चाँदी तोलाको 4,865 रूपियाँमा कारोबार भइरहेको छ। हिजो तोलाको 5,080 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। पृथ्वी राजमार्गको मुगलिन पोखरा सड़क स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ। 5 वर्ष अघि शुरू भएको सड़क विस्तार तथा स्तरोन्नति पटक पटक म्याद थप हुँदा समेत अझै पूरा हुन सकेको छैन। आयोजनाको म्याद गएको पुसमा तेस्रो पटक थप गर्दै आउने असार 15 गतेसम्म पुर्याएको थियो, तर पछिल्लो प्रगति हेर्दा निर्धारित अवधिभित्र निर्माण सम्पन्न नहुने देखिएको छ। पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्य वृद्धि तथा पछिल्ला दिनमा परेको लगातार वर्षाले निर्माण प्रभावित बनेको आयोजनाले जनाएको छ। मूल्य वृद्धिका कारण निर्माण कम्पनीले अत्यावश्यक बाहेकका अन्य काममा अपेक्षित गति दिन नसकेको हो। मुगलिन पोखरा सड़क योजना पश्चिम खण्डका योजना प्रमुख कृष्ण बहादुर कुंवरका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति 78% पुगेको छ। तनहुको जामुनेदेखि पोखराको सेती पुलसम्मको 38.71 किलोमिटर सड़क खण्ड पश्चिम खण्ड अन्तर्गत पर्दछ। यो खण्डको निर्माण सम्झौता 2078 साल जेठ 2 गते भएको थियो भने 2078 भदौ 12 गतेदेखि निर्माण शुरू गरिएको थियो। अब विदेशको खबर। हर्मुज जलमार्ग हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानमाथिको आर्थिक दबाव अझ कड़ा बनाएको छ। अमेरिकी अर्थ मन्त्रालयले हिजो यस्तो प्रतिबन्ध लगाएको घोषणा गरेको हो। विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग मानिने यस जलमार्गसँग सम्बन्धित नयाँ कदमलाई वाशिङटनले इरानमाथि आर्थिक नियन्त्रण कड़ा पार्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट वेस सेन्टले निकालेको विज्ञप्तिमा इरानी सेनाले विश्वव्यापी समुद्री व्यापारबाट आर्थिक लाभ उठाउने पछिल्लो प्रयासले तेहरान नगद अभावको दबावमा परेको संकेत दिएको उल्लेख छ। वहाँले इरानी नेतृत्वले आफ्नो कार्यक्रम सञ्चालन गर्न नयाँ राजस्व स्रोत खोजिरहेको दावी गर्नुभयो। विज्ञप्तिमा हर्मुज मार्फत यात्रा गर्न शुल्क तिर्ने व्यक्ति वा संस्थाहरू पनि अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिइएको छ। अमेरिकी र इरानी सेनाले अप्रेल 8 यता युद्ध विरामको पालना गर्दै आएका छन् भने राजनीतिक समाधानका लागि कूटनीतिक प्रयास पनि भइरहेको छ। त्यसका बावजूद हर्मुज हुँदै हुने खाड़ी क्षेत्रको पार वहन क्षेत्रमा इरानको नियन्त्रण अझ कड़ा बनेको अमेरिकी पक्षको आरोप छ भने पछिल्ला दिनहरूमा अमेरिकाले इरानी लक्ष्यहरूमा सैन्य आक्रमण समेत शुरू गरेको छ। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले अहिले इण्डोनेसियासँग खेलिरहेको छ। मलेसियाको क्वालालम्पुरमा इण्डोनेसियाले टस जितेर ब्याटिङ गरिरहेको छ। नेपाल रहेको समूह बीमा चीन र इण्डोनेसिया छन्। नेपालले समूह चरणको पहिलो खेलमा हिजो चीनलाई हराउँदै विजय शुरूआत गरेको छ भने इण्डोनेसियाले पहिलो खेलमा चीनसँग हार बेहोरेको थियो। नेपालले आजको खेल जितेमा सेमी फाइनलमा पुग्नेछ। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। नेपाली महिला टोलीले इण्डोनेसियासँग सन् 2019 पहिलो पटक खेलेको थियो। त्यति बेला नेपाल 92 रनले विजयी भएको थियो। यस प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। काठमाडौँमा जारी कावा महिला भलिबल च्याम्पियनशीप 2026 को सेमी फाइनलमा आज नेपालले साबिक विजेता इरानसँग खेल्दैछ। नेपाल र इरान बीचको खेल आज बेलुका 5 बजे राष्ट्रिय खेलकुद परिषदको कवच हलमा हुँदैछ। नेपाल भारतसँग 3-2 हारेपछि किर्गिस्तान र मालदिव्सलाई सोझो सेटमा हराउँदै समूह एकको उपविजेता बनेर सेमी फाइनलमा पुगेको हो। इरानले भने काजकिस्तानसँगै बंगलादेश र श्रीलंकालाई सोझो सेटमा हराउँदै समूह बीको विजेताको रूपमा सेमी फाइनलमा पुगेको हो। यसअघि 2024 को काबा महिला च्यालेन्ज लीगको समूह चरणमा नेपाल इरानसँग पराजित भएको थियो भने सेमी फाइनलमा सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो। एफआईबीबी को वरियतामा इरान 44 स्थानमा छ भने नेपाल 54 स्थानमा रहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सहकारीमा भएको व्यतिथि जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक। सहकारी क्षेत्र सुधारका लागि प्रतिबद्ध रहेको मन्त्रालयको भनाई। पश्चिम तराईमा आज दिउँसोसम्म तातो दिन, त्यसपछि 3 दिनसम्मै हावाहुरी र वर्षा। नेपालमा क्यान्सरको औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन भारतमा निर्यात शुरू। हर्मुज जलमार्गमा समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकी प्रतिबन्ध। इरानमाथि आर्थिक नियन्त्रण कड़ा पार्ने प्रयास। र काबा च्याम्पियनशीपमा नेपालले आज इरानसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: लो आयो है क्वालिटी मा नम्बर 1, दाममा सबैभन्दा कम।

0: वास्तुमा नंबर वन दाना हे पुस्तक दाना नंबर वन दम्मा सबे भंडा कम
1: वनी
2: देखे माँ कांति हेरा आयो नाचो अब चम चम चम चम
3: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी।
6: पोषक
5: पेलेट दाना
7: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
8: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
7: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
8: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
7: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
10: सम्पर्क नम्बर 0845410043, 9863024222।

त्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ नपकाउ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगात लिएर उपस्थित भइसकेको छु म। कार्यक्रमको साथमा सम्झना कर्गी भने प्रविधि संयोजनमा हुनुहुन्छ ललिता हायु। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको बहुसमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nc को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहुन सक्नुहुनेछ र साथै कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रममा साताको साथै दिन सुन्दै आइराख्नु भएको छ। हामी फरक पार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बिहिबारको बसाइ आजको बसाइमा हामी चलचित्र सम्बन्धी नै तपाईँको माझमा प्रश्नहरू लिएर आएका छौं। तपाईँले एउटा प्रश्न रोजाइमा पार्नुपर्ने हुन्छ र सो प्रश्नको उत्तर दिनुपर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 00 26 को माध्यम भएर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0840 40 00 26 मा फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यो समय मध्याह समय रहेको छ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर चाहिँ हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता हुनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा हामीलाई एकदमै मिठो गीत पिरती मिसाउँदै जाउन माया जिन्दगी बिसाउँदै एकदमै मिठो गीत रहेको थियो। हामी तीन भाइ चलचित्रको गीत, यो गीतबाट हामीले कार्यक्रम सुने सौगातको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, आजको विषयमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँलाई मैले जानकारी गराइसकेको छु र तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, हामीले सोधेको प्रश्नको उत्तर दिन सक्नुहुनेछ। आउनुहोला 0848 40 40 0 0 26 को माध्यमबाट तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते।
0: नमस्कार। हजुर, हाम्रो धनुजी बोल्नुभयो है?
1: हजुर हजुर।
0: आरामै हुनुहुन्छ?
1: हजुर एकदमै आरामै छु। अनि हजुर आरामै हुनुहुन्छ नि?
0: म एकदम आराम कुशल छु धनुजी। अनि खाना त लिनुभयो नि?
1: खाना भइसक्यो दिदी हजुर। अनि हजुरको पनि भयो होला होइन?
0: हजुर मेरो पनि खाना भइसकेको छ। अनि कस्तो छ आजको मौसम ओखलढुङ्गातिरको?
1: मौसम भन्नुपर्दा हल्का हल्का घाम लाग्दैछ अनि बादलले पनि छोपिरहेछ, त्यस्तै त्यस्तै छ भन्नुपर्छ। अब बर्खाको मौसम यस्तै हो।
0: ल ठिक छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। हामी कार्यक्रमतर्फ लागौँ धनुजी।
1: हुन्छ।
0: ल आज प्रश्न रोजैमा पार्नुहुन्छ कि हामी आफै भनिदिउँ त?
1: हुन्छ, अब
0: रोजैमा पार्नुहोस् न। ल एक नम्बरदेखि सात नम्बरसम्म छ हजुरलाई, जुन कति नम्बरको चाहिँ प्रश्न रोज्न मन लागेको छ भन्नुहोस् त।
1: हुन्छ, मलाई सात नम्बरको राख्दिनु नि त आज चाहिँ।
0: सात नम्बरको है?
1: हजुर।
0: ठिक छ, एकदमै सजिलो छ है। अनमोल केसीको पहिलो चलचित्र कुन हो?
1: हजुर हजुर।
0: अनमोल केसीको पहिलो चलचित्र कुन हो?
1: अनमोल केसीको हजुर होस्टेल भन्न चाहन्छु दिदी।
0: होस्टेल भन्नुहुन्छ? ल हजुरले मिलाउनु भएको छ, खुसी लाग्यो हजुरलाई, विशेष धन्यवाद। यति बेला चाहिँ हामी अब साथी सङ्गीले सम्झनातर्फ लागौँ है त, हजुरले मिलाउनु भएको छ।
1: के हुन्छ, फर्स्टमा हजुरलाई भन्न चाहन्छु, प्राविधिकमा सपोर्ट गरिरहनु हुने दिदी हुनुहुन्छ कि अथवा दाई हुनुहुन्छ उहाँको लागि भन्न चाहन्छु, अनि एफएम अल युनिट सम्पूर्ण स्टाफ दाई दिदीहरूको लागि भन्न जान्छु, र घर परिवारमा सुन्दै हुनुहुन्छ मेरो मम्मीको लागि, छोरी निशानाको लागि, बाबाको लागि भन्न चाहन्छु, बहिनी शारदाको लागि पनि भन्न चाहिँ, अनि दाईहरू सुन्दै हुनुहुन्छ होला सबैजनाको लागि भन्न चाहन्छु, साथीहरू सुन्दै हुनुहुन्छ होला, जति पनि साथीहरूले सुन्दै हुनुहुन्छ उहाँहरू सबैको लागि, मलाई धनु गजमेर भनेर चिन्नु हुने नचिन्नु हुने सबै साथीहरूलाई समग्रमा एकदमै सम्झना छ भन्न चाहन्छु, र बहिनी रन्जा तामाङलाई पनि सम्झना छ, अनि अनु लुङ्गेली मगर, जेनिसा श्रेष्ठ, सम्पली शेर्पा, युनिसा मुक्तानको लागि भन्न चाहन्छु, हिमाली छेत्री, राजगले मगर, ईश्वर बस्नेत, सञ्जय बस्नेत, वीरेन्द्र विष्टको लागि भन्न चाहन्छु, शुक्र राज र शैली सुन्दै हुनुहुन्छ होला, रामकुमार लिम्बू सुन्दै हुनुहुन्छ होला उहाँहरूको लागि भन्न चाहन्छु, साथीहरू हुनुहुन्छ मौसम छानीको लागि पनि धेरै धेरै सम्झना छ भन्न चाहिँ, लगायत साथीहरू धेरै हुनुहुन्छ उहाँहरू सबैको लागि, र नाम छुटेको साथीहरूलाई विशेष विशेष गरी सुनाउँछु, कृष्ण सुनवा, कुमार श्रेष्ठलाई पनि धेरै सम्झना छ भन्न चाहन्छु। ल नमस्ते।
0: हस्त नमस्ते। हुनुहुन्थ्यो त अनु गजमेर ओखलढुङ्गाबाट हुनुहुन्थ्यो, उहाँले पनि होइन प्रश्नको उत्तर दिएर मिलाउनु पनि भएको छ, उहाँले छुट्टी दिएर जानु भइसकेको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, आउन सक्नुहुनेछ 0848 40 40 0 0 26 को माध्यम भएर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ, तपाईँले सहभागिता जनाउनुहोस्, आफूलाई लागेको मनमा लागेको प्रश्नको उत्तर यो हो कि भनेर तपाईँले हामीलाई जानकारी गराउन सक्नुहुनेछ। मिल्नैपर्छ भने पनि छैन, तपाईँको होइन दिमाग के आउनुहोस्, कतिपय प्रश्नहरू चाहिँ अब सबै हामीले जन्मदेखि नै जानेर आएका हुँदैनौ, हामीले पछि नै प्रयास गर्ने हो, कतिपय कुराहरू चाहिँ हामीले जानिराखेका पनि बिर्सन सक्छौ, र यो कुराहरूलाई मध्यनजर नगर्दै चाहिँ तपाईँसँग हामी चाहिँ कुराकानी गर्छौ, र साथमा हामीले एकदमै प्रश्नहरू पनि लिएर आएका छौँ, एक नम्बरदेखि सात नम्बरसम्म, हाम्रो सात नम्बरको प्रश्न गइसकेको छ, नेपाली प्रश्नहरू रहेको छ, आउनुहोला 0848 40 40 0 0 26 को माध्यम भएर, र त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथी सँगैले चाहिँ सम्झना सन्देश राख्न सक्नुहुनेछ। सपना तामाङ हुनुहुन्छ अतिथि हजुर नमस्ते नमस्कार है सिन्धुलीबाट सपना तामाङ हो कार्यक्रम राम्रो लाग्छ भन्दै हुनुहुन्छ मनको साथी जीवन कार्कीजी हुनुहुन्छ हजुर पोखरेली नमस्कार सन्चै हुनुहुन्छ हजुर म पनि सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी कार्यक्रम एकदमै मनपर्छ आजको दिन यस्तो बढ़ोस् नेपाली चलचित्रलाई माया गर्नुहोला जेठ 17 गते भन्नुभएको रहेछ सही नै 17 गते मेरो छोरा वसन्तको कार्कीको चाहिँ जन्मदिन परेको छ सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झेको छु भन्दै हुनुहुन्छ अग्रिम शुभकामना उहाँको छोरालाई पनि हाम्रो तर्फबाट यति बेला अर्को साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु नमस्कार
2: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ पूजा फुयाल भन्नुभयो
2: हजुर
0: के छ पूजाजीको खबर
2: ठिकै छ
0: कार्यक्रम सुन्दै हुनुहुन्छ
2: हजुर सुन्दैछु
0: सुन्दै हुनुहुन्छ अनि अरू नयाँ नयाँ खबर के छ मौसम कस्तो छ दोलाखातिरको सुनाउनुहोस् न छोटो मिठोमा घाम लागिरहेको छ है
2: हजुर
0: त्यसमै हामी कार्यक्रम तर्फै लाग्दा हुन्छ कति नम्बरको प्रश्न रोजाइमा पार्नुहुन्छ दुई नम्बरको ल तपाईँको लागि दुई नम्बरको प्रश्न भन्न गइरहेको छु बुझ्नु भएन भने फेरि पनि सोध्नुहोला है त पहिलो पटक बाघको दृश्य प्रयोग गरिएको चलचित्र कुन हो पहिलो पटक बाघको दृश्य प्रयोग गरिएको चलचित्र कुन हो पहिलोचोटि बाघको दृश्य प्रयोग गरेको चलचित्र कुन हो थाहा भएन भन्नुभयो ल ठिक छ यसको उत्तर म आफै भनिदिन्छु ल तपाईँलाई किन होइन कन्फ्युजमा पारिराख्नु जुन तारा रहेको छ है त ल हस् त आजको बसीबाट हामी छुटौँ हस्त नमस्ते उहाँ हुनुहुन्थ्यो पूजा फुयालजी हुनुहुन्थ्यो दोलखाबाट उहाँले पनि प्रयास गरेर छुटिसक्नु भएको छ यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीत राख्छौं गीतपछि हामी छोटोमा व्यावसायिक विश्रामतर्फ जानेछौ विश्रामपछि फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: दैनिक रु 197 मा रु 50,00,000 को बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
11: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
12: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम बाँकी किस्तामा।
11: हाम्रा विशेषताहरू
12: 40% मात्रै डाउन पेमेन्ट,
11: सजिलो मासिक किस्ता सुविधा,
12: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
11: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
12: आवश्यक कागजातहरू,
11: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
12: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
13: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
14: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
13: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
14: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
13: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863925535। रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 को वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप
14: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा चार्ज गरौ अघि बढौ।

0: कार्यक्रम में हामीले एकदमै मिठो गीत राख्यौं र त्यसपछि छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ हाम्रो ललिता हायु सिसले भने साथमा तपाईँ हुनुहुन्छ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। आज हामीले प्रश्नहरू लिएर आएका छौं। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्ते नमस्कार
0: हजुर कहाँ देखेको बोल्दै हुनुहुन्छ? एलिना रोका जी भन्नुभयो। एलिना जीको खबर के छ?
1: मेरो एकदम ठिक छ। अनि तिमी हजुरको के छ?
0: मेरो पनि एकदम ठिक ठाक छ। राम्रो रमाइलो छ, मजाले काम लागिरहेको छ भन्नुपर्छ। एकदम ठिक छ मेरो खबर। अनि के गर्दैछ यो समय?
1: यो समयमा चाहिँ बसिराखेको भन्नुपर्छ।
0: अनि कार्यक्रम सुन्नु भएको छ कि छैन? बसी बसै मात्र हो कि कार्यक्रम पनि सुन्दै हुनुहुन्छ?
1: कार्यक्रम सुन्दै बसिरहेको भन्नुपर्छ।
0: कार्यक्रम सुन्दै बसिराख्नु भएको छ। आज के गर्नुपर्छ भन्ने कुरा चाहिँ अब कार्यक्रम सुन्नु भइसकेपछि मैले जानकारी गराइराख्नु पर्दैन होला है?
1: हजुर पर्दैन।
0: कति नम्बरको प्रश्न रोजाइमा पार्नुहुन्छ?
1: मलाई चार नम्बरको राखिदिनु न है।
0: चार नम्बरको भन्नुभयो?
1: हजुर।
0: एकदमै सजिलो छ, अब सकेसम्म प्रयास गर्नुहोस् है त। नेपालको पहिलो सिनेमा हल कुन हो?
1: नेपालको पहिलो महल?
0: हजुर सिनेमा हल।
1: गाह्रो पर्यो त दिदी।
0: गाह्रो पर्यो? यसो झटाएर हान्नुहुन्न। नलाग्ला है, सही ठाउँमा चाहिँ नलाग्ला भने डर लाग्यो। त्यस्तो मान्नु पर्दैन, ठिकै छ। हाम्रो तपाईँले रोज्नु भएको प्रश्न होइन, नेपालको पहिलो सिनेमा हल कुन हो भनेको थिएँ। यसको उत्तर रहेको छ मदन जनसेवा सिनेमा हल रहेको छ है। कुनै व्यक्तिको नामसँग जोडिएको छ, ठ्याक्कै मदन जनसेवा सिनेमा हल भनेर ठ्याक्कै सम्झिनुहोस् है त। नेपालको अब होइन पहिलो सिनेमा हल कुन हो भनेर मैले कुनै समय फेरि रिपिट गरे भने चाहिँ है
1: त।
0: हस् त नमस्ते। हुनुहुन्थ्यो हाम्रो अलिना रोकाजी हुनुहुन्थ्यो, उहाँले चार नम्बरको प्रश्न रोजामा पार्नुभएको थियो, प्रयास गर्नुभएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको अझै केही समय बाँकी छ, तपाईँ फटाफट फोन गर्नुहोस्। अनि हामी पनि तपाईँले पठाउनुभएका कमेन्टहरूलाई वाचन गर्दै विदा लिनेछौ। थोरै समय बाँकी छ, फटाफट फोन गर्नुहोला। कर्णप्रिय केसी संगीतजी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ। मिलन घायल भोटोजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट टू अल फ्रेन्ड लागि तोहा कतारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। निशा थोकरजी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ। बिरजाहाङ लिम्बुजी हुनुहुन्छ, हेलो हजुर सेवाहरू नमस्ते। केही साथीहरूलाई अब बस्ने गीत सुनाउनु पर्दा विनोद देकेन्द्र सुमनासन लिम्बु तारा शंकरलाई भन्दै मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुटिन चाहन्छु भन्नुभएको छ। बिरजाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी मनिता हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ। मनिताजीलाई पनि विशेष धन्यवाद। बेलिया स्वामीजी हुनुहुन्छ, हाई भन्नुभएको छ। हाई हेलो नमस्ते हजुरलाई पनि। जनक रजाली मगरजी हुनुहुन्छ, गुड आफ्टरनुन, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ कमला वनेमजी हुनुहुन्छ, हेलो नमस्ते सेवाहरू, म सयपुत्री मिडिया ग्रुपको प्रवासको मेम्बर काली कमला वनेम लिम्बु ताप्लेजुङ घर भइहाल्छ कुवेतबाट। विशेष गरी मेरो घर परिवारलाई मिठो माया सम्झना, अनि त्यसै गरी साथीहरूलाई सम्झनु पर्दा हुनुहुन्छ डियर सन्देश गुरुङ मिडिया प्रेमी निर्मला हुने मुखुसी मुना विष्ट सिर्जना विश्वकर्मा तितान जान राई घायल अभिर मानस सुनवार रत्न बहादुर थापा सुरज राई तुम्चा अरूण भण्डारी त्यस्तै गरी हुनुहुन्छ छेम छेम तिर्दोष खड्ग सुब्बा जीवन सुब्बा युक्त प्रसाद श्रेष्ठ वसन्त श्रेष्ठ लक्ष्मी राई लक्ष्मी छेत्री मुनामुखी कुमार प्रजा ढकाल धर्मराज हर्पल रोशनी छत्रायाम्पू अमित किरात राई नम्रता शेर्पा तिलक साम्पाङ पूर्वेली आकाश राई त्यस्तै गरी हुनुहुन्छ दीपराज वालिङ पूर्वेली टेकबहादुर पुमा विष्णु खनाल हजारमान राई देवान देवान अन्तिम प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णका लागि मिठो माया सम्झना छ भन्दै छुटिन साहे नमस्ते भन्नुभएको छ। कमलाजीलाई पनि विशेष धन्यवाद। त्यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। साथी हुनुहुन्थ्यो, उहाँ छुटिसक्नु भएको छ। उहाँलाई विशेष धन्यवाद। जो साथी हुनुहुन्छ फेरि पनि तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। अब एकजना साथीसँग हामी कुराकानी गर्ने प्रयास गर्नेछौ, सम्भवत यदि उहाँसँग हामी कुराकानी गर्न सकेनौं भने पनि तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै हामी पनि विदा लिनेछौ। यति बेला हुनुहुन्छ रिमा थामीजी हुनुहुन्छ, गुड आफ्टरनून नमस्ते। इट्समे भोजपुरबाट चाहिँ रिमा थामी हो, सुन्दैछु प्रोग्राम, मिस यु प्यारे सतीकला इसारा दिल्सा राय, मिडिया प्रेमी निमु शेर्पा, मिडिया प्रेमी प्रेम राय, अलिसा सोनिम शेर्पा, दिदीहरू हुनुहुन्छ सरस्वती एण्ड पूर्णिमा थामी, सुस्मिता लिम्बु खिम भन्नुभएको छ, त्यसै गरी एक्खा सुशीला विश्वकर्मा, त्यसै गरी जुनु तामाङ भगवती तामाङ भट्टराई भन्नुभएको छ, सन्ध्या अस्मी सुताङ, सानु कमला सपना, त्यसै गरी हुनुहुन्छ तामाङ मुक्तान भन्नुभएको छ, सपना तामाङ मुक्तान भन्नुभएको छ, चन्द्र माया तामाङ, बिनु विनिता शाशंकर, त्यसै गरी चामलिङ निर्मला राई, सिस्टर चामलिङनी जुनिता राई, निरुता चामलिङ राई, सुरज राई, तुम्सा तीर्थ राई, विक्रम शंकर एण्ड अल माई फ्रेण्डलाई सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। यति बेला अन्तिम साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु, नमस्कार। साथी हुनुहुन्थ्यो, उहाँ पनि फेरि पनि छुटिनु सक्नु भएको छ। हामी सकेसम्म त एकजना साथीसँग लिन्छौ होइन, बोल्छौ भन्ने कुरा प्रयास जारी नै छ, सकेसम्म बोल्छौ, यदि भएन भने पनि हामी तपाईँले पठाउनुभएका कमेन्ट वाचन गर्दै छुटिनेछौ। हुनुहुन्छ त्यसै गरी झर्निसा मगर भन्नुभएको छ, हेलो दी गुड आफ्टरनून, म पनि सुन्दैछु है, समयले साथ दिएसम्म सिन्धुली घर भए, हाजी केटिमबाट झर्निसा पूर्व छाने मगर, कार्यक्रम राम्रो लाग्छ है दिदी, नमस्ते भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सुमित यादव सुनवार किराजी हुनुहुन्छ, हेलो गुड आफ्टरनून सम्झना नेवा खड्गे हजुर, रामी छाप देउराले, हाजी काठमाडौँ बौद्ध जुरपाटीबाट, सुमित यादव सुनवार किराज, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्ने सङ्घ हजुरको लागि र मेरो घर फेमिलीको लागि पनि सुनाउन चाहन्छु भएको छ। बाबुराम मगरजी हुनुहुन्छ, यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, उहाँलाई म लिइहाल्छु, को हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार भन्दाखेरि उहाँ छुटिसक्नु भएको छ। जो साथी हुनुहुन्छ हाम्रो केही होइन फोनमा पनि समस्या देखेको जस्तो लाग्यो, धेरै साथीहरू प्रयास गर्नुभएको छ, उहाँको फोन बीचमै कटेको छ, जो साथी हुनुहुन्छ प्रयास गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, त्यो 12:52 गइसकेको छ, तपाईँले पठाउनु भएका सन्देश वाचन गर्दै कार्यक्रम मिठो गीत छोड्दै हामी पनि विदा लिनेछौ, हामी फोन मार्फत आजको बसाइमा कुराकानी गर्न सक्दैनौ। हुनुहुन्छ बाबुराम मगरजी हुनुहुन्छ, दिदी हजुर नमस्ते नमस्कार, म बाबुराम मगर हो है दिदी, ओकलडुङ्गा पोकली घर भए, हाल चाहिँ रियादबाट सुन्दैछु, सबैमा धेरै माया अनि धेरै सम्झना छ, मेरो घर परिवार साथी सँगै सबैमा धेरै माया र विशेष गरी मेरो प्यारो साथी रंजित कालेलाई चाहिँ धेरै माया छ है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी सौरभ केसीजी हुनुहुन्छ, हेलो सिज गुड आफ्टरनून, म बागसौर नगरपालिका 8 को मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना चाहन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ धनु गजमेर, नमस्ते भन्नुभएको छ, शुरूआतमा पनि हजुर आउनु भइसकेको छ, हजुरलाई विशेष धन्यवाद। र त्यसै गरी भट्टराई सन्ध्याजी हुनुहुन्छ, नमस्ते दी, इट्स मे सन्ध्या भट्टराई, नयाँ बानेश्वर नयाँ बजार इलामबाट चाहिँ राइस नाउ फिकलबाट चाहिँ साथीहरूलाई चाहिँ साथीहरू हुनुहुन्छ, काजल महत, मन्जु थापा, कोपिला थापा, बहिनी रेखा भट्टराई, त्यसै गरी हुनुहुन्छ रिमा थामी, मेरो दादा राम भट्टराई, दादा सुदीप शर्मा लगायत, अल अफ यु भन्दै छुटिन चाहन्छु भन्नुभएको छ भट्टराई सन्ध्याजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ हिराबहादुर लगाईजी हुनुहुन्छ, दिदी नमस्ते सरी सिस्टर नमस्ते है, म पनि सुन्दैछु बुटोलबाट भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी कल्पना साम्पाङजी हुनुहुन्छ, गुड आफ्टरनून नमस्ते नाना, दिलपाली शर्मिला राई, दादा रामकुमार थापालाई पनि अग्रिम ह्याप्पी बर्थडे टु यु, आमो अञ्जना त्रिप्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, त्यसै गरी रंजित राई, मनिषा बान्तवा, अरू मलाई चिन्ने नचिन्ने सम्झिने बिर्सने माया गर्ने घृणा गर्ने सबैलाई चाहिँ माया धेरै माया सम्झना छ है भन्दै छुटिन चाहन्छु, बो भाइ नाना भन्नुभएको छ, कल्पनाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ बाबुराम मगरजीले पनि नमस्ते भन्नुभएको छ, थ्याङ्क यू सो मच सबैजनालाई चाहिँ कार्यक्रममा होइन सहभागिता जनाउनुहुने सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद प्रयास गर्नुभएको छ हजुरहरूलाई विशेष धन्यवाद त्यसै गरी कार्यक्रममा तपाईँले सहभागिता जनाउने प्रयास गर्नुभयो प्रयास गर्ने साथीहरूलाई विशेष धन्यवाद र देश तथा विदेशमा रहेर तपाईँले कार्यक्रम सुन्ने प्रयास गर्नुभएको छ र साथै फेसबुक पेजबाट पनि आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्नु भएको छ तपाईँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र विनोद बरुवालजी हुनुहुन्छ हेलो हजुर नमस्ते म पनि सुन्दैछु सालुबाट विनोद बरुवाल हुने भन्दै हुनुहुन्छ विनोदजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी कार्यक्रममा अवधि बरुवालजीका मिठा र मैला आधुनिक सरी चलचित्र गीतका सर्जक सदस्यलाई पनि मनाइदिएको धन्यवाद व्यक्त गर्न चाहन्छु र तपाईँले जहाँबाट जुन जुन ठाउँबाट कार्यक्रम सुन्नुभयो सम्पूर्ण सम्पूर्ण साथी संगी इष्टमित्र सम्पूर्णलाई चाहिँ म यतिकै धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी प्रविधि समेटबाट मलाई तीनजेलसम्म साथ सपोर्ट दिनुभयो ललिता हाइवलाई पनि म यतिकै धन्यवाद व्यक्त गर्दै कार्यक्रममा एकदमै अर्को मिठो गीत छोड्दै आजको बसाई सिने सौगातबाट म तपाईँको साथी सम्झना खड्गी पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइ

0: र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
0: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 98 54 043 305, 0 48 45 305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: सूचना गणतन्त्र दिवस 2083 विशेष रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना।
2: यस रामेछाप अस्पतालको आयोजना तथा जनस्वास्थ्य कार्यालय रामेछाप, आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय रामेछाप र जिल्ला रेड क्रस सोसाइटी रामेछापका समन्वयमा गणतन्त्र दिवस 2083 शुभ अवसरमा वृहत रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण सर्वसाधारण महानुभावहरूलाई उक्त कार्यक्रममा सहभागी भई रक्तदान गर्नुका साथै स्वास्थ्य परीक्षण एवं उपचार सेवाबाट लाभ लिनुहुन हार्दिक अनुरोध गरिन्छ।
1: स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू:
2: तालिम प्राप्त चिकित्सकद्वारा नसर्ने रोग सम्बन्धी इतिहास र सम्पूर्ण शरीरको जाँच,
1: दम खोकीका लागि क्याट टेस्ट,
2: तौल, उचाइ, पेटको मोटाई,
1: उच्च रक्तचाप,
2: पिसाबको जाँच,
1: दिशामा सूक्ष्म रगतको जाँच,
2: रगत परीक्षण,
1: रगतमा चिनीको जाँच,
2: मृगौलाको जाँच,
1: कलेजो जाँच,
2: लिपिड प्रोफाइल,
1: छातीको एक्सरे,
2: ईसीजी,
1: डीआईए जाँच महिलाको लागि मात्र र परामर्श सेवा।
2: शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 14 गते बिहिबार। रक्तदानको कार्यक्रम बिहान 9 बजेदेखि 12 बजेसम्म। स्थान रामेछाप अस्पताल, रामेछाप।
1: निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 14 गते बिहिबार। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। स्थान रामेछाप अस्पताल, रामेछाप।
2: थप जानकारीको लागि अस्पताल सूचना अधिकारी सम्पर्क नम्बर 9765203384।
1: रामेछाप अस्पताल, रामेछाप। सूचना रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा सञ्चालन हुने सम्बन्धी सूचना।
2: यस रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा विस्तार गर्न विशेषज्ञ चिकित्सक सहितको ओपीडी सेवा हुने हुँदा उक्त सेवाको फाइदा लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।
1: कन्सल्टेन्ट जेनेरल फिजिसियनद्वारा प्रवाह हुने सेवाहरू:
2: इको स्क्रिनिङ सर्भिस, मुटुको भिडियो एक्सरे सेवा,
1: दीर्घकालीन रोगहरूको पहिचान तथा उपचार जस्तै मधुमेह, उच्च रक्तचाप, दम, मुटु रोग, मृगौला, कलेजो तथा थाइरोइड सम्बन्धी रोग,
2: नियमित फलोअप तथा औषधि समायोजन,
1: जीवनशैली परामर्श तथा जटिलता रोकथाम।
2: कन्सल्टेन्ट जेनरल सर्जनद्वारा प्रवाह हुने सेवाहरू:
1: शल्य रोगको पहिचान तथा उपचार, पेट दुखाई, गाँठो, सुन्निने, फोका, घाउ, रक्तस्राव जस्ता लक्षणहरूको जाँच,
2: हर्निया, एपेन्डिसाइट्स, गालिस्टोन, पाइल्स, फिस्टुला, फिसर जस्ता रोगहरूको पहिचान,
1: सर्जिकल केसको उपचार योजना बनाई हाइड्रोसिल र हर्नियाको निशुल्क शल्यक्रिया।
2: शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 15 गते शुक्रबार। स्थान रामेछाप अस्पताल, रामेछाप। समय बिहान 11 बजेदेखि। थप जानकारीको लागि सम्पर्क नम्बर 9765203384।
1: आयोजक बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, रामेछाप अस्पताल, रामेछाप।
2: स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य बीमा कार्ड अनिवार्य साथमा लिएर आउनुहोला।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्रेक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98154175, 98146906, 98064178।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के किनी, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
10: सम्पर्क नम्बर 0475904662, 98692665998।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
1: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841482610।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
4: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz साथै तमाकु सेटिएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा, ललितपुर महानगरपालिकाका मेयर चिरञ्जीवी बाबु महर्जनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट वृद्धि गर्ने बताउनु भएको छ। पूर्वाधार तथा सम्पदाको विकास तथा निर्माणको काम लगभग सकिएकाले अब ललितपुर महानगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा लगानी बढ़ाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने उहाँको भनाइ छ। आज ललितपुरमा आयोजित अंगदान सम्मान कार्यक्रममा बोल्दै मेयर महर्जनले पछि आबद्ध हुन आएको खोकना, हरि सिद्धि, बंगमती र धापा खेलका ओडाहरूमा मात्रै पूर्वाधार विकासको काम बाँकी रहेकाले महानगरपालिकाले अब सो क्षेत्रमा पनि अतिरिक्त

व्यवस्थापन गर्नुपर्ने अवस्था नरहेको बताउनु भएको छ। मेयर महर्जनले ललितपुर महानगरभित्रको चलपथमा चार महिनाभित्र स्मार्ट लाइट जडानको काम सम्पन्न हुने समेत बताएको छ। संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनु पूर्व आफ्नो रणनीति तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक शुरू भएको छ। आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक शुरू भएको हो। बैठकमा मुख्यतया आगामी बजेट अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिका र सदनमा प्रस्तुत हुने विषयहरूमा विस्तृत छलफल हुने बताइएको छ। नेपालको संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदैछ। बैठकमा समसामयिक राजनैतिक अवस्था र संसदमा पार्टीले अवलम्बन गर्ने रणनीतिका बारेमा समेत सदस्यहरूबीच विचार विमर्श हुने संसदीय दलले जनाएको छ। विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित समितिले माग गरेको दरखास्तमा परेका उम्मेद्वारहरूमध्येबाट स्वीकृत उम्मेद्वारको सूची सार्वजनिक भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले ती विश्वविद्यालयका लागि माग गरिएका उम्मेद्वारको कागजपत्र छानबिनपछि स्वीकृति उम्मेद्वारको नामावली सार्वजनिक गरेको हो। विवरण अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि 43, पूर्वाञ्चल विश्वविद्यालयका लागि 34, पोखरा विश्वविद्यालयका लागि 33, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 13, कृषि तथा वन विश्वविद्यालयका लागि 13, मध्यपश्चिम विश्वविद्यालयका लागि 17, सुदूरपश्चिम विश्वविद्यालयका लागि 18 र राजर्षिजनकको विश्वविद्यालयका लागि 21 जनाको दरखास्त स्वीकृत भएको छ। सबै विश्वविद्यालयका लागि प्राप्त 218 उम्मेद्वारले आवेदन दिएकोमा 199 जना उम्मेद्वार प्रतिस्पर्धाका लागि योग्य भएका हुन्। यी उम्मेद्वारले प्रस्तुतिकरण र अन्तर्वार्तामा भाग लिनेछन् भने त्यसका आधारमा समितिले मूल्याङ्कन गरी सम्बन्धित विश्वविद्यालयको उपकुलपतिका लागि 3 जनाको नाम कुलपति एवं प्रधानमन्त्री समक्ष सिफारिश गर्ने व्यवस्था छ। नेपाल खुल्ला विश्वविद्यालयको रिक्त उपकुलपति पदमा यस अघि नै नियुक्ति प्रक्रिया शुरू भइसकेको छ। मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गरिँदैछ। मेलमिलापका लागि नियुक्त हुने मेलमिलापकर्ताको संख्या सम्बन्धी व्यवस्था सरलीकृत गरी मेलमिलाप प्रक्रियालाई सहज बनाउन ऐन संशोधन गर्न लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ। यसबाहेक वाणिज्य क्षेत्रसँग सम्बन्धित विवाद मेलमिलापबाट समाधान गर्ने व्यवस्था मिलाउन मेलमिलाप प्रतिबद्ध प्रवर्धन समिति पनि गठन गर्ने विषय विधेयकमा रहेको छ। साथै प्रदेश जिल्ला र स्थानीय तहमा पनि मेलमिलाप समितिहरू गठन गरिनेछ। समन्वय अनुगमन मूल्याङ्कन तथा सहजीकरणका लागि प्रत्येक प्रदेश र जिल्लामा मेलमिलाप समन्वय समिति गठन गर्ने विधेयक संशोधन प्रस्तावमा उल्लेख गरिनेछ। त्यसै गरी स्थानीय तहको सहयोग तथा सहकारीमा समुदायको स्थानीय तहमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गर्ने विषय पनि समावेश भएको छ। 10 वर्षको सशस्त्र युद्धपछि माओवादी शान्ति प्रक्रियामा आए लगती प्रत्येक जिल्लामा शान्ति समिति गठन गरिएको थियो। हाल ती समितिहरू खारेज भइसकेका छन्। त्यस्तै प्राकृतिक प्रकृतिको तर अधिकार क्षेत्र धेरै भएको मेलमिलाप समन्वय समिति प्रत्येक जिल्लामा गठन गर्ने गरी सरकारले कानून बनाउन लागेको छ। विधेयकको व्यवस्थाबाट मौलिक हक तथा मानव अधिकारको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको विश्वास रहेको छ। यसबारे विधेयकमै लेखिएको छ, मेलमिलाप सम्बन्धी सरलीकृत व्यवस्थाको माध्यमबाट छिटो छरितो सहज तथा प्रभावकारी प्रक्रियाबाट विवाद समाधान हुनेछ। विवाद समाधानको प्रक्रियालाई कम खर्चिलो बनाई न्यायमा सर्वसाधारणको पहुँच वृद्धि भई सर्वसाधारणको हित र सुविधा कायम हुनेछ।
सहकारीमा भएको व्यतिथि जाँचपूछ गर्न गठित आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा सरकारी क्षेत्रमा देखिएको संकटको मुख्य कारण कमजोर नियमन, राजनैतिक हस्तक्षेप र अपारदर्शी सञ्चालन रहेको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा सरकारी संस्था दर्ता कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा विस्तार गर्दा पर्याप्त अध्ययन र मापदण्ड बिना स्वीकृति दिएको उल्लेख छ। केही संचालकहरूले सहकारीको मूल उद्देश्य भन्दा विचलित हुँदै बचतकर्ताको रकम हिनाबिना दुरूपयोग तथा अपारदर्शी कारोबार गरेको प्रतिवेदनको निष्कर्ष रहेको हो। प्रतिवेदनले बहु नियामक निकायबीच समन्वय अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, वित्तीय अनुशासनहीनता, कमजोर सुशासन तथा दक्ष जनशक्तिको अभावलाई पनि सरकारी क्षेत्रको समस्याको प्रमुख कारण मानेको छ। आयोगले सरकारी संचालक तथा व्यवस्थापकहरूको राजनीतिक आबद्धता र प्रत्यक्ष तथा अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले पनि वर्तमान संकट निम्त्याएको निष्कर्ष निकालेको छ। सशस्त्र प्रहरीको गाड़ीले टेम्पोलाई ठक्कर दिँदा कपिलवस्तु नगरपालिका वडा नम्बर 3 महिता चोकमा 3 वर्षीय बालकको मृत्यु भएको छ। दुर्घटनामा कपिलवस्तु नगरपालिका वडा नम्बर 6 सिनेविका अतिकुर रहमानको छोरा 3 वर्षीय महफुज मुसलमानको मृत्यु भएको हो। सेम्जीबाट रौलीहातर्फ जाँदै गरेको लो प्रदेश 01-0016-72 नम्बरको टेम्पोलाई सशस्त्रको गाड़ीले बुधबार ठक्कर दिएको थियो। गाड़ीको ठक्करबाट गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटबोलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा टेम्पो चालक कपिल वस्तु नगरपालिका वडा नम्बर 3 वर्गदबादका 60 वर्षीय विश्वप्रसाद चौधरी गम्भीर घाइते भएका छन्। उनको मेडिकल कलेज भैरहमा उपचार भइरहेको छ। र आज चाँदीको भाव घटेको छ। आज सुन तोलामा 5,500 रूपियाँले घटेर 2,85,000 कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 2,90,500 कारोबार भएको थियो। आज चाँदीको भाव पनि 215 रूपियाँले घटेको छ। आज चाँदी तोलाको 4,865 रूपियाँमा कारोबार भइरहेको छ। हिजो तोलाको 5,080 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। अवस्था यिनै खबरहरूसँगै दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपराध 4 बजेको रामी छाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: सूचना सूचना सूचना रामेश्वर अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा सञ्चालन हुने सम्बन्धी सूचना।
1: यस रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा विस्तार गर्न विशेषज्ञ चिकित्सक सहितको ओपीडी सेवा हुने हुँदा उक्त सेवाको फाइदा लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।
0: कन्सल्टेन्ट जेनेरल फिजिसियनद्वारा प्रवाह हुने सेवाहरू,
1: इको स्क्रिनिङ सर्भिस, मुटुको भिडियो एक्सरे सेवा,
0: दीर्घकालीन रोगहरूको पहिचान तथा उपचार जस्तै मधुमेह, उच्च रक्तचाप, दम, मुटु रोग, मृगौला, कलेजो तथा थाइरोइड सम्बन्धी रोग,
1: नियमित फलोअप तथा औषधि समायोजन,
0: जीवनशैली परामर्श तथा जटिलता रोकथाम,
1: कन्सल्टेन्ट जेनरल सर्जनद्वारा प्रवाह हुने सेवाहरू,
0: शल्य रोगको पहिचान तथा उपचार, पेट दुखाई, गाँठो, सुन्निने, फोका, घाउ, रक्तस्राव जस्ता लक्षणहरूको जाँच,
1: हर्निया, एपेन्डिसाइट्स, गालिस्टोन, पाइल्स, फिस्टुला, फिसर जस्ता रोगहरूको पहिचान,
0: सर्जिकल केसको उपचार योजना बनाई हाइड्रोसिल र हर्नियाको निशुल्क शल्यक्रिया,
1: शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 15 गते शुक्रबार, स्थान रामेछाप अस्पताल रामेछाप, समय बिहान 11 बजेदेखि। थप जानकारीको लागि सम्पर्क नम्बर 97652384।
0: आयोजक बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, रामेछाप अस्पताल रामेछाप।
1: स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य बिमा कार्ड अनिवार्य साथमा लिएर आउनुहोला।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
5: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैं सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174845746, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
5: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने?
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने,
7: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रुसाई तपाईँकोमा। आज पनि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्के भने प्रविधि समीक्षणमा हुनुहुन्छ ललिता हायो। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुनिराख्नु भएको छ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि सही क्रम जारी रहेको छ। आजको अवस्थामा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोतामनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु आज बिहिबारको अवस्थाय आजको अवस्थामा तपाईँले पठाउनु भएका सन्देशहरूलाई प्राथमिकता दिनेछौ र साथसाथै तपाईँसँग पनि हामी छोटो मिठोमा कुराकानी गर्नेछौ। कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ 048-40-40-26 को माध्यमबाट फटाफट आउनुहोला र कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू पनि तपाईँलाई मनोरञ्जन दिनको लागि हामी राख्ने नै छौं। यो दिउँसोको समय छ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। यति बेला हामी कार्यक्रमको शुरूआती तर्फ लाग्छौं। शुरूआतीमा एकदमै मिठो गीततर्फबाट हामी कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि हामी फेरि आउनेछौं तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा हामीले एकदमै मिठो गीतबाट कार्यक्रम रसाई तपाईँको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0848 40 40 26 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ जस्तो लागेको थियो, उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आउनुहोला, आजको बसाईमा तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गर्नेछौ र तपाईँसँग पनि छोटो मिठोमा कुराकानी गर्नेछौ। तपाईँको गाउँ बस्तीतिर के हुँदैछ, कस्तो हुँदैछ, त्यो बारेमा पनि हामीलाई जानकारी गराउन सक्नुहुनेछ। र यो समय तपाईँ उकाली उडाली भन्सेन चौतारी मेलापात गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ। सुनेर साथ दिनुहोला। कार्यक्रम अवधि भए पनि मीठा रमाइला आधुनिक संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ। यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? एलिना भन्नुभयो, एलिना रोका भन्नुभयो। अनि एलिनाजीले खाजा लिनुभयो? मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ। एलिनाजी यतै आउनुहोस् है त।
1: ए
0: ल, अनि मौसम कस्तो छ अहिले चाहिँ? त्यही त,
1: मौसम पुरा गर्नु पर्दाखेरि काम लागिरहेको छ भन्नुपर्छ।
0: ल ठिक छ, अब समयमै खाजा लिनुहोला, कार्यक्रमलाई पनि सुनेर साथ दिनुहोस्। अनि अब यस्तै हो, कार्यक्रममा आउने सहभागिता जनाउनु नै आज कुराकानी मात्रै हुनेछ। आफ्नो साथीसँगलाई पनि छोटो मिठोमा सम्झना गर्नुहोस् है त। नमस्ते। उहाँ हुनुहुन्थ्यो एलिना रोका चाहिँ हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानीको साथमा आफ्नो साथीसँगै आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ। पालो तपाईँको फटाफट फोन गर्न सक्नुहुनेछ आजको बसाईमा। यति बेला अर्को साथी पनि आइसक्नु भयो भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार। दुर्वजी के छ, आरामै हुनुहुन्छ? मेरो पनि खबर एकदम ठिक छ भन्नुपर्छ, अनि त्यता पनि खबर ठिकै होला है? त्यता चाहिँ पानी पर्ला जस्तो भएको छ है? ठिकै छ। अनि खाजा खानु भयो कि बाँकी छ त? खाजा लिनु भयो कि बाँकी छ त? ल, मलाई खाँदै हुनुहुन्छ त्यही भएर मिस गर्नुभयो है। ल ठिकै छ, खानु होला, हामीलाई पनि सुनेर साथ दिनुहोस्। आफ्नो साथीसँगलाई सम्झना राख्नुहोस् है त।
2: मनोज कार्की, दिनेश नेपाली, मेरा मात्रै होला तिरिन्द थापा मगर, साथी मेरा खाता नयन जिल्ला बिजापुर लगायत पनि साथीहरू मेरो आज।
0: हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो दुर्गा पाण्डे, मन्थलीदेखि हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने हामी अर्को मिठो गीततर्फ लाग्छौ, गीतपछि हामी छोटोमा व्यवसायिक विश्रामतर्फ जानेछौ, विश्रामपछि फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
4: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु? दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
5: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
3: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
5: ए हो र भन्या, अनि फाइदा होला र है?
3: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
5: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त
3: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239।
5: कति रे 9540 अनि
3: 9540040239 फोन नम्बर चाहिँ 0848540239
5: 0848540239
6: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौ?
5: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
6: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
3: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
2: विराज किसानको साथी।
7: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
0: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
9: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
0: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
10: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
0: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
9: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
2: सूचना सूचना सूचना, रामेश्वर अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा सञ्चालन हुने सम्बन्धी सूचना।
3: यस रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा विस्तार गर्न विशेषज्ञ चिकित्सक सहितको ओपीडी सेवा हुने हुँदा उक्त सेवाको फाइदा लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।
2: कन्सल्टेन्ट जेनेरल फिजिसियनद्वारा प्रवाह हुने सेवाहरू,
3: इको स्क्रिनिङ सर्भिस, मुटुको भिडियो एक्सरे सेवा,
2: दीर्घकालीन रोगहरूको पहिचान तथा उपचार जस्तै मधुमेह, उच्च रक्तचाप, दम, मुटु रोग, मृगौला, कलेजो तथा थाइरोइड सम्बन्धी रोग,
3: नियमित फलोअप तथा औषधि समायोजन,
2: जीवनशैली परामर्श तथा जटिलता रोकथाम।
3: कन्सल्टेन्ट जेनरल सर्जनद्वारा प्रवाह हुने सेवाहरू,
2: शल्य रोगको पहिचान तथा उपचार, पेट दुखाई, गाँठो, सुन्निने, फोका, घाउ, रक्तस्राव जस्ता लक्षणहरूको जाँच,
3: हर्निया, एपेन्डिसाइटिस, गालस्टोन, पाइल्स, फिस्टुला, फिसर जस्ता रोगहरूको पहिचान,
2: सर्जिकल केसको उपचार योजना बनाई हाइड्रोसिल र हर्नियाको निशुल्क शल्यक्रिया।
3: शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 15 गते शुक्रबार। स्थान रामेछाप अस्पताल रामेछाप। समय बिहान 11 बजेदेखि। थप जानकारीको लागि सम्पर्क नम्बर 97652384।
2: आयोजक बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, रामेछाप अस्पताल रामेछाप।
3: स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य बिमा कार्ड अनिवार्य साथमा लिएर आउनुहोला।

0: कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यौं। त्यसपछि हामी छोटो व्यवसायी विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि समीक्षणमा हुनुहुन्छ ललिता हायो। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ। यति बेला हामीलाई अघिदेखि होल्डमा बसिराख्नु भएको छ साथी, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते, नमस्कार, गुड आफ्टरनुन।
0: नमस्ते, नमस्कार, गुड आफ्टरनुन। यो आवाज सुने जस्तो लाग्यो रियाजी हो कि अन्य साथी पढ्नु भयो? यो आवाजले गर्दाखेरि त मैले रियाजी हो कि जस्तो त लागिरहेको थियो। फेरि अब के थाहा, धेरै समय पछि यो आवाज सुन्दैछु। बिर्सन त बिर्सेको रहेनछु है मैले।
1: अनि मेरो दिदीले कति धेरै माया गर्नु हुँदो रहेछ भन्ने आज थाहा पाएँ नि। धेरै दिनपछि कल गर्दा पनि रियाजी हो भनेर सोध्नु भयो, खुसी लाग्यो।
0: कति धेरै याद आउँछ नि, पहिला पहिला धेरै फोन गर्नुहुन्थ्यो होइन, अब अहिले चाहिँ केमा व्यस्त हुनुहुन्छ, हुनसक्छ कार्य व्यस्तताको कारणले गर्दाखेरि पनि अब हामीसँग निरन्तर कुराकानी भएको छैन, तर जहाँ हुनुहुन्छ होइन, जस्तो अवस्थामा हुनुहुन्छ तपाईँहरूलाई हामीले एकदम सम्झिरहेको हुन्छौँ है त।
1: ओके छ त दिदी, मैले पनि एकदमै सम्झिरहेको छु ल, कल गर्न नपाए पनि उत्ति नै माया, उत्ति नै सम्झना छ, माया भएको छैन ल मैले।
0: ल ठिक छ, यो माया साथ सपोर्ट हामीलाई सधैँभरि आवश्यक पर्छ होइन, दिनुहुन्छ, खुसी लाग्छ। अनि अरू के छ सुनाउनुहोस् न।
1: ठिकै छ दिदी, राम्रो छ, रमाइलो छ। हजुरको के छ सुनाउनुहोस्, धेरै दिन पछिको खबर सुनाउनुहोस् न मलाई।
0: मेरो पनि एकदम ठिक छ, अब धेरै समयपछि त्यस्तो खासै परिवर्तन केही भएको छैन होइन, राम्रो रमाइलो छ। अब यस्तै छ, मौसमको कुरा गर्नुपर्दा कहिले घाम कहिले पानी होइन, गर्मी यस्तै भइरहेको छ। अब त्यता चाहिँ कोही के कस्तो छ सुनाउनुहोस्, अनि तपाईँको नयाँ नौलो खबर के छ भन्नुहोस् न।
1: यतातिर पनि दिदी त्यस्तै हो, बेलुका बेलुका जहिले पानी र आधी हुरी के जाति आउँछ होइन, डर लाग्छ। मेरो नयाँ नौलो खबर त्यही हो, डर लाग्छ पानी पर्छ।
0: ठिक छ, अब डर मान्नु न, डर पनि मान्नुपर्छ, तर धेरै आफ्नो होइन मान, अब मनमा होइन चिन्ता लिने खालको डर चाहिँ लिनु भएन, किनभने त्यसले हामीलाई झन् तनाव दिन्छ, अर्को अर्को रोगहरू चाहिँ निम्ति आउँछ। त्यही भएर अब डर पनि मान्नुपर्छ, आफू सुरक्षित भएर पनि बस्नुपर्छ, डर नमान्नु होला त्यति धेरै पनि। अब यस्तै हो, यो असार साउन बर्खा भन्ने महिनाहरूमा चाहिँ यस्तै हुन्छ, बाढी पहिरो होइन भइरहेको छ। यो कुराहरूलाई मध्यनजर गर्नुहोला, अब कतै यात्रा गर्दै हुनुहुन्छ के कस्तो छ ठाउँहरू होइन, के भइरहेको छ यसो न्युजहरू पनि सुन्दै गर्नुहोस्, अनि हाम्रो कार्यक्रम पनि सुन्दै गर्नुहोस् भन्न चाहे। अरू अब समग्रमा सबै ठिक छ भन्नुभएको छ, धेरै डर चाहिँ लागेको छ नयाँ नौलो खबर यही भन्नुभयो, डर धेरै नलिनु होला है त।
1: ओके हुन्छ दिदी, क्या पानी मात्रै परे भए त डर हुन्थेन होला, कत्रो बोदाक चल्छ कस्तो डर लाग्छ।
0: ल त्यस्तो त कहिले काहीँ यता पनि हुन्छ, मलाई पनि डर लाग्छ, तर ढोका झ्यालहरू डामडुम थुनेर मजाले भित्र बस्ने है, कान थुनेर। त्यसै गर्नु होइन, पुरै बन्दको ठाउँमा बसेर होइन, मजाले त्यो हावाहुरी चलुन्जेल चाहिँ आनन्दले भित्रै बस्नुहोस्, अनि चल्न छोडिसकेपछि चाहिँ बाहिर निस्किनु होला। अनि खाजा लिनुभयो कि बाँकी छ त हरियाजी? अब हाम्रो पनि केही समय पछि हुन्छ होइन, सँगसँगै खानु पर्ला है रियाजी। कता व्यस्त हो? ल ठिक छ, यता रामेछापतिर आउनुहोस् न है, आउनुहोस् है, पक्कै पनि तपाईँहरूको पर्खाइमा छ। साथीहरू आउँछु आउँछु भन्नुहुन्छ, तर आस मात्रै देखाउनुहुन्छ। ल आउनु होला पक्कै पनि, आफ्नै साथीसँगलाई सम्झना गर्नुहोस्, अन्य बसाइमा पनि फोन लागेको छ भने कुराकानी गर्नेछौ, माया चाहिँ नमार्नु होला है त। आफ्नो साथीसँगलाई सम्झना गर्नुहोस् है त।
1: भाउ सबिना आयो कि, बुनु रीतिका तामाङ, दिदी अङ्कित दिदी, प्लसमा आइपुग्छ फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु, दिदी सर्टिफिकेटको लागि पनि भन्न चाहन्छु, जतिले पनि मलाई सुन्दरी कामलाई अब बस्ने किसिमले मारी इन्जोय गर्नु होला, मिठो माया मिठो सम्झना छ कल गर्न पाएका पनि भन्दै भन्दै फेरि पनि फोन लागेछु भने आउने कुराको साथ आज भन्नुहोस्।
0: हस् त नमस्ते, हुनुहुन्थ्यो रिया योगी सिन्धुली हिल्टिङदेखि। धेरै समय पछि उहाँसँग मिठो कुराकानी भयो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ 0848 40 40 0026 फोन गरेर फटाफट आउनुहोस् आजको बसाईमा। यति बेला अर्को साथी पनि आइसक्नु भयो है, बन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गरिहाल्छु। नमस्कार।
2: नमस्कार दिदी।
0: नमस्कार रमिलाजी, आरामै हुनुहुन्छ? म पनि एकदम सन्चै आरामै छु भन्नुपर्छ। रमिलाजीको खबर के छ सुनाउनुहोस् न।
2: ठिकै छ दिदी, मेरो त
0: न ठिक हुनुपर्छ। अनि खाजा लिनु भयो त?
2: मेरो त भइसक्यो, तपाईँ खानुभयो?
0: अब मेरो पनि केही समय पछि हुन्छ है त। कार्यक्रम त सुन्दै हुनुहुन्छ? भर्खर मात्रै सुन्नुभयो, ठिक छ। कार्यक्रमको अन्तिममा भए पनि हाम्रो रमिलाजीसँग कुराकानी गर्न पायौँ, धेरै खुसी छु। अब के गर्ने, हामी कार्यक्रमतर्फै लाग्ने हो कि अन्य केही नयाँ नौलो खबर छ भने सुनाउनुहोस्। मेरो नयाँ खबर त अहिले पनि मेरो पनि त्यस्तै हो, केही कुरा नै हो, अब नयाँ केही छैन। अहिले भएछ भने पक्कै पनि हजुरहरूलाई हामी जानकारी गराउँछौँ है त। ठिक छ, नयाँ खबर लिएर आउनुहोस् है त। आफ्नो साथी सङ्गीलाई सम्झना गर्नुहोस्।
2: पहिला प्रथम दिदी तपाईँको लागि, प्राविधिक दिदी, साथीहरू सम्पूर्णलाई सम्झिराख्छु भन्ने छुट्टिन्छु ल।
0: हस्त नमस्ते, हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश राखेर सुनिसक्नु भएको छ।

0: हाम्रो रमिलाजी हुनुहुन्थ्यो संकल्प सभाबाट, उहाँसँग मिठो कुराकानी भइसकेको छ। अब चाहिँ कार्यक्रमको अन्तिम अन्तिम क्षण पनि भइसकेको छ। एकजना साथी हुनुहुन्छ भने उहाँसँग हामी कुराकानी गर्छौं र तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गर्दै मिठा गीत संगीत राख्दै हामी पनि विदा लिनेछौं। यति बेला हुनुहुन्छ कोही साथी सम्पर्कमा, को हुनुहुन्छ? उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ? सीताजी बोल्नुभयो, के छ सीताजीको खबर? रामेछापतिरको खबर पनि राम्रो छ, रमाइलो छ भन्नुपर्छ, मजाले घाम लागिरहेको छ, यस्तै छ। अनि त्यताको खबर? ल, त्यता चाहिँ पानी पर्ला पर्ला जस्तो भएको रहेछ। अनि खाजा लिनुभयो कि बाँकी छ त? अब मेरो पनि केही समय पछि हुन्छ, लिने बेला अब हुन लागेको छ है त। अन्तिममा भए पनि हाम्रो सीता कोइरालाजीसँग चाहिँ कुराकानी गर्न पायौँ। धेरै समय पछि कुराकानी भएको जस्तो लाग्यो हो। त्यही त, धेरै समय पछि। तर हामीले हजुरको अब आवाज चाहिँ कता कता होइन, अब एउटै आवाज सुनिन्छ कतिपय साथीहरूको के होइन भनेपछि चाहिँ अलिक कन्फ्युजमा भयो। तर हाम्रो नाम चाहिँ थाहा याद भइरहेको छ, को साथी भनेर चाहिँ चिन्छौँ है त। साथीहरूको नाम चाहिँ बिर्सन सकेको छैनौँ है। ल ठिक छ, कार्यक्रममा आउनुभयो, मिठो कुराकानी भयो। अन्य बसाइमा पनि हामी यस्तै मिठा कुराकानी गर्दै कार्यक्रममा सहयात्रा गर्नेछौ। कार्यक्रमको अन्तिम समय भइसकेको छ, हजुरले आफ्नो साथी सङ्गीलाई सम्झना गर्नुहोस् है त।
1: दिदी हजुरको लागि, त्यसपछि प्राविधिक मर्को हुनुहुन्छ उहाँको लागि, यस हुनुहुन्छ मम्मीको लागि, अनि साथी गीताको लागि, बाबा मम्मीको लागि, अनि
0: हस् त नमस्ते। उहाँ हुनुथ्यो सीता कोइरालाजी हुनुहुन्थ्यो, उहाँसँग नै मिठो कुराकानीको साथमा छुटिसकेका छौँ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, धेरै साथीहरूसँग कुराकानी गर्न मन छ, तर पनि समयले नेटो काटिसकेको हुनाले आज विशेष दिन पनि रहेको छ। तपाईँसँग छोटो मिठोमा कुराकानी गरेको छु र तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नुपर्ने हुन्छ। यति बेला हामी कार्यक्रममा कमेन्टतर्फ लाग्नेछु। हुनुहुन्छ सुमित याता सुनवार किराजी हुनुहुन्छ, नमस्ते सम्झना नेवा खड्की हजुर, म रामी छाप देउराली, हाल चाहिँ काठमाडौँ बौद्ध जुरपाडीबाट। सुमित याता सुनवार किरात हो, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ शर्मिला हायुजी हुनुहुन्छ। हेलो सिस, गुड आफ्टरनुन, म पनि सुन्दैछु है प्रोग्राम सिन्धुलीबाट। शर्मिला हायु फ्यारी मोटु सरिना राईलाई मिस यु भन्नुभएको छ। त्यसै गरी मिलन घायल मोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्ड र फ्रम दोहा कतारबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। बाबुराम मगरजी हुनुहुन्छ, दिदी हजुर नमस्ते नमस्कार, म बाबुराम मगर हो, ओखलढुङ्गा पोखली घर भइहाल्छ रियादबाट, कार्यक्रम सुन्दैछु, सबैमा चाहिँ धेरै माया छ र विशेष गरी मेरो प्यारो साथी रञ्जित कालेलाई धेरै धेरै माया सम्झना छ भन्दै हुनुहुन्छ। बेली आछामीजी हुनुहुन्छ, मिस यु भन्नुभएको छ। त्यसै गरी सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन, म बाक्सो नगरपालिकाको मान्छे भारतको गुजरातदेखि चाहिँ हजुरको प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्ने गीत मार्फत मेरो घरमा हुनुहुने श्रीमती छोरा अनि आफन्तजनहरूलाई पनि सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ विवश कुलुङ पृथकजी हुनुहुन्छ, नमस्कार हजुर, आज मलाई नारायण गोपालको स्वरमा यति चोखो यति मिठो बोलको गीत बजाइदिनुहोस् न है भन्दै हुनुहुन्छ। पक्कै पनि हामी कार्यक्रममा राख्छौँ है विवशजी, एकदमै मनपर्छ मलाई पनि यो सङ, हजुरलाई पनि एकदमै मनपर्ने रहेछ, यसो गीत हामी कार्यक्रममा राख्छौँ, यति मिठो यति चोखो दिउँला तिमीलाई माया भन्ने गीत हामी अवश्य पनि राख्नेछौ। त्यसै गरी अप्सरा खड्काजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, हाम्रो अप्सराजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अलिसा लिम्बूजी हुनुहुन्छ, हेलो हजुर नमस्कार, म पाँच थरकर हाल चाहिँ काठमाडौँबाट अलिसा लिम्बु, साथीहरू सम्झिनु पर्दा कान्छी चन्द्र बुर्जा मगर मोटु दिलसा राई प्यारी मान्छे सरस्वता पोखरेल खायल अभिमान सुनवार दादा धर्मराज, त्यसै गरी हुनुहुन्छ कुमार प्रजार गगन तेह्र थुमित दादा आशिष नैनो बस्ने तमाइल अमिना सुनवारी इतराम चौधरी हरपल रोशनी किराती अर्पण कुलुङ शमशेर लिम्बू मिसिङ रेवत राज कालीकोटे बेबीश्रेष मगर सुशीला विश्वकर्मा खड्गयुङ हाङ्रजित राई मनको साथी जीवन कार्की किराती अञ्जना लगायत सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झना छ भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी कमला ओडिमजी हुनुहुन्छ। हेलो नमस्ते सेवाहरू, म सयपत्री मीडिया ग्रुपको प्रभास काली कमला ओनेम लिम्बु ताप्लेजुङ घर भइहाल्छ कुवेतबाट। विशेष गरी मेरो घर परिवारमा मिठो माया सम्झना छ र साथीहरूमा सम्झनु पर्दा हुनुहुन्छ डेयर सन्देश गुरूङ, विद्या प्रेमी, निर्मला ओनेम, खुशी यमुना विष्ट, सृजना विश्वकर्मा, अति तन्जान राई, घायल अभिमान सुनवार, रत्नबहादुर थापा, सुरज राई तुम्सा, त्यसै गरी अरूण भण्डारी, स्वयं निर्दोष खड्ग सुब्बा, जीवन सुब्बा, युक्त प्रसाद श्रेष्ठ, वसन्त श्रेष्ठ, लक्ष्मी राई, लक्ष्मी छेत्री, मुना मुखिया, कुमार प्रजा, ढका धर्मराज, हरपल रोशनी, सत्र एम्फू, अमित किरात, नवरत शेर्पा, तिलक साम्पाङ पूर्वेली, आकाश राई, दीपराज वालिङ पूर्वेली, टेक बहादुर पुमा, विष्णु खनाल, हजारमान राई देवान देवान, अन्त्यमा चाहिँ प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णलाई मिठो माया सम्झना छ भन्दै छुटिन्छु नमस्ते भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी मिडिया प्रेमी राई अनिसाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। त्यसै गरी तारा कुक राई युवराजी हुनुहुन्छ, हेलो सिस्टर गुड आफ्टरनुन नमस्ते, म चाहिँ युवराज भान्तवा राई उदयपुरबाट चाहिँ नगरपालिका छ अब बस्ने गीत सुनाउनु पर्दा चाहिँ हुनुहुन्छ फ्रेन्डहरू न्युहाङ निसा राई, त्यसै गरी अलिसा राई मिडिया प्रेमी राई अलिसा, त्यसै गरी हुनुहुन्छ पानु पराहित निशान राई, अल फ्रेन्डको लागि चाहिँ शुभदिन भवाई भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी धनु गजमेरजी हुनुहुन्छ, नमस्कार हजुर, म ओखलढुङ्गाबाट धनु गजमेर हो। साथीहरूमा मौसममा छामी राजकले मगर कृष्ण सुनवार शुक्रराज रसाइली निर्दोष जनिसा श्रेष्ठ कुमार श्रेष्ठ हिमाली छेत्री छेत्री कल्पु अनु मगर सम्पाली शेर्पा वीरेन्द्र विष्ट अविनाश मगर दीपा बस्नेत ईश्वर बस्नेत अविनाश सुनवार सबै सबैलाई सम्झना छ भनिदिनुहुन्छ। धनुजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सुस्मिता मुक्तानजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन सिस्टर, लासोभ्या फुला खाजा भयो भन्नुभएको छ। अब हाम्रो खाजा एकछिनपछि हुन्छ, हजुरको भएकी बाँकी छ। सिस्टर म चाहिँ रामेछापको खाडा देवीबाट सुस्मिता मुक्तान हो, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ भन्नुभएको छ। घर फ्यामिलीको लागि पनि प्रोग्राम सुनेर बस्नु हुने साथीको लागि पनि धेरै धेरै सम्झना छ भन्दै छुटिन्छु भन्नुभएको छ। सुस्मिताजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी विष्णु परियारजी हुनुहुन्छ, उहाँले पनि नमस्ते भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ। यतिन्जेलसम्म कार्यक्रममा सहभागिता जनाउनुहुने सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा अवधिबाट बजेका मिठा गीतका सर्जक श्रेष्ठलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु र देश तथा विदेशमा रहेर विभिन्न माध्यम अप्नाएर हामीलाई सुनेर साथ दिनुहुने घर फ्यामिलीको लागि पनि प्रोग्राम सुनेर बस्नु हुने साथीको लागि पनि धेरै धेरै सम्झना छ भन्दै छुटिन्छु भन्नुभएको छ। सुस्मिताजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी विष्णु परियारजी हुनुहुन्छ,

पनि विशेष धन्यवाद र प्रविधि संयोजनमा रहेर तीन दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा हाम्रो विवशले रोसाईमा पार्नु भएको छ कमेन्ट मार्फत एकदमै मिठो गीत यति मिठो यति चोखो तिमीलाई तिमीलाई माया भने यो गीत छोड्दै आजको बसाई रोसाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश। अहिलेको समस्या समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव। विद्यालयमा आइतबारको विदा फिर्ता लिन मेयर्स फोरमको आग्रह। संघीय सरकारको निर्णयले पालिकाको अधिकार कुण्ठित गरेको भनाई। भारतको केरला आएपछि मनसुनको गति सुस्त बन्यो। नेपालभित्र निमिति अनिश्चित। युक्रेनसँगको युद्धमा झण्डै 5 लाख रूसी सैनिक मारिएका। बेलायती गुप्तचर निकायको दावी। बेलायती भूमिमा धेरै जासुसी षड्यन्त्रहरूको पछाडि रूसको हात रहेको आरोप। र इण्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमिफाइनल। नेपाल खबरमा अब पूरा खबर। सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले नयाँ सहकारी संस्था दर्ता नगर्न र शाखा थपको स्वीकृति रोक्न सिफारिश गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनले नयाँ सहकारी संस्था दर्ता नगर्न, शाखा वा सेवा केन्द्र खोल्न स्वीकृति नदिन र एकभन्दा बढ़ी शाखा सञ्चालनमा रहेका सहकारीहरूलाई हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउन सिफारिश गरेको हो। प्रतिवेदनले अहिलेको बेथिति व्यवस्थापन भएपछि सम्भावित अध्ययन गरेर प्राधिकरणको सिफारिशमा पालिकालाई दर्ता गर्ने अधिकार सुम्पने व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ। स्वावलम्बन र पारस्परिक सहयोगको भावनामा सञ्चालन हुने यस व्यवसायको कार्यक्षेत्र संस्था दर्ताका बखत बढ़ीमा एउटा पालिका मात्र हुनुपर्ने उल्लेख छ। नियामक निकायका पदाधिकारी तथा अभियान कर्मीले नै सहकारी सिद्धान्त र व्यवसायको दुरूपयोगमा सहयोग पुर्याएकाले नेपालभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिएको प्रतिवेदनमा भनिएको छ। सहकारी ऐन 2074 भावना विपरीत संस्था दर्ता गरेकामा जिम्मेवार अधिकृत तथा पालिकाका कर्मचारीबारे अनुसन्धान गरी कार्यवाही गर्न पनि आयोगले सिफारिश गरेको छ। मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने, ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधार

0: काम अघि बढ़ाएको जनाएको छ। काठमाडौँ उपत्यका मेयर्स फोरमले विद्यालयमा आइतबार पनि विदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरीत विद्यालयमा विदा दिने निर्णय गरेको निष्कर्ष निकाल्दै विदा फिर्ता लिन माग गरेको हो। मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी समेत दिनुभयो। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्छ, तर सरकारले अप्रत्याशित रूपमा आइतबार विदा दिने निर्णय गर्दा अध्ययन अध्यापन प्रभावित हुने अवस्था सृजना भएको उहाँको भनाइ छ। सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने देखिन्छ। पालिकाले आफ्नो शैक्षिक क्यालेण्डर बनाइसकेको अवस्थामा केन्द्र सरकारले राजपत्रमै सूचना प्रकाशित गरेर निर्णय गर्नु संविधान र शिक्षा ऐनको मर्म विपरीत रहेको उहाँको भनाइ छ। बैठकले यसको समाधान खोज्न काठमाडौँ भ्याली मेयर्स फोरमको सचिवालयलाई अध्ययनको जिम्मा दिएको छ। औसत मितिभन्दा 6 दिन अघि नै भारतको केरलामा आइपुगेको मनसुनी वायुको गति सुस्त देखिएको छ। शुरूमा गति राम्रो भए पनि केही दिनदेखि पश्चिमी वायुले धकेलेर मनसुनी वायुको गति कमजोर हुँदा अझै दक्षिण भारतसम्म आइपुग्न नसकेको त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार दक्षिणी बंगालको खाड़ीमा मनसुनको गति सुस्त देखिएकाले नेपालभित्र निमिति अनिश्चित भएको छ। सामान्यतया भारतको केरलामा मे 30 तारीकमा आइपुगेको मनसुन त्यसको 12 दिनपछि नेपालको पूर्वी भागमा आइपुग्छ। यसपालि केरलामा 6 दिन अघि अर्थात मे 24 तारीकमै मनसुन आइपुगेको हो। केरला आउँदासम्म गति तीव्र रहे पनि पछिल्ला दिनमा सुस्त बनेको छ। गएको वर्ष सरदरभन्दा 15 दिन अघि नै मनसुन नेपाल प्रवेश गरेको थियो। नेपालमा अहिले पश्चिमी वायुले वर्षा गराइरहेको छ। यसपालि प्री मनसुनमा औसत भन्दा निकै बढ़ी पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा फागुन 17 देखि जेठ 17 गतेको अवधिमा 226 मिलिमिटर वर्षा हुन्छ, तर यसपालि अहिलेसम्म नै 286 मिलिमिटर वर्षा भइसकेको छ। यो औसत भन्दा 125% धेरै हो। प्री मनसुनमा धेरै वर्षा भए पनि यस वर्षको मनसुनमा औसत भन्दा कम वर्षा र बढ़ी गर्मीको अनुमान रहेको छ। गुल्मीमा दल परिवर्तन गरेपछि 2 जना वडा अध्यक्ष पदमुक्त भएका छन्। मुसिकोट नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष पदम बहादुर विष्ट आफू निर्वाचित भएको दल कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपामा प्रवेश गरेपछि पद खोसिएको हो। निर्वाचन आयोगले आज सूचना निकालेर नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेका कारण पद रिक्त भएको जानकारी दिएको छ। राजनीतिक दल सम्बन्धी ऐन 2073 अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग अर्को दलमा प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। पोखराको पृथ्वी चोकमा नेपाली कांग्रेस र नेकपा एमाले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर चलाएर भत्काइदिएको छ। पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा कांग्रेस र एमाले भातृ संस्थाका नाममा भवन बनाएर 20 वर्ष भन्दा बढ़ी समयदेखि भाडामा लगाउँदै आएका थिए। महानगरले पटक पटक सूचना जारी गर्दा पनि भवन खाली नगरेपछि वैशाख 4 गतेको कार्यपालिका बैठकले 35 दिने अन्तिम सूचना दिएको थियो। निर्धारित समयभित्र भवन नहटाएपछि डोजर चलाएको महानगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सर्वदलीय सहमति भएको बताउँदै यो अभियान त्यही सहमतिका आधारमा अघि बढ़ाएको जानकारी दिनुभयो। अब भत्काएका भवनको जग्गामा भित्री सड़क 2 लेनको बनाउने महानगरको योजना छ। अब विदेशको खबर। बेलायतको सबैभन्दा ठूलो गुप्तचर निकाय गभर्नमेन्ट कम्युनिकेशन हेडक्वार्टर्स जीसीएचक्यूले सन् 2022 शुरू भएको युक्रेनसँगको युद्धमा झण्डै 500,000 रूसी सैनिक मारिएको दावी गरेको छ। युक्रेनमा पूर्ण स्तरको आक्रमणपछि 500,000 रूसी सैनिकको ज्यान गएको एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। गुप्तचर निकायकी प्रमुख एनकिस्ट बटलर्डले आफ्नो पहिलो सार्वजनिक भाषणमा यो तथ्याङ्क सार्वजनिक गर्नुभएको खबरमा उल्लेख छ। उहाँले बेलायती भूमिमा धेरै जासूसी षड्यन्त्रहरूको पछाडि रूसको हात रहेको र पछिल्ला वर्षहरूमा बेलायतसहित अन्य नेटो देशहरू विरूद्ध अघोषित हाइब्रिड युद्ध चलाएको आरोप पनि लगाउनुभयो। रूस र युक्रेन दुवैले समय समयमा एकअर्काको सैन्य क्षतिको तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् तर आफ्नो क्षतिको बारेमा विस्तृत जानकारी दिएका छैनन्। यद्यपि गएको फेब्रुअरीमा युक्रेन राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले भने सन् 2022 यता 55,000 सैनिक मारिएका जानकारी गराउनु भएको थियो। अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा नेपाल समूह बीको विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरमा आयोजित भएको समूह चरणको अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई 4 विकेटले हरायो। इण्डोनेसियालाई दिएको 114 रनको लक्ष्य नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर भेटायो। नेपालका कप्तान इन्दु वर्माले नट आउट 42, टोनी पासरेनले 29 र सीताराणा मगरले 6 बलमा नट आउट 13 रन बनाइन्। यसअघि टस जितेर ब्याटिङ गरेको इण्डोनेसियाले 20 ओभरमा 4 विकेट गुमाएर 113 रन बनाएको थियो। नेपालका मनिष उपाध्यायले 2, रियाज शर्माले 1 विकेट लिए समूह चीन उपविजेता बन्दै सेमिफाइनलमा पुग्दा इण्डोनेसिया बाहिरिएको छ। यस्तै समूह एबाट थाइल्याण्ड समूह विजेता र मलेसिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्। यो समूहबाट हङकङ बाहिरिएको छ। अब नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्नेछ। यो खेल जितेमा नेपाल एसियाली खेलकुदमा छनौट हुनेछ। यो खेलमा पराजित भएमा 3रो स्थानका लागि खेल्ने मौका पाउनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश। अहिलेको समस्या समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव। विद्यालयमा आइतबारको विधायक फिर्ता लिन मेयर्स फोरमको आग्रह। संघीय सरकारको निर्णयले पालिकाको अधिकार कुण्ठित गरेको भनाई। भारतको केरला आएपछि मनसुनको गति सुस्त बन्यो। नेपालभित्र निमिति अनिश्चित। युक्रेनसँगको युद्धमा झण्डै 500,000 रूसी सैनिक मारिएका बेलायती गुप्तचर निकायको दावी। बेलायती भूमिमा धेरै जासूसी षड्यन्त्रहरूको पछाडि रूसको हात रहेको आरोप। र इण्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमी फाइनलमा।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: काली नदीको शिर
5: मणिचूडको काख
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
5: शान्ति र आनन्दको अनुभूति
4: भीडभाडबाट टाढा
5: शहरबाट नजिकै
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
5: झुले अर्ग्यानिक फार्म रिजोर्ट
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181 वेबसाइट झुले.com.np
5: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना
8: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो
5: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने
8: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 सम्पर्क गर्नुहुन अनुरोध छ
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
5: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले शिक्षा स्वास्थ्य र रोजगारी क्षेत्रमा बजेट वृद्धि गर्ने बताउनु भएको छ पूर्वाधार तथा सम्पदाको विकास तथा निर्माणको काम झण्डै सकिएकाले अब ललितपुर महानगरपालिकाले शिक्षा स्वास्थ्य र रोजगारी क्षेत्रमा लगानी बढ़ाउने गरी आउँदो आर्थिक वर्षको बजेट ल्याउने उहाँको भनाई छ ललितपुरमा आज आयोजित एक कार्यक्रममा मेयर महर्जनले पछि आबद्ध हुन आएका खोकना हरिसिद्धि बुङमती र धापाखेलका वडाहरूमा मात्रै पूर्वाधार विकासको काम बाँकी रहेको भन्दै महानगरले अब त्यस क्षेत्रमा पनि अतिरिक्त बजेट व्यवस्थापन गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो मेयर महर्जनले ललितपुर महानगरभित्रको चक्रपथमा 4 महिनाभित्र स्मार्ट लाइट जडानको काम सम्पन्न हुने पनि उहाँले जानकारी दिनुभयो काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने 2055 जना गाड़ी चालक कार्यवाहीमा परेका छन् यसबाट ट्राफिक प्रहरले 22,11,502 रूपियाँ जरिमाना संकलन गरेको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 83 नियम विपरीत राइड सेयरिङ गर्ने 192 संकेत बत्तीको नियम उल्लंघन गर्ने 109 र तीव्र गतिमा गाड़ी चलाउने 102 जना कार्यवाहीमा परेका छन् यसैगरी लेन अनुशासन पालन नगर्ने 146 निषेधित क्षेत्रमा हर्न बजाउने 103 सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 112 एकतर्फी सड़कमा गाड़ी चलाउने 85 र अन्य नियम पालन नगरेका 1,123 जना चालकलाई ट्राफिक प्रहरीले कार्यवाही गरेको हो विभिन्न देश पठाइदिने भन्दै 97,58,000 रूपियाँ ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले 6 जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा उदयपुरका रामबहादुर आले मगर सिराहाका आशिष कार्की पाल्पाका कृष्ण प्रसाद पोखरेल काठमाडौँका लोकबहादुर श्रेष्ठ तुलसा पुन मगर र प्रवीण श्रेष्ठ रहेका छन् उनीहरूले क्यानाडा न्यूजील्याण्ड दुबई बेलायत अमेरिका र सर्बिया पठाइदिने प्रलोभन देखाई पीड़ितहरूबाट रकम लिएर सम्पर्कविहीन भएका थिए उदयपुरका रामबहादुर आले मगरले मात्रै 4 जनाबाट 39,58,000 रूपियाँ ठगे थिए काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान र कार्यवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो र काठमाडौँ महानगरपालिकाले क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिता आयोजनाका लागि सम्बन्धित संघहरूसँग सम्झौता गरेको छ। काठमाडौँ प्लाजामा भएको कार्यक्रममा बागमती प्रदेश क्रिकेट संघ, काठमाडौँ जिल्ला ब्याडमिन्टन संघ र नेपाल पौडी संघसँग छुट्टा छुट्टै सम्झौता गरेको हो। महानगरले क्रिकेटका लागि 75 लाख, ब्याडमिन्टनका लागि 30 लाख र पौडीका लागि 10 लाख रूपियाँ उपलब्ध गराउनेछ। संघहरूले 20% लागत सहभागिता बेहोर्नुपर्नेछ। पीएल सिंह टी20 क्रिकेट कप असार 5 भित्र 6 वटा महानगरपालिका खेलाड़ी सहित, मेयर कप ब्याडमिन्टन असार 2 गते भित्र सबैवटाका खेलाड़ी सहित र पौड़ी प्रतियोगिता जेठ 23 देखि 24 राष्ट्रिय अन्तर्राष्ट्रिय तथा ओलम्पिक खेलाड़ीहरूबीच आयोजना हुनेछ। कार्यवाहक मेयर सुनिता डंगोलले स्थानीय स्तरमा खेलकुद प्रवर्धन गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाड़ी उत्पादन गर्ने लक्ष्यले यो सहकार्य गरेको बताउनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। विद्यालयमा आइतबारको विदा फिर्ता मेयर्स फोरमको आग्रह, संघीय सरकारले निर्णय गरेकाले पालिका अधिकार कुण्ठित भएको भनाई। शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रमा बजेट वृद्धि गर्ने ललितपुर महानगरपालिकाको तयारी। खोकना, हरिसिद्ध र बोङमती तथा धापा खेल्न पनि अब अतिरिक्त बजेट व्यवस्था गर्न नपर्ने। र काठमाडौँ उपत्यकामा ट्राफिक कार्यवाहीबाट एकै दिन 22 लाख रूपियाँ भन्दा धेरै जरिवाना संकलन। अहिलेलाई 4 भन्ज्याङभित्र खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064178।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
5: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको
6: सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
4: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98442050596, 0447590453।
4: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
7: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
8: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485453305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोलेस्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिट सप एन्ड कोलेस्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403, रामेछाप मिट सप एन्ड कोलेस्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
12: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
8: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
12: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ।
9: तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
8: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
9: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
8: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
13: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
9: सूचना रामेश्वर अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा सञ्चालन हुने सम्बन्धी सूचना।
8: यस रामेश्वर अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा विस्तार गर्न विशेषज्ञ चिकित्सक सहितको ओपीडी सेवा हुने हुँदा उक्त सेवाको फाइदा लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।
9: कन्सल्टेन्ट जेनेरल फिजिसियनद्वारा प्रवाह हुने सेवाहरू,
8: इको स्क्रिनिङ सर्भिस, मुटुको भिडियो एक्सरे सेवा,
9: दीर्घकालीन रोगहरूको पहिचान तथा उपचार जस्तै मधुमेह, उच्च रक्तचाप, दम, मुटु रोग, मृगौला, कलेजो तथा थाइरोइड सम्बन्धी रोग,
8: नियमित फलोअप तथा औषधि समायोजन,
9: जीवनशैली परामर्श तथा जटिलता रोकथाम,
8: कन्सल्टेन्ट जेनरल सर्जनद्वारा प्रवाह हुने सेवाहरू,
9: शल्य रोगको पहिचान तथा उपचार, पेट दुखाई, गाँठो, सुन्निने, फोका, घाउ, रक्तस्राव जस्ता लक्षणहरूको जाँच,
8: हर्निया, एपेन्डिसाइटिस, गालस्टोन, पाइल्स, फिस्टुला, फिसर जस्ता रोगहरूको पहिचान,
9: सर्जिकल केसको उपचार योजना बनाई हाइड्रोसिल र हर्नियाको निशुल्क शल्यक्रिया।
8: शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 15 गते शुक्रबार। स्थान रामेछाप अस्पताल रामेछाप। समय बिहान 11 बजेदेखि। थप जानकारीको लागि सम्पर्क नम्बर 97625-2384।
9: आयोजक बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, रामेछाप अस्पताल रामेछाप।
8: स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य बिमा कार्ड अनिवार्य साथमा लिएर आउनुहोला।

0: bărbanul nu cu laghirat, ciment, josta pata, taine, cabată la uniula, periu mantelima testura în radul cu păsăl ce caula, bătit.
1: Caca, timla etini thacaina? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 0485403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भरिमा धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845885065 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
6: हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
7: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
6: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
7: त्यसो भए ध्यान दिएर सुन्नी
8: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा यूएसजी भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा
7: सुन्नु भए त
6: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
3: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 0848404114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
9: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
10: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
10: सम्पर्क नम्बर 0845401443 9863024422
11: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: हजुरको रेडियो।

नमस्कार। अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। गणतन्त्र दिवस 2083 को अवसरमा बिहिबार मन्थली र रामेछापमा गरिएको रक्तदान कार्यक्रममा 25 जनाले रक्तदान गरेका छन्। गणतन्त्र दिवस जिल्ला स्तरीय समिति रामेछापको आयोजना र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त रक्तदान कार्यक्रममा मन्थलीमा 14 र रामेछापमा 11 जनाले रक्तदान गरेको नेपाल रेड क्रस सोसाइटीले जनाएको छ। मनसुनजन्य विपदका बेला उद्धार राहत र समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले रामेछापमा संयुक्त विपद प्रतिकारी अभ्यास गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा बुधबार सदरमुकाम मन्थली स्थित आकाशे पुल आसपासको तामाकोसी नदी किनारमा बाढ़ी पहिरो र डुबानमा परेकाको उद्धार पूर्व तयारी तथा प्रतिकारी सम्बन्धी मनसुन छनामक संयुक्त अभ्यास गरिएको हो। अभ्यासमा जिल्ला स्थित नेपाली सेनाको खड्ग दलगण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा भूतपूर्व सैनिकहरूको सहभागिता रहेको थियो। जिल्लाको भौगोलिक जटिलता र हरेक वर्ष बाढ़ी पहिरोको जोखिम उच्च रहने अवस्थालाई ध्यानमा राख्दै आकस्मिक विपदका समयमा उद्धार तथा राहत कसरी प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अभ्यास केन्द्रित गरिएको थियो। आकाशे पुल नजिकको चिसापानी गाउँलाई नमूना क्षेत्र मानेर बाढ़ीमा फँसेका तथा तामाकोसीमा बगिरहेका नागरिकको उद्धार, प्राथमिक उपचार, राहत वितरण र सुरक्षित स्थानमा स्थानान्तरणसम्मका गतिविधिको प्रदर्शन गरिएको थियो। अभ्यासका क्रममा विपदका बेला कुन निकायको भूमिका के हुने भन्ने विषय पनि व्यावहारिक रूपमा देखाइएको थियो। रामेछापको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले विपद पूर्व सूचना दिएर नआउने भएकाले तत्काल उद्धार, उपचार, राहत तथा स्थानीय स्रोत साधन परिचालनको तयारी आवश्यक रहेको बताउनु भएको छ। उहाँका अनुसार जिल्ला एकीकृत सुरक्षा संयन्त्र र सरकारवाला निकायबीच समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष मनसुनजन्य विपदमा

merito sempre abbiamo con l'idea, ecco c'è. रामेछाप जिल्लाले खुटामको सिकामापालिका नागदहकी सरिता म्यागेन लामा घिसिङले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गर्नुभएको छ। उहाँले 2083 साल जेठ 13 गते बिहान 5:15 समयमा सगरमाथाको चुचुरोमा पाइला टेक्दै आफ्नो गाउँ जिल्ला र सम्पूर्ण नेपालीको शिर उच्च बनाउनु भएको हो। महिलाहरूले पनि चाहे जुनसुकै चुनौती पार गर्न सक्छन् भन्ने प्रेरणादायी सन्देश सरिताले आफ्नो साहस र संघर्ष मार्फत दिनुभएको छ। उहाँको यो ऐतिहासिक सफलता रामेछापका लागि मात्रै होइन सम्पूर्ण देशकै गौरवको विषय बनेको छ। नकली प्रहरी बनेर काठमाडौँमा डर त्रास देखाउँदै हिँड्ने रामेछापका एक युवक पक्राउ परेका छन्। प्रहरीको नकली परिचय पत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने तथा समाजमा डर त्रास देखाउँदै हिँड्ने रामेछापको लिखुतामाको सिकाउपालिका तीनका 34 वर्षीय आशिष सुनवार पक्राउ परेका हुन्। उनलाई प्रहरीले बुधबार काठमाडौँ महानगरपालिका साथ गौरीघाटबाट पक्राउ गरेको हो। सुनवारले चाभहिल लगायत स्थानमा केही समयदेखि आफू केन्द्रीय अनुसन्धान ब्यूरोको सहायक हवलदार हुँ भन्दै होटल व्यवसायी तथा सर्वसाधारणलाई धम्क्याउँदै हिँडेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रेक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभएको छ। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा आगामी आर्थिक वर्ष 2083-84 लागि वार्षिक योजना बजेट तथा कार्यक्रम पेश गर्न नगर क्षेत्रभित्र कार्यरत संघ संस्था तथा समितिलाई आग्रह गरिएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार आगामी आर्थिक वर्षको वार्षिक बजेट नीति तथा कार्यक्रम असार 10 गतेभित्र नगरसभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था रहेकाले सम्बन्धित निकायलाई समयमै योजना तथा कार्यक्रम उपलब्ध गराउन अनुरोध गरेको हो। नगरपालिकाका अनुसार नगर क्षेत्रभित्र सञ्चालन हुने योजना तथा कार्यक्रम स्थानीय तहसँग समन्वय गरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था रहेकाले गैर सरकारी संघ संस्था उपभोक्ता समिति सहकारी संस्था लगायतले सञ्चालन गर्ने योजना कार्यक्रम तथा बजेट नगरपालिकाको वार्षिक योजना तथा बजेटमा समावेश गराउनुपर्नेछ। प्रमुख प्रशासकीय अधिकृत विष्णुराज भट्टराईद्वारा हस्ताक्षरित सूचनामा आगामी आर्थिक वर्षमा सञ्चालन गरिने योजना कार्यक्रम तथा बजेटको हार्ड कपी र सफ्ट कपी 2083 जेठ मसान्तभित्र नगरपालिकाको कार्यालयमा उपलब्ध गराउन आग्रह गरिएको छ। साथै सम्बन्धित विवरण नगरपालिकाको इमेल मार्फत समेत पठाउन सकिने जनाएको छ। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नम्बर 8 सल्लेरीका 30 जना कृषकलाई कृषि सामग्री वितरण गरिएको छ। व्यावसायिक कृषि प्रवर्धन तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले बुधबार सामग्री वितरण गरिएको हो। नगरपालिका र कृषकको संयुक्त लगानीमा 2,64,000 रूपियाँ बराबरका कृषि सामग्री वितरण गरिएको भीम बहादुर दर्जीले जानकारी दिनुभएको छ। उहाँका अनुसार नगरपालिकाको 1,50,000 रूपियाँ र कृषकहरूको 1,14,000 रूपियाँ लगानी रहेको छ। कृषकलाई 300, 500 र 50 लिटर क्षमताका ड्रम पाइप हजारी तथा टनेल पाल लगायतका कृषि सामग्री उपलब्ध गराइएको छ। यस्ता सामग्रीले सिंचाई व्यवस्थापन तथा तरकारी र फलफूल खेतीलाई सहज बनाउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ। दोलखाको भीमेश्वर नगरपालिका भित्रका विद्यालयहरूलाई 2 दिन विदाको निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको छ। भीमेश्वर नगरपालिकाको शिक्षा शाखाले सूचना जारी गरी पालिकाभित्रका विद्यालयहरूलाई 2 दिन विदाको निर्णय कार्यान्वयन गर्न भनेको। नगरपालिकाको मंगलबार बसेको बैठकले पालिकाभित्रका विद्यालयमा 7 दिन शनिबार र आइतबार विदा दिने निर्णय गरेको शिक्षा शाखा अधिकृत धर्मिला कार्कीद्वारा जारी सूचनामा उल्लेख छ। र काभ्रे पलाञ्चोकमा हावाहुरीले टहर भत्किँदा एक वृद्ध महिलाको मृत्यु भएको छ। हावाहुरीले काठ र जस्ताबाट बनेको टहर भत्किँदा काभ्रे पलाञ्चोकको बेथानचोक गाउँपालिका छ भुरुङ्गे टावरकी 71 वर्षीय ठुली माया तामाङको मृत्यु भएको। मंगलबार रातिको हावाहुरीले टहर भत्किएपछि काठले किचेर उनको मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ। उक्त टहरमा ठुली माया र उनका श्रीमान चन्द्र बहादुर तामाङ बस्दै आएका थिए। हवस् त अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: नगर कार्यपालिकाको कार्यालय बन्थरी रामेश खासको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थरी नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा संचालन निर्देशिका 2081 बमोजिम वेज बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत ओडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844431390, वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761633033, वडा नम्बर 3 मनिषा बुढाथोकी, सम्पर्क नम्बर 9849773480, वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148, वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007772, वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864111355, वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619, वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869111345, र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072, वडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 9865203353, र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214803, वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869335509, वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958068, वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064173, वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9731330827, र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173, नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
1: सूचना रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा सञ्चालन हुने सम्बन्धी सूचना।
2: यस रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा विस्तार गर्न विशेषज्ञ चिकित्सक सहितको ओपीडी सेवा हुने हुँदा उक्त सेवाको फाइदा लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।
1: कन्सल्टेन्ट जेनेरल फिजिसियनद्वारा प्रवाह हुने सेवाहरू,
2: इको स्क्रिनिङ सर्भिस, मुटुको भिडियो एक्सरे सेवा,
1: दीर्घकालीन रोगहरूको पहिचान तथा उपचार जस्तै मधुमेह, उच्च रक्तचाप, दम, मुटु रोग, मृगौला, कलेजो तथा थाइरोइड सम्बन्धी रोग,
2: नियमित फलोअप तथा औषधि समायोजन,
1: जीवनशैली परामर्श तथा जटिलता रोकथाम।
2: कन्सल्टेन्ट जेनरल सर्जनद्वारा प्रवाह हुने सेवाहरू,
1: शल्य रोगको पहिचान तथा उपचार, पेट दुखाई, गाँठो, सुन्निने, फोका, घाउ, रक्तस्राव जस्ता लक्षणहरूको जाँच,
2: हर्निया, एपेन्डिसाइटिस, गालिस्टोन, पाइल्स, फिस्टुला, फिसर जस्ता रोगहरूको पहिचान,
1: सर्जिकल केसको उपचार योजना बनाई हाइड्रोसिल र हर्नियाको निशुल्क शल्यक्रिया।
2: शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 15 गते शुक्रबार, स्थान रामेछाप अस्पताल रामेछाप, समय बिहान 11 बजेदेखि। थप जानकारीको लागि सम्पर्क नम्बर 9765203384।
1: आयोजक बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, रामेछाप अस्पताल रामेछाप।
2: स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य बिमा कार्ड अनिवार्य साथमा लिएर आउनुहोला।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
3: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
3: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603332, 9851216, 9843361494।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
4: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
4: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावा हुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार नत्रिएको छ भने नछुने।
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
8: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
7: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
8: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
9: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
9: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

हार्दिक स्वागत गर्दै कार्यक्रम ओकाली उरालीको साथमा व्यवस्थित भइसकेका छौं। तपाईले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईसँगै रहेर यो करिब 45 मिनटको समय सहयात्रा गर्छौं भने तपाईले आजको व्यवसायमा 048-40-0026 सहभागिता जनाउन सक्नुहुन्छ। आज चाहिँ तपाईँले अब बज्न गीत मार्फत आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। त्यसको लागि फटाफट तपाईँले फोन गरेर चाहिँ कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ। कार्यक्रममा मेचा रमाइला मञ्चुले पुराना लोकभाकाहरू राखेर तपाईँलाई भरपूर मनोरञ्जन दिनेछौ भने तपाईँले हामीलाई हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज .com हजुरको याप तामागोसी एफएम 95.5 MHz सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने तपाईँले शेयर गर्न सक्नुहुनेछ। छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीको लागि पनि तपाईँले सम्झना सन्देश पठाउन सक्नुहुनेछ। कार्यक्रम ओकाली उरालीको यो समय अवधिभर तपाईँसँगै रहेर सहयात्रा गर्दै कार्यक्रममा मिसा भागहरू राख्दै राख्दै तपाईँसँग रम्दै रमाउँदै हामी अगाडि बढ्नेछौं 5 बजेसम्म। तपाईँलाई थाहा छ यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ। आइतबारदेखि शुक्रबारसम्म तपाईँले सुन्न सक्नुहुन्छ। आज विभागको व्यवसाय के गर्ने भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ र तपाईँले यो समय चाहिँ उकाली उराली भन्ज्याङ चौतारी गर्दै साथै घरमा बसेर कार्यक्रमलाई सुनिराख्नु भएको छ होला। यो समय कतिपय ठाउँमा पानी परिरहेको छ होला, कतिपय ठाउँमा घाम चर्को लागिरहेको छ, गर्मी छ। तपाईँकोतिर गाउँ बस्तीमा मौसम के कस्तो छ, के हुँदैछ, तपाईँले त्यो पनि हामीलाई जानकारी दिन सक्नुहुनेछ। फोन डायल गर्दै आउनुहोस् भन्न चाहे भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हायो। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठा नै रमाइलो एउटा पुरानो भाका। त्यसपछि भने हामी आउँछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा मनसु नेपालका बजिसकेको छ रुँदै छिन्की गतै मेरी माया गाउँमा विमल चाङ्गी अनि साथीहरूको आवाज भएको थियो। यो मिठो गीत तपाईँको माझमा राखेर कार्यक्रम उकाली उकालीको शुरूआत गरिसकेका छौं। अब म नेपालमा तपाईँको रहेको छु। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हाम्रो मनोजी। के छ हाम्रो मनोजीको खबर सुनाउनुहोस् न।
1: एकदम ठिक छ दिदी, दिदी हजुर छ?
0: मेरो पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो पनि छ, एकदम रमाइलो छ, यस्तै छ, ठिकै छ भन्नुपर्छ। खाजा खानुभयो कि बाँकी छ कि के छ, के गर्दै हुनुहुन्छ?
1: भइसक्यो मेरो त हजुरको।
0: मेरो पनि भइसकेको छ। यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ? र त्यति धेरै कहिले चार बजला भनेर प्रतीक्षा गर्दा गर्दा गरेपछि चाहिँ चार भर्खर बजेको
1: हो।
0: ल ठिक छ, त्यसो भए अब बिहानदेखि अहिले चार बजेसम्म करिब चार पाँच घन्टा पाँच छ घन्टाको यो अन्तरालमा के परिवर्तन भए? अब कार्यक्रममा चार बजे कहिले आउला भनेर प्रतीक्षा मात्रै गरेर बस्नुभयो अथवा अन्य काम पनि गर्नुभयो त? काम गर्नै पर्छ है। ल ठिक छ, अब काम पनि गर्नु पर्यो, हामीलाई पनि सुन्नु भएको छ, पक्कै यहाँलाई कार्यक्रम मनपर्छ, कार्यक्रम कति बेला आउँछ भन्ने यो प्रतीक्षा पक्कै जसलाई पनि हुन्छ। पहिले पहिले म जस्तै अब यही हजुरको रेडियोको एउटा श्रोता थिएँ होइन, त्यो श्रोता हुँदाखेरि चाहिँ पक्कै चार कतिखेर बज्ला भन्ने मलाई पनि त्यो समय लाग्थ्यो क्या। जस्तो कि अब झन् आफ्नो वरपर चाहिँ खेतबारीतिर काम गर्ने इष्टमित्रहरू भइराख्दाखेरि चाहिँ त्यो गीत सङ्गीत सुन्दै साथीसँग कुरा गर्दाखेरि झन् पक्कै बाह्र बज्दाखेरि पनि अहिले चार बजेको भए नि हुन्थ्यो नि भने जस्तो त्यो खालको महसुस चाहिँ मलाई पनि भएको थियो कि। त्यही भएर पक्कै रमाइलो लाग्छ, राम्रो पनि लाग्छ। ठिक छ, अहिले हाम्रो मनोजीले लागेको छ भन्नुभएको छ, हामी केही कार्यक्रमतर्फै लागौं त। ल, एउटा मिठो भाका राख्छौ, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस्।
1: रामी सर एक सय दुई थप्रो एक निगा परिवार मित्रहरू सम्पूर्णलाई भन्दा मेरा साथीहरू भन्नुपर्दा रोशन सुरेश, दुर्गा मगर, कविता मगर, सविता मगर, एकता थापा मगर, कविता थापा मगर, दुम्जा बासिन्दाहरू सम्पूर्णलाई र चैतुका बासिन्दाहरू चिन्ने नचिन्ने सम्पूर्णलाई सुनाउँछु भन्दै हर्ष नमस्ते।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज कार्कीजी, तासेन्दोली चैनपुरदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पक्कै तपाईँसँगै रहन्छौ, पाँच बजेसम्म, चार बजेर उन्तिस मिनट गएको छ, आज चाहिँ मात्रै तपाईँले साथीलाई सम्झन पाउनुहुन्छ। त्यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु। हेलो,
2: हेलो दिदी, नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार। यो आवाज हाम्रो साथी हुनुहुन्छ, नाम भन्नु भने मिस्टेक हुन्छ, को बोल्नु भयो होला?
2: म सिन्धुली झाङ्गा झुले रात माता दिदी जमुना महा
0: जमुना हजुर
2: हजुर
0: हाम्रो मनोजीलाई चिन्नुहुन्छ?
2: चिन्छु।
0: चिन्नुहुन्छ, नजिकै पर्छ, छिमेकी पर्नु भयो कि क्या?
2: म उहाँको श्रीमती हो।
0: ए भने बस्ने त छिमेकी होइन, परिवारभित्रै पो पर्नु भएछ त। अनि के छ त, अब हाम्रो मनोजीले आफ्नो व्यक्तिगत खबरहरू सुनाउनु भएको छ होइन, हाम्रो जमुनाजीको चाहिँ के छ त, सुनाउनुहोस् न।
2: मेरो नि एकदमै ठिकै छ, राम्रो छ, रमाइलो छ, अघि त पानी पर्ला पर्ला जस्तो भयो, अहिले त सर्को घमलाइरहेछ, यस्तै छ, मकै गोड्ने बेला भइरहेको छ है त।
0: ल, मकै गोड्ने बेला भइरहेको छ, अरू के के छ सुनाउनुहोस्? अब मनोजीले जे सुनाउनु भयो त्यसलाई नसुनाउनुहोस्, मनोजीले सुनाउनु भएको भन्दा नयाँ खबर अरू पनि सुनाउनुहोस्। त्यसो भए
2: अब नयाँ खबर त यस्तै छ दिदी, अब सबै पुरानै छ, अब मनोजीले जे सुनाउनुहुन्छ त्यही
0: भनेपछि उहाँले जे सुनाउनु भयो हजुरले नि त्यही नै हो।
2: अब नयाँ विकास केही भएको छैन, सबै पुरानै छ।
0: यस्तो हुन्छ जस्तो कि हाम्रो आँखाले हेर्दा विकासलाई मात्रै विकास भएको देख्ने र परिवर्तन भएको देख्ने होइन कि अब त्यही ठाउँमा त्यही वातावरणमा त्यही ठाउँमा हुर्केर बसेर पनि होइन अब मनोजीले कुन दृष्टिले केलाई चाहिँ हेरिराख्नु भएको छ र त्यसलाई कसरी सोच्नु भएको छ र त्यही कुरालाई चाहिँ हाम्रो जमुनाजीले कसरी सोच्नु भएको छ त्यसलाई कसरी चाहिँ कुन दृष्टिले हेर्नु भएको छ भन्ने कुराले पनि फरक पार्छ कि ल अब यहाँहरूको खबर पनि सुन्यो खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ एउटा मिठो गीत बज्छ जमुनाजी साथीहरूलाई सम्झनुहोस् न त
2: हुन्छ होइन यति मिठो भएसम्म प्रोग्राम सञ्चालन गर्नु सबैको मन मुटमा बस्न सफल प्यारी दिदी हजुरको लागि अनि साविते सम्झना हल्का दिदीलाई नि मिठो सम्झना भन्न चाहन्छु दाई श्री राज भटकरी राजन दाईको लागि हजुरको रेडियो सम्पूर्ण युनिटलाई मिठो सम्झना मनोज सुन्दास र मनिष सुन्दासको लागि पनि भन्न चाहन्छु मेरो घर फ्यामिली सम्पूर्णको लागि बहिनी जना सुन्दास मिना सुन्दास कल्पना सुन्दास दाई भवन सुन्दासको लागि ध्रुव सुन्दासको लागि मिठो सम्झना भन्न चाहन्छु रम्मातिर रहनुहुने मेरो माइती परिवार सम्पूर्णलाई सम्झिँदै कोही कसैलाई बिसेको छैन
0: हुस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो जमुना महजी उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ पालो तपाईँको तपाईँले पनि सहभागिता जनाउनुहोस् आज चाहिँ कार्यक्रममा मिठा रमाइला भाका बज्छ मात्रै तपाईँले साथीलाई सम्झनु पर्ने हुन्छ कार्यक्रम उकाली उरालीको बसाइमा छौं पुराना मनसने लोक भाकाहरू बज्छ तपाईँको तिनै उकाली उराली गाउँ बस्ती लेख बेसी पञ्जाङ चौतारीसम्म हामी गुन्जिरहेका छौं भन्ने पनि लागिसकेको छ यति बेला फेरि पनि अर्को साथी हुनुहुन्छ स्वागत गर्छु हेलो
2: हजुर
0: नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ मेरो पनि एकदम ठिक छ भन्नुपर्छ त्यतातिर मौसम के छ कस्तो छ खाजा खानु भयो कि भएन आजको दिन कसरी बिताउनु भयो
2: आज यस्तै हो दिदी घर आइसी काम गर्ने यस्तै भन्नुपर्छ है सेलिब्रिटी भन्नुपर्छ है दिदी
0: ल घर आइसी काम गरेर बिताउनु भयो अब घाम पनि लागेको थियो होला गर्मी गर्मी पनि थियो होला मौसम के गर्छु
2: दिदी बिहान चाहिँ गरम नि थियो अहिले चाहिँ झुम्मा झुम्मा भइरहेछ पानी हल्का पर्ला जस्तो महसुस भइरहेछ दिदी
0: ल भरे पानी पर्यो भने शीतल हुन्छ भोलि हामीलाई हाम्रो प्रविशाजीले सुनाउनुहुन्छ है त ल हामी कार्यक्रमतर्फ लाग्नु त्यसो भए मिचो एउटा भागा बस्छ एउटा कुरा भन्न पाइएला भने बोलको भागा राख्छु यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न
2: विशेष गरी दिदी हजुरको लागि भन्न चाहन्छु अनि मेरो घर परिवार सम्पूर्णको लागि मेरो प्यारी मनताको लागि र बुनु सुजाताको लागि बुनु अर्पणाको लागि भन्दै सुतिन्छु दिदी नमस्ते
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो प्रविशाजी यति बेला हामी कार्यक्रममा विष्णु माझी अनि विमल दागीको आवाजमा रहेको गीत राख्छौ त्यसपछि छोटो व्यवसायको विश्रामतर्फ जान्छौ विश्राम पछि फेरि आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 मेगा।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: लो आयो है क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।

0: नंबर वन बना हे पुत्र के बना नंबर वन नम्मा सबे भन्ना कम
1: होनी
2: देशे माँ कांति ये नीरो आयो नचो अब सम सम सम सम
3: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी।
6: पोषक पेलेट दाना
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
9: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
10: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
9: फोहर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
10: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
9: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ।
10: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
9: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
10: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैं सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
9: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
10: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447-5214।
11: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
12: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नासा, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: कार्यक्रम उगाडि रानीमा राखिएको मिठो भाका भाकापछि भने हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसाय तपाईँले फोन गर्नुपर्छ 0440400026 र साथीहरूलाई सम्झन पाउनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते। हजुर, दिदी बोल्दै हुनुहुन्छ? के छ दिदीको खबर, सुनाउनुहोस् न।
1: एकदम शिष्ट भन्नुपर्छ है त, यतिखेर घाम लागिरहेको छ एकदम सरको भन्नुपर्छ। अनि खाजा खाएर अनि कार्यक्रम सुन्दैछु भन्नुपर्छ है त। हजुरको कार्यक्रम एकदम सुनिरहेको छु, खाजा त हजुरहरू सँगसँगै खाएको मैले पनि भन्नुपर्छ है त।
0: ल, अब हामीले सम्झिन नपाए तापनि देवजीले हामीसँगै खाजा खाइदिनु भयो। पक्कै हामीले पनि मिठो मानेर यता खाइरहेको थियौँ, देवजीले पनि उता मिठो मानेर खाजा खानुभयो होला होइन?
1: हजुर हजुर, मैले 3:30 बजी खाएको। अब दिदी हजुरहरूले पनि त्यतिखेरै खानु भयो क्यारे है?
0: पक्कै हामी पनि त्यो समय यता सँगसँगै जस्तै भएछ, खाइरहेको थियौँ होइन, खाँदै पनि थियौँ। जियोस्, तपाईँ हाम्रो खाजा खाने समय उस्तै एउटै टाइम छ, जियोस् मिलेको छ, खुसी लाग्यो। अनि दिन आजको कसरी बित्यो त?
1: आजको दिन त्यस्तै हो, अब गर्मी छ एकदम, नुहाइधुवाईतिर होइन सरसफाइतिर यसो लाग्यो। अनि भन्नुपर्छ 1:30 बजीतिर चाहिँ, अनि यसो अलिकति बाहिर यसो चौतारीतिर यसो हावा खायो, अनि घुमेर साथीभाइ भेटघाट गरेर आइयो भन्नुपर्छ। यसरी नै दिन बित्यो भन्नुपर्छ है त।
0: ल, अब हिजो आज धेरै गर्मी छ, पछि पनि दिनमा 3-4 पटक नआए पनि गर्मी भइरहेको छ, जति नआए पनि पुग्दैन हामीलाई। अब गर्मी छ भन्दैमा धेरै नुहाइराख्नु पनि भएन, अब गर्मीको पसिना अनि पानी जुगेर हाम्रो शरीरमा फेरि अर्को खालको समस्याहरू पनि आउन सक्छ। त्यही भएर अब गर्मी भए पनि बरु अब अन्य चिसो पदार्थहरू खाउँ, अब सकेसम्म धेरै पटक दिनमा ननुहाउँ भन्ने पनि छ होइन? अब कहिलेकाहीँ हामीले त 2-3 पटक पनि नुहाएछ। देवजीले कतिको गर्नुभएको छ त्यो गर्मी समयमा चाहिँ?
1: हजुर हजुर, म त कहिले कहिले चाहिँ 2 चोटि दिनमा 2 चोटि नहोस् होइन भने चाहिँ 1 चोटि नै हो भन्नुहोस्। अनि यसो घुम्ने हावा सावा खाले यसो शीतल हुन्छ, त्यतिकै दिन जान्छ भन्नुहोस्।
0: ल ठिक छ, अब त्यसै गरी दिनहरू बिताउनु होला, हामीलाई पनि सम्झनु होला, अब कार्यक्रम पनि सुन्दै हुनुहुन्छ। देवजीले हामीलाई सधैँभरि माया साथ दिइराख्नुहुन्छ, सल्लाह सुझाव पनि दिनुहुन्छ, खुसी लाग्छ। अब यहाँले भन्नुभएको छ तपाईँ हाम्रो सहयात्रा एकदमै धेरै लामो छ है देवजी। ल, हामी कार्यक्रमतर्फै लागौँ। अब कार्यक्रमको लगभग समय सकिन लागेको छ, एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस्।
1: हुन्छ सर, सर्वप्रथम दिदी हजुरकै लागि भन्न चाहन्छु, अनि बिचमा रहेर एकदम मिठो साथ गरिरहनु भयो हाम्रो दिदी सम्झना खर्गीको लागि, लगायत हजुरको रेडियो होल युनिटको लागि, बहिनी रमिला तामाङको लागि, अनि त्यसै गरी बहिनी सम्झना प्रधान साथ ध्रुव पाण्डेको लागि भन्न चाहन्छु, र अनि रिया योगी, अनि त्यसै गरी सङ्गीता रम्तेल
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको अझै पनि हामी के साथीसँग टेलिफोन लिन्छौँ, तपाईँको फोन लाग्छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ, साथसाथै हामीले तपाईँका फेसबुक कमेन्टहरूलाई पनि वाचन गर्नेछौ। यति बेला फेरि अर्को साथी सम्पर्कमा, स्वागत गर्छु। हेलो, एकदम सन्चै छु हाम्रो रमिलाजीको भरिपूर्ण आशीर्वादले। के गर्दै हुनुहुन्छ? बस्दै हुनुहुन्छ? मैले खाजा खाएँ, हाम्रो रमिलाजीले चाहिँ खानु भयो कि भएन?
2: मैले नि खाइसके।
0: खाइसक्नुभयो? शङ्खुवासभातिरको बसाई कस्तो छ, के छ, के हुँदैछ, कतिको रमाइलो लाग्दैछ, शङ्खुवासभा बस्ती बस्नको लागि मन पर्दैछ कि के छ?
2: राम्रै छ भनौँ न दिदी।
0: राम्रै छ, राम्रै मात्र कि उखुमै राम्रो छ हो रमिलाजी?
2: ठिकै राम्रो, अब उखुमै राम्रो भयो भने त सधैँ भइगयो।
0: के थाहा हुकुमै राम्रो भयो भने झन् अब यतातिर सबै बिर्सने उतै मात्रै बस्ने उतैको मात्रै याद आउने
2: राम्रो पायो भन्दैमा झन् पहिलाको साथीहरूलाई बिर्सियो त खतम भयो नि.
0: कोही कोही साथीहरू त्यस्तै पनि हुन्छन् जस्तो कि अब पहिलाको भन्दा राम्रो अझ त्योभन्दा नि राम्रो पायो भने चाहिँ पहिलो अनि दोस्रोलाई बिर्सिन्छ अरे तेस्रोलाई चाहिँ बढी प्राथमिकता दिन्छन् रे नि त. अनि
2: होइन नि मलाई त पहिला माया भनेको पहिला माया नै हुन्छ कि.
0: ल भनेपछि रमिलाजीले जसलाई माया गरे पनि सुरुदेखि अन्तिमसम्म एउटालाई मात्रै गर्नुहुन्छ.
2: त्यस्तै हो नि पहिलाको अनि पहिलाको साथीलाई बाल्यकालको साथीलाई माया हुन्छ नि त अहिलेको साथीलाई भन्दा त्यस्तै हो क्या दिदी. पहिलादेखि नै तपाईँहरूलाई फोन गरेको त्यही भएर पहिलादेखिको एफएम गर्ने एफएमलाई छोड्नु हुँदैन क्या.
0: पक्कै पनि देश विदेश पुगे पनि हामीलाई जसरी भए पनि सम्झनु पर्छ र सम्झन पर्नु नै पर्छ. अहिलेसम्म पूर्णता छ नेपालमै हाम्रो रमिलाजीलाई. मलाई चाहिँ योभन्दा अझ धेरै चौगुना कमाउनु मन लागेको छ. अब विदेश जाउँ पनि लागिरहेको छ. यसमा हाम्रो रमिलाजीको सल्लाह सुझाव चाहिँ के छ? जिस्काएको होइन यथार्थ कुरा हो नि रमिलाजी. अब जस्तो कि देश विदेश नजाने कोही हुनुहुन्छ त अहिले सबैजना गइराख्नु भएको छ होइन. जस्तो कि अब रमिलाजीलाई म विदेश जान्छु भन्दाखेरि आश्चर्य लाग्ला तर मेरो ठाउँमा यदि कोही भइदिएको भए त्यो खासै आश्चर्यको कुरा थिएन नि त. भनेपछि मेरो स्वेच्छामा हाम्रो रमिलाजीले निर्णय निकाल्नु भयो. ल मेरो निर्णय के हुन्छ भोलि पर्सिका दिनमा सुन्नु होला है त त्यसो भए. त्यस्तो पनि होइन रमिलाजी. जस्तो कि आजको जुन यो प्रसङ्गको कुरा है यो प्रसङ्गको कुरामा चाहिँ मेरोको मैले भरे सोचेर चाहिँ भोलिको निर्णय के हुने रहेछ म जाँदा ठिक होला कि नजाँदा ठिक होला कि के हुन्छ त्यो निर्णय चाहिँ म सुनाउँछु भन्न खोजे मात्र हो. अब जस्तो कि म जान्छु भन्ने निर्णयले भोलि म नजान पनि त सक्छु नि त. जानु नै पर्छ भन्ने छैन. कहिले के नमिल्ला के हुन्छ नि त त्यो पनि त हुन सक्छ नि त होइन.
2: त्यो त हो कि दिदी. तै पनि अलिकति अगाडि नै भन्यो भने अब याद हुन्छ नि त. पछाडि भन्यो भने मैले एकदमै सुनेको हुँदैन त्यही भएर सोधिदिएको नि
0: तपाईँलाई जानकारी गराउनेछु है त. ल ठिकै छ. अब लगभग कार्यक्रमको समय पनि सकिने लागेको छ. रमाइलो मिठो कुराकानी भयो. यहाँलाई विशेष धन्यवाद दिँदै गर्छु. एउटा मिठो गीत बज्छ. यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न.
2: पहिला प्रथममा त दिदी तपाईँको लागि प्राविधिक दिदी हजुरको रेडियो हल युनिटको लागि अनि साथीहरू भन्नु दाइदेवमा पनि निर्मला पौडेल दिदी बजनी अनि साथीहरू आफ्नो सम्पूर्णलाई भोलि
0: हस्त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला तामाङ चाहिँ. जति पनि योभन्दा अगाडि साथीहरूले फोन गर्नुभयो सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र रमिलाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै अब चाहिँ म फोन लिँदिन. कार्यक्रमको लगभग समय सकिसकेको छ. सो तमिटोमा तपाईँका कमेन्टहरू वाचन गर्दै कार्यक्रमबाट विदा हुनुपर्ने बेला भइसकेको छ. यति बेला हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ मनको साथी जीवन कार्कीजी. उहाँ लेख्नुहुन्छ हजुर पोखरी नमस्कार सन्चै हुनुहुन्छ. कार्यक्रम सुनिरहेको छु है उकाली उराली पोखराबाट. अब बज्ने गीत मलाई चिने नचिने सबै सबैको लागि यही जेठ 17 गते मेरो छोरा बसन्त कार्कीको जन्मदिन परेको छ. उहाँलाई जन्मदिनको अग्रिम शुभकामना साथै रेडियो परिवारलाई पनि सम्झिरहेको छु भन्दै हुनुहुन्छ. उहाँको लागि विशेष धन्यवाद र उहाँको छोरा बसन्तजीलाई हाम्रो पनि अग्रिम रूपमा जन्मदिनको उन्नति प्रगतिसहित शुभकामनाको भव्य शुभकामना व्यक्त गर्न चाहन्छ. त्यसै गरी सौरभ केसीजीले पनि हेलो दिदी गुड आफ्टरनुन म यता बागचौर नगरपालिकाको मान्छे हजुर भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु. अब चाहिँ मेरो घर परिवार लगायत सबैको लागि सम्झेको छु भन्दै हुनुहुन्छ. त्यसै गरी यति बिना पासाङ डोल्मा तामाङजी हुनुहुन्छ. उहाँ पनि लेख्नुहुन्छ नमस्ते है दिदी म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीदेखि. पासाङ डोल्मा तामाङ सम्झना गर्नुपर्दा चाहिँ हजुरको लागि दाई देवमाझीको लागि त्यसै गरी मेतिनीको लागि पनि समर्पण गरे है भन्दै हुनुहुन्छ. त्यसै गरी रमिला दिदीको लागि पनि विशेष माया भन्दै हुनुहुन्छ. उहाँलाई विशेष धन्यवाद व्यक्त गरे. भावना मगरजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. अविनाश हायुजीले पनि हेलो दिदी दर्शन नमस्ते म कार्यक्रम सुन्दैछु है सिन्धुलीबाट. अविनाश हायु मेरो हाम्रो लेख्नुहुन्छ अविनाशजीले, मेरो खुई भन्दै हुनुहुन्छ, यहाँले चाहिँ कलै लागेन भन्दै हुनुहुन्छ कि जस्तो लाग्छ। अब तपाईँले भरिपूर्ण फोन प्रयास गर्नुहोस्, फोन लाग्छ आजको कार्यक्रममा तपाईँको फोन लागेन, भोलि तपाईँले अवश्य पनि गर्नुहोस्, तपाईँको फोन लाग्छ है अविनाशजी भन्न चाहे मैले। त्यसै गरी सूचना योगीजीले पनि नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु है, यता सिन्धुलीको भक्तिरामबाट सूचना योगी हो, कार्यक्रम चाहिँ एकदमै राम्रो लाग्छ, सुन्ने गर्छु भन्नुभएको छ। कार्यक्रममा लाग्नु राम्रो लाग्नुको साथसाथै के सल्लाह सुझाव प्रतिक्रिया छन् भने पनि तपाईँले हामीलाई यसै गरी कमेन्टमा भन्न सक्नुहुन्छ भन्दै अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ। तपाईँले तीन दिनसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रेस गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने सबै सबैलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम काली उराले अवधि प्रवजीका मिठा लोकगीत संगीतका सर्जक अनि श्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै यति जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना कर्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो अनि रमाइलो एउटा भाका छोड्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकै साथी ललिता हायु पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्केकी नि? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692599998।
8: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
8: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
8: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
5: सम्पर्क नम्बर 0845410043 98630423422।
9: यानी दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ?
3: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
9: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँत

0: का कोही आँखाका सबै रोगी मात्र छौ, अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
1: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
2: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0485403005, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
5: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
9: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
8: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: आज हामीले बजारमा सधैँभरि चर्चामा रहने विषय रासायनिक कृषि र पारम्परिक कृषिका कुराहरू चाहिँ त्यो भर्सेजको रूपमा चाहिँ पटक पटक पटक पटक बहस पनि हुने गरेको छ। विभिन्न ठाउँहरूमा चाहिँ दुईटा क्षेत्रका व्यक्तिहरूसँग हामी सँगै बस्दा पनि त्यो दुईटै एङ्गलबाट हरेक कुराहरू चाहिँ हुन्की जस्ता लाग्छन् र पारम्परिक र रासायनिक कुराहरू गर्दै गर्दा चाहिँ बढ्दो जनसङ्ख्या र भूमिको चाहिँ घट्दो अवस्थाले गर्दा चाहिँ हामीले उत्पादकत्व बढाउनको लागि पनि रासायनिक पद्धति चाहिँ अबको अपरिहार्यता हो, आवश्यकता पनि हो र बाध्यता पनि हो भन्नेहरू पनि धेरै हुनुहुन्छ। त्यसरी हामीले अहिले चाहिँ हामीले उत्पादन गरेका चिजहरू चाहिँ हाम्रो स्वास्थ्यको लागि, हाम्रो वातावरणको लागि, हाम्रा जीव जन्तुहरूको लागि चाहिँ सही छन् कि छैनन् त्यसमा चाहिँ हामी ख्याल गर्नुपर्छ। हामीले उत्पादन गरेका चिज चाहिँ स्वास्थ्यवर्धक हुनुपर्छ, त्यसरी हामीले जैविक खेती पद्धतिलाई अवलम्बन गर्नुपर्छ भन्ने खालका विज्ञ व्यक्तित्वहरू पनि हामी कहाँ प्रशस्तै हुनुहुन्छ। आज हामीले जैविक खेतीका प्रबन्धन कसरी गर्न सकिन्छ र जैविक खेती पद्धतिबाट पनि हामीले भने जस्तो उत्पादन कसरी लिन सकिन्छ भन्ने खालको महत्वपूर्ण विषयलाई आजको श्रृङ्खलामा उठाउने प्रयास गरेका छौँ। हुन त हामीले रासायनिकको विरोधी होइनौ, यद्यपि अहिलेको अवस्थामा चाहिँ रासायनिक चिजहरूले हाम्रा हरेक चिजहरूलाई वर्चस्व कायम गर्दै गर्दा चाहिँ हाम्रा धेरै चिजहरू बिग्रेका छन् त्यसलाई चाहिँ सपार्नको लागि चाहिँ अब हामीले जैविक खेती पद्धतिलाई चाहिँ पक्कै पनि जोड दिनुपर्छ र यसमा पनि सही विकल्पहरू खोज्न सक्नु पर्यो भन्ने खालको महत्वपूर्ण विषयलाई आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका छौँ। आज हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दखल प्राप्त व्यक्तित्व महेश्वर घिमिरे, जसले चाहिँ अन्तर्राष्ट्रिय स्तरमा समेत अनुभव प्राप्त गर्दै यही नै अभियानलाई अर्ग्यानिक अभियान अथवा जैविक पद्धति जैविक खेती प्रबन्धनका अभियानहरूमा समेत सरिक हुनुभएका व्यक्तित्व समेत हुनुहुन्छ, प्रांगारिक खेती विज्ञ पनि हुनुहुन्छ। त्यसै गरी नेपसट भन्ने एउटा संस्था रहेको छ जसले चाहिँ प्रमाणीकरण गर्ने अर्ग्यानिक प्रमाणीकरण गर्ने र अर्ग्यानिक क्षेत्रमा प्रांगारिक क्षेत्रमा खेती गर्न चाहनेको लागि प्राविधिक सेवा सुविधा पनि दिने र अवेरनेस गराउने काममा पनि लाग्दै गरेको यो संस्था हो र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दखल प्राप्त व्यक्तित्व महेश्वर घिमिरे अन्य विभिन्न संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ। उहाँ कता आबद्ध हुनुहुन्छ, के गर्दै हुनुहुन्छ भन्ने खालको विषय हामी उहाँ मार्फत पनि धेरै कुराहरू पक्कै पनि बुझ्नेछौँ। हामीले अगाडि पनि भनिसकेका छौँ आजका हाम्रा अतिथि अर्थात महेश्वर घिमिरे नेपसटका समेत अध्यक्ष हुनुहुन्छ र वरिष्ठ प्रांगारिक तथा जैविक खेती विज्ञ पनि हुनुहुन्छ। हामी उहाँलाई स्वागत गर्छौँ। नमस्कार,
1: हजुर नमस्कार।
0: आराम हुनुहुन्छ?
1: हजुर ठिक छ।
0: अहिले के केमा व्यस्त हुनुहुन्छ यो बीचमा चाहिँ?
1: अहिले अब खासै त्यतिविधि जुन व्यस्त चाहिँ त छैन, अलिकति अब स्वयंसेवकको रूपमा यो अन्तर्राष्ट्रिय प्रांगारिक निरीक्षकहरूको पनि संस्थाभित्र एथिक कमिटी भन्ने छ, इथिक भन्छौँ नि हामी नैतिकता भन्छौँ नि, नैतिकतासँग सम्बन्धित एउटा समिति छ, त्यो समितिको सदस्य भएर काम गरिरहेको छु म, अनि सँगसँगै अब नेपसटमा पनि आबद्ध छु, अनि गैर सरकारी संस्था जुन यो सेकार नेपाल भयो अनि अरू सङ्घ संस्थाहरू पनि आबद्धता छ। अब अहिले चाहिँ प्रायः यसो चाहिँ अध्ययन गरेर बस्छु अनि कहिले केही जरुरी पर्दा बोलायो भनेदेखि निरीक्षणको लागि चाहिँ बाहिर कतै जान्छु, नेपाल पनि गर्छु, त्यस्तैमा व्यस्त छु।
0: यहाँसँग धेरै विषय छन्, थोरै मात्रै किसानले भए पनि यहाँका कुरालाई अवलम्बन गर्छन्, यद्यपि हामीले धेरै संख्या धेरै भन्दा पनि थोरैले मात्रै भए पनि यहाँका कुरालाई सुनेर अवलम्बन गर्न चाहे भने चाहिँ यो ठूलो महत्वपूर्ण विषय हामीलाई अथवा हाम्रो चाहिँ महत्वपूर्ण उपलब्धि हो भनेर पनि यहाँसम्म बोलाएका छौँ, आउनु भएको छ, हामी आभारी पनि छौँ। बीचमा युएसए पनि जानु भएको थियो, यो बीचमा यही कामकै सिलसिलामा हुनुहुन्थ्यो कि अपडेट यही नयाँ कामको लागि?
1: युएसए गएको चाहिँ खास नितान्त मेरो पारिवारिक उसमा हो, तैपनि पारिवारिक भए पनि युएसएमा पनि म चाहिँ यो युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ एग्रिकल्चरको चाहिँ नेसनल अर्ग्यानिक प्रोग्राम भन्ने छ, त्यो प्रोग्रामको चाहिँ स्ट्रेन्थनिङ अर्ग्यानिक इन्फोर्समेन्ट भन्ने प्रोग्राममा पनि सहभागी भए, अनि त्यो चाहिँ खास अब के भन्दा मेरो क्षमता विकासको लागि पनि यो त्यहाँको अमेरिकी सरकारले कसरी जुन नियममा चाहिँ परिमार्जन गरेको छ, प्रांगारिक नियमावली प्रांगारिक जुन निर्देशिका कसरी परिमार्जन गरेको छ, कहाँ कहाँ के जुन परिवर्तन भएको छ, त्यो परिवर्तनले हामीलाई के असर गर्छ, हामी जस्तै अरू विकासशील देशलाई के असर पर्छ, विकासोन्मुख देशलाई के असर गर्छ, औद्योगिक देशहरूलाई के असर गर्छ, त्यो विषयमा चाहिँ अब विचार विमर्श गर्ने आफ्नो चाहिँ अन्तर सम्वाद गर्ने कार्यक्रममा सहभागी भए, अन्यथा त्यो चाहिँ मेरो निजी
0: पारिवारिक पनि थियो। यहाँहरूको संस्था छ नि जुन अस्ट्रेलिया केन्द्रित भएको संस्था जसले चाहिँ विभिन्न देशहरूमा चाहिँ यस्तै खालको प्रांगारिक अभियानहरूमा सरिक हुन्छ, म त्यसको चाहिँ कन्ट्री डाइरेक्टर हुन्छ, यहाँ चाहिँ निरीक्षक हुन्छ,
1: म चाहिँ यो नेपालको चाहिँ सम्पर्क व्यक्ति भन्छन् तर म सम्पर्क व्यक्ति त होइन, त्यो इन्डिपेन्डेन्ट इन्डिपेन्डेन्ट निरीक्षक हौँ म. उनीहरूलाई चाहिँ जरुरी पर्यो भनेदेखि कहिले मलेसिया, कहिले श्रीलङ्का, कहिले नेपाल नै, कहिले इन्डोनेसिया, कहिले सिङ्गापुर, कहिले पपुवा न्युगिनी, जहाँ जहाँ जरुरी पर्छ त्यो त्यो ठाउँमा बोलाउँछन्, गरिदिनु पर्यो, निरीक्षण गरिदिनु पर्यो भन्छन्. मेरो काम चाहिँ प्राङ्गारिक निरीक्षण गर्ने, अनि त्यो प्राङ्गारिक निरीक्षण गर्ने काम सकेपछि त्यो प्राङ्गारिक निरीक्षणको चाहिँ नतिजा चाहिँ अनुसार चाहिँ प्रमाणीकरण गर्न हुन्छ हुँदैन भने चाहिँ सिफारिस गरिदिने काम हो मेरो, त्यो चाहिँ काम गरिदिन्छु.
0: जस्तो डाक्टर यहाँको कुराकानी सुन्दै गर्दा चाहिँ हामीले पनि पटक पटक जैविक खेती अर्ग्यानिकका कुराहरू गर्दै गर्दा चाहिँ अलिकति हामीलाई नै ब्याङ्गी हाने जस्तो गर्छन् कि, अब यो कुरा पनि सम्भव छ र भनेर बजारमा कुराहरू गर्ने अथवा यो कुरा उठाइराख्दा चाहिँ अलिकति व्यङ्ग्य तरिकाले हेर्छन् कि हामीले. यद्यपि हामीले जस्तै जे भने पनि यहाँहरू जस्ता व्यक्तिहरूका कुराहरूलाई हामीले प्रचार प्रसार गर्न आवश्यक छ, सुन्नु आवश्यक छ, किसानमा चाहिँ पुर्याउनु आवश्यक छ, विकल्पहरू खोजिदिन आवश्यक छ भनेर पनि हामीले कुनै पनि कन्जुसै नगरिकन नै पटक पटक भनि पनि राखेका छौँ. जस्तो अन्तर्राष्ट्रिय स्तरमा यति धेरै देशहरूमा यहाँ निरीक्षण गर्दै गर्दा चाहिँ नेपालमा नै रेस्पोन्स कम भएको छ कि जस्तो लाग्छ कि, यो अलिकति जैविक प्राङ्गारिकका कुराहरू चाहिँ बजारमा ग्ल्यामर जस्तो चाहिँ देखिने तर असम्भव असम्भव असम्भव भन्ने कुरा चाहिँ रटाइएको देखिन्छ कि, यसलाई चाहिँ कसरी लिनु छ यहाँ?
1: अब यो दुईटा पाटो छ, कस्तो छ भने
0: यो कुरा त
1: हजुर मैले चाहिँ मैले यहाँको कुरा बुझेँ. कस्तो छ भने हामी अलिकति राजनीतिक रूपमा मात्रै होइन आर्थिक अनि यो पर्यावरणीय वातावरणीय विषयहरू चाहिँ सम्बोधन गर्ने सवालमा पनि हामी संक्रमणमा छौँ. यो मानेमा हामी चाहिँ पहिलेका कुराहरू चाहिँ छोड्न पनि सक्दैनौँ, नयाँ कुरा चाहिँ सहज रूपमा लिन पनि सक्दैनौँ. त्यस कारणले चाहिँ यो संक्रमणको कारणले चाहिँ हामीलाई चाहिँ अलिकति असहज भएको हो. अब अन्यथा प्राङ्गारिक उपजको अथवा जैविक उपजको बजार चाहिँ नबढेको होइन, बढेको छ. तर यहाँनिर के रहेछ कुरो भनेदेखि अलिकति हाम्रा विभिन्न खालका परिवर्तनले सकारात्मक कुरा पनि ल्याएका छन्, नकारात्मक कुरा पनि ल्याएका छन्. अब सकारात्मक कुरालाई चाहिँ त्यसलाई सहर्षहरू स्वीकार गर्यौँ, राम्रो छ. नकारात्मक कुरा चाहिँ कस्तो भनेदेखि जुन अहिले यहाँले भन्नुभयो नि एक किसिमको ग्ल्यामरको रूपमा अथवा चाहिँ एकदम आकर्षक चाहिँ शब्दावलीको रूपमा मान्छेहरूले प्रयोग गर्ने गरेका छन् सबै ठाउँमा. चाहिँ जस्तो अर्ग्यानिकै विषयमा पनि अर्ग्यानिक अर्ग्यानिक भन्छन् तर वास्तविक अर्ग्यानिक हो होइन भन्ने विषयमा सम्बन्धित निकायले पनि त्यति भन्न सक चासो गर्न सकेका छैन. अनि गैर सरकारी क्षेत्रले त गर्न सक्ने कुरो पनि भएन किनकि उसँग त्यो अख्तियारी छैन. सम्बन्धित निकाय नेपाल सरकारको सम्बन्धित निकायलाई पनि गाह्रो छ किनभनेदेखि जब तक कानून बनेको हुँदैन नि, कानून नबन्दासम्म मैले केही चिजलाई चाहिँ अर्ग्यानिक भन्ने चाहिँ नाम दिएर बिक्री गरेँ भने त्यसलाई चाहिँ कानुनी चाहिँ रूपमा चाहिँ कारवाहीको प्रक्रियामा ल्याउनको लागि कानुनको अभावमा चाहिँ त्यो अगाडि बढ्न सक्दैन. तर मेरो भनाइ यो होइन कि कानुन अहिले तुरुन्तै बढी बनिहाल्नुपर्छ भन्ने मेरो भनाइ होइन. कानुन बन्दाखेरिमा त्यसको चाहिँ असर चाहिँ नकारात्मक पनि हुन सक्छ, बन्दै गरेको विकासले झन् पछाडि सर्न नि सक्छ. यो जुन प्रगति भइरहेको छ नि, जुन प्रति परिवर्तन भइरहेछ, जुन चेतना भइरहेछ, त्यो चेतनालाई चाहिँ धक्का पुग्न सक्छ. त्यस कारणले म चाहिँ के भन्छु भने मेरो आफ्नो चाहिँ व्यक्तिगत अनुभवमा साँच्ची नै प्राङ्गारिकलाई चाहिँ प्रवर्धन गर्ने, एकदम इमान्दार तरिकाले प्रवर्धन गर्ने सरकारी गैर सरकारी निजी क्षेत्र, त्यसमा साँच्ची नै हाम्रो देशलाई चाहिँ सुन्दर थियो, हाम्रो देश अनि सुन्दर छ, सुन्दरता कायम गर्ने प्राकृतिक सुन्दरता, यो देशको सुन्दरता कायम गर्ने हो भने सबभन्दा महत्वपूर्ण कुरो प्राङ्गारिक जैविक अथवा केमिकलै भए पनि जे भए पनि हाम्रो माटो स्वस्थ नभएसम्म कुनै चिज पनि स्वस्थ हुँदैन. माटो स्वस्थ हुनको लागि के गर्न सकिन्छ भन्ने कुरा सरकारले पनि अथवा गैर सरकारी क्षेत्रले निजी क्षेत्रले सोच्यो भने प्राङ्गारिक अभियान सफल हुन्छ. अब रह्यो अहिले तक यहाँले भन्नुभएको थियो उत्पादकत्वको कुरा, उत्पादन हुँदैन यो चाहिँ मेन स्ट्रिम होइन भन्ने कुरोमा म चाहिँ एउटा प्रतिप्रश्न के गर्न मन लाग्छ भने सरकार अथवा गैर सरकारी क्षेत्र अथवा निजी क्षेत्रले प्रति एकाइ जमिनमा मानौँ न एक हेक्टर जमिनमा रासायनिक तरिकाबाट जुन खेती पद्धति गर्न अथवा प्रवर्धन गर्न त्यो रासायनिक प्रवर्धन गर्न मानवीय स्रोत सामग्रीको स्रोत अन्य स्रोत कति लगाएको छ त्यसैको तुलनामा प्राङ्गारिकको लागि स्रोत परिचालन हुन्छ भने प्राङ्गारिकले पनि केमिकलले जत्तिकै उत्पादन गर्न सक्छ.
0: यहाँले ग्यारेन्टी लिनुहुन्छ यो?
1: म ग्यारेन्टी किन भनेदेखि यही भन्नुहोस् न, म भन्छु एकजना कृषि विज्ञले उसको लागि सरकारले कति खर्च गर्छ, उसको मुखबाट प्राङ्गारिक कुरो टोटल यो दिनभरि भनेको जुन प्रचार प्रसार गरेका कुराहरूमा रासायनिक मलको कति प्रचार हुन्छ, रासायनिक विषको कति प्रचार हुन्छ, प्राङ्गारिक मलको कति प्रचार हुन्छ, माटोको स्वास्थ्यको कति प्रचार हुन्छ, जैविक जुन तरिकाले जुन खेती प्रवर्धनको लागि कति प्रचार हुन्छ, त्यो एउटा पाटो हो। अनि अर्को पाटो मानव यो हामी जुन यो कोठा जुन जुन छ यो हाम्रो कोठा यो कोठाभरि यो कोठाभरिको जुन जैविक विविधता संरक्षण गर्ने दायित्व सरकारको हो कि होइन? कोठा भने यो चाहिँ पब्लिक एरिया हो, सार्वजनिक एरिया हो, यो जंगल हो मान, यो जंगलको जंगल अथवा जुन खेती योग्य जमिन वरिपरिको प्राकृतिक सुन्दरता जैविक विविधता संरक्षण गर्ने दायित्व के अरे सरकारको हो कि होइन? सरकारको हो नि, राज्यको हो नि, त्यो त जमिन त राज्यको हो नि। यदि त्यो राज्यमा किसानले प्रकृति मैत्री प्रकृति प्रेमी खेती गरिदिन्छ भने त्यो किसानलाई राज्यले रासायनिक खेती गर्ने किसान सर ट्रिट गर्न मिल्छ? आफूले गर्नुपर्ने काम किसानले गरिदिएको छ भने त्यो किसानलाई राज्यले चाहिँ अनुदान दियो भने किसानलाई चाहिँ जुन प्रोत्साहन हुँदैन?
0: भनेपछि जस्तो यहाँले भन्दै गर्दा अब जैविक खेती यसरी प्रबन्धन गर्नेहरूलाई छुट्टै खालको वर्गीकरण गरेर चाहिँ उनीहरूलाई थप सुविधा दिन सक्नु पर्यो राज्यले चाहिँ
1: दिन पर्छ। किनभनेदेखि म एउटा इक्जाम्पल यहाँलाई दिन्छु, 1990 दशकमा दक्षिण कोरियाको राजधानी सियोलमा खानेपानीमा जुन प्रदूषण भयो, प्रदूषण पनि केमिकल प्रदूषण भयो, जैविक प्रदूषण भयो, के प्रदूषण भयो, भएपछि सियोल महानगरपालिकाले के विचार गर्यो भने सियोल महानगरपालिकामा आउने पानीका स्रोतहरू जलाधार क्षेत्रमा भएको सार्वजनिक जमिन त आफ्नो ठाउँ भइहाल्यो, जंगल त आफ्नो ठाउँ भइहाल्यो, त्यो जलाधार क्षेत्रमा भएका किसानहरूले रासायनिक खेती नगरून्, प्राङ्गारिक खेती गरून्, प्राङ्गारिक खेती गरिदिने सियोलका दिने आम जनसमुदायलाई स्वच्छ सफा अनि प्रदूषण रहित पानी उपलब्ध हुन सकोस् भनेर एक हेक्टर जग्गाको लागि $500 चाहिँ अनुदान उपलब्ध गराए। अब अहिले चाहिँ त्यो सियोलको दिने जलाधार क्षेत्रमा लगभग पुरै जलाधार जैविक खेतीको दिनेबाट ढाकिएको छ। भनेपछि राज्यले आफ्ना जुन जनताको आफ्ना जुन देशवासीको स्वास्थ्य संरक्षण गर्नको लागि लगानी गर्नुपर्छ। लगानी गर्यो भने त्यो सम्भव पनि छ। अनि यो कस्तो छ भने लगानी सधैँभरि गर्नु पर्दैन, फेरि कस्तो छ भने 3 वर्ष जति, पहिलो वर्ष केही अलि धेरै, दोस्रो वर्ष अलि कम, तेस्रो वर्ष अलि कम, चौथो वर्षबाट 0, त्यो खालको चाहिँ क्रोनोलोजिकल प्लानमा सरकारले किसानलाई जुन सहयोग गर्यो भने प्राङ्गारिक खेती प्रवर्धन पनि हुन्छ अनि उत्पादन पनि, पहिलो वर्ष साँच्ची नै हो पहिलो वर्ष उत्पादनमा अलिकति गिरावट आउँछ किनकि तपाईँले रासायनिक तरिकाले दिनुभएको छ खाद्य तत्त्व अनि सिधै प्राङ्गारिक माटो बिग्रिसकेको छ, माटो बन्नको लागि त समय लाग्छ नि। जस्तो हाम्रो शरीरलाई 6 वटा दिन तत्त्व खानेकुरा दिन चाहिन्छ, पानी, कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, मिनरल अनि भिटामिन चाहिन्छ भने त्यसरी नै चाहिँ बिरुवालाई पनि 16-17 किसिमका तत्त्वहरू चाहिन्छ। त्यो 16-17 तत्त्व दिनुपर्ने ठाउँमा हामी युरिया अनि दिने के अरे फस्फोरस नाममा डिएपी अनि म्युरेट अफ पोटास मात्रै दिएर दिने ढुक्क सामान चाहिँ दिएको छ सबै भनेर बाँकी रहेको 13 खै कहाँबाट उपलब्ध हुन्छ? जब उपलब्ध हुँदैन भने त्यो बिरुवा चाहिँ कमजोर हुन्छ, रोगी हुन्छ, रोग किरा लाग्छ। त्यस कारणले हामीले सन्तुलित खानेकुरा दिनको लागि प्राङ्गारिक माध्यम नै एउटा चाहिँ विकल्प पनि हो
0: दिगो पनि हो भनेर भनिन्छ। जस्तो अहिले हामीले यो हामी चालु आर्थिक वर्ष कुराकानी गर्दै गर्दा हाम्रो कृषि मन्त्रालयको बजेट हेर्यो भने आधाभन्दा बढी चाहिँ रासायनिक मल अनुदानमा मात्रै देखिन्छ कि रैथानेमा गर्व गरौँ प्रबन्धन गरौँ भन्ने खाले कुराहरू बजेटमा आए पनि खासै त्यसले उपलब्धि देखिँदैन कि यस्ता विषयलाई चाहिँ यहाँले कसरी लिनुहुन्छ यहाँ जस्ता विज्ञले?
1: अब यस्तो छ, अब कस्तो छ भने यो हाम्रो आवाज सरकारको सम्बन्धित निकायले कति सुन्छ त्यसमा निर्भर रहन्छ एउटा कुरो। अर्को कुरो सुन्नु पर्छ अनि जरुरी छैन, होइन बाहिर को कराइरहन्छन् त्यो छुट्टै कुरा, तर तपाईँ एकछिनको लागि मानौ तपाईँ नै नेपाल सरकारको जुन वरिष्ठ विज्ञ हुनुहुन्छ, यो देश को प्राकृतिक वातावरण यो देश को जैविक वातावरण यो देश का आम जनसमुदाय को स्वास्थ्य को लागि तपाईको जिम्मेवारी के तपाईको दायित्व के यदि आफ्नो दायित्व बुझिदैन भने कसैको केही लाग्दैन
0: तर भन्नु चाहिँ कसरी राख्नु
1: हैन हैन भन्न त हामी भन्छौं यसो गर्नुपर्छ भन्छौं तर दायित्व के भन्ने कुरामा हेर्नु पर्छ अनि अर्को एउटा कुरा के छ भने यो अलिकति चाहिँ तिक्ततापूर्ण कुरो हुन सक्छ म नेपाल सरकारको अधिकृत पनि हुन सक्छु अनि मेरा परिवारको कृषि सँग सम्बन्धित दिने सामग्री के विषादी मल झारनाशक ढुसीनाशक यस्तो खालको बिजनेस गर्ने चाहिँ एन्टिटी हुन सक्छ कम्पनी हुन सक्छ अनि मैले त्यो मेरो परिवारका सदस्यको व्यवसायलाई चाहिँ तिमी घाटा पुग्ने खालको चाहिँ के अरे तिमी वकालत गर्न सक्छु र गर्दिन नि तर मैले राज्यको चाहिँ त्यो पगरी लगाइसकेपछि के शपथ गरेको छु भनेदेखि यो देशलाई हानि पुग्ने खालको वातावरणीय सामाजिक सांस्कृतिक आर्थिक रूपमा घाट हानि नोक्सानी पुग्ने खालको कुनै पनि क्रियाकलाप काम गर्ने छुइन भनेर शपथ गरे हुन्छ होइन अब त्यो शपथलाई सम्झिनु पर्यो आफ्नो दायित्व सम्झिनु पर्यो अब यो सिद्धान्त मात्रै होइन म स्पष्ट भन्छु यो मैले चाहिँ खालि फिलोसफिकल दार्शनिक कुरा गरेको होइन यो कामयाब छ तपाईँको यो यसलाई पनि कार्यान्वयन गर्न सकिन्छ कार्यान्वयन गर्नलाई चाहिँ अलिकति झन्झटिलो होला आफूले फोगर गरेपछि त्यो फोगर सफा गर्नु पर्यो होइन तर सम्भव छ
0: जस्तो यहाँले भन्दै गर्दा हरेक कुराहरू चाहिँ यथार्थ छन् हरेकले मनन गर्नुपर्ने कुराहरू छन् यहाँले भनिराख्नु भएको छ यो प्रमाणीकरणमा चाहिँ जस्तो विदेशमा कस्तो खालको पार्टी छ अहिले चाहिँ यो ठ्याक्कै प्राङ्गारिक प्रमाणीकरणको चाहिँ
1: प्रमाणीकरणको कुरो के छ भनेदेखि मान्छेहरूले पनि सजिलोसँग कसै कसैले सहिलोसँग लिन्छन् त्यति सजिलो चाहिँ छैन जटिल चाहिँ छ तर साना किसान हाम्रो देशमा त ठुला किसान हो एउटै किसानको चाहिँ 300-400 रोपनी जग्गा भएको किसान त अम्लामा चाहिँ गर्ने होलान् होइन अब चाहिँ 10 बिघा दिन भन्दा बढी जग्गा हुने मान्छे पनि अम्लामा गर्ने पनि मिल्छन् होला त्यति ठुलो चाहिँ जग्गा जमिन भएको मान्छेहरू छैन हामीहरू सबै साना किसान छौँ साना किसानको लेभलबाट प्राङ्गारिक प्रमाणीकरण गर्ने प्रक्रियाहरूलाई त्यो प्राङ्गारिक प्रमाणीकरणमा जानुभन्दा अगाडि आन्तरिक नियन्त्रण प्रणाली भन्ने चाहिँ सिस्टम लागू गर्नुपर्छ त्यो आन्तरिक नियन्त्रण प्रणालीको सिस्टम चाहिँ म गर्वसाथ भन्छु जो सुकैले गरेको होस् एबिसी मैले अथवा मेरो म आबद्ध भएको संस्थाले अथवा एबिसिटी जो अरू अरू साथीहरूले जो जसले गरे पनि आन्तरिक नियन्त्रण प्रणाली चाहिँ हाम्रो देशको जस्तो एकदम चुस्त एकदम प्रभावकारी अन्यत्र छैन हाम्रो देशमा चाहिँ त्यति चुस्त छ त्यो आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी विषयमा चाहिँ प्राङ्गारिक प्रमाणीकरणको लागि साना किसानहरूको प्राङ्गारिक उपज प्रमाणीकरणको लागि आन्तरिक नियन्त्रण प्रणाली भन्छन् त्यो सम्बन्धी कुरा बुझ्नको लागि धेरै टाढो जानु पर्दैन यहीँ चाहिँ यो दक्षिण ललितपुरमा चाहिँ ठुला दुर्लुङ भन्ने ठाउँ छ त्यो ठाउँका चाहिँ एकजना कसैलाई बोलाएर चाहिँ कफी किसानहरूलाई बोलाएर चाहिँ यहाँले जुन जानकारी दिनुभयो भने स्पष्ट थाहा हुन्छ त्यो आन्तरिक नियन्त्रण प्रणाली इफेक्टिभ छ प्रभावकारी छ भने प्रमाणीकरणको लागि सहज हुन्छ अब कसै कसैले सजिलोसँग लिन्छ भइहाल्छ नि भनेर त्यसको लागि चाहिँ के छ भने सिम्पलको सामान्य कुरो चाहिँ खेतबारी 3 वर्षदेखि प्राङ्गारिक व्यवस्थापन गरेको हुनु पर्यो किसानले अनि किसानले चाहिँ रेकर्डहरू के आफ्नो बारीमा या त दिने मल हालेको गोबर मल कति हाल्यो गाईको के अरे उजिने कम्पोस्ट मल कति हाल्यो जडीबुटी विषादी हालेको छ भने जडीबुटी विषादी कति हाल्यो अब निमको चाहिँ विषादी पाइन्छ बजारमा त्यो कति हाल्यो खेताला कति लाग्यो यो रेकर्ड चाहिँ राख्नुपर्ने हुन्छ त्यो चाहिँ अलिकति झन्झटिलो काम छ नत्र भने अरू कुरा चाहिँ त्यति अप्ठ्यारो छैन हाम्रो यहाँका किसानको लागि साना किसानहरूको समूह बन्न पर्यो आन्तरिक नियन्त्रण प्रणाली गर्नु पर्यो र सम्बन्धित किसानले रेकर्डहरू राख्नु पर्यो रेकर्डहरू राखेपछि त्यो आन्तरिक नियन्त्रण प्रणाली गर्ने संस्था अथवा सहकारीले प्रमाणीकरणको लागि निवेदन दिनु पर्यो निवेदनको लागि एउटा प्रक्रिया हुन्छ निवेदन दिइसकेपछि अब प्रमाणीकरण निकायले अलिअलि क्वेसनहरू सोध्छ त्यो क्वेसन अनुसार सबै कुरा ठिक गर्छ भनेदेखि निरीक्षक जान्छ निरीक्षकले निरीक्षण गर्छ निरीक्षण गरेपछि प्रतिवेदन दिन्छ प्रतिवेदन दिएपछि त्यो रूपान्तरणमा राख्ने हो कि पूर्ण प्रमाणीकरण गर्ने हो त्यो चाहिँ प्रमाणीकरण निकायले निर्णय गर्छ त्यति साह्रो दिन जति
0: अहिले भएकोमा अलिकति यो कस्टिङ चाहिँ हुने झन्झटिलो पनि लाग्ने खालको किसानले गरेको भएर पनि मैले सोधिहालेको यहाँलाई
1: झन्झटिलो रेकर्ड राख्ने झन्झटिलो हो एउटा अर्को चाहिँ कस्ट चाहिँ अब तपाईँको अन्तर्राष्ट्रिय बजारको लागि चाहिँ हो भने अब अहिले हाम्रो यहाँको चाहिँ सर्टिफिकेसन बढी प्रमाणीकरण निकायहरू अन्तर्राष्ट्रिय रूपमा चाहिँ सम्बन्धन प्राप्त छैन. सम्बन्धन प्राप्त नहुँदासम्म हाम्रो यहाँको लेभल अन्तर्राष्ट्रिय बजारमा चाहिँ मानिँदैन, लागू हुँदैन. लागू नहुने बित्तिकै हाम्रो यहाँको प्रमाणीकरणले अर्थ गर्दैन र बाहिरकै ल्याउनु पर्छ. कोही जर्मनीको आउला, कोही अस्ट्रेलियाको आउला, कोही किने अमेरिकाको आउला, कोही किने बेलायतको आउला, त्यो आउँछ. त्यसले गर्दा बाहिरको आउँदाखेरिमा जुन देशको चाहिँ प्रमाणीकरण निकायले चाहिँ त्यो निरीक्षक हटाउँछ त्यो देशको श्रम ऐन अनुसार त्यो निरीक्षकलाई पे गर्नुपर्छ. त्यो पे गर्नुपर्दा हाम्रो भन्दा उनीहरूको श्रम ऐन फरक हुन्छ, त्यसले गर्दा अलिकति महँगो पर्छ एउटा कुरो. अनि अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त भयो भने हाम्रा यहाँका स्थानीय चाहिँ सर्टिफिकेसन बडीले प्रमाणीकरण गरेको पनि अन्तर्राष्ट्रिय बजारमा स्वीकार्य हुन्छ. त्यो स्वीकार्य भएपछि त अलिकति खर्च कम
0: निकै मदत मिल्छ. हामीले भनिराख्दा चाहिँ धेरै विकल्पहरू दिने प्रयास पनि गरेका छौँ. हामी कुराकानीको अन्तिम खण्डमा छौँ दर्शक. जस्तो यहाँले भन्दै गर्दा अब हाम्रा विशेष गरी अन्न बालीहरू, धान, मकै, गहुँ लगायत बाली बाहेक अन्य हरेक चिजहरूमा चाहिँ अहिले हामीले यसरी नै प्राङ्गारिक तर्फबाट खेती गर्यो भने सम्भव देखिन्छ है? अरू बालीहरूमा चाहिँ
1: सबै नै सम्भव छ, असम्भव भन्ने कुरा छँदै छैन. मात्र कुरो के हो भने तराई क्षेत्रमा जहाँ जैविक सामग्रीको स्रोतको जुन अभाव छ नि त्यो ठाउँमा अलिकति जुन कठिन होला, किनकि मैले वास्तविकतामा आधारित भएर जुन कुरा गर्नु पर्यो. तर पहाडी क्षेत्र जस्तो तपाईँको स्याङ्जा जिल्ला भयो, मेरो गोर्खा भयो, कास्की भयो, अथवा जुन काभ्रे पलाञ्चोक भयो, अब सिन्धुपाल्चोक भयो, अथवा जुन यो ललितपुर पहाडी क्षेत्रमा चाहिँ त्यति गाह्रो छैन. किनभने हामीसँग सार्वजनिक जमिन जग्गा छन् छन् जहाँ चाहिँ बोट बिरुवा छन्, बोट बिरुवाबाट दिने पात पतिङ्गर आउँछ, पात पतिङ्गर दिने रजवटा दिने गाई भैँसी पालेका छन् किसानले, त्यो गाई भैँसी र पात पतिङ्गर दिने मिलाएर दिने मल बन्छ. मल बनेपछि त्यो मल प्रयोग गर्न सकिने हो. अब मल चाहिँ कसरी बनाउने, कुन कुन ठाउँमा बनाउने, कसरी सहज बनाउने, खर्च कम कसरी गराउने, त्यो विषय चाहिँ अरू प्र्याक्टिकल कुरो भयो. त्यो प्र्याक्टिकल प्र्याक्टिसमा आधारित कुरा हो, सम्भव हुन्छ. तराईको लागि चाहिँ अलिकति तराईका जुन व्यवसायिक किसानलाई चाहिँ अलिकति सोच्नुपर्छ कसरी मजिन
0: यद्यपि जंगलको मात्रा त छ नि धेरै ठाउँमा छ.
1: तराईमा जंगल भए पनि किनकि अब जुन जंगल अलिक पर होला, किसानहरू चाहिँ एकातिर क्लस्टर किन होला, त्यस्तो बेलामा चाहिँ किसानहरूले अनि त्यहाँ पनि सम्भव छ. त्यहाँ पनि सम्भव छ किनभनेदेखि जैविक सामग्री आफ्नै जमिनमा उत्पादन गर्न सकिन्छ. मकै लगाइदियो, मकैको चाहिँ बिचबिचमा जुन कोसे गोडी कोसे बाली लगाइदियो भने एकातिर माटो सुधार्छ, अर्कोतिर कोसे बालीको चाहिँ जुन त्यो सामग्रीहरू हुन्छ त्यो सामग्रीलाई कम्पोस्ट गर्न सक्यो. गाई बस्तु पाल्यो, गाई भैँसीको मलसँग मिलायो भने त्यो हुन्छ भने अर्को केही समय एक वर्ष दुई वर्षको लागि बाहिरबाट चाहिँ प्राङ्गारिक मल, कुखुराको मल अथवा गाईको मल किन्न सकियो. यदि आमदानी हुन्छ भनेदेखि त्यो किनेको पनि त कुनै आपत्ति भएन नि, आमदानी हुन्छ भने. अनि दुई वर्ष तीन वर्षपछि जब माटो स्वस्थ हुन्छ, माटो आफ्नो चाहिँ सन्तुलनमा आउँछ, सन्तुलनमा आइसकेपछि त तपाईँले केही गर्नै पर्दैन. माटोले आफ्नो चाहिँ खानेकुरा आफै चाहिँ उत्पादन गर्छ, बनाउँछ बनाउँछ अनि चाहिँ बिरुवालाई दिन्छ, बिरुवाले फेरि त्यो चक्र प्रणाली हुन्छ कि, बिरुवाबाट चाहिँ फेरि खानेकुरा माटोमा जान्छ, माटोबाट फेरि बिरुवाले लिन्छ. त्यो किसिमको चक्र स्थापित भएपछि उत्पादनलाई त्यति साह्रो गाह्रो हुँदैन. सुरुको दुई वर्ष चाहिँ अलिकति गाह्रो.
0: आम किसान वर्गलाई जस्तो अहिले हामी ठूला ठूला मित्र राष्ट्रहरूको हेर्दै गर्दा चाहिँ कृषिमा चाहिँ तहल्का पिटेका राज्यहरू देशहरूको बिचमा छौँ, त्यो भन्दै गर्दा चाहिँ हामीले उनीहरूसँग जति कमिसन गरे पनि हामीले हाइब्रिड उत्पादन चाहिँ उनीहरूसँग कमिसन गर्न पनि सक्दैन. हाम्रा चाहिँ हाम्रै उत्पादनलाई विशिष्टकृत तरिकाले उत्पादन गर्यो भने हामीले विश्व बजारमा बिक्री वितरण गर्न सक्छौँ, सकि पनि राखेका छौँ कतिपय बालीहरू चाहिँ. अब यही नै सन्देश दिन चाहनुहुन्छ किसानलाई यहाँले है?
1: यो गजबको कुरा. अब जस्तो चाइनिज फ्रन्टियरमा चाहिँ तिब्बत छ हाम्रो नजिकै, तिब्बतमा चाहिँ त्यति धेरै चाहिँ सबै कुरा खेतीबाली उत्पादन हुँदैन. हामी कहाँ चाहिँ धेरै उत्पादन हुन्छ, हामीले व्यावसायिक उत्पादन गरेर र त्यो तिब्बतीयन चाइनिज सरकारको चाइनिज सरकारले चाहिँ के गुणस्तर माग्छ त्यो गुणस्तर कायम गरेर हामीले सरी हामीले चाहिँ त्यो उत्पादन चाहिँ तिब्बत एक्सपोर्ट निर्यात गर्ने. अनि इन्डियामै पनि इन्डियाको पटनामा हिमाचल प्रदेशबाट चाहिँ खानेकुरा ल्याउनुको सट्टा हाम्रो मकवानपुरमा बनेको चाहिँ मकवानपुरको चाहिँ पहाडमा चाहिँ अथवा त्यो सिम्बन्जाङतिर बनेको चाहिँ तरकारी पटना पुर्याउनु चाहिँ धेरै सहज हुन्छ. हिमाचल प्रदेशबाट चाहिँ आउनु पर्यो त्यो चिज दुई दिन लाएर आउँछ, जहाँ कि मकवानपुरबाट एक दिनमा त्यो चिज पुग्छ. मात्र कुरो इन्डियन सरकारले चाहिँ चाहेको क्वालिटी स्ट्यान्डर्ड के हो, त्यो क्वालिटी स्ट्यान्डर्ड मेन्टेन गर्नु पर्यो. हाम्रो मकवानपुरबाट पनि मुला, ब्रोकाउली, बन्दा, काउली अथवा अरू चिजहरू दिने हामीले चाहिँ इन्डिया चाहिँ एक्सपोर्ट गर्न सक्छौँ, जहाँबाट चाहिँ हाम्रो पैसा आमदानी हुन्छ. अनि पटनामा पनि चाहिँ धनी मनी मान्छेहरू प्रशस्त छन्, उनीहरू पनि प्राङ्गारी किन्न सक्छन्. त्यो प्राङ्गारीबाट के भन्छ, आफूलाई उत्पादन गरेर खाएर बढी भएको बिक्री गर्नको लागि हाम्रा छिमेकीहरूको चाहिँ जुन आर्थिक प्रगति भएको छ नि, त्यो प्रगतिलाई हामीले हार्नेस गर्ने तरिका, हामीसँग भएको तरिका त्यही हो. अर्को एउटा कुरा चाहिँ मैले यहाँलाई भन्न चाहे जोडिहाल्छु, यी दुईटा उदीयमान राष्ट्र छन्, चाइनिज र इन्डियनहरू. हामीले अरू केही गर्नु पर्दैन. पशुपतिनाथ क्षेत्र वरिपरि अलिकति सफा सुग्घर, लुम्बिनी वरिपरि अलिकति सफा सुग्घर, मुक्तिनाथ वरिपरि, मुक्तिनाथ जाने बाटो अलिक सफा सुग्घर, हरियाली, मनोरम, पर्यटकीय आकर्षण गर्यो भने हाम्रामा अहिले दिने 10 लाख पर्यटक आउँछन् भनेदेखि हामीले दिने 25 लाख पर्यटक ल्याउन सक्यौँ भने ती पर्यटकलाई भुटानको जस्तो नेपाल प्रवेश गर्ने बित्तिकै दिनको ल मानौँ दिने भुटानले त 250 भन्छ, हामीले दिने $50 अनिवार्य खर्च गर्नुपर्ने. इन्डियनहरूको हकमा हो भनेदेखि 5,000 आइसी अनिवार्य खर्च गर्नुपर्छ. त्यो किसिमको नियम सम्भव छ कि छैन जुन त्यो हेऱ्यौँ भने के चाहियो, झोले पर्यटक आउँदैन, झोले पर्यटक आउँछन् कोही केही देशबाट जहाँ कि 100 रुपियाँ तिर्छन् अनि जुन त्यो गमसाल झोला बोकेर दिन हिँड्छन्, त्यस्तो पर्यटकहरूले दिन नभित्र्यो भने अलिकति गुणस्तरीय पर्यटक
0: निकै मतलब विषय र सम्भावनाको पथमा चाहिँ हाम्रो प्राङ्गारिक कृषि नै दिगो छ भन्ने खालको सन्देश पनि दिनुभयो. हामी धेरै आभारी छौँ, यहाँप्रति कृतज्ञ छौँ. कृतज्ञ गर्दा बिदा गर्दा आफ्नो नमस्कार.
1: हस् नमस्कार, धन्यवाद.
0: हजुर, हामीले आजको श्रृङ्खलामा चाहिँ प्राङ्गारिक खेती, जैविक खेती पद्धतिका कुराहरू र हाम्रो दिगो कृषिका कुराहरूमा केन्द्रित हुने छलफल गर्छौँ. आजको कार्यक्रममा जुट्नुभएका वरिष्ठ प्राङ्गारिक विज्ञ महेश्वर घिमिरेप्रति फेरि पनि आभार प्रकट गर्न चाहन्छौँ. भन्दै आजको केही कुराकानी अपो पनि छ, हामी अर्को कुनै श्रृङ्खलामा छलफलमा केन्द्रित बनाउनेछौँ भन्दै असीम सापर यहाँको माझबाट बिदा हुने अनुमति माग्छु. स्वदेशमै रहौँ, कृषि गर्न गरौँ. नमस्कार.

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम भिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: तन्ने पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
3: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
2: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
4: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेश नै सिप सिकेर मात्रै जाउँ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430998 0485430998।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
7: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
7: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
7: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
8: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि बिजबका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
6: सम्पर्क नम्बर 0475-90-4-66, 9692-65-99-8।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: हावा हुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
10: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
10: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
10: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने?
10: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
10: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
10: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
11: नगर कार्यपालिकाको कार्यालय मन्थली रानी छापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामिछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.in एनपी पोर्टलमा गई प्रणाली मार्फत ओडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा छोटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844431390। वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761663033। वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849730479। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007972। वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864611355। वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619। वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869113345। र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072। वडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 9865233353। र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214403। वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869035059। वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958368। वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064166। वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827। र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
12: सूचना रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा सञ्चालन हुने सम्बन्धी सूचना।
13: यस रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा विस्तार गर्न विशेषज्ञ चिकित्सक सहितको ओपीडी सेवा हुने हुँदा उक्त सेवाको फाइदा लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।
12: कन्सल्टेन्ट जेनेरल फिजिसियनद्वारा प्रवाह हुने सेवाहरू,
13: इको स्क्रिनिङ सर्भिस, मुटुको भिडियो एक्सरे सेवा,
12: दीर्घकालीन रोगहरूको पहिचान तथा उपचार जस्तै मधुमेह, उच्च रक्तचाप, दम, मुटु रोग, मृगौला, कलेजो तथा थाइरोइड सम्बन्धी रोग,
13: नियमित फलोअप तथा औषधि समायोजन,
12: जीवनशैली परामर्श तथा जटिलता रोकथाम।
13: कन्सल्टेन्ट जेनरल सर्जनद्वारा प्रवाह हुने सेवाहरू,
12: शल्य रोगको पहिचान तथा उपचार, पेट दुखाई, गाँठो, सुन्निने, फोका, घाउ, रक्तस्राव जस्ता लक्षणहरूको जाँच,
13: हर्निया, एपेन्डिसाइटिस, गालिस्टोन, पायल्स, फिस्टुला, फिसर जस्ता रोगहरूको पहिचान,
12: सर्जिकल केसको उपचार योजना बनाई हाइड्रोसिल र हर्नियाको निशुल्क शल्यक्रिया,
13: शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 15 गते शुक्रबार, स्थान रामेछाप अस्पताल रामेछाप, समय बिहान 11 बजेदेखि। थप जानकारीको लागि सम्पर्क नम्बर 9765203384।
12: आयोजक बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, रामेछाप अस्पताल रामेछाप।
13: स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य बीमा कार्ड अनिवार्य साथमा लिएर आउनुहोला।
14: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
15: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
14: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
15: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र,
14: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
15: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
14: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
15: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603310 0353 98 51 20 16 16 98 43 36 91 94
14: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य मुख्य शीर्षकहरूबाट। गत भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनबारे कंग्रेसले सरकारको धारणा माग्यो। विद्यालयमा आइतबारको विदा फिर्ता लिन उपत्यका मियर फोरम्सको आग्रह। कंग्रेस र एमाले सरकारी जग्गा कब्जा गरेर बनाएका भवनमा पोखरा महानगरले डोजर चलायो। गणतन्त्र दिवसको अवसरमा रामेछापमा रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न। संयुक्त राष्ट्र संघद्वारा आउँदो 5 वर्ष तापक्रममा नयाँ रेकर्डको चेतावनी र एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा इण्डोनेसियालाई हराउँदै नेपाल सेमी फाइनलमा प्रवेश। स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13। हावाहुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
0: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
0: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा

0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
1: हजुरको रेडियो 102.1 MHz
2: अब समाचार विस्तारमा नेपाली कंग्रेसले भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। कंग्रेस प्रवक्ता देवराज चालिसले आज विज्ञप्ति निकालेर मानवाधिकार आयोगप्रति आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको धारणा समेत माग गरेको हो। यसअघि सुशीला कार्की सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधुरो अपूर्ण रहेको निष्कर्ष निकालेको कंग्रेसले मानवाधिकार आयोगको प्रतिवेदनलाई अपर्याप्त भनेको छ। कंग्रेसले नवयुवा आन्दोलनबारे सरकारले नै अनुसन्धान शुरू गर्नुपर्ने पनि बताएको छ। कंग्रेसले आन्दोलनको प्रारम्भिक चरण संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहेको आयोगको निष्कर्षलाई सकारात्मक रूपमा लिएको छ, तर त्यसपछि आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक गतिविधि भएको, सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट र हत्या भएका घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कार्यवाही हुनुपर्ने माग गरेको छ। त्यसै गरी राज्य संयन्त्रबाट भएको अत्याधिक बल प्रयोग र मानवाधिकार उल्लंघनका घटनामा संलग्न व्यक्तिहरूमाथि पनि संवैधानिक तथा कानूनी दायराभित्र रही कार्यवाही हुनुपर्ने कंग्रेसको धारणा छ। राष्ट्रिय मानवाधिकार आयोग संवैधानिक निकाय भएको र सर्वोच्च अदालतले समेत आयोगका सिफारिशहरू सरकारका लागि बाध्यकारी हुने नजिर स्थापित गरिसकेको उल्लेख गर्दै आयोगका सिफारिश कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको हो। कंग्रेसले हिंसात्मक घटनामा संलग्नतामाथि निष्पक्ष कार्यवाही अघि बढ़ाउन, मृतक तथा घाइतेका परिवारलाई न्याय र राहत दिन, निजी क्षेत्रको क्षतिपूर्ति सुनिश्चित गर्न तथा सुरक्षा निकायलाई मानवाधिकार मैत्री बनाउन आवश्यक सुधार गर्न सरकार समक्ष माग गरेको छ। गुल्मीमा दल परिवर्तन गरेपछि दुईजना वडाध्यक्ष पदमुक्त भएका छन्। मुस्टिकोट नगरपालिका 2 का अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका 3 का अध्यक्ष पदम बहादुर विष्ट आफू निर्वाचित भएको दल कंग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि पद खोसिएको हो। निर्वाचन आयोगले आज सूचना निकालेर नेपाली कंग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेका कारण पद रिक्त भएको जानकारी दिएको छ। राजनैतिक दल सम्बन्धी 2073 अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दल प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ। उपत्यका मेयर्स फोरम्सले विद्यालयमा आइतबार पनि विदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरीत विद्यालयमा विदा दिने निर्णय गरेको निष्कर्ष निकाल्दै विदा फिर्ता लिन माग गरेको हो। मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परि कानूनी प्रक्रियामा जाने चेतावनी समेत दिनुभएको छ। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्छ, तर सरकारले अप्रत्याशित रूपमा आइतबार विदा दिने निर्णय गर्दा अध्ययन अध्यापन प्रभावित हुने अवस्था सृजना भएको उहाँको भनाइ छ। सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने देखिन्छ। पालिकाले आफ्नो शैक्षिक क्यालेण्डर बनाइसकेको अवस्थामा केन्द्र सरकारले राजपत्रमै सूचना प्रकाशित गरेर निर्णय गर्न संविधान र शिक्षा ऐनको मर्म विपरीत रहेको महर्जनले बताउनु भएको छ। बैठकले यसको समाधान खोज्न काठमाडौँ उपत्यका मेयर्स फोरमको सचिवालयले अध्ययनको जिम्मा दिएको छ। सहकारीमा भएको व्यथिति जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएको संकटको मुख्य कारण कमजोर नियमन, राजनीतिक हस्तक्षेप र अपारदर्शी सञ्चालन रहेको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा विस्तार गर्दा पर्याप्त अध्ययन र मापदण्ड बिना स्वीकृति दिएको उल्लेख छ। केही संचालकहरूले सहकारीको मूल उद्देश्य भन्दा विचलित हुँदै बचतकर्ताको रकम हिनामिना, दुरूपयोग तथा अपारदर्शी कारोबार गरेको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनले बहुनियामक निकायबीच समन्वय अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, वित्तीय अनुशासनहीनता, कमजोर सुशासन तथा दक्ष जनशक्तिको अभावलाई पनि सहकारी क्षेत्रको समस्याको प्रमुख कारण मानेको छ। आयोगले सहकारी संचालक तथा व्यवस्थापकहरूको राजनैतिक आबद्धता र प्रत्यक्ष तथा अप्रत्यक्ष राजनैतिक हस्तक्षेपले पनि वर्तमान संकट निम्त्याएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी क्षेत्रमा सुधारका लागि प्रतिबद्धता जनाएको छ। मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने, ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारका काम अघि बढ़ाएको पनि जनाएको छ। सहकारीमा भएको व्यथिति जाँचबुझ आयोगले नयाँ सहकारी संस्था दर्ता नगर्न र शाखा थपको स्वीकृति रोक्न सिफारिस गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनले नयाँ सहकारी संस्था दर्ता नगर्न, शाखा वा सेवा केन्द्र खोल्न स्वीकृति नदिन र एकभन्दा धेरै शाखा सञ्चालनमा रहेका सहकारीलाई हिसाब रापसाफ गरी शाखा बन्द गर्न लगाउन सिफारिस गरेको हो। प्रतिवेदनले अहिलेको व्यथिति व्यवस्थापन भएपछि सम्भाव्यता अध्ययन गरेर प्राधिकरण सिफारिशमा पालिकालाई दर्ता गर्ने अधिकार सुम्पनी व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ। स्वावलम्बन र पारस्परिक सहयोगको भावनामा सञ्चालन हुने यस व्यवसायको कार्यक्षेत्र संस्था दर्ताका बखत बढ़ीमा एउटा पालिका मात्र हुनुपर्ने उल्लेख छ। नियामक निकायका पदाधिकारी तथा अभियान कर्मीले नै सहकारी सिद्धान्त र व्यवसायको दुरूपयोगमा सहयोग पुर्याएकाले नेपालभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिएको प्रतिवेदनमा उल्लेख छ। प्रेस काउन्सिल नेपालले पेशागत आचरण विपरीतका काम नगर्न, नगराउन संचार माध्यम, आम पत्रकार, संचारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्ता लगायतसँग आग्रह गरेको छ। पछिल्लो समय सो अनुगमनबाट त्यस्ता प्रविधिहरू देखिएको उल्लेख गर्दै काउन्सिलले विज्ञप्ति निकालेर त्यस्ता विभिन्न प्रविधि र क्रियाकलापप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। काउन्सिलका अनुसार अनलाइन न्यूज पोर्टल दर्ता गर्ने तर त्यसबाट कुनै पनि सामग्री सम्प्रेषण नगरी मीडियाको नामबाट वा सम्बद्ध संचारकर्मीद्वारा सञ्चालित सामाजिक सञ्जालबाट भ्यूअर बढ़ाउने उद्देश्यले अपुष्ट सामग्री सम्प्रेषण गर्ने प्रविधि देखाएको छ। यस्तै बिना अनुमति सार्वजनिक निकायमा प्रवेश गरी अमर्यादित शैली तथा व्यवहारको प्रस्तुत गर्ने, हत्की दक्की एवं दुर्व्यवहारजन्य क्रियाकलाप गर्ने, विद्यालय हाताभित्र गई अभिभावक, शिक्षक र संरक्षकको अनुमति बेगर बाल बालिकासँग अन्तर्वार्ता लिई भिडियो अपलोड गर्ने गरिएको छ। संचार माध्यमबाट तथ्यहीन अपुष्ट आरोपहरू लगाई व्यक्तिको चरित्र एवं गोपनीयता प्रतिकूल हुने एवं व्यावसायिक शाखमा असर गर्ने गरी मिथ्या भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने कार्य आचार संहिता विपरीत भन्दै काउन्सिलले ध्यान आकर्षण भएको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा ठूलो संख्यामा कर्मचारी पदपूर्ति गरिने भएको छ। मन्त्रालयमा 977 नयाँ दरबन्दी थप भएसँगै ठूलो संख्यामा कर्मचारी पदपूर्ति गरिने भएको मन्त्रालयले कुल 1808 दरबन्दी स्वीकृत भएसँगै सो संख्यामा नयाँ दरबन्दी थप भएको। हाल मन्त्रालयमा 831 मौजूदा दरबन्दी छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय पुल अन्तर्गत कुल 1808 दरबन्दी स्वीकृत गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्राप्त भएका स्वीकृत दरबन्दीहरूमा अब छिटै लोक सेवा आयोगबाट चरणबद्ध रूपमा खुल्ला पदपूर्ति प्रक्रिया शुरू गरिनेछ। यो स्वीकृत सूची मन्त्रालयको संघीय पुल दरबन्दीको संरचना हो। सीएमए, अहेब, अनमी लगायत प्राविधिक सहयोगी तहका स्वास्थ्य कर्मीहरूको हकमा भने प्रदेश र स्थानीय तहहरूमा चाँडै ठूलो संख्यामा दरबन्दी खुल्ने मन्त्रालयले जनाएको छ। बागमती नदी करिडोर अन्तर्गत थापथली, गैरीगाउँ, मनोहरा र बालाजू लगायतका क्षेत्रका अनाधिकृत संरचना र सुकुम्बासी बस्तीमा डोजर चलाइएको एक महिना बितिसक्दा पनि विस्थापित बासिन्दाहरूको पुनर्स्थापना अझै अन्यलमा छ। वैशाख 12 गते अघिसम्म हजारौं मानिसको बसोबास रहेको क्षेत्र अहिले भत्किएका इटा, ढुङ्गा र माटोको थुप्रोमा परिणत भएको छ। सरकार बागमती करिडोरलाई फराकिलो र सुन्दर बनाउने योजनामा अघि बढ़िरहेको छ, तर घर बाहार विहीन भएका विपन्न परिवार कता बसे, कसरी रात काटिरहेका छन् भन्ने कुनै सरकारी तथ्याङ्क छैन। भग्नावशेष बीच केही मानिसहरू कंक्रीट भित्रका फलामका रड निकालेर कबाडीमा बेच्दै जीवन चलाइरहेका छन्। नदी किनारमा सौन्दर्यकरण गर्ने कि हरियाली पार्क बनाउने भन्ने विषय अझै टुङ्गिएको छैन। पोखराको पृथ्वी चोकमा नेपाली कंग्रेस र नेकपा एमाले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर चलाएर भत्काएको छ। पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा कंग्रेस र एमाले भातृ संस्थाका नाममा भवन बनाएर 20 वर्षभन्दा धेरै समयदेखि भाडामा लगाउँदै आएका थिए। महानगरले पटक पटक सूचना जारी गर्दा पनि भवन खाली नगरेपछि वैशाख 4 गतिको कार्यपालिका बैठकले 35 दिने अन्तिम सूचना दिएको थियो। निर्धारित समयभित्र भवन नहटाएपछि डोजर चलाएको महानगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सर्वदलीय सहमति भएको बताउँदै यो अभियान त्यही सहमतिका आधारमा अघि बढ़ाइएको जानकारी दिनुभएको छ। अब भत्काइएका भवनको जग्गामा भित्री सड़क 2 लेनको बनाउने महानगरको योजना छ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध, घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हारजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904668 98692695998।

विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। गणतन्त्र दिवसको अवसरमा रामेछापमा रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। गणतन्त्र दिवस जिल्ला स्तरीय समिति रामेछापको आयोजना तथा नेपाल रेड क्रस सोसाइटी रामेछाप शाखाको समन्वयमा मन्थलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको। कार्यक्रममा 15 जनाले रक्तदान गरेका आयोजकले जनाएको छ। यसैबीच रामेछापमा 11 जनाले रक्तदान गरेको नेपाल रेड क्रस सोसाइटीले जनाएको छ। यस्तै गणतन्त्र दिवसकै अवसरमा रामेछाप जिल्ला अस्पतालको आयोजना तथा जनस्वास्थ्य कार्यालय रामेछाप, आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय रामेछाप र जिल्ला रेड क्रस रामेछापको सहकार्यमा जिल्ला अस्पताल परिसरमा निशुल्क स्वास्थ्य शिविर तथा वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नम्बर 8 सलेरीका 30 जना कृषकलाई कृषि सामग्री वितरण गरिएको छ। व्यावसायिक कृषि प्रवर्धन तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले बुधबार सामग्री वितरण गरिएको हो। नगरपालिका र कृषकको संयुक्त लगानीमा 2,64,000 रूपियाँ बराबरका कृषि सामग्री वितरण गरिएको भीमबहादुर दर्जीले जानकारी दिनुभएको छ। उहाँका अनुसार नगरपालिकाको 1,50,000 रूपियाँ र कृषकहरूको 1,14,000 रूपियाँ लगानी रहेको छ। कृषकलाई 300, 500 र 50 लिटर क्षमताका ड्रम, पाइप, हजारी तथा टनेल पाल लगायतका कृषि सामग्री उपलब्ध गराइएको छ। यस्ता सामग्रीले सिंचाई व्यवस्थापन तथा तरकारी र फलफूल खेतीलाई सहज बनाउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ। रामेछापको सदरमुकाम मन्थली स्थित मन्थली माध्यमिक विद्यालयकी छात्रा रिश्ता कार्की बागमती प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा द्वितीय हुनुभएको छ। बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले 18 गणतन्त्र दिवस 2083 को अवसरमा आयोजना गरेको गणतन्त्र स्थापनाको 18 वर्ष कार्यान्वयन र चुनौती विषयक माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा कार्कीले दोस्रो स्थान हासिल गर्नुभएको एटौँडा स्थित शिक्षा विकास निर्देशनालयले सार्वजनिक गरेको नतिजा अनुसार बागमती प्रदेशभरबाट प्राप्त 161 निबन्धमध्ये उत्कृष्टता छनौट गरिएको थियो। बिहिबार प्रकाशित नतिजा अनुसार जनज्ञान निकेत मावि नुवाकोटकी सदीक्षा भण्डारी प्रथम हुँदा रामछापकी रिश्ता कार्की द्वितीय हुनुभएको छ। त्यसै गरी गौमती मावि सिन्धुलीका निराकार सिग्दल तृतीय हुनुभएको छ। निर्देशनालयले गत सोमबार सूचना प्रकाशित गर्दै त्यसैभरका प्रदेशभरका माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच निबन्ध प्रतियोगिता आयोजना गरेको थियो। काठमाडौँ उपत्यका विभिन्न स्थानमा सुनका सिक्री लुट्ने समूहका चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकली शंकु पाखर गाउँपालिका सातका 29 वर्षीय जनक तामाङ, सोही ठाउँका 30 वर्षीय साइमन भनिने मनकुमार तामाङ, ललितपुरको कोन्जो सोम गाउँपालिका पाँचका 25 वर्षीय उमेश मोक्तान र काभ्रेको नमबुद्ध नगरपालिका सातका 30 वर्षीय अर्जुन तामाङ छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको। यस समूहले 13 जेठमा कोटेश्वर हुँदै बल खुचाँदै गरेको बसभित्र एक युवतीले लगाएको गलाको सुनको सिक्री चोरीको आरोप छ। सिक्री लुटेको सूचना पाउन साथ उनीहरूलाई सिक्री सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। औषध मितिभन्दा 6 दिन अघि नै भारतको केरलामा आइपुगेको मनसुनी वायुको गति सुस्त देखिएको छ। स्थिरमा गति राम्रो भए पनि केही दिनदेखि पश्चिमी वायुले धकेलेर मनसुनी वायुको गति कमजोर हुँदा अझै दक्षिण भारतसम्म आइपुग्न नसकेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञानका सह प्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार दक्षिणी बंगालको खाड़ीमा मनसुनको गति सुस्त देखिएकाले नेपाल भित्रिने मिति अनिश्चित भएको छ। सामान्यतया भारतको केरलामा मे 30 तारीकमा आइपुगेको मनसुन त्यसको 12 दिनपछि नेपालको पूर्वी भेगमा आइपुग्छ। यसपालि केरलामा 6 दिन अघि अर्थात मे 24 मनसुन आइपुगेको, केरला आउँदासम्म गति तीव्र रहे पनि पछिल्ला दिनमा सुस्त बनेको, गएको वर्ष सरदर भन्दा 15 दिन अघि नै मनसुन नेपाल प्रवेश गरेको थियो, नेपालमा अहिले पश्चिमी वायुले वर्षा गराइरहेको छ, यसपालि प्री मनसुनमा औसत भन्दा निकै धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा फागुन 17 गतिदेखि जेठ 17 गतिको अवधिमा 226 मिलिमिटर वर्षा हुन्छ, तर यसपालि 286 मिलिमिटर वर्षा भइसकेको छ। यो औसत भन्दा 125% धेरै हो। प्री मनसुनमा धेरै वर्षा भए पनि यस वर्षको मनसुनमा औसत भन्दा कम वर्षा र गर्मी बढ़ी हुने अनुमान छ। समाचारको क्रममा अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघले आउँदो 5 वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ। राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु निकायले सन् 2026 2030 विश्वव्यापी औसत तापक्रम अहिलेको रेकर्ड स्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना रहेको बताएको समाचार संस्था एएफपीले जनाएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओका अनुसार सन् 2026 5 वर्षीय औसत तापक्रम सन् 1850 1900 पूर्व औद्योगिक औसत भन्दा 1.5 डिग्री सेल्सियस भन्दा माथि पुग्ने सम्भावना 75% रहेको छ। यसले विश्व जलवायु संकट अझ गहिरिँदै गएको संकेत गरेको संगठनको निष्कर्ष छ। अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा तातो 11 वर्ष सन् 2015 यता मात्रै देखिएका छन्। डब्ल्यूएमओले यो क्रम अझै रहने अनुमान गर्दै सन् 2031 अगाडि नै नयाँ सबैभन्दा तातो वर्ष घोषणा गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ। यो प्रतिवेदन सार्वजनिक भइरहँदा पश्चिमी युरोप पनि असामान्य गर्मीको चपेटामा परेको छ। बेलायत र फ्रान्समा मे महिनाकै तापक्रम रेकर्डहरू तोडिएका छन् भने पश्चिमी युरोपका विभिन्न क्षेत्र तातो गुम्बज भनिने उच्च तापीय प्रणालीको प्रभावमा परेका छन्। डब्ल्यूएमओका अनुसार सन् 2026 र 2030 बीचको कम्तीमा 1 वर्षले सन् 2024 उछिन्दै इतिहासकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना 86% रहेको छ। यसबीच जलवायु चक्रसँग जोड़िएको एल निनो प्रभावले तापक्रम थप बढ़न सक्ने अनुमान छ।
र समाचारको अन्त्यमा खेल समाचार। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा नेपालसम्म बीको विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको समाचारणको अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई 4 विकेटले हरायो। इण्डोनेसियाले दिएको 114 रनको लक्ष्य नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर भेटायो। नेपालका कप्तान इन्दु वर्माले नट आउट 42, सोनी पाखरिनले 29, सीता राणा मगरले 6 बलमा नट आउट 13 रन बनाउनुभयो। इण्डोनेसियाकी निमेड पुत्री सुवान देवी निअरियानीले 2-2 विकेट लिनुभयो। यसअघि टस जितेर ब्याटिङ गरेको इण्डोनेसियाले विश्वभरमा 4 विकेट गुमाएर 113 रन बनायो। इण्डोनेसियाकी कप्तान निपुतो आयु नन्द सकरिनीले 56 रन बनाउनुभयो। नेपालका मनिषा उपाध्यायले 2, रिया शर्माले 1 विकेट लिनुभयो। नेपाली समाचारणको पहिलो खेलमा चीनलाई 19 रनले हराएको थियो। सम्मीबाट चीन उपविजेता बन्दै सेमी फाइनलमा पुग्दा इण्डोनेसिया बाहिरिएको छ। यसैसम्म एबाट थाइल्याण्डसम्म विजेता र मलेसिया उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। यो समयबाट हङकङ बाहिरिएको छ। अब नेपालले सेमी फाइनलमा मलेसियासँग खेल्नेछ। यो खेल जितेमा नेपाली एसियाली खेलकुदमा छनौट हुनेछ। यो खेलमा पराजित भएमा तेस्रो स्थानको लागि खेल्ने मौका पाउनेछ। यस्तै अर्को सेमी फाइनलमा थाइल्याण्ड र चीन खेल्नेछन्। हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनबारे कंग्रेसले सरकारको धारणा माग्यो। विद्यालयमा आइतबारको विदा फिर्ता लिन उपत्यका मेयर्स फोरमको आग्रह। कंग्रेस र एमाले सरकारी जग्गा कब्जा गरेर बनाएका भवनमा पोखरा महानगरले डोजर चलायो। गणतन्त्र दिवसको अवसरमा रामेछापमा रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न। संयुक्त राष्ट्रसंघद्वारा आउँदो 5 वर्ष तापक्रममा नयाँ रेकर्डको चेतावनी। र एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा इण्डोनेसियालाई हराउँदै नेपाल सेमी फाइनलमा प्रवेश। अवस्था साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार मौनी नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वले समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौ वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ
3: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौ पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौ
2: वन डढेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
3: सावधान वन जंगल नजिक आगो नबालौ आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौ
2: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौ र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौ
3: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौ जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
2: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
4: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
5: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
6: किन आँखा मिचेको मिचेको गरेको
7: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
6: धेरै समय मोबाइल चलाएपछि क्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
6: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
7: ए त्यसो भए जोगिन के गर्ने त
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर हेर्ने टाढा 20 फिट जति बुझिस यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
8: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ

0: मन्थली नगरपालिकाको दीर्घकालीन सोच शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थली नगर। नमस्कार, रामेछापको मन्थली नगरपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो मन्थलीमा हार्दिक स्वागत छ। म नवराज श्रेष्ठ। रामेछापको मन्थली नगरपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रहरीले तयार पारेको कार्यक्रम हाम्रो मन्थली रामेछाप जिल्लामा संचालित पाँचवटा रेडियोहरू मार्फत हरेक हप्ताको बिहिबार साँझ 36 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ। यो कार्यक्रम रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो तिफली, रामेछाप रेडियो र झंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले भौतिक तथा सामाजिक विकासमा ठूलो फट्को मारिसकेको छ। सुशासन र पारदर्शिता, नागरिक सहभागिता, समावेशिता लगायतको प्रयोग गरी विकास निर्माणमा मन्थली नगरपालिका अगाडि छ। शिक्षित, स्वस्थ, व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ नगरपालिकाले सञ्चालन गरेका हरेक गतिविधिमा नागरिक सहभागिता र सञ्चालित क्रियाकलापमा सूचनाको पहुँच स्थापनाका लागि नगरपालिकाले आवश्यक छलफल, अन्तर्क्रिया, भेला, गुनासो सुनवाई, सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण लगायतका सुशासनका विभिन्न औजारहरूको पर्याप्त मात्रामा प्रयोग गर्दै आएको छ। नागरिकको सूचनाको अधिकारलाई अझै प्रभावकारी बनाउने तथा नगरपालिकाले गर्ने समग्र गतिविधिहरू नागरिक समक्ष पुर्याउने उद्देश्यले रेडियो कार्यक्रम हाम्रो मन्थली प्रसारणमा ल्याइएको हो। कार्यक्रम हाम्रो मन्थलीको आज 139 अंक हो। आजको कार्यक्रममा रामेछापको मन्थली नगरपालिकाले एक हप्ताभित्र सञ्चालन गरेका विभिन्न क्रियाकलाप समेटिएको नगरको गतिविधि र कार्यक्रमको अन्त्यमा रामेछापको मन्थली नगरपालिका वडा नम्बर 2 टेकानपुरमा सड़क पूर्वाधार, खानेपानी, विद्युत विस्तारको अवस्था कस्तो छ, स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासका कामको गति कस्तो छ, नागरिकका आवश्यकता कसरी सम्बोधन भइरहेका छन्, योजना कार्यान्वयनमा देखिएको चुनौती र समाधानका प्रयासहरू लगायतका बारेमा वडा अध्यक्ष तथा नगर पूर्वाधार विकास समिति संयोजक सुरेन्द्र कार्कीसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। श्रोता, रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले शिक्षित, स्वस्थ, व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ नगर विकासका विभिन्न कार्यक्रमहरू निरन्तर अघि बढ़ाइरहेको छ। अब प्रस्तुत छ मन्थली नगरपालिकाले पछिल्लो एक हप्ताभित्र सञ्चालन गरेका विभिन्न क्रियाकलाप तथा उपलब्धिहरू समेटिएको नगरको गतिविधि। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ मन्थली नगरपालिकाका वरिष्ठ शाखा अधिकृत तथा सूचना अधिकारी दीपक प्रसाद सुवेदी।
1: खास गरिकन यो हप्ता हामीले अलिकति उद्यमशीलता क्षेत्रमा मन्थली नगरपालिकामा पालिका बागमती प्रदेश क्षेत्रका 119 र देशभरिका पालिकाहरूमा आर्थिक विकासको क्षेत्रमा उत्कृष्ट मध्येको 10 उत्कृष्ट मध्ये एउटा पालिका भएको कारणले गर्दा पनि हामीले उद्यमशीलताका कार्यक्रमहरूलाई अलिक बढी महत्वका साथ हेर्ने गरेका छौँ, कार्यान्वयन गर्ने गरेका छौँ। यो सन्दर्भमा आज मात्रै हाम्रो एउटा समीक्षा बैठक भएको थियो नगर प्रमुखज्यूको अध्यक्षतामा। यसले चाहिँ अहिले नियमित प्रकृतिको लघु उद्यमी सिर्जना र विकास कार्यक्रम अन्तर्गत वडा नम्बर 13 त्यसको उद्यमशीलता विकास, घरदुरी सर्वेक्षणदेखि उद्यमशीलता विकास र त्यहाँ सिप विकासका कार्यक्रमहरू सम्पन्न गरेका थियौँ। त्यो सम्पन्न चाहिँ गरिसकेपछि त्यहाँका यसपालि सिर्जना भएका 26 लघु उद्यमीहरूका लागि विभिन्न उहाँहरूको माग अनुसारका प्रविधि जन्य कुराहरू उपलब्ध गराउने भनेर निर्णय भएको थियो। विशेष गरी उहाँहरूले कृषि उद्यममा जोड दिने भनेर प्लास्टिक टनेल मार्फत सिजनल र अफ सिजनल तरकारी खेती गर्ने भन्ने कुरा उहाँहरूको डिमान्ड थियो। त्यसमा प्लास्टिक घर निर्माणको लागि हामीले 50% साझेदारीमा उहाँहरूलाई सामग्री उपलब्ध गराउने भनेर उहाँहरूको आवश्यकता अनुसारको प्लास्टिक घर उपलब्ध गराउने खरिद प्रक्रिया सुरु गर्ने भनेर पनि निर्णय भएको छ। त्यसै गरी हामीले अन्य प्रविधि हस्तान्तरण र लघु वित्तमा स्थानीय बैङ्क वित्तीय संस्थाहरूलाई के कसरी समन्वय गर्न सकिन्छ भनेर उहाँहरूसँग अन्तर्क्रिया गर्ने कामहरू पनि गरेका छौँ। बिस्तारै आफ्नो परियोजना प्रस्ताव बैंक वित्तीय संस्थाहरूमा सहकारीमा पनि पेश गर्ने 26 जना उद्यमी कृषकहरूको चासो रहेको छ, उहाँहरूलाई त्यो समन्वयको काम भएको छ। र त्यसै गरी नगरभरि हामीले करिब 22 लाख बराबरको विभिन्न क्षेत्रगत कार्यक्रमहरू साझेदारीमा गर्ने भनेर खुला सूचना प्रकाशन गरेका थियौँ। त्यो खुला सूचनामा मूलभूत रूपमा 50% समुदाय आफैले बिहोर्ने र 50% नगरसँग माग गर्ने भनेर हामीले खुला सूचना गरेका थियौँ। त्यसमा प्रवेश गर्ने विभिन्न क्षेत्रका समुदायका व्यक्तिहरू हुनुहुन्छ। त्यसमा तालिमका कार्यक्रमहरू हामीलाई तालिम यो खालको तालिम भएमा त्यो तालिमबाट हामीले केही रोजगारी सिर्जना गर्न सक्छौँ, उद्यम व्यवसायमा लाग्न सक्छौँ भनेर हामीले 8 प्रकारका उद्यमीहरू छनौट गरेका थियौँ सूचनामा माग भए अनुसारका। त्यसमा चाहिँ विशेष गरी महिलाहरूबाट यो पोते हुने तालिम माग भएको थियो। त्यसै गरी यहाँ वडा नम्बर 1 का उद्यमीहरूबाट एसी फ्रिजको लेभल 2 को स्तरोन्नति तालिम माग भएको थियो। त्यसै गरी स्थानीय स्तरमा पर्यटन व्यवसाय एयरपोर्टको सम्भावना भएको एयरपोर्ट भएको र एयरपोर्टमा 6 महिना चाहिँ टुरिस्टको सम्भावना भएको हुनाले त्यहाँ रिभर गाइडको रूपमा लोकल गाइड उत्पादन गर्ने गरी हामीले तालिम सञ्चालनको लागि पनि तयारी गरेका थियौँ। त्यसको पनि अब तालिम सञ्चालन गर्ने कार्यक्रम अघि बढिरहेको छ। त्यसै गरी हाउस किपिङ र वेटर तालिम हामीले भर्खरै सम्पन्न गरेका छौँ। त्यसै गरी हाते होजियारीको तालिम पनि चलिरहेको छ। त्यसमा साबिक वर्षहरूमा तालिम दिएर बस्नुभएका महिलाहरूले पुनः स्तरोन्नति तालिम माग गर्नुभएको थियो, त्यो तालिम पनि चलिरहेको छ। त्यसै गरी बाख्रा पालन एउटा समुदायबाट बाख्रा पालनको तालिमको सुरुवात गर्ने भनेर माग गर्नुभएको छ। त्यसै गरी स्थानीय स्तरमा जुना टपरी बनाउने मेसिनको साबिक वर्षदेखि नै काम गर्दै आएका महिलाहरूले मेसिन मर्मत गर्ने माग गर्नुभएको थियो, त्यो त्यसबारेमा पनि छलफल भएको छ। र स्थानीय ढाका कपडा बुनाई को लागि धागो खरिदको लागि माग गर्नुभएको थियो। त्यसै गरी प्रविधि हस्तान्तरणतर्फ 7 वटा विभिन्न क्षेत्रका प्रविधि हस्तान्तरणका मागहरू आएका थियो। यो ब्युटिसियनसँग सम्बन्धित, त्यसै गरी कृषकहरूको मिनी टिलरसँग सम्बन्धित, त्यसै गरी अब किसानहरूको धान मकै पिस्ने र छडाउने जस्ता कम्बाइन मिलको कुरा छ। त्यसै गरी अर्को एचपीको मिनी टिलर माग गर्ने कुरा छ। त्यसै गरी 1000 लिटर बराबरको ड्रम खरिद गर्ने र आफ्नो करेसाबारी सिँचाइ गर्ने र फलफुल बगैँचा तरकारी खेती आदि इत्यादिको काम गर्ने भनेर माग गर्नुभएको थियो। त्यसै गरी चाहिँ माछा पालनको लागि नियमित पानीको स्रोतबाट केही परबाट ओर ल्याउनको लागि पाइप खरिदको माग गर्नुभएको थियो माछा पालन व्यवसायीबाट। लगायतका क्रियाकलापहरूको बारेमा हामीले व्यापक समीक्षा गरेर यो मध्ये सम्पूर्ण कार्यक्रमहरू सम्झौता भएर काम सुरु भइसकेको र कतिपय चाहिँ सम्झौताको चरणमा रहेको हुनाले उहाँहरूलाई थप सहजीकरण गर्ने कुरा भएको छ। यसरी हामीले यसपालि यो हप्ता अलिकति लघु उद्यमीहरूलाई, स्थानीय लघु उद्यमीहरूलाई प्रवर्धन गर्ने र थप क्षमतावान बनाउने कार्यक्रमहरूको बारेमा जोड दिएका छौँ।
0: श्रोता, रामेछापको मन्थरी नगरपालिका वडा नम्बर 2 टेकानपुर पछिल्लो समय विकास निर्माणका कामले सकारात्मक चर्चा बटुलिरहेको वडा हो। सड़क स्तरोन्नति, खानेपानी विस्तार, सिंचाई सुधार, विद्युत पहुँच विस्तार तथा विभिन्न पूर्वाधार योजनाहरूलाई प्राथमिकतामा राख्दै वडा कार्यालयले योजनाबद्ध रूपमा काम अघि बढ़ाइरहेको छ। स्थानीय आवश्यकतालाई आधार बनाएर विकास योजनाहरू छनौट गर्ने र नागरिक सहभागिता मार्फत कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रयास भइरहेको जनप्रतिनिधिहरूको दावी छ। नगरिस भनी जनअपेक्षा सम्बोधन गर्दै विकासको कामलाई गति दिन सिंगो नगर नै सक्रिय देखिएको छ। कार्यक्रम हाम्रो मन्थलीमा अब सुनौ रामेछापको मन्थली नगरपालिका वडा नम्बर दुई टेकानपुरमा सड़क पूर्वाधार खानेपानी विद्युत विस्तारको अवस्था कस्तो छ। स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासका कामले कस्तो गति लिएको छ। नागरिकका आवश्यकता कसरी सम्बोधन भइरहेका छन्। योजना कार्यान्वयनमा देखिएका चुनौती र समाधानका प्रयासहरू लगायतका बारेमा वडा अध्यक्ष तथा नगर पूर्वाधार विकास समितिका संयोजक सुरेन्द्र कार्कीसँग गरिएको यो कुराकानी।
2: सञ्चालन ऐन 2074लाई चाहिँ मध्यनजर गर्दै स्थानीय सरकारले गर्नुपर्ने काम कर्तव्य अधिकारहरू चाहिँ मन्थली नगरपालिका वडा नम्बर दुईले जनताका आवश्यकताहरूलाई पहिचान गर्दै गर्ने कामहरू गरेको छ जस्तो मलाई लाग्छ। अब त्यो जनताले नै अनुभूति गर्ने कुरा हो। विशेष गरी मन्थली नगरपालिका वडा नम्बर दुईमा शिक्षासँग जोडिएका कुराहरू, शिक्षा स्वास्थ्यसँग जोडिएका कुराहरू र यातायातका कुराहरू, खानेपानीका कुराहरूलाई विशेष प्राथमिकतामा राखेर चाहिँ अहिलेसम्म काम गरिरहेको छ। हामी निर्वाचित भएको 4 वर्ष क्रस हुँदै गर्दाखेरि आजसम्म जनताले माग गरेका आयोजनाहरूलाई चाहिँ मध्यनजर गर्दै हामीले काम गरेका छौँ। शिक्षाको क्षेत्रमा अब मैले तपाईँलाई बुनियादगत रूपमा शिक्षाको क्षेत्रमा गरेका कामहरू, स्वास्थ्य क्षेत्रमा गरेका कामहरू, पूर्वाधारका क्षेत्रमा गरेका कामहरूलाई चाहिँ स्पष्ट रूपमा म भन्न चाहन्छु। शिक्षामा हामीले मन्थली नगरपालिका वडा नम्बर दुईले मात्र होइन समग्र मन्थली नगरपालिकाले शिक्षालाई एउटा विकासको पहिलो चरणको रूपमा लिएर विकासको एउटा आधार बनाएर चाहिँ शिक्षा महत्वपूर्ण कुरा हो। शिक्षासँगै अन्य कुराहरू जोडिने भएको कुराका कारणले गर्दाखेरि हामीले विशेष शिक्षालाई जोड गरेका छौँ। मन्थली नगरपालिका वडा नम्बर दुईमा चाहिँ हाम्रा विद्यालयहरू जति छन् पूर्वाधारको हिसाबमा हिजो हामी निर्वाचित हुनुभन्दा अगाडि अलिक फरक थियो। विद्यालयमा पूर्वाधारका कुराहरू त्यहाँनिर खत्म गर्नै गाह्रो थियो। घेराबारहरू थिएनन्, टोयलेटहरू पर्याप्त मात्रामा थिएन, डेस्क बेन्चहरू त्यस्तो राम्रो थिएन। अब सबै कुराहरूलाई मध्यनजर गर्दै हामीले प्रत्येक विद्यालयलाई एउटा चाहिँ गाउँमा भएको विद्यालय भए पनि पूर्वाधारको हिसाबमा हामीले कुनै निजी विद्यालयभन्दा कम बनाएका छैनौँ। यहाँहरूले गएर अध्ययन गर्न पनि सक्नुहुन्छ, बुझ्न पनि सक्नुहुन्छ। स्थानीय सरकारले विद्यालय शिक्षा सुधारको निमित्त के कति काम गर्यो भन्दा त्यहाँका आम नागरिक, त्यहाँको विवेश, त्यहाँका विद्यालय प्रशासनहरूलाई सोध्न पनि सक्नुहुन्छ। विशेष गरी हामीले सुधारका विषयमा चाहिँ हामी मावि तहमा चाहिँ हाम्रो एउटा निलकण्ठ शेर विद्यालय कर्जुर छ, त्यसपछि आधारभूत विद्यालयहरू छन्। हामीले उहाँहरूलाई कुनै पनि कुराको कमी हुन दिएका छौँ छैन, त्यही अनुसारको रिजल्ट पनि अहिले हामीले पाएका छौँ। शिक्षामा सुधार भनेको देखिने कुराहरू भनेको पछाडि देखिन्छ। हामीले शिक्षालाई के गर्नुभयो भनेर भन्दै गर्दाखेरि हामीले बालबालिकाहरूलाई चाहिँ वडाध्यक्षसँग बालबालिका कार्यक्रम भनेर जोडेका छौँ। बालबालिकाका हक अधिकार सुनिश्चित गर्नको लागि बाल मैत्री वडा घोषणा गरेर उहाँहरूलाई प्रत्यक्ष रूपमा जनप्रतिनिधिसँग जोडिने माध्यम बनाएका छौँ। त्यसले गर्दाखेरि उहाँहरूलाई अहिले आफ्ना हक अधिकार, आफ्ना आवश्यकता, आफ्ना समस्याहरू माग गर्नको लागि कसैसँग हार गुहार गर्नु, हिजो चाहिँ बाल बच्चाहरू विद्यार्थीहरू कसैसँग बोल्न पनि डराउने अवस्थामा आज हातका हाती प्रश्न गर्न सक्ने अवस्थामा विद्यार्थीहरू छन्। जसले एउटा जुन विद्यार्थीहरूको आफ्नो क्षमतालाई अभिवृद्धि गर्ने माध्यम भएको छ। अर्को हामीले नीलकण्ठेश्वर मावि अब अलिक मावि तहको विद्यालय हो, त्यसमा रिजल्टमा सुधार गर्नुपर्छ भनेर हामीले होस्टलको व्यवस्थापन गरेर वडाकै लगानीमा केही पैसा वडाले र केही पैसा विद्यालयको लगानीमा हामीले होस्टल समेत व्यवस्थापन गरेर 3 महिने होस्टल सञ्चालन गरेर पनि कार्यक्रमहरू अगाडि बढाएका छौँ। अब प्रविधि मैत्री शिक्षा हुनुपर्छ, अहिलेको शिक्षा भनेको प्रविधि मैत्री हुनुपर्छ, प्रविधिसँग जोडिएका कुराहरू व्यावहारिक शिक्षा हुनुपर्छ भन्ने उद्देश्यका साथ हामीले चाहिँ त्यहाँ त्यस विद्यालयमा अन्य कुराहरू जस्तो कि अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरूलाई कसरी जोड्ने, हाजिर जवाब प्रतियोगिताहरू, समग्र एउटा किसिमको रनिङ सिन प्रतियोगिता खेलकुदको माध्यममा जोड्न कृष्णलाल हाजिर जवाब प्रतियोगिताहरू, त्यसपछि विद्यालयमा प्रविधिमा यति हुन यसपालि नै नगरको बजेटबाट 10 लाख रुपियाँ हामीले आइसिटी व्यवस्थापन भनेर राखेका छौँ विद्यालयमा. त्यसले पनि एउटा गतिको उदाहरण दिन्छ जस्तो मलाई लाग्छ. शिक्षामा हरेक विद्यालयमा हिजो केही नहुँदा पनि आज सबै कुरा भवनहरू चाहिँ आवश्यक छ. मैले एउटा कुरा चाहिँ विद्यालयमा विद्यार्थीहरू गाउँमा विद्यालय हुने तर विद्यार्थीहरू समस्या नै छ. अहिले हामीले जति पूर्वाधार शैक्षिक सुधार गरे पनि अब विद्यार्थीहरू बढ्न नसक्ने अवस्था देखेका छौँ. त्यस कारणले गर्दाखेरि अब स्कुल मर्ज समेत गरेर हामीले अगाडि बढाएका छौँ. बाल ताम्राकोशीका आधारभूत विद्यालय ताम्राकोशीका र बाल कन्यालाई चाहिँ मर्ज गरेर बाल ताम्राकोशीका विद्यालय बनायौँ. हिजो त्यो जुन त्यो गर्दै गर्दा पनि चुनौती थियो. त्यो चुनौतीलाई पार गर्दै भवनहरू थिएन, कक्षा कोठा व्यवस्थापन गर्न सक्ने अवस्था थिएन. हामीले निर्वाचित भइसके त्यसलाई व्यवस्थापन गर्नको लागि अहिले भवन पनि सम्पन्न भइसकेको छ. हरेक विद्यालयमा कम्पाउन्डको व्यवस्थापन भइसकेको छ. हिजो हामी निर्वाचित हुनुभन्दा अगाडि कुनै विद्यालयमा कम्पाउन्डहरू थिएनन्. टोयलेटहरूको समस्या थियो, त्यो टोयलेटहरू प्रत्येक विद्यालयमा टोयलेटको व्यवस्थापन भइरहेछ. खानेपानीको समस्या थियो, खानेपानीको सबै व्यवस्थापन भइसकेको छ. निजी स्रोतबाट सञ्चालन गरिन्थ्यो, हिजोका दिनमा शिक्षकहरू नभएर त्यसको व्यवस्थापन भइसकेको छ. हामीले भर्खरै विद्यालयहरूको अलिकति गुनासो अहिले मन्थली नगरपालिकामा पनि अलिक बढी चर्चामा भएको विद्यार्थीहरूसँग अहिले विद्यार्थी धारा 31 उल्लेख गरेको छ कि विद्यार्थीहरूले निशुल्क शिक्षा प्राप्त गर्नुपर्छ भन्ने जुन ऐन छ हाम्रो त्यसलाई मध्यनजर गरेर मन्थली नगरपालिका वडा नम्बर 2 रहेको जुन नीलकण्ठ माविमा केही सेवा शुल्कको रूपमा विद्यार्थी सहयोगको रूपमा फी लिइरहेको थियो त्यो पनि नलिनु भनेर चाहिँ हामीले निर्देशन दिइसकेका छौँ. त्यसको व्यवस्थापन हामी गर्छौँ, स्थानीय सरकारले गर्छ भनेर हामीले त्यस कुरालाई नै हामीले जोड गरेका छौँ. अब शिक्षामा गर्ने कुराहरू भनेको परिणाम अलि ढिलो निस्किन्छ. हामीले गर्ने काम कर्तव्यहरू चाहिँ हामीले सुरुवात राम्रै हिसाबले गरेका छौँ जस्तो लाग्छ. अब स्वास्थ्यका कुराहरूमा नै विभिन्न शिविरहरू राखेर स्वास्थ्यमा आवश्यक सामग्रीहरूको व्यवस्थापन गरेर नागरिकलाई चाहिँ कसरी स्वास्थ्यको पहुँचमा पुर्याउन सकिन्छ भन्ने उद्देश्यका साथ स्वास्थ्यमा नि राम्रै काम गरिएको छ जस्तो लाग्छ. अब यातायात पूर्वाधारका कुराहरू अब मन्थलीबाट चाहिँ जुन कर्जोर धोबी हुँदै जाने सडक छ एउटा हाम्रो मुख्य सडक, अर्को मन्थली मालीबाट जाने सडक छ, अर्को तपाईँको चाहिँ जुन डी सिकर कटेरी हुँदै लिखुतामको डिजन सब हरेक उसमा पारदर्शी हिसाबमा स्थानीय तहले बजेट विनियोजन गरेर कार्यक्रम अगाडि बढाइरहेको छ. कुनै सडकमा हामी निर्वाचित भएपछि सबै सडकमा समान हिसाबले काम गरेका छौँ. स्थानीय सरकारसँग जोडिने भनेको धेरै बजेट हुँदैन, थोरै बजेट हुन्छ. 65-70 लाखको बजेटको आकार हुन्छ, त्यसको सीमा हुन्छ. त्यो सीमाभित्र रहेर हामीले काम गर्नुपर्ने हुन्छ. अध्यक्ष जनतालाई चाहिँ धेरै उहाँहरू स्थानीय सरकार भन्ने हुन्छ तर एकदम व्यवस्थापन गर्न एकदम गाह्रो छ. पूर्वाधारका विकासका कुराहरू कुनै ठाउँमा त्यस्तो समस्या छैन. खानेपानीका कुराहरू, शिक्षाका कुराहरू, स्वास्थ्यका कुराहरू, सडकका कुराहरू, फोहोर व्यवस्थापन, बजार व्यवस्थापनका कुराहरूमा हामीले राम्रै हिसाबले काम गरेको छ जस्तो लाग्छ. त्यति गुनासो छैन. जनताको आवश्यकता अनुसार गर्नुपर्ने काम हामीले सबै गरेका छौँ. यातायातका कुराहरू तपाईँको अहिले भन्नुपर्दा पनि मन्थली नगरपालिका वडा नम्बर 2 20-25 करोडको वृहत आयोजना केन्द्रले केन्द्रीय लेभलबाट सञ्चालन हुने आयोजना हामीले बाँधे प्रचुर लिफ्ट खानेपानी आयोजनाको अहिले अन्तिम चरणमा काम पुगेको छ जसको 16-17 करोडको बजेट हो. होइन अब मन्थली टेकानपुर प्रचुर धोबी सडकको 14 करोडको आयोजना हो, त्यसको पनि 50% जति काम सम्पन्न भइसकेको छ. अर्को लिफ्ट सिँचाइका कुराहरू गर्नु पर्दाखेरि लिफ्ट सिँचाइ चाहिँ तपाईँको 2 करोडको हाम्रो सोटी लिफ्टको आयोजना अगाडि बढेको छ. टेकानपुर लिफ्ट आयोजना त्यत्तिकै अगाडि बढेको छ. अब तटबन्धनका कुराहरू जसको बर्खायाममा एकदम जोखिम भएको कारणले गर्दाखेरि तटबन्धनका कुराहरू त्यत्तिकै जोडेका छौँ. पूर्वाधार कुराहरूमा कुनै कमी कमजोरी छैन. पारदर्शिता र जवाबदेहीता सबैसँग हाकाहाकी हामीले सार्वजनिक सुनाइहरू गरेर पनि कुनै गुनासो छ भने सङ्कलन गरेर पनि काम गरेका छौँ. विपद व्यवस्थापनको कुराहरूलाई त्यत्तिकै मध्यनजर गरेर अगाडि बढेका छौँ. अब खासै त्यस्तो समस्या हुने गरी काम गरेको छैन. अब विशेष त स्थानीय सरकारले दिने सेवा सुविधा जुन स्थानीय वडा दिनुपर्ने सेवा सुविधामा कुनै पनि कमी कमजोरी छ जस्तो मलाई लाग्दैन. हामी निर्वाचित भएपछि कुनै पार्टी भनेनौँ, कुनै व्यक्ति भनेनौँ, समान हिसाबले जनताका आवश्यकताहरूलाई पुरा गर्ने काम गर्यौँ। कृषिमा कुरा हेफरसँग जोडिएर कार्यक्रम अगाडि बढाएका छौँ, अब हरेक समूहहरूलाई व्यवस्थापन गरेर अगाडि बढाएका छौँ। उत्पादनमूलक कार्यहरूमा जोडेका छौँ, विभिन्न तालिमहरू दिएका छौँ। अब कामका हिसाबमा अब तपाईँहरूलाई यसो अनुगमन गरेर हेर्न पनि सक्नुहुन्छ, कुनै कमी कमजोरी छ जस्तो छैन। हिजो विद्युतमा कालोतारहरूको मन्थली नगरपालिका वडा नम्बर दुई भरि नै नाङ्गुलदार थियो, त्यसलाई विस्थापित गरेर कालोतारको व्यवस्थापन गरेका छौँ। अब यो विकास भनेको कुरा कहिले सकिँदैन, जनताको आवश्यकता असीमित हुन्छन्, कहिले पुरा हुँदैन, त्यसलाई पुरा गर्ने माध्यम हामीले बनाइरहेका छौँ।
0: हजुर, अब जस्तो यहाँले निकै राम्रो कुरा गर्नुभयो, विशेष गरी अब हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, कृषिसम्मको कुराकानीमा निकै राम्रो काम गरिरहनु भएको छ। जनताकोमा आवश्यकता, चाहना, जसको पहिचानसहित यहाँले काम गरिराख्नु भएको छ। अब यो भनिदिनुहोस् न, जस्तो चालु वर्ष चाहिँ अब वडा विकासका लागि बनाइएका योजनाहरू कार्यान्वयनको अवस्था कस्तो छ? किनभने हामी आर्थिक वर्षको अन्तिम चरणमा पनि आइसकेका छौँ। स्थानीय तहमा यहाँहरू निर्वाचित भएर आएदेखि नै अथवा योभन्दा अगाडिदेखि नै अझै पनि स्थानीय सरकार ती असारी विकासको मानसिकताबाट मुक्त हुन सकेन, आयोजनाहरू ढिलो भए, कामहरू ढिलो भए भनेर चाहिँ त्यस्ता गुनासोहरू पनि झेल्नु परिराखेको अवस्था छ। यसलाई हेर्दाखेरि कस्तो छ अहिलेको अवस्था चाहिँ, यसबारे भनिदिनुहोस्।
2: अहिले स्थानीय सरकारमा अलिकति केही कुराहरू समस्या पनि हामीले देखिएको छ, जस्तो कि धेरै कामहरू हामीले मन्थन नगरपालिका एउटा समय सीमा तोकेर त्यो समय सीमाको मापदण्डमा रहेर चाहिँ काम गर्नुपर्छ भनेर हरेकचोटि हामीले निर्णय गरेका छौँ। अहिले पनि पूर्वाधारका कुराहरूमा अति भर्खरै हामीले निर्णय गर्यौँ, प्रत्येक जुन आयोजनाहरू चाहिँ असार समूहमा अति असार पन्ध्रभित्रमा सकिसक्नुपर्छ, यस्ता आयोजनाहरूमा म्याचअप नहुने कुराहरू हुन्छन्। त्यस कारणले अलिकति केही कुराहरू अन्तिम जुन उपभोक्ता समिति निर्माण व्यवसायीहरूबाट चाहिँ अन्तिममा काम गर्ने प्रवृत्ति बढिरहेको छ, अझै पनि त्यसको नियन्त्रण हुन सकेको छैन, जसले एउटा जनता माझमा पनि अलिकति भ्रम तिर्ने किन अन्तिममा काम हुन्छ भन्ने जस्तो प्रसङ्ग थियो। तर मन्थली नगरपालिका वडा नम्बर दुईमा भएका कामहरूमा चाहिँ हामीले लगभग आयोजनाहरू पनि सबै सम्पन्न गरिसकेका छौँ, प्रायः अलिअलि बाँकी छन्, केही थप भएका आयोजनाहरू बाँकी छन्, ती कार्यक्रम अगाडि बढ्दैछ। अब खर्चको हिसाबमा अब एकैचोटि अन्तिममा भुक्तानी भएर पुगेको खर्च त्यस्तो एकैचोटि नदेखिने, अन्तिममा मात्र देखिने भएकोले अहिले हरेक स्थानीय तहमा खर्चै भएन, विकासित कार्यालयहरूमा खर्चै भएन भनेर भन्ने हुन्छ, तर यो चाहिँ सबै ठाउँको समस्या हो। यो खर्च हुन्छ, अब जुन काम पनि भइरहेका छन्, काममा अब अहिले एकदम समस्या पनि छ, हामीले पनि बुझिरहेका छौँ। अब महँगी त्यत्तिकै छ, एउटा सिमेन्टको भाउ चाहिँ एउटा जुन हामीले मन्थली नगरपालिकाबाट गर्ने काम जुनमा चाहिँ जिल्ला टार्गेट एउटा छ, अहिले बजार रेटको भन्दा माथि छ। उपभोक्ता तपाईँको व्यवसायीहरूले एउटा खरिद गर्नुपर्ने सामानको मूल्य मन्थली नगरपालिकाले निर्धारण गरेको एउटा मूल्य तय भएको छ, तर बजारमा त्यो मूल्यले सामान आउँदैन, उपभोक्तालाई पेलेर नै काम गराउन सक्ने अवस्था छैन। यो अब सरकारले पनि यो कुरामा चाहिँ ध्यान पुर्याउनै पर्छ। सबै कुराहरू चाहिँ स्थानीय सरकारलाई मात्र दोष पुकारेर भएन, काम गरेन भएन भनेर, तर त्यहाँ चाहिँ हरेक माथिल्लो तलमा बढ्यो, अब पेट्रोलियम पदार्थको भाउ बढ्यो, हरेक सामानमा भाउ बढ्यो, हामीले स्थानीय सरकारले चाहिँ त्यो भाउ नबढा भन्न सक्ने अवस्था छैन। उपभोक्तालाई चाहिँ नआउने जुन नगरपालिकाले स्थानीय सरकारले इस्टिमेट गरेको मूल्यमा सामान आउँदैन भने त्यो सामान चाहिँ तपाईँले ल्याउनै पर्छ भनेर काम गर्न सक्ने अवस्था पनि छैन। त्यस कारणले गर्दाखेरि लगभग अब प्राय सबै काम हुन्छ नि, मेरो वडामा त काम, म अब पूर्वाधार विकास समितिको संयोजक पनि हो, मन्थली नगरपालिकामा पनि सबै काम सम्पन्नै हुन्छ जस्तो लाग्छ, पूर्वाधार सम्बन्धीका कामहरू, र मन्थली नगरपालिका वडा नम्बर दुईमा पनि सबै कामहरू सम्पन्नै हुन्छन्, त्यस्तो समस्या छैन। आगामी कार्यक्रमको कुरा गर्नुभयो तपाईँले, आगामी कार्यक्रमको कुराहरू चाहिँ हामी छलफल पनि गरिरहेका छौँ, प्रत्यक्ष रूपमा नागरिकलाई सहज हुने वातावरण 66 लाख कोसिनी मन्थली नगरपालिका वडा नम्बर दुईलाई दिएको छ, अनिवार्य दायित्वभित्र 20-25 लाख हुने र 15-20 लाख रुपियाँ चाहिँ हामीले जनतालाई चाहिँ बाँडफाँड गर्नुपर्ने, जनतालाई भन्दा पनि विकास निर्माणको कुराहरूमा बाँडफाँड गर्नुपर्ने, त्यसमा शिक्षा जोडिएको हुन्छ, स्वास्थ्य जोडिएको हुन्छ, यातायातका कुराहरू, पूर्वाधारका कुराहरू जोडिएका हुन्छन्, उत्पादनमूलक कृषिका कुराहरू जोडिएका हुन्छन्, व्यवसायमा जोड्ने कुराहरू जोडिएका हुन्छन्। अब यसले चाहिँ समग्र विकासको बडालिलि परिवर्तन गराउन सक्ने थोरै बजेटबाट धेरै जनतालाई प्रभावकारी हुने हिसाबले हामीले गर्दैछौँ। अब एउटा समस्या धेरै कुरा छ, धेरै ठाउँमा पनि जति योजना माग गर्न गए पनि गाउँमा त्यस्ता उपभोक्ता समितिबाट पनि जायज मागहरू आउँदैन। अब छोराले चाहिँ मन्दिर को विरोध गरिरहेको हुन्छ तर पाउको आवश्यकता चाहिँ एउटा मन्दिर बनाउन पाए हुन्थ्यो भन्ने कुराहरू त्यस्ता अझै पनि आइरहेको छ. अब त्यसलाई पनि हामीले अलिक व्यवस्थापन गर्दै लैरहेछौँ. अब मलाई लाग्छ मन्थली नगरपालिका वडा नम्बर दुईमा समग्र नागरिकहरूलाई मध्यनजर गर्दै यसपालिको बजेटको हामी छलफलको चरणमा छौँ. कार्यक्रमहरू तय भइसकेको छैन. अब नीति तथा कार्यक्रमको आधारमा बजेट मार्फत हुन्छ, सबै क्षेत्रमा हुन्छ. सबै क्षेत्रमा लगभग धेरै कुराहरू व्यवस्थापन पनि भइसकेका छन्, त्यसमा
0: हजुर. अरूज्यू जस्तो अब यहाँ नगर विकासको के अरे नगर पूर्वाधार विकास समितिको संयोजक पनि हुनुहुन्छ होइन, अब विशेष गरी समग्र नगरको चाहिँ नगरभित्र नै हुने विकास निर्माणको कामहरूमा चाहिँ यहाँको महत्वपूर्ण भूमिका पनि रहिरहेको छ र अझै पनि यो भूमिकालाई बढाउनु पर्ने आवश्यकता पनि देखिन्छ. यसलाई मध्यनजर गर्दै यहाँले कुन कुन क्षेत्रमा विशेष ध्यान पुर्याउनु भएको छ यो नगरको पूर्वाधार विकास समितिको संयोजकको हिसाबले यसबारे पनि भनिदिनुहोस् न.
2: हामीले अहिलेसम्म जुन कामहरू गर्यौँ होइन, अब देख्दाखेरि मन्थली नगरपालिकाले प्रत्यक्ष रूपमा देखिने काम के गर्यो भन्ने कुराहरू प्रश्न उठिरहेको छ. बजारमा पनि तिनै प्रश्नहरू उठेका छन् नि. मन्थली नगरपालिकाको स्रोत के हो, सीमा के हो, कति बजेट छ भन्ने कुरा कसैले मूल्याङ्कन गरेको छैन. र तपाईँको मन्थली नगरपालिका वडा नम्बर तीन हाम्रो समपूरक आयोजना प्रदेश सरकारको आदि लगानी र मन्थली नगरपालिकाको आदि लगानी 50-50% लगानीमा त्यहाँको सडकको काम भइरहेछ. 14 नम्बर वडामा पनि समपूरक योजनाको काम भइरहेछ. अर्को 12 नम्बर वडामा पनि समपूरक काम भइरहेछ. त्यो चाहिँ सडकको स्तर उन्नति र पिच गर्ने र वडा कार्यालयसम्म चाहिँ जनतालाई सहज रूपमा आवाज गर्न सक्ने माध्यम नगरपालिकाको अवधारणा थियो. त्यो अनुसार काम भइरहेको छ र ती कामहरू निरन्तर भएका छन्। अब अर्को ल्यान्डिङ साइडको कुराहरूको काम अगाडि बढिरहेको छ. मन्थली नगरपालिकाले अब हरेक कुराहरू हामीले भन्ने कुराहरू एउटा हुन्छ तर त्यसलाई काममा परिणत गर्नको लागि रिजल्ट निकाल्नको लागि धेरै चुनौती छ, धेरै कुराहरू पिउनु पर्ने. अब हामी निर्वाचित भएदेखि चाहिँ सुरु गरेको ल्यान्डिङ साइड अहिले भर्खर अलिक अगाडि बढिरहेको छ. व्यवस्थापनको कुराहरू, सडकका कुराहरूमा साना साना सडकहरू पुरा नगरका साझेदारीबाट चाहिँ 15 लाख वडाको र नगरको 15 लाखका कुराहरू जोडेर चाहिँ 30 लाखका आयोजनाहरू एउटा पूर्वाधार विकास समिति पूर्वाधारको हिसाबले 30 लाखका आयोजनाहरू प्रस्तावित गरेर चाहिँ त्यस्ता कामहरू भइरहेका छन्। समग्र एउटा जनतामा देखिने काम होस् भन्ने उद्देश्य अनुरूप हामी अगाडि बढिरहेका छौँ। अब तपाईँको पार्कका कुराहरू, अब अहिले तल बालमैत्री पार्क हाम्रो आकाशमा बन्दैछ मन्थली नगरपालिका वडा नम्बर दुईमा. अर्को तपाईँको चाहिँ हरेक ठाउँमा तपाईँको अब यो बालमैत्री वडा घोषणा गर्न त्यत्तिकै बजेटको व्यवस्थापन गर्नुपर्ने अवस्था भयो. अब यो पूर्वाधार सम्बन्धीका कामहरू पहिला नहुँदा भएन जस्तो, भइसकेपछि नभएको जस्तो, यो एकदमै समस्या छ. यी कामहरू हुँदैछन्, निरन्तरता पाइरहेको छ. अब सबै कुराहरू व्यवस्थापन हुँदै जाने, बजेटमा चाहिँ अन्यत्र हाल्ने होइन, पूर्वाधार कुराहरू पूर्वाधारमा हुन्छ, अनिवार्य दायित्वको हिसाबमा जाने भएर अन्य ठुला कामहरू गर्न समस्या छ. अब प्रदेशबाट भनेअनुसारको बजेट आउँदैन, सङ्घबाट भनेअनुसारको बजेट आउँदैन. त्यसले गर्दाखेरि अलिक चुनौती नै छ जस्तो मलाई लाग्छ. अब ठुलो ठुलो काम अहिले हुँदैछन्. अब मेरै वडामा मन्थली नगरपालिका वडा नम्बर दुईमा 14-15 करोड काम भइरहेछ. अब कवडहालको जुन अलपत्र अवस्थामा रहेको कवडहाल अहिले कामले गति लिएर चाहिँ अगाडि बढ्दैछ, लगभग असारसम्म सम्पन्न हुन्छ जस्तो लाग्छ. अब यो यसमा पनि हाम्रो धेरै मन्थली नगरपालिकाको धेरै पहल छ काम अगाडि
0: बढाउनको लागि. हस् धेरै व्यस्त ताक बावजुद पनि हामीलाई समय दिनुभयो. विशेष गरी यहाँको वडा विकासका लागि यहाँले अहिलेसम्म गर्नुभएको प्रयास र अहिलेसम्म बनेका कार्यक्रमहरू कार्यान्वयनको अवस्थाको बारेमा कुरा राखिदिनु भयो. समय र संवादका लागि यहाँलाई विशेष धन्यवाद.
3: रामेछापको मन्थली नगरपालिका वडा नम्बर दुई टेकानपुरमा सड़क पूर्वाधार, खारेपानी, विद्युत विस्तारको अवस्था कस्तो छ, स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासका कामले लिएको गति, नागरिकका आवश्यकता कसरी सम्बोधन भइरहेका छन्, योजना कार्यान्वयनमा देखिएका
2: हाम्रो धेरै मन्थली नगरपालिकाको धेरै पहल छ काम अगाडि
0: बढाउनको लागि. हस् धेरै व्यस्त ताक बावजुद पनि हामीलाई समय दिनुभयो. विशेष गरी यहाँको वडा विकासका लागि यहाँले अहिलेसम्म गर्नुभएको प्रयास

0: कार्यक्रममा वडा अध्यक्ष तथा नगरको पूर्वाधार विकास समितिका संयोजक सुरेन्द्र कार्कीसँग गरिएको कुराकानी सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो मन्थलीको आजको समय सकियो। कार्यक्रमको आजको अंक तपाईँलाई कस्तो लाग्यो? आफ्ना सुझाव सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला। साथै मन्थली नगरपालिका नगरपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेको कामको बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईँले हाम्रो फोन नम्बर 0485900018 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अर्को अंकमा यहाँका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउनेछौ। आजको कार्यक्रमबाट म रवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौला। नमस्कार।
1: अहिले साँझको 7 बजे हजुरको रेडियो 102.1 मेगा।
0: नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेट बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844431390। वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761863033। वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849073049780। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9967471148। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9867007972। वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864111355। वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619। वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869111345। र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072। वडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 9865233353। र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214803। वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869035059। वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958368। वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064166। वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827। र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878873। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
2: सूचना रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा सञ्चालन हुने सम्बन्धी सूचना।
3: यस रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा विस्तार गर्न विशेषज्ञ चिकित्सक सहितको ओपीडी सेवा हुने हुँदा उक्त सेवाको फाइदा लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।
2: कन्सल्टेन्ट जेनेरल फिजिसियनद्वारा प्रवाह हुने सेवाहरू,
3: इको स्क्रिनिङ सर्भिस, मुटुको भिडियो एक्सरे सेवा,
2: दीर्घकालीन रोगहरूको पहिचान तथा उपचार जस्तै मधुमेह, उच्च रक्तचाप, दम, मुटु रोग, मृगौला, कलेजो तथा थाइरोइड सम्बन्धी रोग,
3: नियमित फलोअप तथा औषधि समायोजन,
2: जीवनशैली परामर्श तथा जटिलता रोकथाम।
3: कन्सल्टेन्ट जेनरल सर्जनद्वारा प्रवाह हुने सेवाहरू।

0: शल्य रोगको पहिचान तथा उपचार, पेट दुखाई, गाँठो, सुन्निने, फोका घाउ, रक्तस्राव जस्ता लक्षणहरूको जाँच,
1: हर्निया, एपेन्डिसाइटिस, गालिस्टोन, पाइल्स, फिस्टुला, फिसर जस्ता रोगहरूको पहिचान,
0: सर्जिकल केसको उपचार योजना बनाई, हाइड्रोसिल र हर्नियाको निशुल्क शल्यक्रिया,
1: शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 15 गते शुक्रबार, स्थान रामेछाप अस्पताल रामेछाप, समय बिहान 11 बजेदेखि। थप जानकारीको लागि सम्पर्क नम्बर 97652384।
0: आयोजक बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, रामेछाप अस्पताल रामेछाप।
1: स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य बीमा कार्ड अनिवार्य साथमा लिएर आउनुहोला।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र,
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
3: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने।
3: आगोका स्रोतहरू बन्द गर्ने।
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
3: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
1: हावाहुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
1: बिजुलीको तार लत्रिएको छ भने नछुने।
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
1: किन आँखा मिचेको मिचेको गरेको?
4: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
1: धेरै समय मोबाइल चलाएपछि क्या हो?
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस?
4: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू,
8: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
8: आवश्यक कागजातहरू,
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 0848541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्ष को वारंटी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: हजुर को रेडियो 102.1 MHz।
1: चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता त्यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
10: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
9: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नि?
10: त्यसो भए ध्यान दिएर सुन्ने।
11: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
10: सुन्नु भए त
9: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल
12: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
0: हजुरको रेडियो 102.1 MHz।
13: CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नयाँ नियमावली संशोधनको प्रस्ताव सभामुखको निर्णय अन्तिम बनाउने प्रस्तावप्रति कानूनविदको चिन्ता, संसदलाई कानून भन्दा माथि राख्न खोजिएको विपक्षी दलको आरोप।
1: हिजो हजुरको पेलेर अगाडि गएको भन्दा पनि सबैसँग राय सुझाव लिएर अगाडि बढिन्थ्यो। डिसिजन भनेको सरकार पक्षकै हुने हो, यसमा दुई मत छैन।
0: आइतबार विधा निर्णय फिर्ता नभए अदालत जाने मेयर्स फोरमको चेतावनी। स्वास्थ्य क्षेत्रमा थपिए 977 नयाँ दरबन्दी। लोकसेवा खुल्ने तयारी। यात्रु र चालकलाई चेतना वृद्धि गर्ने काम तीव्र।
2: उहाँहरू जाने रोडको अवस्थाको बारेमा सूचित गराउने र त्यस्तै गरी चालकहरूलाई पनि सचेत गराएर कम्तीमा मादक पदार्थ सेवन गरेर चाहिँ सवारी साधन नचलाउने।
0: पोखरामा अतिक्रमित जग्गा टहरा हटाउने क्रम तीव्र। नेपाली चिउराको विदेशमा माग बढ्दो। टाइचिन धानको उत्पादन र अभाव।
3: यसको बिउ जोगाउने जुन प्रोग्रामहरू नल्याइदिँदाखेरि चाहिँ हामीलाई एकदम समस्या भइरहेको छ। माग छ तर कच्चा पदार्थ नभएको कारणले गर्दा चाहिँ हामीलाई धेरै समस्या भएर चाहिँ उत्पादन गर्ने कठिनाइ भइरहेको अवस्था चाहिँ अहिले छ।
0: लेबनानमा इजरायलको हमला जारी। 11 जनाको मृत्यु। काबा भलिबलमा भारतलाई हराउँदै काजाकिस्तान फाइनलमा। नेपाल इरानसँग भिड्दै।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालका सामुदायिक वन र सामुदायिक रेडियोले विश्वमै अनुकरणीय काम गरेको भनेर उदाहरणको रूपमा चिनिन्छ। सामुदायिक वनले वन संरक्षण, स्थानीय आमदानी वृद्धि तथा ग्रामीण समुदायको सशक्तिकरणमा योगदान गरेको छ भने सामुदायिक रेडियोले सूचनाको पहुँच, स्थानीय भाषा संस्कृतिको संरक्षण र नागरिकको आवाजलाई सशक्त बनाउने काम गरेको छ। अहिले यस्ता सामुदायिक संस्थाहरू कमजोर बन्दै गएका छन्। यस्ता संस्थाको स्वतन्त्रता, अधिकार र दिगोपनलाई राज्यले सहयोग गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाली चिउराको निर्यातमा 35% वृद्धि भएको छ। चालू आर्थिक वर्षको पहिलो 10 महिना साउनदेखि वैशाखसम्म नेपालले 9,52,40,000 रूपियाँ बराबरको नौ अवधिमा भने 7,05,84,000 रूपियाँ बराबरको 8,88,012 किलो चिउरा निर्यात भएको थियो। तथ्याङ्कका अनुसार यस वर्ष चिउराको निर्यात मूल्यमा करिब 35% वृद्धि भएको छ। यस्तै परिणामतर्फ पनि करिब 10.3% वृद्धि भएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चिउराको माग बढ़दै गएको संकेत गरेको छ। नेपालबाट विशेष गरी भारत, चीन, बेलायत, क्यानाडा र अस्ट्रेलियामा चिउरा निर्यात भइरहेको छ। विदेशमा रहेका नेपाली समुदायसँग विदेशी उपभोक्ता माझ पनि नेपाली चिउरा लोकप्रिय बन्दै गएको व्यवसायीहरू बताउँछन्। सीआईएनसँग कुरा गर्दै चिउरा उत्पादक वीरेन्द्र जितले भन्नुभयो,
3: चिउरा भनेको एकदम हाम्रो यो लोकालिटीमा एकदम राम्रो प्रख्यात छन्, किनकि यो हाम्रो संस्कृतिसँग जोडेको छ, संस्कारसँग जोडेको छ, त्यसले गर्दा लोकप्रिय छन्, प्रख्यात छन्। त हाम्रो यो बजारको कुरा गर्नुपर्दाखेरि हाम्रो काठमाडौँ उपत्यकामा त यसको माग छ नै छ। त्यसको साथसाथै हाम्रो विदेशमा चाहिँ हाम्रो जुन नेपालीहरू जुन जानुहुन्छ नि धेरै, अस्ट्रेलियामा, अमेरिकामा, लन्डनमा, क्यानाडामा चाहिँ धेरै मागहरू छन्। जस्तै तपाईँको जापानमा भयो होइन, त्यहाँ चाहिँ धेरै मागहरू छन्। त्यसैले गर्दा अहिले हाम्रो चाहिँ एकदम समस्या भनेको टाचिन धानको डिमान्ड छ, तर त्यसको कच्चा पदार्थ नभएको कारणले गर्दा जुन नेपाल सरकारले जुन यसको बिउ जोगाउने जुन प्रोग्रामहरू नल्याइदिँदाखेरि चाहिँ हामीलाई एकदम समस्या भइरहेको छ। माग छ तर कच्चा पदार्थ नभएको कारणले गर्दा चाहिँ हामीलाई धेरै समस्या भएर चाहिँ उत्पादन गर्ने कठिनाइ भइरहेको अवस्था चाहिँ अहिले छ।
5: भन्सार विभागका अनुसार पछिल्ला वर्षहरूमा वार्षिक रूपमा 10-14 करोड़सम्म चिउरा निर्यात भइरहेको छ। आर्थिक वर्ष 2079-80 को 10 महिनामै करिब 14 करोड़ रूपियाँ बराबरको चिउरा निर्यात भएको तथ्याङ्क हालसम्म सबैभन्दा बढ़ी हो। मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरेर सवारी नचलाउन यातायात व्यवसायी र ट्राफिक प्रहरीले सबै चालकहरूलाई आग्रह गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले संयुक्त सूचना जारी गर्दै सुरक्षित यात्रा गर्न सचेत गराएका हुन्। यात्रा अघि सड़क र मौसमको अवस्था बुझ्न सवारी साधन राम्रो अवस्थामा राख्न तथा आवश्यक परे प्रहरीसँग समन्वय गर्न आग्रह गरेका छन्। त्यसै गरी क्षमताभन्दा बढ़ी यात्रु वा सामान नबोक्न सुरक्षित स्थानमा मात्र पार्किङ र विश्राम गर्न तथा यात्रु र सामानको विवरण सही राख्न समेत निर्देशन दिएको छ। सूचनामा विपदको समयमा मोबाइल तथा संचारका साधन सक्रिय राख्न, परिचय खुल्ने कागजपत्र साथमा लिन पनि आग्रह गरेको छ। मनसूनका कारण सड़क अवरूद्ध हुन सक्ने भएकाले यात्रामा पानी र सुक्खा खाना साथमा राख्न पनि सुझाव दिएको सीआईएनसँग कुरा गर्दै काठमाडौँ उपत्यकाका ट्राफिक प्रहरी कार्यालय प्रवक्ता नरेश राज सुविदेले बताउनुभयो।
2: यात्रा गर्नु पूर्व नागरिकहरूलाई चाहिँ सहजीकरण गर्ने उद्देश्यले हेल्प डेस्क पनि स्थापना गरेका छौँ र त्यो हेल्प डेस्क चाहिँ बस पार्कमा, त्यस्तै गरी नागढुङ्गामा, यतापट्टि सागामा र फर्किङमा चार ठाउँमा हामीले पहिलो चरणमा स्थापना गरेका छौँ र त्यो हेल्प डेस्क मार्फत चाहिँ हामीले नागरिकहरू विशेष गरी यात्रुहरूलाई चाहिँ सूचित गराउने, मौसमको बारेमा सूचित गराउने, उहाँहरू जाने रोडको अवस्थाको बारेमा सूचित गराउने र त्यस्तै गरी चालकहरूलाई पनि सचेत गराएर कम्तीमा मादक पदार्थ सेवन गरेर चाहिँ सवारी साधन नचलाउने, त्यस्तै गरी अब यात्राको क्रममा चाहिँ कुनै पनि किसिमको चाहिँ अप्रिय घटनाहरू हुन आँट्यो, त्यस्तो किसिमको चाहिँ संकेतहरू पाइयो भने तुरन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्ने या चाहिँ सुरक्षित ठाउँमा चाहिँ सवारी साधनलाई चाहिँ होल्ड गरेर प्रहरीलाई जानकारी गराउने भन्ने हिसाबले चाहिँ हामीले सबैतिर चाहिँ एउटा सचेतना अभिवृद्धि गर्ने, सूचना सम्प्रेषण गर्ने र यात्रु र नागरिकहरूलाई चाहिँ सचेत गराउने किसिमले काम गरिराखेका छौँ।
5: साथै बिरामी, अशक्त र वृद्ध व्यक्तिले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरिएको छ। प्रतिनिधि सभा नियमावलीको नयाँ मस्यौदामा सांसदलाई विशेषाधिकार दिने गरी प्रस्ताव गरिएको व्यवस्थाको विपक्षी दलहरूले विरोध गरेका छन्। कांग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले उक्त प्रावधान हटाउन सम्बोधन प्रस्ताव दर्ता गरेका छन्। नयाँ नियमावली मार्फत सांसदहरूलाई सामान्य नागरिक भन्दा माथि राख्ने र कानूनी कार्यवाहीबाट जोगाउने प्रयास भइएको भन्दै सांसदहरूले हटाउनुपर्ने माग गरेका हुन्। प्रतिनिधि सभा नियमावली मस्यौदाको नियम 259 प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा समिति र सदस्यको हकमा यो नियमावली संघीय कानूनको रूपमा रही विशेष कानून सरह लागू हुने भनिएको छ। यसै गरी यो नियमावली प्रतिनिधि सभा सदस्यको विशेषाधिकारको रूपमा रहने व्यवस्था पनि थपिएको छ। यसले भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण वा अन्य फौजदारी मुद्दा लागेका सांसदहरूलाई समेत निलम्बन नगर्ने बाटो खोल्न सक्ने भन्दै संशोधन प्रस्ताव गरेको सीआईएनसँग कुरा गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताउनुभयो।
6: प्रस्तावित नियमावलीको 259 विशेषाधिकार भनेर प्रतिनिधि सभाका सदस्यहरूलाई के अरे अन्य कानूनमा जेसुकै कुरा लेखे पनि अब संसद अवधिमा निलम्बन हुने भन्ने आशयको जुन चाहिँ अब संघीय कानून सरह भन्ने गरी प्रावधान ल्याइएको छ त्यो संविधान भन्दा पनि विपरीत छ। नियमावलीले चाहिँ ऐनको आकार ग्रहण पनि गर्दैन, ऐनको कारणले मान्यता पनि प्राप्त गर्दैन, त्यो त्यसमा हाम्रो दलको विमति नै रहेको छ। हाम्रो विमति हुँदाहुँदै त्यो आएको हो र अहिले पनि हामीले त्यो प्रावधान हटाउनुपर्छ भनेर सरकार पछि प्रतिपक्ष सबैसँग संवाद गरिराखेका छन्।
5: नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी र जिम्मेवारी नभएको निष्कर्ष निकालेको छ। आज संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वासुना थापाले गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्दिन भन्नु कति जायज हुने भन्दै प्रश्न गर्नुभयो। वहाँले प्रधानमन्त्रीले सदनमा र सरकारको सार्वजनिक कार्यक्रममा नबोल्नुको कारण खुलाउनु पर्ने माग समेत गर्नुभयो। प्रधानमन्त्रीले प्रतिपक्ष दललाई जवाफ नदिए पनि जनताका सवाललाई भने सम्बोधन गर्नुपर्ने समेत बताउनुभयो।
1: जनताप्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमा लिन्छ किनभने हिजोको अभ्यास यो भएको छैन। अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिनु पर्ने, अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै के भने म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठिक छैन या म बाहिर जाँदैछु मेरो यस्तो व्यस्तता छ भनेर कारण देखाइदिनु भएको भए हुन्थ्यो। उहाँहरूसँग झन्डै द्वितीय बहुमत छ जुन जनताले माइलिङ गरेर दिनुभएको छ, उहाँहरूले त्यसलाई कसरी प्रयोग गर्नुहुन्छ भन्ने हिजो हजुरको पेलेर अगाडि गएको भन्दा पनि सबैसँग राय सुझाव लिएर अगाडि बढिन्थ्यो। डिसिजन भनेको सरकार पक्षकै हुने हो, यसमा दुई मत छैन।
5: उपत्यका मेयर्स फोरमले सरकारले आइतबारको शैक्षिक संस्था विदा सम्बन्धी निर्णय फिर्ता नलिए कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ। स्थानीय तहको अधिकार कुण्ठित गर्ने गरी भएको निर्णय भएको भन्दै यसका विरूद्धमा फोरमले कानूनी प्रक्रियामा जाने चेतावनी दिएको हो। आज फोरमको ललितपुरमा बसेको बैठकपछि मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानूनी अधिकार कुण्ठित भएको बताउनु भएको छ। वहाँले सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने अवस्थामा देखिएको भन्दै निर्णय फिर्ताको माग गर्नुभयो।
7: विद्यालयहरू आइतबार बन्द गर्दै गर्दा यो चाहिँ शिक्षा ऐनमा 220 दिन विद्यालय खोल्नुपर्छ भन्ने चाहिँ त्यो व्यवस्थापन भएको र सोही बमोजिम सबै विद्यालयहरूले चाहिँ आफ्नो आफ्नो क्यालेन्डर बनाइसकेको र अप्रत्याशित रूपमा नेपाल सरकारको तर्फबाट चाहिँ आइतबार पनि विदा गर्ने भन्दाखेरि यसको चाहिँ पाठ्य पुस्तक अध्ययन अध्यापनको निमित्त लगभग 190 दिन पनि नहुने भएको हुनाले नेपाल सरकारलाई चाहिँ यसको यसमा चाहिँ पुनर्विचार गर्नको लागि अनुरोध गर्ने।
5: साझा खबरमा अब विदेशका खबर। इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका पूर्वाधारमाथि लगातार हवाई आक्रमण गरेको छ। हिजो दक्षिणी लेबनानका स्थानीयलाई इजरायली सीमाबाट करिब 40 किलोमिटर टाढा पर्ने जहरानी नदीको उत्तरतर्फ जान आग्रह गरेको थियो। पछिल्लो आक्रमणमा कम्तीमा 11 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। भारतलाई हराउँदै काजाकिस्तान काभा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा पुगेको छ। त्रिपुरेश्वरको दशरथ रंगशाला कबडलमा आज भएको पहिलो सेमी फाइनलमा काजाकिस्तानले भारतलाई 3-0 सोझो सेटमा हराएको हो। भारत समूह ए को विजेता बन्दै र काजाकिस्तान समूह बी को उपविजेता बन्दै सेमी फाइनलमा पुगेका थिए। दोस्रो सेमी फाइनलमा अहिले नेपाल र इरान खेलिरहेका छन्।
0: क्रसरको दोहनले खेतमा कुलो सुक्दै संकटमा सिन्धुपाल्चोकको खेतीपाती।
8: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त, अब रात दिन पानी लाउनु पाउँथ्यो, अहिले त पानी नै पाउँदैन। क्रसर जेनरेटर बन्द भएपछि बन्द हुन्छ।
9: पहिला यही कुलोको मुहान पनि थियो, अहिले मुहानै छैन।
0: नियमनमा प्रशासन मौन। रिपोर्टसँगै दलित समुदायको अधिकार कार्यान्वयनका लागि सांसदको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: रामी, यो के जलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
12: यसरी जलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
13: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
14: नमस्कार, नमस्कार।
11: कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
12: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
11: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
13: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कास्कीको पोहरा महानगरपालिका नौस्थित पृथ्वी चोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना महानगरले हटाएको छ। अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान अन्तर्गत महानगरले त्यस्ता टहरा तथा संरचना हटाएको हो। शहीद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटामा जेठ 10 गतेदेखि जारी 18 संस्करणको शहीद भीमनारायण गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ। धनकुटा सदरमुकाम स्थित तल्लो टुणी खेलमा आज सम्पन्न पहिलो सेमी फाइनलमा सिराहाको सलेस फुटबल क्लबलाई 1-0 गोल अन्तरले हराउँदै आयोजक टीमले उपाधि नजिक आफूलाई पुर्याएको हो। रेडियो धनकुटाले खबर पठाएको छ। सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोला आसपासमा सञ्चालन रहेका क्रसर उद्योगहरूको जथाभावी उत्खननका कारण किसानहरू वर्षौंदेखि सिंचाईको समस्या झेल्दै आएका छन्। खोलाबाट अनियन्त्रित रूपमा ढुंगा गिटी र बालुवा निकाल्दा प्राकृतिक बहावमा असर परेको छ भने खेतसम्म पानी पुर्याउने कुलाहरू बिग्रिएका छन्।
15: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाभित्र पर्ने फाँटहरू हिउँद बर्खा दुवै सिजनमा उत्पादन दिने जिल्लाकै प्रमुख खेतयोग्य क्षेत्र मानिन्छन्। इन्द्रावतीको भीमटार, भोरसिपा, नेउपालीटार, बिस्तेउटार, काभ्रेको सिपाघाट तथा मेलम्ची नगरपालिकाका मेलम्ची बजार, बाउनेपाती, फटकशिला, फड्केश्वर लगायतका क्षेत्रका किसानले वर्षभरि धान, गहुँ, तोरी, मसुरो, आलु र मकै खेती गर्दै आएका छन्। तर पछिल्लो एक दशक यता नदीजन्य पदार्थको अत्याधिक दोहन र क्रसर उद्योगको विस्तारसँगै यहाँको कृषि प्रणाली नै प्रभावित बन्न थालेको छ। इन्द्रावती गाउँपालिका 12 भीमटारका किसान बुद्धिराम दनुवार:
9: पहिला यही कुरोको मुहान पनि थियो, अहिले मुहानै छैन।
15: फाँटको मध्य भागसम्म पुग्ने धुलो, बालुवा र माटोका कणले खेतको उर्वरा शक्ति घटाउँदै लगेका छन् भने खोलाको सतह गहिरिँदा सिंचाईका कुलामा पानी चढ्न छाडेको छ। कतिपय स्थानका खेतीयोग्य जमिन नै बगरमा परिणत हुन थालेको छ। उद्योगबाट निस्कने धुलोका कारण बालीमा रोग लाग्ने, उत्पादन घट्ने र तरकारी खेती समेत प्रभावित भएको किसानको भनाइ छ। मेलम्ची नगरपालिका 13 फटकशिलाका ईश्वर दनुवार र रामभक्त दनुवार:
8: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त, अब रात दिन पानी लाउनु पाउँथ्यो, अहिले त पानी नै पाउँदैन। पसर जेनेरेटर बन्द भएपछि बन्द हुन्छ।
16: 100 मिटर पर झिक्दाखेरि तपाईँले बिग्रिँदैन, हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिम्रो गुठी जग्गा त हो नि भन्छन् यहाँ साहरूले पनि।
15: यस क्षेत्रमा सञ्चालन भइरहेका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगका कारण खानेपानीका मुहान समेत सुक्दै गएका छन्। उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती र सुनकोशी नदी करिडोरमा 39 क्रसर उद्योग र प्रशोधन केन्द्र छन्। बस्ती नजिकै रहेका उद्योगबाट दिनरात सञ्चालन हुने हेभी उपकरणको आवाज, धुलो र कम्पनले स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ। सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ पटक पटकको अनुगमनमा क्रसर उद्योगले मापदण्ड नपुर्याएको बताउनुहुन्छ।
17: अब हामी अनुगमन गरे, अब एक दुईवटा मापदण्ड मिलाए पनि छैन, 6 सुझाव दिएका छौँ, कहिले 4 उनीहरूले गर्नुपर्ने कुराहरू चाहिँ
15: पहिले वर्षभरि पानी बग्ने कुलो अहिले हिउँद लाग्न साथ सुक्ने गर्छ। सिंचाई अभावका कारण धेरै खेत बाँझै राख्नुपर्ने अवस्था आएको किसानको गुनासो छ। उत्पादन घट्दै गएपछि युवा पुस्ता कृषि पेसाबाट विस्थापित हुँदै वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको स्थानीय बताउँछन्। जथाभावी भइरहेको उत्खननलाई नियमनका लागि प्रशासनको तयारी वा योजना के छ? सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा:
18: पालिकाहरूमा भएका क्रसरहरू उत्खननको सम्बन्धमा अनुगमन गरेर रिपोर्ट तयार गरेर रिपोर्ट चाहिँ कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तहहरूमै पठाइसकेको अवस्था छ। स्थानीय तहले नै त्यो चाहिँ मापदण्ड विपरीत छ भने त्यसलाई चाहिँ नियमनमा ल्याउने र मापदण्ड ल्याउने र कुनै चाहिँ उत्खनन चाहिँ विपरीत कानुन जुन चाहिँ मापदण्ड विपरीत गरेर चाहिँ त्यसलाई रोक्ने लगायतको काम चाहिँ गर्नुपर्ने चाहिँ स्थानीय तहले भएकोले हामीले चाहिँ अनुगमन समितिले प्रतिवेदन पास गरेर कार्यान्वयनको लागि चाहिँ स्थानीय तह सम्बन्धित स्थानीय तह पठाइसकेको छ।
15: खोलाहरू हिउँदमा सङ्लो बग्नुपर्ने भए पनि क्रसर उद्योगले थुपारेको धुलो माटोका कारण इन्द्रावती नदी वर्षभरि नै धमिलो बग्न थालेको करिब 10 भयो। रातिको समयमा समेत उत्खनन हुने, नदीको बहाव परिवर्तन हुने गरी गहिरो खाल्डा खन्ने तथा बस्ती नजिकै उद्योग सञ्चालन हुँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयवासीको आरोप छ। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दलित समुदायका आवाज नीति बजेटसम्म पुर्याउन सांसदको भूमिका:
19: जातीय छुवाछुत विरुद्धको चाहिँ अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानून बनाउने भन्ने पहिलो कुरा गरेका छ। दोस्रो कुरा जाने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा 10 आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौं।
0: समावेशी बजेट र सांसदको परीक्षा संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
4: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि बझाङका सांसद गणेश विश्वकर्मा हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत मानिछु
21: धन्यवाद
4: संसद बैठक पनि अगाडि चलिराखेको छ कानून निर्माण प्रक्रिया पनि अगाडि तीव्र गतिमा जस्तो देखिराखेको छ के छ केमा व्यस्त हुनुहुन्छ हिजो आज सांसदको रूपमा
21: होइन अहिले चाहिँ अब विशेष गरिकन कानून भन्दा बढी चाहिँ नै अब बजेट निर्माणको प्रक्रियामा चाहिँ अगाडि छौं अब भोलि बजेट नै आउँछ होइन त्यो बजेटका सन्दर्भमा अब त्यसको नीति तथा कार्यक्रम त्यसपछि बजेटका सिद्धान्त र प्राथमिकताहरू र आर्थिक सर्वेक्षणका सन्दर्भमा चाहिँ नि अब विभिन्न विद्वानहरूसँग विज्ञहरूसँग र म स्वयं विभिन्न समितिहरूसँग बसेर त्यसका विषयमा छलफल गर्ने बहस गर्ने काममा व्यस्त छौँ र
4: अहिले यो बजेट ल्याउनको लागि एउटा सांसदको रूपमा तपाईँले कसरी योगदान गर्नुभयो अथवा गर्दै हुनुहुन्छ
21: दलित समुदायका तर्फबाट चाहिँ नि समानुपातिक प्रतिनिधित्व गरेर जाने सांसद भएको हुनाले देशभरिका दलित समुदायका विषयमा के कुरा जाने गरे आउँदो नीति कार्यक्रम र बजेटमा हुनुपर्छ केमा प्राथमिकता दिनुपर्छ भन्ने सन्दर्भमा जाने अब पार्टीका तर्फबाट व्यक्तिगत रूपमा विभिन्न माध्यमद्वारा जाने मैले कुरा उठाइराखेका छु होइन अहिलेको चाहिँ बजेटमा दलित समुदायका विषयमा चाहिँ जुन कुरा प्रायोरिटीमा राख्नु पर्थ्यो त्यो चाहिँ अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ नै बाचापत्रमा त्यो एक नम्बरमा थियो दलित सम्बन्धीको कुरा त्यसपछि अब रवि लामिछानेजीले एउटा पार्टीको सभापतिको हैसियतले माननीय सांसदको हैसियतले संसदबाट पनि बोल्नुभयो क्षमाया चना भनेर चाहिँ भन्नुभयो तर चाहिँ औपचारिक रूपमा सरकारका तर्फबाट त्यो केही पनि भएन त्यसपछि उहाँहरूले 18 बुझे जुन किसिमको जाने अब निजा कार्यक्रम ल्याउनु भयो त्यसमा पनि दलित समुदाय सम्बन्धी 15 दिनभित्र चाहिँ नि के भन्छ सुधारका कार्यक्रमहरू ल्याउने भनेको थियो त्यो पनि अहिलेसम्म ल्याएको छैन होइन त्यसले गर्दाखेरि बजेटमा त्यो ल्याउलान् भन्ने ठान्छु
4: भनेको तपाईँले चाहिँ आफ्नो तर्फबाट भेट्नुपर्ने कुरा भन्नुपर्ने कुरा भनिने
21: दुईटै कुरा भनेको छु एउटा चाहिँ मैले देशभरिका दलित समुदायका विषयमा चाहिँ यस्तो गरेर जानुपर्छ भनेको छु र सुदूरपश्चिमको मान्छे भावनाले सुदूरपश्चिमको विषय तपाईँले अघि जस्तै बझाङका 11 पालिकाका हरेक दलित बस्तीलाई चाहिँ एउटा नमूना बस्ती एकीकृत बस्ती बनाएर जाउँ त्यहाँभित्र खाने पानी सिँचाइ बाटो हस्पिटल स्कूल यी सबै कुरालाई चाहिँ इन्टिग्रेटेड रूपमा राखौं र त्यहाँको त्यसलाई चाहिँ जातीय श्वासोत मुक्त बनाऊ त्यसपछि त्यहाँ एउटा चाहिँ सहकारी बनाऊ र दलित समुदायका सन्दर्भमा चाहिँ घर घरमा रोजगारी हरेक दलित बस्तीमा एक सहकारी र घर घरमा रोजगारीको एउटा चाहिँ नारा अगाडि सारौं भन्ने प्रस्ताव चाहिँ मैले सरकारलाई दिएको छु प्रधानमन्त्रीको कार्यालयमा विभिन्न सेक्टरमा मन्त्रीहरूलाई दिएको छु र अर्को कुरा चाहिँ त्यहाँको इन्फ्रास्ट्रक्चरको सन्दर्भमा जस्तै सेती लोकमार्गको कुरा पश्चिम सेतीको कुरा होइन त्यस पछाडि जाने अरू हामीले प्रस्ताव गरेका जाने जुन अब पर्यटनको क्षेत्रदेखि लिएर जाने अरू अरू कुराका विषयमा चाहिँ हामीले निरन्तरमा कुरा पनि उठाएका छौँ
4: बझाङको लागि त भन्नुभयो यो यसरी गरौँ भनेर अरू क्षेत्रका दलित समुदायको लागि के गर्नुपर्छ त्यो बजेटमा अथवा नीति कार्यक्रममा ल्याउनुपर्छ भने
21: अब मैले जाने तीनटा कुरा जाने मूलत उठाएको छु होइन अब यो नीति तथा कार्यक्रममा बोल्दाखेरि जाने मैले एउटा समग्र जस्तै अब पर्सि जेठ 21 गते आउँदैछ त्यो छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन होइन त्यो ऐतिहासिक जनआन्दोलन 62-63 पछाडिको चाहिँ नि त्यो परिवर्तनको हिस्सेदार दलित समुदाय पनि हो भन्ने मान्यताका आधारमा त्यस बेलामा चाहिँ महिलाहरूलाई चाहिँ भोलि 16 गते चाहिँ 33% चाहिँ व्यवस्था गरिएको थियो दलितहरूलाई चाहिँ जेठ 21 गतेलाई चाहिँ छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो त्यो दिनलाई चाहिँ नि हामीले के भनेको त देशभरिलाई जातीय छुवाछुत विरुद्धको चाहिँ अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानून बनाउने भन्ने पहिलो कुरा गरेका छ दोस्रो कुरा जाने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा 10 वर्ष आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौं र त्योभित्र चाहिँ दलितहरूका आर्थिक राजनीतिक सामाजिक सांस्कृतिक यी सबै कुराको चाहिँ एउटा इन्डिकेटरहरू बनाऊ त्यो 10 वर्षभित्र दलितहरूलाई कहाँ पुर्याउने भन्ने कुराको एउटा चाहिँ मार्गचित्र बनाऊ र त्यो दलित अधिकार दशक घोषणा गरेपछि 10 वर्ष पछाडि हामी दलितहरूका नामबाट मागिने जुन आरक्षण छ अथवा विभेदका नामबाट जुन मागिने आरक्षण छ त्यसलाई क्रमशः कम गर्दै जाउँ गरौं भन्ने खालको प्रस्ताव गरेका छौं र त्यसलाई नियमन गर्नका लागि र त्यसलाई नेतृत्व गर्नका लागि एउटा जाने शक्तिशाली जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ त्यो दलित अधिकार प्राधिकरण बनाउन सक्यो भने त्यसले जाने दलित समुदायको जाने अहिलेसम्म दलितहरूले भोगेका चाहिँ अन्य अत्याचारका चाहिँ पीड़ाहरूको अनुसन्धान गर्छ सत्य निरूपण गर्छ सत्य तथ्य पत्ता लगाउँछ र त्यस पछाडि त्यसले जाने बजेटहरू जाने सरकारले ल्याएका बजेटहरूको अनुगमन गर्छ बजेट पुगे कि पुगेन भन्ने खालको कुराको लागि विभिन्न अन्तर्राष्ट्रिय के अरे दात्री निकायहरूबाट पनि त्यसले डाइरेक्ट लिन सक्छ त्यसो गरेर जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ भने यी तीनटा कुरा चाहिँ समग्र देशभरिका दलितहरूको लागि छ भने जस्तै राष्ट्रिय दलित आयोग जाने अनुगमनको पाटोले जाने जस्तै अब 23-24 घटनाका विषयमा हिजो मानव अधिकार आयोगले ल्याएको जस्तो रिपोर्टहरू ल्याउनका लागि त्यो आयोगको काम हुन्छ तर विकास गर्ने काममा त आयोगले गर्दैन
4: भनेको छुट्टी प्राधिकरण पनि
21: प्राधिकरण चाहियो भने
4: आयोग र प्राधिकरणको काम कार्यवाहीको बीचमा समानता र भिन्नता के हुन सक्छ जो तपाईँले यो बनाउनु पर्छ प्राधिकरण भनिराख्नुभएको
21: अब प्राधिकरणले चाहिँ त्यो दलितहरूको डेभलपमेन्टसँग सम्बन्धित कुरा गर्छ दलितहरूको विकास निर्माणसँग सम्बन्धित कुरा गर्छ दलितहरूको इन्टिग्रेटेड प्रोजेक्टहरूलाई जाने काम गर्ने काम गर्छ तर दलित आयोगले जाने दलितहरूको मानव अधिकारको अनुगमन मात्र गर्ने काम गर्छ र उसले जाने सरकारलाई सुझाव मात्र दिने भयो होइन अनि उसले जाने दलित समुदायको जाने जस्तै इन्क्लुजनको कुरा संविधान कार्यान्वयनको कुरा अब त्यो दलित आयोगलाई दिएका जाने जुन मापदण्ड छन् त्यसका आधारमा उसले काम गर्छ र दलित विकास प्राधिकरणले जाने विकाससँग जोड्छ जस्तै अब समग्र विकास जस्तै ठूल्ठूला रोड बनाउने ठूल्ठूला इन्फ्रास्ट्रक्चर बनाउने जुन कुरासँग दलित चाहिँ छुट्नु हुँदैन भन्दा चाहिँ त्यो विकासको चाहिँ टेक्निकल काम चाहिँ प्राधिकरणले गर्छ त्यसको लागि चाहिँ हामीले त्यसलाई चाहिँ अगाडि सारेको
4: हो अब अहिले यो बजेट सँगसँगै यो विभिन्न विधेयकहरूमा पनि छलफल तीव्र गतिमा अगाडि बढ़िराखेका छ र पछिल्लो समयमा हेलो सांसद अन्तर्गत हामीले पर्यटन सम्बन्धी विधेयकको बारेमा एउटा छलफल गरेका थियौं र त्यो छलफलमा सरकारवालाहरूको सुझावलाई समेटेर संसदमा एउटा सांसदको रूपमा आफ्नो भूमिका महत्वपूर्ण हुन्छ भन्नुभएको थियो हामीले हालैका दिनमा सुन्यौं कि तपाईँले त्यहाँको छलफलको आधारमा संसदमा कुरा पनि राख्नु भएको छ के भइरहेको छ त्यो पनि सुनाउन प्रगति
21: अब राष्ट्रिय सभाबाट पारित भएर हामी कहाँ चाहिँ अब प्रतिनिधि सभामा अस्ति मात्रै मान्ने के भन्छ पर्यटन मन्त्रीज्यूले जाने त्यो पेश गर्नु भएको छ होइन अनि त्यो छलफलका लागि चाहिँ त्यहाँ सैद्धान्तिक छलफल हुँदाखेरि अब विशेष सीआईएनले आयोजना गरेको अस्तिको टुरिज्म बोर्डको प्रोग्रामले हामीलाई निकै धेरै राम्रो जाने प्रशिक्षित गर्यो त्यसका आधारमा त्यसका सैद्धान्तिक पक्षका विषयमा त्यो विशेष त्यहाँ आएका चाहिँ अधिकारवालाहरू सरकारवालाहरू र तपाईँहरू सबैको जाने कुरा सुनेका आधारमा यसको सैद्धान्तिक पक्ष चाहिँ के त भन्दाखेरि यो चाहिँ कुनै व्यापारको विषय होइन पर्यटन भनेको चाहिँ के त भन्दाखेरि हाम्रो संस्कृतिको संरक्षणको कुरा हो यो चाहिँ नेपाली समाजको चाहिँ के भन्छ जाने त्यो समन्वयको कुरा हो यसलाई जाने सद्भावको कुरा हो त्यस कारणले गर्दाखेरि यसलाई त्यो केन्द्रमा राखौं अब यसलाई के भन्छ संहिताका हिसाबले जाने अब यो काठमाडौँ भक्तपुर के भन्छ जाने लुम्बिनी र पोखरा मात्र जाने के भन्छ पर्यटन होइन पर्यटन भनेको जाने त्यो बझाङको साइपाल पनि हो खप्तड पनि हो भन्ने खालको कुरा चाहिँ हामीले त्यहाँ उठाएका छौं र अब चाहिँ त्यो सैद्धान्तिक छलफलमा उठेका कुराका आधारमा चाहिँ अब त्यसलाई चाहिँ हामीले मानव के अरे अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव के भन्छ पर्यटन समितिमा चाहिँ त्यो छलफल पनि गरेका छौं र त्यो छलफलमा चाहिँ हामीले यो विधान के यो जुन चाहिँ जुन यो विधेयक जुन छ यो विधेयकमाथि चाहिँ टेक्निकल काम गर्नका लागि एउटा उपसमिति बनाएका छौं अहिले होइन हो त्यो उपसमितिको 8 जना मान्यज्यूहरू छौं हामी 8 जनाले चाहिँ त्यो विधेयकका चाहिँ एकदम दफावार छलफल गरेर त्यसपछि हामी त्यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई बुझाएर चाहिँ त्यसपछि हामी संसदमा बुझाउँछौं र अब भोलि 5 बजेसम्म चाहिँ 72 घण्टाको अवधि शुरूआत भएको छ यो अस्तिदेखि त्यसमा विभिन्न मान्यज्यूहरूले संशोधन पेश गर्नुहुन्छ त्यो संशोधन पेश भइसकेपछि चाहिँ अनि संसदमा पनि छलफल हुन्छ त्योभन्दा अगाडि जाने समितिमा छलफल भएर अगाडि जान्छ मेरो विचारमा अहिले धेरैजसो विशेष गरिकन राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री हुनुभएको मान्यज्यूले चाहिँ प्रस्ताव गरेको भए पनि त्यो चाहिँ अब निकै पहिला जाने प्रस्ताव गरेको विशेष गरिकन हाम्रो के भन्छ बद्री पाण्डेजी चाहिँ मन्त्री हुँदाखेरि नै प्रस्तुत भएको हुनाले अब उहाँहरूले त्यसलाई चाहिँ एउटा के भन्छ अब निरन्तरताको हिसाबले चाहिँ उहाँहरूले पेश गरे पनि त्यहाँका मान्यज्यूहरूले धेरैजसो विज्ञ मान्यज्यूहरूले चाहिँ के भन्नुभएको छ त भन्दाखेरि यहाँ धेरै कुरा चाहिँ छुटेका छन् अब यसलाई चाहिँ विशेष यहाँहरू जस्तो चाहिँ सरकारवालाहरूले दिएका सुझावका आधारमा यसलाई पूर्ण गरेर बनाउनुपर्छ अर्को
0: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला प्रतिनिधि सभा नियमावलीको नयाँ मस्यौदामा सांसदहरूलाई विशेष अधिकार दिने गरी प्रस्ताव गरिएको व्यवस्थाको विपक्षी दलहरूले विरोध गरेका छन् कास्कीको पोखरा महानगरपालिकाको पृथ्वीचोक बस्ता क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाइएको छ नेपाली चिउराको निर्यातमा 35% वृद्धि भएको छ भने टाइचिन धानको उत्पादन घटेको छ। मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरेर सवारी नचलाउन यातायात व्यवसाय र ट्राफिक प्रहरीले चालकहरूलाई आग्रह गरेका छन्। इजरायली सेनाले दक्षिण लेबनानमा पूर्वाधारमाथि लगातार हवाई आक्रमण गरिरहेको छ र भारतलाई हराउँदै कजाकिस्तान काबा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा पुगेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि। र भारतलाई हराउँदै कजाकिस्तान काबा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा पुगेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद।

0: को 8 बजे हजुर को रेडियो 102.1 मेगाहर्ट्ज
1: हावाहुरी चलेको बेला के गर्ने
2: घरको झ्याल र ढोका बन्द गर्ने
1: आगोका स्रोतहरू बन्द गर्ने
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
1: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
2: हावाहुरी चलेको बेला के नगर्ने
1: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
2: बिजुलीको तार लत्रिएको छ भने नछुने
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ट्जद्वारा जारी सन्देश
3: नगर कार्यपालिकाको कार्यालय बन्थली रानी छापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना रानीछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ गणकको विवरण वडा नम्बर 1 सपना काफे सम्पर्क नम्बर 9844431390 वडा नम्बर 2 सरस्वती बिक सम्पर्क नम्बर 9761863033 वडा नम्बर 3 मनिषा बुढा थोकी सम्पर्क नम्बर 9949730479 वडा नम्बर 4 स्वस्तिका खड्का सम्पर्क नम्बर 9766471148 वडा नम्बर 5 सुजन भुजेल सम्पर्क नम्बर 9866007772 वडा नम्बर 6 सीता श्रेष्ठ सम्पर्क नम्बर 9864611355 वडा नम्बर 7 देवी रमन प्रसाई सम्पर्क नम्बर 9840949619 वडा नम्बर 8 अनिल श्रेष्ठ सम्पर्क नम्बर 9869111345 र सृजना थापा मगर सम्पर्क नम्बर 9840262072 वडा नम्बर 9 प्रेरणा सारु सम्पर्क नम्बर 9865233553 र सुशीला बलम्पाकी सम्पर्क नम्बर 9944214803 वडा नम्बर 10 देवी थापा मगर सम्पर्क नम्बर 9869335059 वडा नम्बर 11 प्रविशा थापा मगर सम्पर्क नम्बर 9861958368 वडा नम्बर 12 प्रवीण केसी सम्पर्क नम्बर 9861064106 वडा नम्बर 13 अनिता तामाङ सम्पर्क नम्बर 9701330827 र वडा नम्बर 14 केदार सिंह तामाङ सम्पर्क नम्बर 9762878173 नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप
4: सूचना रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा सञ्चालन हुने सम्बन्धी सूचना
2: यस रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा विस्तार गर्न विशेषज्ञ चिकित्सक सहितको ओपीडी सेवा हुने हुँदा उक्त सेवाको फाइदा लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ
4: कन्सल्टेन्ट जेनेरल फिजिसियनद्वारा प्रवाह हुने सेवाहरू
2: इको स्क्रिनिङ सर्भिस मुटुको भिडियो एक्सरे सेवा
4: दीर्घकालीन रोगहरूको पहिचान तथा उपचार जस्तै मधुमेह उच्च रक्तचाप दम मुटु रोग मृगौला कलेजो तथा थाइरोइड सम्बन्धी रोग
2: नियमित फलोअप तथा औषधि समायोजन
4: जीवनशैली परामर्श तथा जटिलता रोकथाम
2: कन्सल्टेन्ट जेनरल सर्जनद्वारा प्रवाह हुने सेवाहरू

0: हल्ले रोगको पहिचान तथा उपचार, पेट दुखाई, गाँठो, सुन्निने, फोका घाउ, रक्तस्राव जस्ता लक्षणहरूको जाँच,
1: हर्निया, एपेन्डिसाइटिस, गालिस्टोन, पाइल्स, फिस्टुला, फिसर जस्ता रोगहरूको पहिचान,
0: सर्जिकल केसको उपचार योजना बनाई, हाइड्रोसिल र हर्नियाको निशुल्क शल्यक्रिया,
1: शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 15 गते शुक्रबार, स्थान रामेछाप अस्पताल रामेछाप, समय बिहान 11 बजेदेखि। थप जानकारीको लागि सम्पर्क नम्बर 97-65-2023-84।
0: आयोजक बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, रामेछाप अस्पताल रामेछाप।
1: स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य बीमा कार्ड अनिवार्य साथमा लिएर आउनुहोला।

0: रेडियो पावर घटना विषयको सशक्त संवाद।
1: स्वागत नेपालज्यू, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: नमस्कार, धेरै धन्यवाद।
1: तपाईँ त लिन मान्नु होला तर पनि गणतन्त्र दिवसको शुभकामना छ।
2: गणतन्त्र भन्ने शब्द सबभन्दा पहिला राजा त्रिभुवनले गणतन्त्र हुनुपर्छ भनेर भन्नुभएको हो।
1: हजुर,
2: त्यसो भएको हुनाले म वैदिक गणतन्त्रको पक्षमा छु।
1: हजुर,
2: गणतन्त्र अहिले हामी जेला भन्दैछौँ त्यो होइन।
1: हजुर,
2: तर पनि शुभकामना चाहिँ जस्तो अवस्थामा पनि स्वीकार गर्नुपर्छ।
1: हजुर,
2: शुभकामनाका लागि धन्यवाद।
1: स्वीकार्न लायक रूपमा बिते यी 19 वर्ष गणतन्त्रका?
2: स्वीकार्न लायक रूपमा बितेनन्।
1: हजुर,
2: हामीले जसरी आज बकर ईदको दिन परेको छ,
1: हजुर,
2: यसको पनि त हामी शुभकामना दिन्छौँ नि।
1: होइन,
2: म जस्तो इस्लाम धर्म मान्दिनँ,
1: हो,
2: तर शुभकामना दिन्छु, मैले धेरै साथीहरूलाई दिएँ आज फोनै गरेर।
1: हजुर,
2: त्यो भएको हुनाले हामी उदार हुनुपर्छ र यो स्वीकार गर्न लायक चाहिँ रहेन।
1: हजुर,
2: 19 वर्ष त्यस्तो थिएन।
1: कहाँ कहाँ तपाईँ देख्नुहुन्छ कमजोरी?
2: सिधा छ नि, अहिले पछिल्लो समय कानून बनाएरै मजाले नेताहरूले भ्रष्टाचार गर्न पाउने व्यवस्था उहाँले लागू गर्नुभयो। यहाँलाई थाहा छ, भर्खरै केही समय अघि मात्रै 10 अर्ब 41 करोड रुपियाँ स्वास्थ्य उपचारको खर्च नीति बनाएर है नीतिगत रूपमा भ्रष्टाचार गर्न पाउने व्यवस्थाको शुरूआत गर्नुभयो। हामीले नै अदालतबाट त्यसलाई चाहिँ खारेज गरायौं। आज मात्रै पनि मैले 9 अर्ब रुपियाँ एकमुष्ट, त्यसपछि हरेक वर्ष 1-2 अर्ब एकैजना व्यापारीले कसरी चाहिँ लिन पाउने मोनोपोली गरेर भनेर अर्थमन्त्रीले बनाएको नीति त्यसका सवालमा होइन राखिदिएको छु जनसामान्य बीचमा। यी त भइहाले, तर केही राम्रो पक्षहरू हुँदाहुँदै पनि भइदियो कस्तो भने, हाम्रो अहिले युवा पलायन हेर्नुहोस् कस्तो छ, हाम्रो वैदेशिक परनिर्भरता कसरी बढेको छ, अनि बढ्दो व्यापार घाटा कस्तो छ, अर्थतन्त्रमा विप्रेषणको बढ्दो निर्भरता कति धेरै छ, हामीले राम्रोसँग थाहा छ नि। त्यो भएको हुनाले वैदेशिक ऋणको स्थिति हेर्नुहोस् होइन, तर उत्पादन इत्यादि यो सबै हामीलाई थाहा छ। मलाई लाग्छ तपाईँलाई पनि चाहिँ बाल्यकालमा थाहा थियो होला, त्यति बेला चाहिँ अनिवार्य भकारीको व्यवस्था थियो। हामी धान चामलहरू निर्यात गर्छौँ होइन, अहिले चाहिँ अस्तिको पटक मात्रै 76 अर्बको चामल त हामीले इन्डियाबाट लिएर आयौँ। हेर्नु त्यो स्थिति छ। त्यो भएको हुनाले हामी नीतिगत रूपमा चाहिँ खस्किँदै गएको भएको हुनाले देश कमजोर हुँदै गयो। यी कुराहरू चाहिँ साँच्चै तथ्याङ्क हेर्ने हो भने चाहिँ गम्भीर छ, तर अरू केही विषयमा राम्रो भएको छ। जस्तो दूरसञ्चारको क्षेत्रमा राम्रो भयो,
1: हजुर,
2: होइन, बाटाघाटाहरू बढे,
1: हजुर,
2: हामीले राम्रो राम्रो
1: खानेपानीको पनि पुगे,
2: हो, खानेपानीको अलिकति
1: स्वास्थ्यको सुदृढता पनि बढेको छ,
2: हो, तर कस्तो
1: मृत्यु दर मातृ मृत्यु दरहरू घट्यो,
2: हो, अब कलेज भवनहरू राम्रा बने तर पढ्ने विद्यार्थीहरू छैनन्,
1: हजुर,
2: होइन, सबै हामी विदेशतर्फ जानुपर्ने स्थिति छ,
1: हजुर,
2: हस्पिटलहरू चाहिँ अब तपाईँले यो बीचमा हेर्नुहोस्, अहिले नै हो जुन देशको सरकारी विद्यालयकै शिक्षकले आफ्ना छोराछोरी प्राइभेटमा पढाउँछ, जुन देशको सरकारी विद्यालय गए गुज्रेका हुन्छन् र तपाईँको चाहिँ प्राइभेट स्कुलहरू राम्रा हुन्छन्, जुन देशको चाहिँ सडक चाहिँ गाडी गुड्न नालायक हुन्छ बीएमडब्ल्यू कारदेखि लिएर, तर महँगा महँगा गाडीहरू बाटोमा देखिन्छन्, जुन देशमा तपाईँको सरकारी हस्पिटलहरू गए गुज्रेका हुन्छन् र प्राइभेट हस्पिटलहरू चाहिँ
1: अत्याधिक
2: सुविधा सम्पन्न हुन्छन्, जुन देशको सरकारी ब्याङ्क हेर्नुभयो भने त्यहाँको बाथरूमभित्र फिर्न सकिँदैन, प्राइभेट ब्याङ्क चाहिँ असाध्यै सुविधायुक्त हुन्छन्। हो, यो कुराहरू नै त एउटा सेलर स्टेटको पहिलो चरण हो भनेर अर्थशास्त्री चाहिँ जिल ग्रेट भन्नेले बताएका छन्।
1: हजुर,
2: यो सबै चाहिँ तत्त्वहरू मिल्छन् कि अहिलेको स्थितिमा
1: भइन यो हो, तर तपाईँले जे चिजको अहिले सरकारी सरकारी नाम अगाडि थपेर जे जे क्षेत्रको कुरा ल्याउनु भयो, तपाईँ आफैलाई म जति बुझ्छु तपाईँ त बोर्डिङ पढेर यो ठाउँमा पुग्नु भएको होइन नि त?
2: होइन नि, एकदमै होइन।
1: भनेपछि त्यो ठाउँको भनेपछि ती क्षेत्रहरूप्रतिको अविश्वास न हो, गुणस्तर छैन भन्ने पनि त प्रश्न होइन। म आफै यो ठाउँ जुन ठाउँमा पुगेको छु, म आफै निजी विद्यालय पढाए होइन,
2: होइन, हामीले निजी विद्यालय पढेको हो, निजी विद्यालय नै पढेका हौ, तर निजी विद्यालयमा तपाईँ र मैले कसरी पढ्यौं? मैले त तपाईँको भुइँमा लेखेर पढेको
1: हो,
2: हेर्नुहोस् है, त्यति हुँदाहुँदै पनि यो सरकारले गरिदिएको होइन, मेरो आमाले मलाई स्कुल पढ्नुभन्दा पहिल्यै एबिसिडी क ख ग घ 1-2 सिकाइसकेर पढाएको, काम गर्दा गर्दा गर्दा गर्दा तपाईँको चाहिँ कतिपय अवस्थामा 5 कक्षादेखि मैले मेरो फी आफै तिरेर पढेको
1: हो। त्यही त, भनेपछि त्यो क्षेत्रमा को विश्वास नभएको मात्रै न हो नि, त्यहाँ गए गुज्रेको सबै छ भन्ने हो र?
2: होइन नि,
1: आज टिचिङ हस्पिटलमा मान्छे लाइन लागेर 1 वर्षसम्म पालो कुरेर भए पनि उपचार गर्न किन पर्खिन्छ? गुणस्तरको विश्वास
2: म आउँदैछु।
1: हजुर,
2: सरकारी विद्यालयमा,
1: हजुर,
2: र निजी विद्यालयको उत्तीर्णको प्रतिशत हेर्नुहोस् न, तपाईँ र म त अपवाद हो नि, तपाईँ र म त अपवाद हो नि। उत्तीर्णको प्रतिशत हेर्नु, ती विद्यार्थीले इन्टरनेसनल मार्केटमा आफूलाई सेलेबल बनाउन सक्छन् कि सक्दैन, हामी सक्छौँ कि सक्दैन,
1: होइन तपाईँ अन्तर्राष्ट्रिय भाषाको हिसाबले पनि अब्बल हुनुहुन्छ, हरेक हिसाबले अब्बल हुनुहुन्छ, तपाईँ हुन सक्ने भने अर्को हुन नसक्ने कारण के, अविश्वास हो कि हामी इन्जिनमै गर्दिने त, मेरो प्रश्न यो हो नि।
2: होइन यस्तो हो, मैले चाहिँ के गरेँ भने म चार गुणा बढी घरमा मैले डिक्सनरी राखेर के गरेर अध्ययन गरेर सारा थोक गरेँ, तर मलाई म विद्यालयको मात्रै भरमा पर्ने हो भने जम्मा नेपालको उत्तीर्ण प्रतिशत सरकारी विद्यालयको अहिले जे देख्नुहुन्छ त्यही भित्रको म हो नि।
1: त्यो विद्यार्थीको कमजोरी हो कि विद्यालयको कमजोरी हो त?
2: विद्यालयको शिक्षा शिक्षण पद्धतिको।
1: ए विद्यार्थीको, तपाईँले अतिरिक्त मेहनत गर्नुपर्छ भन्ने भाव तपाईँमा जागे जस्तो विद्यार्थी पनि जाग्नु पर्ला नि त।
2: हो, अतिरिक्त विद्यार्थीको त्यो आफ्नो जुन चाहिँ मेहनत गर्छन् नि,
1: हजुर,
2: त्यो मेहनत उसले त आफ्नो व्यक्तिगत हिसाबले गर्यो, तर विद्यालयभित्र के हुन्छ अहिले हेर्नुहोस्, म विनम्रतापूर्वक माफि चाहन्छु, झापाको एकजना पत्रकार टिकाराम नेती हुनुहुन्छ, उहाँको अहिले सामाजिक सञ्जाल हेऱ्यो भने चार कक्षा पढ्ने विद्यार्थीले जोडिएका अक्षरहरू फुटाएर पढ्न नजानेको त्यहाँको एउटा विद्यालयको भिडियो राख्नु भएको छ कि, सरकारी विद्यालयको,
1: हजुर,
2: हेर्नु म दुःखपूर्वक भन्छु, र त्यही विद्यालय हो जहाँ मैले पढेको छु,
1: हजुर,
2: त्यही विद्यालय अहिले पनि त्यो अवस्था छ,
1: हजुर,
2: मैले पाँच कक्षासम्म पढेको विद्यालयको भिडियो आएको छ अहिले त्यही समय
1: भने, यो इन्जेनराइज हामीले पनि इन्जेनराइज गर्यौँ कि भन्ने मात्रै मेरो प्रश्न हो खैर, तर अस्पताल हेर्नुहोस् त सरकारी नै हो नि, टिचिङ हस्पिटलमा किन त्यस्तो भिड छ, एक वर्ष कुरेर पनि मान्छे उपचार गर्न चाहन्छ, धनी होस् या गरिब पहिलो प्राथमिकता उसको ती छ नि, सम्भव भएसम्म उपचार गरौँ भन्ने, अनि विश्वास पनि त होला नि त, जाग्दै पनि छ, सुधार पनि हुँदैछ।
2: ओके, सगरमाथा अञ्चल अस्पताल हेर्नुहोस् त कस्तो छ, सगरमाथा अञ्चल अस्पताल पुग्नु भयो होला नि
1: तपाईँको, भद्रपुरकै कुनै एउटा जिल्ला अस्पतालकै कुरा गरौँ न किन, सगर
2: होइन सगरमाथा अञ्चल, मैले अञ्चल लेभलको अस्पताल, त्यो पञ्चायत कालमा ठिक थियो,
1: हजुर,
2: अञ्चल लेभलमा अस्पताल,
1: मेची अञ्चल अस्पतालको आज के भएको
2: अस्पताल, काठमाडौँ हेरेर भएन नि, अहिले हेर्नु गोपालजी, हामी अहिले मुगुको चाहिँ औसत आयु कति हो यहाँलाई थाहा होला, अहिले मुगुको औसत आयु बढेर 43 वर्ष,
1: हजुर,
2: हाम्रो तथ्याङ्कले के भन्छ, 43 वर्षमा मान्छे मर्छन् भन्दैछ, राष्ट्रिय जनगणनाले तथ्याङ्क विभागले राखेको, र त्यहाँको औसत आयु बढेर 43 वर्ष, म अघिल्लो पटक पुग्दा 41 थियो, अब 43 वर्षमा जो मान्छे मर्दैछ भन्छ सरकारी दस्तावेजले, त्यसले तपाईँ 45 वर्षमा राष्ट्रपति हो भन्नुहुन्छ संविधान, हेर्नुहोस् है,
1: हजुर,
2: अब तपाईँ र मैले मात्रै हो 18 वर्ष पुरा भएपछि लोकसेवा आयोग भर्न पाउने, जसको औसत आयु 43 वर्ष छ उसलाई 18 वर्षमा मात्र जागिरी खा भन्ने, उसको पेन्सन कतिमा पाक्नुपर्ने होला, उनको उसको पेन्सन पाक्नुपर्ने अत्यन्त अत्यन्त धेरै ढिलो भए चाहिँ 35 वर्षमा पेन्सन पाक्नुपर्छ उहाँ, हो कि होइन, हामी एउटै ढङ्गले हेरेर हुँदैन,
1: हजुर,
2: काठमाडौँलाई मात्रै हेरेर हुँदैन, त्यो भएको हुनाले अहिलेको यो धेरै कुराहरूमा साँच्चै गम्भीर स्थिति छ, र हो यो खाडल चाहिँ बढ्दो छ है, यो खाडल बढ्दो छ, गणतन्त्र यो खाडल पूर्ण पर्थ्यो भन्ने हो,
1: तर यो गणतन्त्र दिवसमा आइपुग्दै गर्दा चाहिँ हाम्रा शासकहरूको अनुहार फेरियो, शासन प्रशासनमा जो किसिमको दलदल र तपाईँ विगतमा जरा गाड्या थियो त्यो पनि उखेलिने क्रम देखिएको छ, यो एउटा रिसफलको पाटोमा पनि त गइरहेको छ नि,
2: एकदमै अहिले सही भन्नुभयो, हामी अहिले यी सबै तथ्य तथ्याङ्क अगाडि राखेर साँच्चै जनतालाई बुझाउने हो भने अहिले हेर्नुहोस् हरेक वर्ष 42 अर्ब रुपियाँ कुनै काम नगर्ने मान्छेले खान्छन् यो देशमा, त्यो भनेको को हो भने हरेक प्रदेशका सांसदहरू र संघीय संसदका सांसदहरू जसलाई 6-6 करोड रुपियाँ र प्रदेशमा 3-3 करोड रुपियाँ उनका पार्टीका कार्यकर्ता पाल्न, पार्टीको कार्यालय बनाउन र पार्टीका कार्यकर्ताले छानेको योजनामा खर्च गर्नेलाई हात हातै क्यास दिइन्, सर्वोच्च अदालतबाट त्यसलाई खारेज गराउने मध्येको म पनि एक हो नि, अहिले फेरि बजेटमा घुमाएर ल्याउन खोजिँदैछ, यसको कुनै उपलब्धि देखिएको छैन, हेर्नु यसरी मजाले नीति बनाइ बनाइकन राज्य कोष, हेर्नु यहाँलाई पनि जानकारी होला 11 अर्ब 92 करोड रुपियाँको मैले एउटा चाहिँ सार्वजनिक गरेको थिएँ, त्यो यो देशको न्यायाधीशले यो देशको चाहिँ कर्मचारीले खाने तलब पनि त्यसैबाट हो, र तपाईँको चाहिँ सुत्केरी हुँदाखेरि सुत्केरीको अहिले खर्च दिने व्यवस्था छ नेपालीकामा, त्यो रकम पनि त्यही करबाट उठ्यो, तर त्यत्रो कर यत्तिकै छुट दिन्छन्, यी नेताको काम छ त्यसलाई कर छुट दिने, अनि त्यो बापत यिनले 6 करोड र 3 करोड प्राप्त गर्छन्, हेर्नुहोस् है, हामीले गर्नुपर्ने विकास निर्माणको काम त कार्यपालिकाले मन्त्रालयहरूले हो नि त, सांसदले होइन नि भनेर अहिले जो सरकारमा हुनुहुन्छ उहाँहरूले नै अस्ति संसदमा भन्नुभएको तपाईँ मैले सुनेकै हो, तर यसलाई फेरि छोड्नुहुन्न पुगेपछि, यस्तो हुनुहुन्न, यो गलत दिशातर्फ गएको भएको हुनाले हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेनौ गणतन्त्रमा, त्यो तथ्य हो नि, तथ्यले त्यो देखाएको छ,
1: अब के आशा गर्न सकिन्छ त, अनुहारहरू शासक प्रशासक एउटा रिसफलको बाटो र यो जरादेखि नि यसलाई करिब करिब फाल्ने प्रक्रिया सुरु भएको अर्थमा पनि धेरैले यो बेला बुझेको पाइन्छ, त्यो बाटो समातेको हो
2: यो चाहिँ, अब हामीले
1: हजुर
2: कसैले अभिप्रेरणा नलिए पनि क्रमशः क्रमशः यो आफै उखालिने बाटोतर्फ गएको छ।
1: हजुर
2: यो हामीले अलिकति जोडबल गर्यौँ भने त्यो दिन चाँडो आउने हो, नत्र अहिले हेर्नुहोस् त आजको दिनमा तपाईँले विदेशबाट ऋण लिएर आएर कर्मचारीलाई तलब खुवाइरहनु भएको छ। हेर्नुहोस् भूषालजी, हामीले बताइदिउँ त यो देशका शासक प्रशासकहरूलाई कि अबको छ महिनाभन्दा बढी सरकारले तलब खुवाउन नसक्ने अवस्था छ त कर्मचारीलाई, ऋण नलिने हो भने तलब खुवाउन नै नसक्ने यो अवस्था छ कि, ढुकुटी छैन।
1: हजुर
2: अनि हामीले खर्च कहाँ गरिरहेछौँ, कर भटाभट छुट दिइरहेछौँ, एउटा किसानले तपाईँको चाहिँ एउटा भैँसी किनेर त्यसको दुध बेचेर अनि छोराछोरीको स्कुलको फी तिर्छु भनेर भैँसी किनेर लिएर आउँदाखेरि त्यो भैँसी चाहिँ बिरामी भएर वा भिरुड लडेर मर्यो भने त्यसलाई चाहिँ छुट दिँदैन। 11 अर्ब त अस्ति एकैपटक छुट दिएको मैले रेकर्ड राखेको छु। यो के गर्न खोजेको हो, यो कसका लागि थियो गणतन्त्र? त्यसैले हामीले ऋण नलिइकन कर्मचारी तलब समेत खुवाउन नसक्ने स्थितिमा साँच्चै यसको लेखाजोखा इत्यादि अब त यस्तो स्थिति भइसक्यो कि हामी चलाउन नसक्ने भयौँ, यो चलाइदिनु पर्यो भनेर राज्य सञ्चालकहरूले नै भन्नुपर्ने दिन आउन लाग्छ।
1: तर मैले तपाईँलाई फेरि एकचोटि घुराए पछाडि नै जो अवस्था विगतमा थियो त्यो क्रमभङ्गता जस्तो पनि देखिन्छ, र गणतन्त्रका मठाधीश भन्नेहरूले जसले उपचार खर्चका नाममा जे नाममा राज्य कोषको दोहन गरेका थिए, दुरूपयोग गरेका थिए, त्यो पार्टीकै कोषबाट भए पनि फिर्ता गर्ने प्रक्रिया शुरू भएको छ। हेर्नुहोस् फेरिएर त समय आइरहेछ नि त, विगतको दुरूपयोग हो भने घैटो चाहिँ फुट्ने क्रम शुरू भएको छ।
2: यही यिनीहरूले पार्टीको अहिले कोषबाट गरिरहेछन्, यसका विरुद्धमा त्यहाँ प्ले कार्ड बोकेर उभिँदा अदालतमा मुद्दा हाल्दा अर्को अभद्रता मुद्दा मलाई हालेर पक्राउ गरेको हो नि होइन? ल ठिक छ, म त खुसी छु व्यक्तिगत रूपमा।
1: हजुर
2: तर अहिले नीति कानून व्यवस्था यो सबै राखेर
1: हजुर
2: अनि अस्ति उपचार खर्च गरेको स्वागत तपाईँहरूले मुद्दा हाले, अब चाहिँ फेरि अर्को मुद्दा आउने सरकारले पनि त्यसलाई आधार बनाएर गर्ने भयो, हामीले आदेश गराए पनि तपाईँको फिर्ता त गरेका छैन, अब अप्ठ्यारोमा पर्ने भयो भनेर बाध्य भएर अनि फिर्ता गर्ने कुराले मात्रै मुलुकको समग्र अर्थतन्त्र जस्तो छ त्यो अर्थतन्त्र सुध्रिनेवाला छैन। हामीले संविधानमा भनेका छौँ समाजवाद उन्मुख, अनि अहिलेको अर्थमन्त्री भन्दै हुन्छ तपाईँको चाहिँ खुला बजार अर्थनीति, खुला प्रतिस्पर्धा, तर व्यवहारमा के गरिँदैछ अहिले हेर्नुहोस्। तपाईँको चाहिँ यो देशमा गाडी हामीले खरिद गर्दाखेरि एउटा बिवाइडी गाडीमा 30-30 लाखसम्म नाफा लिइन्छ हेर्नुहोस् है, अनि यो चाहिँ अर्थमन्त्रीले के गरिदिएका छन् योभन्दा अघिल्लोले भने एकजना व्यापारीले मात्रै त्यो ल्याएर बेच्न पाउने, प्रतिस्पर्धामा अरूले म पनि ल्याएर सस्तोमा दिन्छु भन्न नपाउने। तपाईँले हेर्नुहोस् योभन्दा अगाडि महिन्द्रा गाडी नेपालमा जुन चाहिँ बिक्री गर्नेवालाले 9 अर्ब रुपियाँ मुनाफा कमाउनु भएको आयो संचार माध्यममा, सबभन्दा तपाईँको हायर ट्याक्सीको रूपमा उहाँ आउनु भयो। अब महाकालीको मान्छेले पनि झापाको मान्छेले पनि त्यो गाडी चाहिँ एउटै मान्छेसँग मात्रै किन्नु पर्ने, अरूले ल्याउन नपाउने, युवराज कतिवटाले त्यो बनाइदिनु हेर्नुहोस् है, र उसले जति भन त्यति नाफा लिएर प्रतिस्पर्धामा जान दिनुभयो। अहिले हेर्नुहोस् एउटा मोटरसाइकलमा 2 लाखसम्म नाफा लिएको छ र हरेक वर्ष 2 अर्बसम्म मुनाफा देखाइएको छ
1: होइन,
2: मलाई नाम थाहा भइसक्यो होला। अब यसरी गरिएको छ, तपाईँ पर्तिर गएर इन्डियामा गएर सरकारलाई भन्कार चाहिँ बुझाउँछु तर म सस्तोमा त्यहाँबाट मोटरसाइकल ल्याउँछु नि भनेर तपाईँले ल्याउन दिँदै तपाईँले यहाँको बिचौलिया मार्फतै किन्नुपर्छ। यो तपाईँको भन्सार महसुल ऐनको अनुसूचित 4 को बुदा नम्बर 3 बीचमा सत छिराइदिएर अनि यसरी एउटा निश्चित मान्छे एउटा परिवारले 9 अर्बसम्म नाफा कमाउने बनाइदिने सरकारले अनि यसको कमिसन दिने, यसरी गुटमुटियाहरू लिएर गएपछि अनि समानुपातिक ढङ्गले व्यवसायीहरूको चाहिँ तपाईँको कसरी उन्नयन हुन्छ होइन, यस्ता ससाना कुराहरू छन्
1: हजुर
2: जसले हामीले नदेखिएको ठाउँमा चाहिँ गुटमुटिएर रकम बसेको हो। यो भएको हुनाले तपाईँले लेटेस्ट वर्ल्ड ह्युमन डेभलपमेन्ट रिपोर्ट हेर्नु न, नेपालको कुन जुन राष्ट्रिय आय हो त्यो राष्ट्रिय आयको 90% रकम यो देशको जम्मा 10% मान्छेका लागि खर्च हुन्छ र 10% रकम मात्रै बाँकी 90% मान्छेका लागि खर्च हुन्छ। अघि भन्नुभएको त्यो सार्वजनिक विद्यालय, सार्वजनिक हस्पिटल, सार्वजनिक ब्याङ्क, यसमा चाहिँ त्यो 90% मान्छेले प्रयोग गर्छन्, त्यो 90% मान्छेका लागि 10% मात्रै पैसा जान्छ।
1: अब अन्त्यमा चाहिँ नि जस्तो यो सरकारले यो तपाईँले जे चिज बताउनु भयो व्यवहारिकता र खास गरी बिचौलिया पोस्ने नीति समेत यही गणतन्त्रमा हुन त यो विगतदेखिकै छ, यो क्रमभङ्गता चाहिँ अब यो सरकारले जसरी खोला किनारहरूमा बस्तीहरूमा जो किसिमको डोजर लगाए यी नसाइँदा र बेकामै नीतिहरूमा पनि डोजर लाउँछ र खास गरी गणतन्त्रको अपनत्व अभिवृद्धिमा कुनै भूमिका खेल्ला जस्तो लाग्छ, के अपेक्षा गर्नुहुन्छ यो सरकारबाट?
2: होइन, मलाई यो सरकारले चाहिँ गर्न सक्छ यो सरकारले गर्ने संकेतहरू पनि देखाएको छ
1: हजुर
2: र मात्रै एउटा कुरा अघि भनेको यो मूल आर्थिक नीति चाहिँ जसरी अगाडि बढाउनु पर्ने हो बढ्नु पर्ने हो त्यसतर्फ अबको बजेटले देखाउँछ त्यो बजेट कसरी आउँछ एउटा र संविधान संशोधन कार्यदलले आफ्नो अन्तिम फाइन्डिङ के दिन्छ प्रतिवेदनमा यो दुईटा कुरामा भर पर्छ तर अहिलेको संकेत चाहिँ यो सरकारले गर्न सक्ने गर्ने मैले देखेको
1: हस् यहाँको यो महत्वपूर्ण समय संवादका लागि स्वागत नेपालज्यू धेरै धेरै धन्यवाद
2: आभार व्यक्त गर्छु धन्यवाद ज्ञापन
0: रेडियो पाव घटना विषयको सशक्त संवाद
3: हजुरको रेडियो 102.1 मेगा
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
6: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो
7: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 मा साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो
6: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
7: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र
6: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म
7: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ
6: शिक्षामा कम्प्रोमाइज नगरौ गुणस्तरीय शैक्षिक संस्था नै रोजौ
7: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 98-51-20-16 98-43-36-91-94
6: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ
8: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
9: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
5: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
10: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क नम्बर 9844-0921-69। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा।
1: सूचना
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
3: तपाईँले त हुर्किएकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्किएकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: बीबीसी नेपाली सेवाको साझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा बजेटको पूर्व सन्ध्यामा निजी क्षेत्रका चाहना कस्ता?
2: निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो, करको दायरा बढाउने तर दर घटाउनु पर्यो।
1: गणतन्त्र दिवस समारोहमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने उनको शैली बारे एकजना नागरिक अगुवा भन्छन्।
3: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा तीनटा कुराहरूले हामीलाई झस्कायो। सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो।
1: अनि इरानले युद्ध विरामको खतरनाक उल्लंघन गरेको अमेरिकी सेनाको आरोप। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले कुवेतमा बलिस्टिक क्षेपयास्त्र आक्रमण गरेर इरानले युद्ध विरामको खतरनाक उल्लंघन गरेको आरोप लगाएको छ। अमेरिकाले इरानमा गरेको क्षेपयास्त्र आक्रमणको बदलामा अमेरिकी अखडालाई निशाना बनाइएको तेहरानले बताएको छ। दुवैतर्फबाट भएका पछिल्ला आक्रमणले कमजोर युद्ध विरामलाई चुनौती दिए पनि दिगो शान्तिका लागि वार्ता जारी छ। इरानका सर्वोच्च नेता मुस्तफा अली खामेनेईले अमेरिका र इजरायलले आफ्नो देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका छन्। बीबीसी संवाददाता योल्यान्ड नेल भन्छन्, युद्ध विराम धर्म रहेको यो एक सातामै दोस्रो पटक हो। इरानको विदेश मन्त्रालयले केही अघि बान्दर अब्बासको आफ्नो बन्दरगाहमा अमेरिकी आक्रमणको निन्दा गरेको थियो। बीबीसी संवाददाताको भनाई, हिजबुल्लामाथि आक्रमण जारी राखेको इजरायली सेनाले लेबननको राजधानी बेरूतमा हमला गरिएको बताएको छ। शहरको उत्तरी भेगमा भवनहरूबाट बाक्लो धुवाँ उडिरहेको तस्विरहरूमा देखिएको छ। इजरायली संचार माध्यमले उक्त आक्रमण हिजबुल्ला र इरानसँग सम्बन्ध भएका एकजना मिलिसिया कमाण्डर लक्षित रहेको उल्लेख गरेका छन्। इजरायलले 10,000 मानिसहरूलाई 2 घण्टाभित्र शहर छोड्न चेतावनी दिएर गएराति लेबननको दक्षिणी शहर टायरमा आक्रमण गरेको थियो। लेबननको करिब 14% भूभागका मानिसहरूलाई इजरायलले उक्त स्थान खाली गर्न भनेको छ। अमेरिकामा फेरि मुद्रास्फीति बढेर अप्रिलमा 3.8% पुगेको छ। यसको प्रमुख कारण बढ्दो इन्धनको मूल्य ठानिएको छ। मूल्यवृद्धिका कारण आगामी नोभेम्बरमा हुन लागेको मिड टर्म निर्वाचन अघि केन्द्रीय ब्याङ्कले ब्याजदर घटाउने सम्भावना कम हुँदै गएको छ। संसदमा हुने मतदान अघि मध्यमार्गी रिपब्लिकनहरू ट्रम्पसँग टाढिन थालेका छन्, जसकारण उनको दललाई दुवै सदनमा नियन्त्रण कायम राखिराख्न चुनौती देखिएको आकलन भएका छन्। पहिलो त्रैमासिकमा अमेरिकाको आर्थिक वृद्धि घटेर 1.6% सीमित देखिएको छ। विश्व स्वास्थ्य संगठनले कंगो गणतन्त्रमा इबुला नियन्त्रणको प्रयास स्वरूप प्रयोगशालाको क्षमता बढ़ाउन लागि बताएको छ। कंगो भ्रमणमा रहेका डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेससले राष्ट्रिय चिकित्सा अनुसन्धान संस्थासँगको साझेदारीमा इबुला परीक्षणको नतिजा तत्कालै थाहा हुने व्यवस्था गर्न लागि बताए। डब्ल्यूएचओले इबुला फैलिएको प्रमुख क्षेत्रका लागि करिब 5 टन स्वास्थ्य सामग्री पठाइएको बताएको छ। यो क्षेत्रमा फैलिएको इबुलाको एउटा दुर्लभ प्रजातिले 200 जना भन्दा धेरैको ज्यान लिनुका साथै 1,000 जना भन्दा धेरै बिरामी परेका छन् र केन्याको एउटा आवासीय विद्यालयको छात्रावासमा आगलागी हुँदा 16 जना बालबालिकाको ज्यान गएको छ। घटनामा अन्य 70 जना भन्दा धेरै विद्यार्थी घाइते भएका छन्। राष्ट्रपति विलियम रुतोले आगलागीको कारणबारे छानबिन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो। साझपखमा यहाँलाई स्वागत छ। नयाँ सरकारको पहिलो बजेटले आर्थिक रूपान्तरण गर्न सक्नुपर्ने निजी क्षेत्रले बताएको छ। अर्थतन्त्रमा 80% योगदान गर्ने भनिएको निजी क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर बजेट आउनुपर्ने उनीहरूको धारणा छ। सरकारले भोलि जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट पेश गर्दैछ। एक रिपोर्ट। जेएनजी आन्दोलनको उथलपुथलका बेला निशानामा परेको निजी क्षेत्रले त्यस यता भएको चुनावबाट आएको शक्तिशाली नयाँ सरकार समक्ष धेरै आशा राखेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताउने गरेका छन्।
4: खास गरी लगानी सुरक्षा व्यावसायिक सुरक्षा तथा नीतिगत स्पष्टता र स्थिरता आवश्यक भएको उनीहरूले औल्याएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले खसखदो व्यावसायिक मनोबल उकास्न बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न रोजगारी सृजना गर्ने गरी बजेटमा नीतिगत सुधारको सुझाव दिएको छ। त्यस्तै नेपाल उद्योग परिसंघले उद्योगलाई प्राथमिकता दिँदै कम्तीमा 10 वर्षको नीतिगत स्थिरता दिन सुझाव दिएको छ। दुवै संघले करमा सुधारको माग पनि राखेका छन्। निजी क्षेत्रका अनुसार हाल मुलुकको औद्योगिक उत्पादन क्षमता 40% सीमित भएको, निर्माण उद्योग इतिहासकै कठिन मोडमा पुगेको तथा विगत 2 दशकमा नेपालको औसत आर्थिक वृद्धि दर 4% मात्र रहँदा करको वृद्धि दर चाहिँ 11% पुगेको र कुल गार्हस्थ उत्पादन जीडीपीको अनुपातमा राजस्व 19% नागेर दक्षिण एसियाकै उच्च कर भार मध्ये एक बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। यसै सन्दर्भमा हामीले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठसँग यसपालिको बजेटमा निजी क्षेत्रको चाहना बारे कुराकानी गरेका छौं।
2: बजेट चाहिँ अब निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो होइन। अर्को कुरा भनेको अब यो करको दायरा बढाउने तर दर घटाउनु पर्यो, अनि भ्याटलाई पनि हामीले चाहिँ यो बहुदर प्रणाली हुनु पर्यो। अहिले जुन खाद्यान्नलाई पनि 13% अनि लग्जरीलाई पनि 13% गरिरहेको छ होइन। खाद्यान्नलाई चाहिँ अलिकति 5% ब्याट घट्नुपर्ने, व्यक्तिगत आयकरमा अहिले 39% लगाएको छ क्या सरकारले है। यो चाहिँ संसारकै सबभन्दा महँगो कर जस्तै देखिरहेको छ अहिले। त्यसमा पनि 25-30% झर्नुपर्छ भनेर हामीले माग गरिरहेका छौँ। निर्यातमा नगद अनुदान राख्नुपर्छ किनभने 25% बन्न सक्दैन भनेर हामीले भनिरहेका छौँ।
4: अब जस्तो अहिले मध्य पूर्वमा जुन युद्धको स्थिति छ त्यसले आपूर्ति श्रृङ्खला बिग्रिएको छ, इन्धनको भाउ अरू धेरै चिजको भाउहरू बढ़िराखेका छ होइन, यसले हाम्रो अर्थतन्त्रमा असर परिरहेको छ। त्यसमा सबभन्दा धेरै त तपाईँहरू निजी क्षेत्रले पनि त्यसको बेहोरिरहेको छ। यो सन्दर्भमा चाहिँ यसलाई सरकारले यहाँ बजेट मार्फत केही सम्बोधन गर्न सक्ने स्थिति हुन्छ?
2: सरकारले चाहिँ यो नीतिगत कुराहरू परिवर्तन गर्नु परेछ के भन्छ। अब इन्धनबाट चाहिँ रेट बढेर 30-70% पर्सेन्टसम्म बढिरहेको छ, तर अहिले जति पनि हाम्रो चाहिँ निर्माण व्यवसायहरूले चाहिँ काम गर्न सक्ने अवस्था छैन होइन। सरकारले चाहिँ के भन्ने, अब राष्ट्र ब्याङ्कको मूल्य वृद्धि अनुसार चाहिँ बढाउनु पर्छ भन्दाखेरि 2-3% मात्र बढेको छ भनेर समग्र अरू वस्तुहरूको एउटैमा बास्केटमा राख्दाखेरि के भन्छ भने त्यो गर्दाखेरि 2-3% मात्र बढ्ने देखिरहेछ। अब निर्माण व्यवसायलाई 2-3% बढाएर काम गर्न सक्दैन होइन। त्यस कारणले गर्दाखेरि परिस्थिति हेरेर चाहिँ मूल्य समायोजन गर्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ माग गरिरहेका छौँ।
4: गएको वर्ष जुन भदौमा जेएनजी आन्दोलन भयो त्यो ताका भएको विध्वंसमा निजी क्षेत्रले पनि अर्बौंको क्षति बेहोरेको थियो होइन। त्यो सन्दर्भमा यो सरकारसँग तपाईँहरूको अपेक्षा के छ?
2: लगानीको सुरक्षा हुनु पर्यो। अब यस्तो किसिमको घटना चाहिँ घट्नु हुँदैन। त्यो घट्यो भने चाहिँ राज्यले पुरा सबै जिम्मेवारी लिनु पर्यो त्यसको लागि।
4: अनि अर्को चाहिँ यो जुन पछिल्लो समयमा निजी क्षेत्रमा धरपकड भयो, व्यवसायीहरूलाई चाहिँ हतोत्साहित भए भन्ने खालको कुरा निजी क्षेत्रले उठाइराखेको छ होइन, त्यो सन्दर्भमा चाहिँ के भन्न चाहनुहुन्छ?
2: जुन कारवाही गर्ने तरिका फरक हुनु पर्यो के, पहिला सुन्ने अनि सुन्ने गर्नु भएन। व्यापारीहरूको चाहिँ प्रतिष्ठालाई पनि ध्यानमा राखेर अब यदि उसले चाहिँ गल्ती गरेको थरेपछि मात्र सुन्ने पर्नु पर्यो कि। कारवाही गर्ने तरिकाहरू धेरै छन्। अब उसको चाहिँ खाताहरू बन्द गर्न सकिन्छ होइन, तपाईँको चाहिँ आर्थिक हिनामिना छ भने आर्थिक दण्ड गर्न सकिन्छ। अब उसको अर्बौं रुपियाँ खर्बौं रुपियाँ लगानी छ, उद्देश्य भएर भाग्दैन नि त।
4: उनी थिए नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ। अब अर्को प्रसंग, भोलि जेठ 15 गते गणतन्त्र दिवसमा साबिकको परम्परा तोड्दै प्रधानमन्त्रीको साटो राष्ट्रपतिले सम्बोधन गर्ने विवरण आएका छन्। नयाँ सरकार गठन भएदेखि प्रधानमन्त्री बालेन्द्र शाहले न संसदमा न अन्यत्र कतै पनि सार्वजनिक सम्बोधन गरेका छैनन्। यसै सन्दर्भमा उनको सोच शैलीबारे साथी शरद केसीले नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाड़ीलाई सोधेका छन्।
3: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा 3 कुराहरूले हामीलाई झस्कायो। एक, उहाँलाई सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्बलिनुभयो, बरालिनुभयो। संसदमा चाहिँ राष्ट्रपतिले बोल्ला बोल्दै या त अधैर्यताको कारणले हो या त सांकेतिकको उहाँ उठेर हिँड्नुभयो, उहाँले संसदीय मर्यादाकै उल्लंघन गर्नुभयो। दोस्रो, गणतन्त्र दिवसमा म बोल्दिनँ भन्नुभयो। तेस्रो, जानुहुन्छ कि जानुहुन्न भन्ने कुरा हो, किनभने संसदमा बोल्न पाउनु भनेको अन्तर्क्रिया गर्नु, सांसदहरूलाई गर्नु भने लोकतान्त्रिक छवि विश्वभरि प्रकट गर्नु हो। जस्तो तत्कालीन राजा महेन्द्रको बारेमा भन्नुहुन्छ भने उहाँ पहिला जङ्गी पोसाक लाउनुहुन्थ्यो विदेशका राष्ट्राध्यक्षहरू आउँदा, पछि कसैले के भन्यो उहाँले जङ्गी पोसाक लाउन छोड्नुभयो, दौरा सुरुवालमा भेट्नुभयो। अब यो बालेन शाहजीको पनि कतै जङ्गी मोह जागृत हुन थालेको त होइन भन्ने शंका गर्ने ठाउँ ननिसुमा भन्छु म, ननिसुमा उहाँ आफैले दिनुभयो। यो ठाउँ दिया हुनाले हामीले पवित्र दिवस गणतन्त्र दिवसमा के स्मरण गरायौँ भने खबरदार सुशासनको म्यान्डेट दिएको फोहोर धेरै बढार्नु छ विकृति धेरै हटाउनु छ विधि सम्मत गर्नुहोस् अगाडि बढ्नुहोस्
5: तर प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्दिन भन्ने बित्तिकै गणतन्त्र खतरामा पर्छ अथवा गणतन्त्र चलाउन खोजेको भन्ने अर्थ लगाउनु छ
3: अपराधत्व त देखिएन नि 46 सालमा बहुदलीय व्यवस्थाको संघर्ष हुँदा उहाँ जन्मिनु नै भएको थिएन 62 सालमा लोकतान्त्रिक गणतन्त्र जुन जनआन्दोलनको बलमा आयो त्यो बेला उहाँ बालिग नै हुनुहुन्न त्यो 16 वर्ष नै पुग्नु भएको थिएन उहाँलाई त्यो स्वतन्त्रताका लागि नागरिकले जीवन चाहिँ अर्पण गरेको त्यो त्याग बलिदानको उहाँमा फिट्टो भर पनि सम्मान चाहिँ देखिएन दुःखका साथ मैले यो कुरा भने
5: त्यस्तो कुराहरूमा उमेरले अथवा जन्म भाथ्योकै थिएन भने चाहिँ कालखण्ड हेरेर स्मृतिको आस्थालाई मापन गर्न सकिन्छ र
3: एउटा कुरा हुन्छ नि जसले जन्मायो आमा बाउले त आफ्नो सन्तानको जस्तै रोगी भए पनि उपचार गर्ने भन्छन् नि त जेसुकै भए पनि बचाउनु पर्छ भन्छ नि त माया हुन्छ म चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहजीलाई विनम्र आग्रह गर्दछु इतिहासले अवसर दिएको छ तपाईँलाई तपाईँले यो अमृत दिएको छ यो अमृतलाई नपोख्नुहोस्
4: उनी थिए नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडी साथी शरद केसीसँग कुरा गर्दै फेरि अर्को प्रसंग सरकारले सातामा 2 दिन बिदा दिँदा स्थानीय तहको अधिकार कुण्ठित भएको काठमाडौँ उपत्यका मेयर फोरमले जनाएको छ आइतबार पनि स्कूलहरू बिदा हुँदा पठन पाठनमा पनि असर परेको फोरमको चिन्ता छ यसबारे हामीले सो फोरमका प्रमुख एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई सम्पर्क गरी 2 दिन बिदा हुँदा स्थानीय तहको अधिकार कसरी उल्लंघन हुन्छ भनेर सोधेका छौं
6: हप्ताको 2 दिन बिदाको प्रक्षेपण चाहिँ ऐनले पनि गरेको छैन संविधानले चाहिँ माध्यमिक तहसम्मको अधिकार स्थानीय पालिकालाई दिएको तर यसमा चाहिँ नेपाल सरकारले त्यो निर्णय गर्दाखेरिको अवस्थामा हामीसँग कुनै पनि किसिमको कन्सल्टेसन पनि गरिएन र अप्रत्याशित रूपमा जुन विधाको घोषणा गर्यो त्यसले गर्दाखेरि ऐनमा व्यवस्थापन गरेको घटीमा पनि 220 दिन चाहिँ कार्य दिन हुनुपर्छ भन्ने जुन कुरा छ त्यसमा पनि मेल खाएन र यो जम्मा हिसाब गर्दाखेरि चाहिँ 180 हाराहारी मात्रै आउँछ सबै स्थानीय बिदा हप्ताको 3 दिन बिदा कार्यको गर्दाखेरि शैक्षिक क्यालेन्डरमा पनि ज्यादै नै प्रतिकूल असर पर्छ
4: सरकारले चाहिँ अब पेट्रोलियम पदार्थको अभावको पनि एउटा कारण देखाएर 2 दिन बिदा दिँदाखेरि बचत हुन्छ भन्ने खालको एउटा तर्क गरेको छ केही समयको लागि भन्ने खालको पनि बुझ्न सकिन्छ त्यसबाट तपाईँहरूले चाहिँ के बुझ्नु भएको छ
6: यसमा चाहिँ खासै तात्विक रूपमा के भिन्नता रह्यो र भन्ने चाहिँ सबैको भनाइ के रह्यो र अब नेपाल सरकारले चाहिँ यो कुरालाई पछिसम्म पनि हप्ताको 2 दिन बिदाकै व्यवस्थापन गर्ने भन्ने कुरा पनि हामीले सुन्नमा आएको छ स्थानीय पालिकाहरूसँग पनि भलाकुसारी गरेर त्यसलाई अनुसरण गरेको भएदेखि चाहिँ हुन्थ्यो त्यसमाथि पनि अहिलेको सन्दर्भमा चाहिँ यो वर्षको लागि शैक्षिक क्यालेन्डर सबै बनिसकेको छ ज्यादै अप्ठ्यारो परेको अवस्थालाई मात्रै हो भन्ने किसिमको भइदिएको हुन्थ्यो तर अहिले गन्ध आए अनुसार चाहिँ यो चाहिँ पछिसम्म पनि गर्न जस्तो देखिएको हुनाले पनि यो चाहिँ हामीलाई सुत्केको छैन भन्ने कुराको चाहिँ ठहर हो
4: अब अन्त्यमा यदि सरकारले चाहिँ तपाईँहरूको कुरा सुनवाई गरेन भने चाहिँ के गर्नुहुन्छ त
6: नेपाल सरकारले यो कुरा सुनवाई गरिएन भने यो काठमाडौँ भ्याली मेयर फोरमले चाहिँ यो अप्ठ्यारो अवस्था भएको हुनाले यसो नगर्नु भनेर हामीले चाहिँ अनुरोध गर्छौँ र त्यो भन्दाखेरि पनि मानेन भने सम्भवतः हामी कानुनी रूपमा चाहिँ उपचार खोज्छौँ
4: उनी थिए ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग अमेरिकी सेनाले कुवेतमा बलिस्टिक क्षेपास्त्र आक्रमण गरेर इरानले युद्धविरामको खतरनाक उल्लंघन गरेको आरोप लगाएको छ अमेरिकाले गैराती दक्षिणी इरानमा आक्रमण गरे लगत्तै इरानी सेना आईआरजीसीले अमेरिकी हवाई अखाडामा आक्रमण गरिएको बताएको थियो बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट
1: आईआरजीसीले आक्रमण गरिएको अखाडाबारे केही नखुलाए पनि अमेरिकी अखाडा राखेको कुवेतले क्षेपास्त्र र ड्रोन आक्रमण निस्तेज पारिएको बताएको छ इरानले प्रहार गरेको बलिस्टिक क्षेपास्त्र कुवेतको फौजले निस्तेज पारेको अमेरिकी सेनाले पनि जनाएको छ तर उक्त क्षेपास्त्र आफ्नो सैन्य अखडा लक्षित रहे वा नरहेको बारे उसले थप खुलाएको छैन अमेरिकाले होर्मुज जलमार्गमा इरानी ड्रोनहरू खसाल्नुका साथै दक्षिण इरानको रणनीतिक शहर बान्दर अब्बासमा आक्रमण गरेको घटनापछि इरानले क्षेपास्त्र प्रहार गरेको विवरण आएका छन् आईआरजीसीले यसअघि आफ्नो देशमा प्रहार गर्न अमेरिकी पक्षले प्रयोग गरेका स्थानमा आक्रमण गरिएको बताएको छ पछिल्लो आक्रमणले वाशिङटन र तेहरान बीचको कमजोर युद्ध विरामलाई चुनौती दिएको छ
4: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ भोलि बेलुकी 8:45 बजे हामी फेरि उपस्थित हुनेछौ त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्तान
0: चिलाउने।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै

0: सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
3: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
4: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
3: सम्पर्क नम्बर 0475904662 98692695998।
5: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
7: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
10: के जिस्के किने, शुभ जीवन हस्पिटल खुरकुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
0: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
3: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
4: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
3: सम्पर्क नम्बर 0475904662 98692695998।
11: तन्नै पैसा कमाइएला भनेर 100 का 36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
12: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गरी हतार हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि

0: सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
1: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म कति खुसी छ हेर त।
2: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98486743, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू,
3: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

0: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
0: प्रोप्राइटर संजित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 8573 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
0: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
1: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
0: हो र कहाँ अनि सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 9765 72 69 36 9817 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0485 41 143 9863023422
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
6: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
6: सचेत बनाऊ
7: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड

नमस्कार, रात 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामकर्षी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाली कंग्रेसले भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। कंग्रेस प्रवक्ता देवराज चालिसले आज विज्ञप्ति निकालेर मानव अधिकार आयोगप्रति आफ्नो धारणा सार्वजन गर्दै सरकारको धारणा समेत माग गरेको हो। यसअघि सुशीला कार्की सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधुरो अपूर्ण रहेको निष्कर्ष निकालेको कंग्रेसले मानव अधिकार आयोगको प्रतिवेदनलाई अपर्याप्त भनेको छ। गुल्मीमा दल परिवर्तन गरेपछि दुईजना वडाध्यक्ष पदमुक्त भएका छन्। मुसिकोट नगरपालिका 2 का अध्यक्ष रविन्द्र केसी र दुर्कोट गाउँपालिका 3 का अध्यक्ष पदम बहादुर।

ፖለቲካ ሚያርስ ፎረም ስለ ቢዳለን ማለት ባርፈን ቢዳደን ነርና ይፈርታልና አግራሃጋሪ ኩሳ ለልትርክ ማላክስ ምነገር ፓሊካ መባስቲኮ ፎረም ከበይተክ ለሰርካር ለሰሚዳን ቢፈርት ቢዳለን ቢዳደን ነርና ይጎድቁ ንስካር ሰሚካልበይ ቢዳ ፈርታልና ማገሪቆ ሆ ሰዋካሪ መባይኮ በቴቲ ዛንዝብስ ጋር ነገር ተታይግለ ከተበደን ሳርዘን ነገርኮ ሰበሚ በባስታ ሰዋካሪ ሰው የማምላ ተተሳመን ተሳሰን መንጥራለይ ይዘ ሳርዘን ነገርኮ ከተበደን ማሰዋካሪ ቸጥር መደክ ይኮሰን ጋር ከመከ ካረን ከምዘሩን የመን ራዝነት ካስተ ሰፕራ አፓርዳር ሲሰን ሳልን ራይኮን ስካርሳ ሚካሊኮ ቸጥበደን ማሰዋካሪ ሳስተዳርታ ካሪ ቸጥር ቢስታር ሲዋ ኬምራ ተታሳካ ቢስታር ጋርዳ ፖሪያፕታ አደን ረማደን በቢና ስክሪት ዲያኮ ኡሌክሳ ሰዋካሪ መባይኮ በቴቲ ዛንስ ቡዛግለ ነው ያሰዋካሪ ሰስተዳርታ ነገር ነው ረሳካ ተኮሱ ክሪቲሮክ ነው ሲታሪስ ከሪኮሳ በሚበበስታ ሰዋካሪ ሰን የማምላ ተተሳመን ተሳሰን መንጥራለሊ ይዘሳብ ዘም ነገር ከፕራቲ በደነ ነው ያሰዋካሪ ሰስተዳርታ ነገር ነው ሳካዋስ ዘባከን ረኮላ ሲክሪት ናዲናራ ኤክ ባንዳ ደረጃ ካሰንጻልን መራሂ ካሰዋካሪ ላይ ሂሳብ ራፍሳብ ጋር ይስተካከ በነገር ነው ለጋውነ ሲታሪስ ከሪኮሆ ፕሬስ ካውንስል ለፓለ ተሰጋታ አጽረን ቢፓሪት ከካም ነገርና ነገራውን ሰንሰር ማደም አምፓትርካር ሰንሰር ቀርሚ ይበም ሳማዚክ ሰንዛል ከፕሬ ቀርታ ለጋስ ነገር ሀገር ከሳፓችለ ሰመሱ አንገመን ባጣ ተስተፕረ ቢደር ደክየከው ለገር ደካውንስል ቢገብት ንካልታ ተስተብብነ ፕራቢዲር ክሪያ ክላ ፕራቲ ጋምብር ዳነከርሰን ባይቆጽና አይቆሳ ባግመቴ ናዲ ኮሪዶር አንትርጋት ታፕታሊ ገይድጋው መንሆራር ባላዙ ለጋትካ ክሽጥረካ አናዲክሪት ሰንነጻና ረስኩን ባስባስተ ማደዘረ ጸላይ ኮ ኤክ መና ቢቲ ሰክታፈኒ ቢስታፒት ባስና ሀሩ ኮፕነር ስታፈና አጄ አንየል ማሳ ወይሰክ ባረጋት ያጊ ሰማ ሀዛረው ማንስ ከባስ ባስራይ ኮ ክሽጥራይ ለባት ኪየካ ኢታ ዱንጋራ ማተኮ ተፕረማ ፓሪናት ባይኮሳ ሰርካር ባግመቴ ኮሪዶር ላይ ፈራኪሎ ረስንደር ባናኒ የዘነማ አጊ ቦዲ ራይኮሳ ተራካር ባሃር ቢሂን ባይካ विपन्न परिवार कता बसे कसरी रात काटिरहेका छन् भन्ने कुनै सरकारी तथ्याङ्क छैन। पोखराको पृथ्वी चोकमा नेपाली कंग्रेस र नेकपा एमालेले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर चलाएर भत्काएको छ। पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा कंग्रेस र एमाले भातृ संस्थाका नाममा भवन बनाएर 20 वर्षभन्दा धेरै समयदेखि भाडामा लगाउँदै आएका थिए। महानगरले पटक पटक सूचना जारी गर्दा पनि भवन खाली नगरेपछि वैशाख 4 गतेको कार्यपालिका बैठकले 35 दिन अन्तिम सूचना दिएको थियो। निर्धारित समयभित्र भवन नहटाएपछि डोजर चलाएको महानगरपालिकाले जनाएको छ। नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा कम्तीमा कुल बजेटको 10% बजेट छुटाउन माग गरेको छ। बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले सो माग गरेको हो। संघले स्वास्थ्य सेवालाई थप सम्मान गर्दै चिकित्सकहरूलाई स्वदेशमै बस्ने वातावरण बनाएर नेपाली नागरिकलाई स्वास्थ्य सेवा पाउने नैसर्गिक हकलाई थप सुरक्षित गर्न कुल बजेटको 10% बजेट छुट्याउन माग गरेको छ। चितवनको जायोडिन बायोटिक उद्योगले क्यान्सरका औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरू गरेको छ। भरतपुर महानगरपालिका 16 शरणपुरमा रहेको यो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरका औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालेको हो। सरकारले भोलि आर्थिक वर्ष 2083-84 का लागि बजेट सार्वजनिक गर्दैछ। नवयुवा आन्दोलन पछिको चुनावमा झन्डै दुई तिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारको पहिलो बजेटप्रति सर्वसाधारणको विशेष चासो छ। अर्थमन्त्री डाक्टर सोनी मुआगले राष्ट्रपाको वाचापत्रलाई आधार मानेर बजेट तर्जुमा गर्नुभएको छ। चालू आर्थिक वर्षको 19.64 खर्ब रूपियाँको तुलनामा यसपटक 2-3 खर्ब धेरै अर्थात केही महत्वाकांक्षी कार्यक्रम सहितको बजेट आउने अपेक्षा छ। राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित हुनुभएको छ। बिहिबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी डाक्टर परितोष पौडेललाई पराजित गर्दै उप्रेती बैंकको अध्यक्षमा निर्वाचित हुनुभएको हो। अर्थमन्त्री डाक्टर सोनी मुआगले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराउनु भएको छ। बिहिबार अपरान्ह राष्ट्रपति कार्यालय शीतल निवास पुगेर उहाँले आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेटबारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको हो।

गणतन्त्र दिवसको अवसरमा रामेछापमा रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। गणतन्त्र दिवस जिल्ला स्तरीय समिति रामेछापको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको समन्वयमा मन्थलीमा रक्तदान कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा 15 जनाले रक्तदान गरेको आयोजकले जनाएको छ भने यस्तै रामेछापमा 11 जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ। ओखलढुङ्गाको सिद्धेश्वरा नगरपालिका वडा नम्बर 8 सलेरीका 30 जना कृषकलाई कृषि सामग्री वितरण गरिएको छ। व्यवसाय कृषि प्रवर्धन तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले बुधबार सामग्री वितरण गरिएको हो। नगरपालिका र कृषकको संयुक्त लगानीमा 2,64,000 रूपियाँ बराबरका कृषि सामग्री वितरण गरिएको भीम बहादुर दर्जीले बताउनु भएको छ। रामेछाप सदरमुकाम मन्थली स्थित मन्थली माध्यमिक विद्यालयकी छात्रा रिश्ता कार्की बागमती प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा द्वितीय हुनुभएको छ। बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले 18 गणतन्त्र दिवस 2083 अवसरमा आयोजना गरेको गणतन्त्र स्थापनाको 18 वर्ष कार्यान्वयन र चुनौती विषय माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा कार्कीले 2 स्थान हासिल गर्नुभएको हो। हवस् त रात 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज, हजुरको साथी हो, हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम समस्त होरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनोरमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै मुटुको डुकडुकी भर्खर 14:15 लागेको ह्यान्डसम ठिटो श्री राज उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि, अनि यो पललाई अझ विशेष विशेष विशेष बनाउनको लागि। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको 6 दिन आउँछौ भनेर भन्दिन म 7 दिन आउँछौ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि अनि रहन्छौ लगभग 11 बजेसम्म। तपाईँले पठाउनु भएको मेसेजहरू वाचन गर्छौ अनि साथसाथै लेख रचनाहरू पनि वाचन हुन्छन्। त्यस्तै गरेर रमाइला रमाइला लोकदोरी भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। रातको समय छ 10:14 भइसकेको छ है। अब यति बेला हुन त उपत्यका काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ भन्ने न्युज फैलिएको छ। तपाईँको ठाउँतिर के छ होइन समाचार भनौँ, तपाईँको ठाउँतिर मौसम कस्तो छ, पानी परिरहेको छ कि गडाङगुडुङ गरेर होइन, अथवा छैन कि, अथवा मौसम राम्रै छ कि, अथवा पानी परेर रोक्यो कि होइन भन्नुहोस् है। पनि भन्न चाहन्छु म्यासेज मार्फत पनि भन्न चाहे, अनि साथसाथै म्यासेजहरू पठाउनुहोला, कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु। रातको समय छ, लेख रचनाहरू पनि मिठा मिठा यस्तो पठाउनुहोस् ल, वाचन गर्ने प्रयास गर्छु क्या म पनि भन्न चाहन्छु। लेख रचना भनेपछि हुरुक्कै हुने मान्छेमा सत्य भएर लेख रचनाहरू चाहिँ पठाइहाल्नुहोस्। वाचन गर्ने प्रयास गर्छु है म यो रातको समयमा, मिठा रमाइला लेख रचनाहरू तपाईँ पनि भन्नुहोस् म पनि भन्छु होइन। रमाइलो गर्दै गर्दै अगाडि बढ्नुपर्छ। 1 बजेभन्दा पनि 11 बजे भन्न लाग्यो होइन, 11 बजेसम्म रहनुपर्छ मिठा मिठा कुराकानी। बिहानदेखि काम गर्दा गर्दै त्यो लागेको थकाइ मेटाउन होइन र मेटोस् न यो पल। अनि साथसाथै अब पीर चिन्ताहरू हुन सक्छन् बेसरी होइन, हाम्रो उद्देश्य भनेको यही हो, लागेको थकाइ पीर चिन्ताहरू भुलाउनु अनि लोकगीत संगीतका संरक्षण समर्थन गर्नु रहेको छ। हामी त्यसै स्वरूप आउने गर्दछन्। मेसेज पठाउनुहोस्, कार्यक्रममा सेयर गरेर साथ दिनुहोस्। त्यति बेला हामी गीततर्फ लाग्छौँ, धेरै कुराकानी नगरौँ, मेरो मात्र आवाज धेरै सुन्नुभन्दा पनि तपाईँहरूलाई बोर लाग्न सक्छ। यति बेला म गीत राख्न चाहन्छु होइन। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु एउटा गीत छ, पुरानो गीतहरू राख्ने कोसिस म गरिरहेको छु। नजाऊ है सानो पोदेरीमा, आफ्नै छायाले पनि छल गर्छ भन्छन् देरीमा। कुलेन्द्र विकानी विष्णुमाझीको सुमधुर आवाजमा रहेको गीत तपाईँको माझमा यो रातको समयमा। त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुहोला, मेसेजहरू पठाउँदै गर्नुलाई त।

නසව නසව හිසානේ උපදේරියමා කුලන්දරවි කානි විස්මනාජික සමදෝර ආවාස මරකේ තපයිකම හස්මරාඛේ කලකයි අපනේ ඡායලෙ පින් ඡල් ගර්සකේ බරුන්න ස ඛල් ගන්න පර්ෂය වනර අපන මන්චලයි ටක ඩෙග් ඩෙග් කියරලයි සම්ජාඋනේ අනන්ත සම්ජාඋනේ කොසස් කරතේ අනන්ත යතා නයින समय परिस्थिति सन्देकना सन्छ भन्ने हुन्न कार्यक्रम एसएमएस दोहोरी अनि अनि भइराखेको छ आवाज नमस्तुराज उहाँको साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ हेर्दै पनि हुनुहुन्छ यति बेला मलाई टिकटक लाइभ मार्फत स्वागत छ पनि भन्न चाहन्छु हाम्रो कमलाजी हुनुहुन्छ त्यस्तै गरेर अन्य साथीहरू पनि हेर्दै हुनुहुन्छ भन्ने मेसेजहरू पनि पठाउँदै हुनुहुन्छ है सामाजिक सञ्जाल फेसबुक हजुरको रेडियोमा अप्राप्त मेसेजहरू पनि वाचन गर्नेछु लेख रचनाहरू केही लेख्नु भएको छ भने पनि पोस्ट गर्नुहोस् ल वाचन गर्ने कोसिस गर्छु माझी दाई पोखरा फेवा तालको भन्ने गीत राखिदिनु सन्दनुहुन्छ मलाई कसले सनाकन्दुङ्गाले लामाया साँचैको नलाम्बो ख्याल ख्यालको है माछा पुत्र सिरको पानी फेवा तलाइ छ झल्को किन लाग्यो भने भेटो नपराइछ के गर्नु खै कार्यक्रम एसएमएस दोहोरी अनि अर भइराखेको छ आवाज तलमाथि हुन सक्छ त्यो पनि गाउन छोडिन्न हेर्नुहोस् मलाई गायक गर्न गायक बन्न पनि मन छ होइन तर अलिक स्वरले दिँदै मेरो मात्र नत्र म ओहो यति बेला मैले नेपाल हाँकिसक्थ्यो खाइसक्दा खरलाप कुर्लु पाइएन सो त्यो भएर पनि हो कार्यक्रम एसएमएस दोहोरी अनि अर भइराखेको छ हामीलाई फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz तामाको सिएफएम 95 MHz पनि सुन्नुहुन्छ सुनेर साथ दिनुहोला भन्न चाहन्छु मेसेज पठाउनुहोस् लेख रचनाहरू केही छन् भने पनि पठाउनुहोस् ल कुमार प्रजा हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ मिनु लम्तरी मगर हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ सोना कन्दुङमा हुनुहुन्छ सेवारो नमस्कार शुभरात्रि चार्ज श्री राज महसर भन्नुहुन्छ उहाँले हजुर सोचो मुन्सी हजुरलाई मुटुको नादेखि मिठो याद माया टुट सम्झना छ यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे म सुन्दैछु हेर्दैछु रातको बेला मायाको कुराहरू मात्रै सुन्न मनपर्छ मिठो मिठो मायाका कुराहरू सुनाउनुहोस् ल श्री सर भन्नुहुन्छ सोनाजुले माया प्रेमका कुराकानीहरू अब हुन्छन् संसार माया प्रेममै अडिएको छ भन्छन् कोसिस चाहिँ म गर्छु पनि भन्न चाहन्छु अप्सरा खड्का सबिना कन्दुङमा अन्जिता ठकुरी अप्सरा बस्नेत सुनिता भण्डारी श्रीराज महत एम इजरायल रोमान देवान टिकराम घिमिरे प्रेम खड्का टिकराम सुनवार घाल अभिरमान हिम्मत खड्की समीर सहयोगी अन्जान थुलुङ विश्वजी चिमे कल्पना साम्पाङ कमल पौडेल सृजला सापकोटा तारा श्रेष्ठ केशव सेन्चुरी विनिता गिरी शिराबहादुर लगाई लगा सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु सोना कन्दुङको मेसेज वाचन गरेँ मैले त्यस्तै गरेर माझीदाई पोखरा भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा मैले देखि धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर मलाई यति बेला मेसेज पठाउँदै हुनुहुन्छ यति बेला हेर्दै हुनुहुन्छ मलाई यति बेला कमलाजी हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ भने त्यस्तै गरेर मेसेजहरू प्राप्त मेसेजहरू चाहिँ वाचन गरिहाल्छु म ल म पनि आएँ है त भन्नुहुन्छ निशा हुनुहुन्छ है आउनुहोस् न स्वागत छ है निशाजी पनि भन्न चाहन्छु निता योगी हुनुहुन्छ नमस्ते नमस्कार भाइ म पनि सुन्दैछु हेर्दैछु कार्यक्रम साइप्रसबाट भन्नुहुन्छ मलाई युरो पठाउनुहोस् हौ निताजी है युरो चाहिएको थियो महँगी छ त्यस्तै गरेर यति बेला सुशीला विश्वकर्माले शुभरात्रि सबैमा भन्नुहुन्छ उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर निश्चल राई हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ राज कालीकोटे हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ झापा हिरो राज कालीकोटे हो के भन्नुहुन्छ बिर्तामुर झापा घर भई अहिले चिवेईबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै नमस्कार है कार्यक्रम सुन्दैछु सिन्धुली ढुङ्ग्रेवासबाट रूपसना योगी हो आज मलाई चाहिँ भागवत चलाउनेको पछुताउने भयो भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ भाका मार्फत सम्झिनु पर्दा घर परिवार रेडियो परिवार मामु दिदी दादा भाउजू अभिनाजु भदा छोरी लगायत सबैमा होइन समर्पण गर्न चाहन्छु अब बज्ने गीत अनि त्यस्तै गरेर समर्पण गर्न चाहन्छु भन्नुहुन्छ हस्बेन्डलाई पनि सुनाउन चाहन्छु भन्नुहुन्छ हस्बेन्ड मख हुनुहुन्छ होला आहा मेरी प्यारी मिट्टीको ढुकढुकीले मलाई सम्झिने भए भनेर होइन कहिलेकाहीँ हुन्छ नि त जस्तै होइन रातको समयमा अचानक आफ्नो मन परेको व्यक्तिले म्यासेज गर्दा अथवा
सम्झिदिँदा मात्र पनि मुटु यति होइन ढुक ढुक ढुक ढुक यो भनौँ न दिमाग क्या खुसी हुने होइन मन एकदम फुरुङ्गाउने कहिले काहीँ यस्तो सम्झिदिँदाखेरि ओहो अनि कहिले काहीँ आफूले एकहोरो माया गरिराखेको हुन्छ त्यो व्यक्तिलाई तर त्यो व्यक्तिलाई वास्ता हुन थाहा हुन्न तर कहिले काहीँ यसो प्लुक्क फर्केर पनि यसो हेऱ्यो भने पछाडि फर्केर हेऱ्यो भने मेरै लागि हो कि मलाई नै हेऱ्यो जस्तो लाग्यो गराएर पक्का उसले मलाई माया गर्छ भन्ने होइन माया त धनश्रेष्ठ हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ फेसबुक लाइभ मार्फत अनि काठमाडौँबाट धनश्रेष्ठ हो सिन्धुली फिकल चार ठुली वन घर हो भन्नुहुन्छ सबैमा सम्झना माया शुभरात्रि छ भन्नुहुन्छ कविता कथा नै हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु बिरु जहाङ लिम्बू हुनुहुन्छ कार्यक्रम सुन्दैछु शुभरात्रि भन्नुहुन्छ विनोद विकेन्द्र सुमन आसान लिम्बू तारा शङ्करलाई पनि सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु म्यासेजहरू मैले प्राप्त भाषण गरेँ जस्तो लाग्यो टिकटकमा चाहिँ पठाइराख्नु भएको छ ठिक छ रूपसना के हुनुहुन्छ वा क्या तारिफ भन्नुहुन्छ कसको हो रूपसना तपाईँको तारिफ गरेँ मैले हो कि या हुन सक्छ नि कहिले काहीँ बुढो बुढो भन्नु न के अरे भन्नु त होइन बुढो बोल्नुहोस् न क्या बुढो बोल्नुहोस् नबोल्नु साँच्चै म त रिसाउँछु के गर्नु म पनि फिल्म हेरी हेरी हेरी हेरी मात्र मायामा मात्र पर्न नसकेको नत्र त्यो भनौँ न के हो कसो भन्ने कुरा त त्यस्तो त्यस्तो लाग्यो भन्नुहुन्छ कमलाजी हाँस्दै हुनुहुन्छ होइन कमलाजी पनि सम्झिँदै हुनुहुन्छ होला मलाई उसले हेर्दै थियो पुलुक्क सम्झ्यो पुलुक्क पुलुक्क फर्केर त हेर्दै थियो आँखा लगाउँदै थियो भन्दै हुनुहुन्थ्यो होला मनमना सम्झिँदै हुनुहुन्थ्यो होला को चाहिँ राम्रो छ है मरा भन्दै हुनुहुन्छ ठिक छ म्यासेज आएको छैन होला मात्र म्यासेज कहिले काहीँ म्यासेज गर्दैनन् कि होइन जस्तै म पऱ्यो भने त एटिट्युडवाला हुन्छ मलाई सिधै होइन एटिट्युडवाला म्यासेज गरे पनि हजुर भनिदिएपछि सक्यो अब त्यसलाई फेरि दोहोऱ्याइ तेह्राइ गर्नुपर्छ अनि यो एटिट्युडवाला यसले एटिट्युड देखाएको हेर त हेर के छ न रूप छ न केही छ कसैकै छैन एटिट्युड त यसको त के र कहिले काहीँ बोल्न पनि नजान्ने हुनसक्छ नि म जस्तै अब बोल्न नआउने के भन्ने त खाना खायो भने खाइसकिसक्यो के गर्दैछ बसिरहेको त्यसपछि के भन्ने त के भइसकेपछि बोल्न नजानेर पनि हुनसक्छ नि धेरै मान्छे नबोलेका नत्र त अब बोल्न जाने भने त अब बोलिहाल्थेन होइन आशिकामा घर पनि हुनुहुन्छ स्वागत छ अनि भन्न चाहे चिच्याएर बोल्दैमा कराएको हुँदैन दुई चार दिन नदेख्दैमा हराएको हुँदैन हाँस्ने र बोल्ने त बानी हो मेरो भन्नुहुन्छ बोल्दैमा कसैलाई मन पराएको हुँदैन भन्नुहुन्छ कोही कोही मान्छे चिच्याएर बोल्दैमा कराएको हुँदैन रे कसै कसैलाई लाग्न सक्छ चिच्याएर बोलेको पनि कराएको जस्तो कोही कोहीलाई लाग्न सक्छ होइन अब कोही कोही हुन्छ नि दिनदिनै देखिराख्नुपर्ने त्यसको लागि हराएको जस्तो पनि लाग्न सक्छ हाँस्ने बोल्ने तपाईँको बानी होला तर उसलाई त सिरियस मायाको त्यो एकहोरो उसमा परेको हुनसक्छ त्यही भएर माया सम्झेर ऊ भित्रभित्रै मन मनै मन पराइराखेको हुनसक्छ कुरा बुझ्नुपर्छ निशाजी गाह्रो हुन्छ कहिले काहीँ एकहोरो हुनसक्छ क्या है कमलाजी धन्यवाद विशेष रूपमा धन्यवाद दिन चाहन्छु सत्यकला सबैलाई शुभरात्रि भन्नुहुन्छ यति बेला माझुदाई पोखरा फेवातालको लामा साँचैको नलाम्बो ख्याल ख्यालको मलाई पनि मनपर्ने गीत छ मिलन लामा बिमा कुमार रुद्राको सुमधुर आवाजमा गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु त्यसपछि म आउँछु अनि यस्तै चटपटै रमाइलो कुराकानी गर्नको लागि रेडियो सुन्दै गर्नुहोला म्यासेजहरू पठाउँदै गर्नुहोला है त

लाग्यो भन्थे भेट हुनु पो रहेछ।

मैले डाइपर खराब थियो अतालको माया साँच्चैकन लाम्रो ख्यालै ख्यालको मायालाई सिकेपछि त अब ख्याल खालको लाउने होइन कि मैले अघि एउटा इन्टरभ्यू हेरिराखेको थिएँ होइन खै के मान्छे त्यस्तो पनि हुन्छ होइन सबै चिज छोडेर माया गर्ने जस्तो लाग्यो कोही के मान्छे हुन्छ होइन माया गरेको छु भने तर होइन ठिक छ नि त ल नि त बिहे गरौँ न त होइन भन्दा छैन कार्यक्रम एसएमएस दोहोरी अनि अर्पे राखेको छ आवाजमा म श्रुत राजमा छु साथमा तपाईँ हुनुहुन्छ त्यति बेला व्यस्तता विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै अनि हेर्दै हुनुहुन्छ भन्ने आशा छ रातको समय छ 10:35 गइसकेको छ हप्ताको साथै दिन आउँछ मिठा मिठा रमाइला रमाइला कुराकानी गर्ने प्रयास म गर्छु पनि भन्न चाहन्छु कार्यक्रम सुन्दै हुनुहुन्छ भने सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु त्यस्तै गरेर यति बेला मेसेजतर्फ म लाग्न चाहन्छु अनि त्यसपछि गीततर्फ म लागिहाल्छु यति बेला टिकटक लाइभमा के मेसेजहरू छन् बर्खायामको जरुवा झैँ मूल हौ तिमी कपिला झैँ सधैँभरि लहराइरहने गुलाबको फुल हौ तिमी भन्दैनन्छ दिव्य अफिसर हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज मलाई पठाउनु भएको कसले भन्दाखेरिमा रूपसनाइजी नाच्दैछु भन्नुहुन्छ त्यस्तै गरेर यति बेला कमलाजी हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद मणि बोल्न जान्दिनँ भाइ भन्नुहुन्छ मितायोगी हो र भनेको ठिक छ होइन आशी काम गर्नुहुन्छ हेर्दैनुहुन्छ उहाँलाई मनदेखि धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर कति मिठो भइस के दाइको हुनुहुन्छ मिताजी फुर्क्याउनुहुन्छ तपाईँले फुर्क्याउनु भयो भने फेरि अर्को गीत पनि गाउनु भेट छैन है मैले होइन मलाई फुर्क्याउनु पर्छ म त गाइहाल्छु गीत त्यस्तै गरेर साइप्रस दाई हजुर आउनुहुन्छ साइप्रस युरोप कन्ट्री हो नि दाईहरू मिल्छ आउनलाई भन्नुहुन्छ ल त नेताजी मलाई बोलाइहाल्नुहोस् त्यहाँबाट के गर्न मिल्छ साइप्रसबाट पासपोर्ट भिसा पठाउनु ल त पठाइहाल्नुहोस् नेताजी आउन मिल्छ भन्नुहुन्छ भिसा पठाउनु छ है म आइहाल्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मेसेजहरू वाचन गर्ने कोसिस म गरिरहेको छु आर्यन फिकल आर्यन मगर फिकल हुनुहुन्छ सिन्धुली फिकलबाट कार्यक्रम हेर्दैछु सुन्दैछ सबैमा सम्झना छ भन्नुहुन्छ ए लभ एन्ड हाइडिरहेको छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ नेताजी हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ हेर्दै हुनुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद त्यस्तै गरेर यति बेला हुनुहुन्छ आयुष्य पनि हुनुहुन्छ सुनिराखेको छ है मन्थली पुरानो गाउँ घर भई आज ललितपुरबाट सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर चिप्छु फुल डर छैन काँडाको अब्बा मेरो स्वर त आजकल है पहिला त मिठो थियो आजकल के भएको नि खै आजकल धेरै उयो भइरहेको छ मलाई किन खै के मन नपरेको जस्तो भइरहेको छ के कारणले हो कि मुटु दुखे जस्तो पनि भएको छ यस्तै छ है त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई कविताजी हुनुहुन्छ उहाँ पनि हेर्दै हुनुहुन्छ है हेर्दैछ है सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु स्वीट भोइस छ भन्नुहुन्छ रूपसनाइजीले होला भएन होला भेट विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहन्छु त्यस्तै गरेर यति बेला म मेसेजतर्फ लाग्न चाहन्छु मेसेज पठाउनु भएको छ मलाई कसले भन्दा विनोद बरवाल हुनुहुन्छ सालुबाट सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ मिडिया प्रेमी राय अनिसा हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु धन्यवाद सिंह हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु ल धन्यवाद छ श्री सर मलाई मनपर्ने गीत राखिदिनु भएको मा ज्वरो आएको मुन्छे ज्वरो एकछिन हराए जस्तो भयो गीत सुनेर रातको समय भन्नुहुन्छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु मेसेजको लागि भने अनि साथसाथै शीघ्र स्वास्थ्य लाभको कामना स्वास्थ्य ख्याल गर्नुहोला पनि भन्न चाहे भन्दै भागीरथ चलाउने अनि सरिता सुनारको आवाजमा रहेको गीत पछुताउने भयो यो गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु त्यसपछि आउँछु रेडियो सुन्ने गर्नुहोला मेसेज

बाजीरथ चलाउने अनि सरिता सुनारको आवाजमा गीत पछुताउने भयो। यो गीत तपाईँको माझमा राख्यो लग्यो सतै लग्यो है। माया प्रेम भनेको भन्ने चिज यस्तो हुन्छ नि, हेर्नुहोस् न कस्तो हुन्छ भन्दाखेरिमा, मायामा परिसकेपछि जस्तै मान्छे पनि बच्चा जस्तो हुन्छ अरे होइन, मायामा परिसकेपछि बच्चा जस्तो व्यवहार गर्छ अरे। अनि साथसाथै अनि जसले आफ्नो बनाउन खोज्छ, बनाउने चाहना राख्छ नि, सपनाहरू धेरै हुन्छ नि होइन, त्यसपछि चञ्चल चञ्चल मन हुन्छ, कुराकानीहरू व्यस्तरी हुन्छ होला होइन। माया प्रेमका अब यति बेला पनि कुराकानी भइराखेको छ होला, खाना खायो कि नै भन्दिनुहुन्छ होला कतिले, कतिले खाएको छैन भन्दिनुहुन्छ होला, खाएको छैन भने किन खाइन त होइन, किन खाएनौ के कारणले होइन, यी कुराहरू विविध कुराहरू भइराखेका छन् होला, सन्चो भएन भन्ने कुरा हेर्नुहोस् न होइन, मन परेको मान्छेले सन्चो भएन किन खाएनौ भन्दा पनि क्या अर्कै हो कि, कोही कोही यस्तै होइन भनौँ न त्यो हुन्छ नि अब घुर्क्याउने घुर्क्याउने पारा, खान मन लागेन भनेको खाऊ न खाऊ, थोरै भए पनि खाऊ, के खाऊ खाऊ, तातो तातो खाऊ, खानै मन लाग्दैन कसरी खाने भन्ने होइन, यी कुराहरू विविध कुराहरू भइराखेका छन् होला माया प्रेमका कुराकानीहरू। मलाई त्यति नभनौँ नभनौँ जस्तो लाग्छ, फेरि अनि त्यसपछि भन्न भनौँ मन गर्छु म, तर प्राय जस्तो कुराहरू आइहाल्छ अनि भन्न सुरु गर्छु। माया प्रेममा परिसकेपछि अर्को कुरा भनेको जब गल्ती, हेर्नुहोस् न कहिलेकाहीँ थाहा छैन गल्ती कता हुन्छ अनि भनौँ न कता भयो भन्ने कुरा थाहा हुन्न, तर अघात माया गर्नुमा या तिमीबाट त्यही स्तरको मायाको आशा राख्नुमा कसै कसैमा माया राखिन्छ, त्यही स्तरको माया खोजिन्छ जुन हिसाबले आफूले उसलाई माया गरेको हुन्छ। जस्तै एउटा मान्छेलाई भनौँ न उनै जिन्दगी हो उनै सब थोक हो भनेर सोचेर अगाडि बढिराखेको मान्छे अनि अर्कोले त्यसलाई सिरियस रूपमा लिँदैन होइन भनिसकेपछि त्यहाँनिर कुरा मिल्दैन क्या कहिलेकाहीँ होइन। मैले त सधैँ भन्ने गरेको छु, मैले बाबामालाई त्यति ख्याल गरिनँ होला, सोधिनँ होला कि सन्चो छ कि छैन, ख्याल गर्नुभयो कि भएन, कस्तो छ के छ यसरी ध्यान दिनु होला है उसो गर्नु होला है, तर मायालाई क्या बाबामालाई त्यो भनिन्छ त छैन होइन, बाबामाको बाबामालाई ख्याल गर्ने हो भने बाबामा जब मायामा परिसकेपछि न बाबामा होइन न अरू सम्बन्ध न फ्युचर न केही, उसँगै जिन्दगी बिताउन पाए हुन्थ्यो, आफ्नो बनाउन पाए हुन्थ्यो, सँगसँगै जिन्दगी बिताउन पाए हुन्थ्यो, यस्तै यस्तै, तर बाबामालाई भन्दा पनि बढी केयर कसैलाई गरिन्छ भनिसकेपछि अब फेरि यसले पो भनेछ भन्ने हुनसक्छ मैले होइन, म एउटा उदाहरण भनेको रा बहादुर लगाइ हुनुहुन्छ, उहाँले हेर्दै हुनुहुन्छ, उहाँलाई पनि स्वागत छ। राजेश चर्का मगर हुनुहुन्छ, हेलो सर नमस्कार, सम्झना सबैमा भन्दैनन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। रूपसना योगी हुनुहुन्छ, हाँसेल भन्दैनन्छ, हाँस्नुहोस् रातको समयमा उफ गफ भन्दैनन्छ, रूपसनाले पत्याएको मलाई होइन। त्यस्तै गरेर विनिता हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, हेर्दै हुनुहुन्छ सायद। त्यस्तै गरेर म्यासेजहरू पनि भाषणमा गरिरहेको छु होइन, गुड नाइट सर भन्नुहुन्छ र बहादुर लगाए। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ प्रवीण तामाङ मित्र हुनुहुन्छ सर भन्नुहुन्छ, हजुर मित्र भनौँ न मेरो हुन्छ मित्र हो। त्यस्तै गरेर यति बेला प्राप्त म्यासेजहरू मैले ठिक छ भाषण गर्छु, धनुगजमेर हुनुहुन्छ सम्झना सबैमा है भन्दैन छ, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे, केही कुराहरू म गर्छु चटपटे पाराको है।
गर्ने कोसिस गर्छु। त्यति बेला सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू पनि वाचन गर्न चाहन्छु। अनि सत्यसा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, त्यस्तै अविनाश आई हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है सिन्धुलीबाट भन्नुहुन्छ, नमस्कार सुन्दैछु भन्नुहुन्छ उहाँले, सिन्धुलीबाट अविनाश आई हो, खुसी थिङ लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, मिस गरिराखेको छु भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर म्यासेजहरू वाचन गरिरहेको छ मित्र आले भन्नुहुन्छ, मिस यु डियर मित्र आले, दिलसा राईले भन्नुहुन्छ, प्यारी कान्छी फुल माया राई, त्यस्तै गरेर मुटु अलिसा लिम्बू, मायाले सरस्वता पोखरेल, प्यारी युनिसा तामाङ, प्यारी प्रतिमा स्पर्शी, विपना राई सरी, आशिष मगर दादा, आशिष नयन दादा, जीवन पाबेन दादा, ढकाल धर्मराज, नाना जुमिता चामिङ, नाना भावना मगर, नाना लक्ष्मी बान्तवा, दादा सुमन कुलुङ, सबै सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर मलाई यति बेला मेसेजहरू प्राप्त भइरहेका छन्, वाचन गर्ने कोसिस गरिरहेको छु, म हेर्दैछु है, लाइक गरिराखेको छु भन्नुहुन्छ डबिन दादा, भन्नुहुन्छ डबिन दादा, खै त होइन डबिन दादाले सम्झेको छु भन्दै हुनुहुन्छ, अघि दिउँसो कुरा गरेको थियो मलासँग है, ठिक छ, अहिले चाहिँ म व्यस्त होला। कुमारी युङ लाउतीले पनि पाँच थरबाट सुन्दैछु, सबैमा सम्झना माया छ भन्नुहुन्छ, हामी मित्रहरूमा चल्छ है फेरि भाषाहरू, यसो रमाइलो मरामरी है, अन्यथा नसोच्नलाई पनि हुन चाहन्छ, लिएर त कसरी भनेको भन्ने खालको होइन, कहिले काहीँ डर लाग्छ कि म फ्रेन्डली पाराले जान्छु सबैसँग, त्यो भएर पनि त्यस्तै मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मनैदेखि धन्यवाद, राई सफल आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, नेपालको अर्तिर थम हाल चाहिँ युवाईबाट भन्नुहुन्छ, आज जन्मदिन मनाउनु हुने साथी पूर्वेले वाचन गर्दैछु, त्यस्तै मलाई अब त मेरो हात नै दुख्यो भन्नुहुन्छ ट्याप ट्याप गर्दै, पूर्वेली खुसी ममता शेर्पालाई चाहिँ जन्मदिन भन्दनुहुन्छ, मिल्छ भने माया यसो हेर पूर्वै पूर्वतिर किन किन मनै लोभ्याउने सङ्ग्राह दिनुहोस् भन्नुहुन्छ, प्रेम तामाङ, लिकेश्वर लिम्बू, गोपाल भाइ, सुरेन्द्र श्रेष्ठ, राजा तामाङ, त्यस्तै गरेर राजकुमार गुरुङ, राज बुढाथोकी, त्यस्तै मिडिया प्रेमी राई, अनिसा तीर्थ राई, रामकुमार लिम्बू, पान्तुवा सफिया राई, त्यस्तै गरेर यति बेला रमला स्याम्पाङ राई, मिडिया प्रेमी राई, अनिसा तीर्थ राई, रामकुमार लिम्बू, पान्तुवा सफिया राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु, अप एन्ड डाउन भइरहेको छ। त्यस्तै शान्त बहादुर तामाङ हुनुहुन्छ काठमाडौँबाट है, शान्त तामाङ भन्नुहुन्छ, हाल काठमाडौँबाट कार्यक्रममा जाले सुनिराखेको छु, घर ओखलडुङ्गा खिचदम्बा गाउँपालिका, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद। त्यस्तै गरेर सुनिता कुलुङ हुनुहुन्छ शङ्खा सभाबाट, आज मलाई खेमसन शिविरको तिमी पर पर भन्ने भाग राखिनु सम्झनुहुन्छ, शुभरात्री हजुरलाई। साथीहरू नवी छोरा हेलसन कुलुङ, बुनुफुची एम कला कुलुङ, अनि शुभरात्री रोमन मोक्तान तामाङ, जीवन पवेन, नानाहरू सुनु सुनिता राई, युनिसा तामाङ, भाइहरू निमा शेर्पा, सुगम शेर्पा, आशिष बराल मगर, प्यारी सपना तामाङ मोक्तान, राजघले मगर, दिदीहरू सानो कमला हिमा राई, लक्ष्मी छेत्री लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, सरी छेत्री लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, रञ्जना भैङ्गाई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ भन्दा पनि मैले सबै म्यासेज वाचन गरिसकेँ, सामाजिक सञ्जाल फेसबुकमा प्राप्त चाहिँ बुटवलबाट है भन्नुहुन्छ हाम्रो हिरा बहादुर लगाई हुनुहुन्छ, पक्कै पनि उहाँको आफ्नै पसल पनि रहेको छ बुटवलमा, सुनाकन्दमा सुत्यो है माता शीर्षर भन्दै हुनुहुन्छ, भोलि मात्रै सुन्छ भन्नुभयो के हस्, धन्यवाद, दसौँ नभइसकेको छ अब जानुपर्ने हुन्छ, छेत्री कान्छु हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, शुभरात्रि प्यारी मुटु बान्त सफिया राईलाई भन्छु भन्नुहुन्छ, खोटाङदेखि सुरेश थापा है भन्नुहुन्छ, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहे भन्दै पछि म पनि छुटिनुपर्छ। रूपसन आयोगी हुनुहुन्छ, उहाँले हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, उहाँलाई मनदेखि धन्यवाद, हिरा बहादुर लगाइ हुनुहुन्छ, सुन्दैछु हेर्दैछु भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु, राजेश सरका मगर हुनुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु, होइन पछि छुटिनुपर्छ जस्तो लाग्यो।
कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनु होला। नम्बर 0848 40 26 रहेको छ। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz तथा एफएम 95 MHz हामी अनियर भइराखेका थियौं। अब जानुपर्ने स्थिति छ होइन, भइसक्यो। अन्तिममा तपाईँको माझमा एउटा गीत राख्छु म जानुभन्दा अगाडि। थाहा छैन गल्ती कता भयो, तिमीलाई अगाध माया गर्नुमा या तिमीबाट पनि त्यही स्तरको मायाको आशा राख्नुमा। तर आज एउटा कुरा मनले प्रष्ट बुझ्यो, कसैले आफ्नो सम्पूर्ण संसार मान्नु भनेको आफू रित्तिन तयार हुनु रहेछ। सुरु सुरुमा त लाग्थ्यो तिम्रो यो चिसोपन केवल एउटा मौसम हो जुन समयसँगै बदलिनेछ। तिम्रो हरेक व्यस्त छु भन्ने बहानालाई मैले तिम्रो बाध्यता ठाने, तिम्रो मौनतालाई तिम्रो स्वभाव ठाने। तर बदलिने त तिम्रो मौसम मात्र कहाँ गएछ र तिम्रो मनको भूगोल नै अर्कै भइसकेको रहेछ। म भने त्यही पुरानो चौतारीमा तिम्रो बाटो हेरेर बसिरहे, जहाँ तिमीले कहिल्यै नफर्कने गरी पाइला अगाडि बढाइसकेका थियौ। कति सहजै भनिदेऊ है, धेरै आश नगर। तर तिमीलाई के थाहा, जसलाई मनको मन्दिरमा सजाइन्छ उसैसँग त जिन्दगीका सारा रहर र आशहरू जोडिँदा रहेछन्। मैले त तिम्रो उपस्थितिमै आफ्नो भविष्य देखेको थिएँ। तिम्रो एउटा सानो म्यासेज वा फोन कलले मेरो दिनभरिको थकान मेटिन्थ्यो। तर बिस्तारै बिस्तारै मैले बुझेँ, मेरो खुसी तिम्रो लागि एउटा बोझ बन्दै गइरहेको छ। मेरो केयरिङ तिम्रो लागि हस्तक्षेप र मेरो माया तिम्रो लागि कच कच कच कच बन्न पुगेको छ। जबरजस्तीको सम्बन्धमा कतिन्जेल आफूलाई पगाल्नु, कतिन्जेल तिम्रो एउटा झिनो ध्यान पाउनको लागि आफूलाई सानो बनाउनु। त्यसैले बु अब मैले तिम्रो आश गर्न छोडिदिएँ माया। यो निर्णय लिनु मेरो लागि सजिलो पक्कै थिएन। मुटुको एउटा ठूलो हिस्सा काटेर फालेको जस्तो महसुस भइरहेको छ। आजबाट तिम्रो अनलाइन स्ट्याटस हेरेर बस्ने छैन। तिमीले म्यासेज नगर्दा मनमा उब्जने हजारौं शंका र छपट्टीलाई म सधैँका लागि विराम दिँदैछु। अब तिमी स्वतन्त्र छौ मेरो गनगनबाट, मेरो पर्खाईबाट र मेरो यो असीमित मायाबाट। अन्तिममा यति मात्र भन्नु छ, म तिमीसँग रिसाएको छैन, गुनासो त आफैसँग छ। जसले आफ्नो सीमा बिर्सेर तिमीलाई चुलबुलाउँ त माया सम्थ्यो। तिमी आफ्नो गन्तव्यमा खुसी हुनु, मैले त केवल तिम्रो आश मारेको हुँ, तिम्रो भरो चिताउन छाडेको छैन। लगभग कार्यक्रमको समय बितिसक्यो, केही म्यासेजहरू वाचन गरेँ मैले। एउटा अन्तिममा मिठो गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट छुट्न चाहन्छु पनि भन्न चाहे, ठिक छ? वा भन्नुहुन्छ, हस् धन्यवाद। अन्तिममा एउटा मिठो गीत राख्दै के भन्न चाहन्छु जानुभन्दा अगाडि, झलुका बन्द गरेर बिर्सनु भयो कि ध्यान दिनुहोला है। रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला। मेरो लहै लहैमा लागेर, मेरो कुरै कुरामा लागेर औषध लिन बिर्सनु भयो कि, कसैलाई केही भन्नु थियो सम्झिनुहोस् बिर्सनु भयो कि होइन। भोलि यात्रा गर्नुभन्दा अगाडि बाटोको अवस्था, मौसमको यात्रा, मौसमको अवस्थाको बारेमा जानकारी लिएर मात्र यात्रा गर्नुहोला, यात्रामा निस्कनुहोला भन्न चाहन्छु। किनकि आज धेरै ठाउँमा पानी परिरहेको छ, काठमाडौँ उपत्यका त जलमग्न भयो। यति बेला विभिन्न ठाउँमा जलमग्न भएको छ काठमाडौँ उपत्यका। पिक्चरहरू आइरहेका छन् होइन, भिडियोहरू आइरहेका छन्। यस्तै अन्य ठाउँमा पनि भएको हुनसक्छ, बाटो अवरुद्ध भएको हुनसक्छ, पानी पर्न सक्छ भोलि, सो ख्याल गर्नुहोला पनि भन्न चाहन्छु। ग्यासको रेगुलेटर अफ गर्न बिर्सनु भयो कि, त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। भन्दै तपाईँको माझमा अन्तिममा एउटा खेम सेन्चुरीको गीत, तिमी पर नहुनु तिमी पर पर रहेको छ। उहाँले भनेको फेरि यता आउँछ, तिमी पर नहुनु भन्ने गीत आयो। सो मैले तिमी पर

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: आया हाथ खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
5: सूचना रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा सञ्चालन हुने सम्बन्धी सूचना।
6: रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा विस्तार गर्न विशेषज्ञ चिकित्सक सहितको ओपीडी सेवा हुने हुँदा उक्त सेवाको फाइदा लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।
5: कन्सल्टेन्ट जेनेरल फिजिसियन द्वारा प्रवाह हुने सेवाहरू,
6: इको स्क्रिनिङ सर्भिस, मुटुको भिडियो एक्सरे सेवा,
5: दीर्घकालीन रोगहरूको पहिचान तथा उपचार जस्तै मधुमेह, उच्च रक्तचाप, दम, मुटु रोग, मृगौला, कलेजो तथा थाइरोइड सम्बन्धी रोग,
6: नियमित फलोअप तथा औषधि समायोजन,
5: जीवन शैली परामर्श तथा जटिलता रोकथाम।
6: कन्सल्टेन्ट जेनरल सर्जन द्वारा प्रवाह हुने सेवाहरू,
5: शल्य रोगको पहिचान तथा उपचार, पेट दुखाई, गाँठो, सुन्निने, फोका, घाउ, रक्तस्राव जस्ता लक्षणहरूको जाँच,
6: हर्निया, एपेन्डिसाइट, गालिस्टोन, पायल्स, फिस्टुला, फिसर जस्ता रोगहरूको पहिचान,
5: सर्जिकल केसको उपचार योजना बनाई हाइड्रोसिल र हर्नियाको निशुल्क शल्यक्रिया।
6: शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 15 गते शुक्रबार। स्थान रामेछाप अस्पताल रामेछाप। समय बिहान 11 बजेदेखि। थप जानकारीको लागि सम्पर्क नम्बर 97562384।
5: आयोजक बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, रामेछाप अस्पताल रामेछाप।
6: स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य बीमा कार्ड अनिवार्य साथमा लिएर आउनुहोला।
7: हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
7: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
7: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
7: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावाहुरी चलेको बेला के नगर्ने,
7: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
7: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
7: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
8: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
9: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
8: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
9: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
8: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने HbA1c जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल
1: राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
9: ए, सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
10: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
11: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
6: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001414 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484514 सम्पर्क गर्नुहोस्।
11: जिल्ला अस्पताल रामेछाप।
12: हजुरको रेडियो 102.1 मेगा।
13: पलायनको जोखिम लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको म्याग्दीको जलजलामा गोठ स्टे शुरू, पर्यटकको आकर्षण बढ़दो शीर्षकको शुभ समाचार।
14: म्याग्दीको धौलागिरी गाउँपालिका 2 स्थित पर्यटकीय गन्तव्य जलजलामा पर्यटकका लागि गोठ स्टे गोठबास सञ्चालनमा आएको छ। समुद्री सतहदेखि 3,414 मिटर उचाइमा रहेको जलजलामा होटल तथा रेस्टुरान नभएपछि स्थानीय पशुपालक किसानले गोठमै खाने बस्ने सुविधा दिन थालेका हुन्। गुरिल्ला पदमार्ग तथा म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजला ढोरपाटन शिकार आरक्षी अन्तर्गत पर्छ। आरक्षीको नीतिगत व्यवस्थाले पक्की संरचना निर्माण गर्न नदिने भएकाले गोठलाई नै पर्यटक बस्ने थलोका रूपमा विकास गरिएको गोठबास संचालक फूलबहादुर विश्वकर्माले बताउनुभयो। उहाँका अनुसार पर्यटकको माग बढ़दै गएपछि गोठमै बसोबास र खानाको व्यवस्था मिलाइएको हो। यसबाट गोठालालाई अतिरिक्त आमदानी हुनुका साथै पर्यटकलाई पनि सहज भएको उहाँले बताउनुभयो। गोठबासमा बस्न चाहनेले अग्रिम बुकिङ गर्नुपर्ने व्यवस्था गरिएको छ। म्याग्दी ढोरपाटन तथा पूर्वी रूकुम जोड्ने सड़क सञ्चालनमा आएपछि जलजलामा दैनिक जसो 4-5 गाड़ी र 15-20 मोटरसाइकल मार्फत करिब 100 पर्यटक पुग्न थालेका छन्। गोठबासमा स्थानीय परिकारको स्वाद लिन पाइन्छ। च्याउ, टुसा, ढकाएको तरकारी, ढिँडो, आँटो, दूध, दही, मोही तथा खसीको मासु पर्यटकका लागि विशेष आकर्षण बनेका छन्।
15: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
16: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: Team offer pound hose. Harik 15 din ma Crompton ko mixture ra bumper lock drama. My dear double door refrigerator jitne mauka pani. Nagrikta matra bhai puksa sahar EMI marfat kharid garna sakinchha.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली रेडियो नेटवर्क को नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। ठूलो अपेक्षा बीच आज नयाँ बजेट सुशासनदेखि आर्थिक सुधारसम्म मुख्य प्राथमिकता शीर्षकमा आर्थिक अभियानमा खबर छ। झण्डै दुई तिहाई बहुमतको समर्थन प्राप्त शक्तिशाली सरकारप्रति आम अपेक्षा बढ़ेको बेला सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट शुक्रबार अर्थात आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर सोरिमु वाग्लीले जेठ 15 गते संघीय बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार संघीय संसदको संयुक्त बैठकमा शुक्रबार 4 बजे आगामी वर्षको बजेट प्रस्तुत गर्नुहुनेछ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले प्रस्तुत गर्न लागेको यो पहिलो बजेट हो। चुनावअघि रासोपाले सार्वजनिक गरेको वाचापत्रलाई मुख्य मार्गचित्र मानेर तयार पारिएको आगामी आर्थिक वर्षको बजेटको आकार चालू आर्थिक वर्षको तुलनामा निकै ठूलो हुने बजेट निर्माणमा सहभागी स्रोतहरूले बताएका छन्। चालू आर्थिक वर्षका लागि 19.64 अर्ब रूपियाँको बजेट कार्यान्वयनमा रहे पनि अर्थमन्त्री वाग्लेले केही महत्वपूर्ण र महत्वाकांक्षी कार्यक्रमहरू थप गर्दै ठूलो आकारको बजेट ल्याउने तयारी गरेको उनीहरूको भनाई छ। चालू आर्थिक वर्ष 82-83 सरकारको आय व्ययको अवस्था हेर्दा पनि वित्तीय दबाव स्पष्ट देखिन्छ। चालू आर्थिक वर्षको 10 महिनामा सरकारले 11.73 अर्ब रूपियाँ खर्च गर्दा राजस्व वैदेशिक अनुदान र अन्य आमदानीबाट जम्मा 10.12 अर्ब रूपियाँ मात्रै संकलन गरेको छ। सरकारको खातामा करिब 1.5 खर्ब रूपियाँ बराबरको घाटा देखिएको छ। तैपनि नयाँ सरकारप्रति बढ़ेको जनआकांक्षालाई हेरेर सरकारले ठूलो आकारको बजेट ल्याउने तयारी गरेको हो। राजस्व लक्ष्य अनुसार नहुटेको सन्दर्भमा स्रोतको खाडल पूर्ति गर्न सरकारले आन्तरिक ऋण र बाह्य ऋण तथा अनुदान परिचालित गर्नुपर्ने हुन्छ। अर्थमन्त्री वाग्लीले ल्याउने बजेटमा 10 वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने दीर्घकालीन लक्ष्य लिइने र 7 वर्षभित्र नेपालको अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर मा पुर्याउने योजना पनि राख्ने तयारी भएको बताइएको छ। राष्ट्रपालको घोषणा पत्रमा पनि 100 अर्ब डलरको अर्थतन्त्र बनाउने विशेष समेटिएको छ। सरकारी मन्त्रीहरूले घोषणा पत्रको वरिपरि रहेर बजेट आउने बताउँदै आएका छन्। अर्थमन्त्री वाग्लेले यसअघि नै सुशासन आर्थिक पुनर्संरचना कनेक्टिभिटी सामाजिक क्षेत्रमा लगानी र नेपालको सफ्ट पावर बढ़ाउने 5 विषय नयाँ बजेटको प्राथमिकता हुने बताइसक्नु भएको छ।
3: करै करको मारमा मध्यम वर्ग शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। दैनिक उपभोग्य वस्तुमा लाग्ने करका कारण सर्वसाधारणको जीवनयापन महँगिँदै गएको छ। खाद्यान्न, कपड़ा, औषधि, बच्चाका सामान, साइकल र मोटरसाइकल जस्ता अत्यावश्यक वस्तुमा उच्च भन्सार महसूल, मूल्य अभिवृद्धि कर भ्याट तथा अन्य शुल्क लगाइँदा त्यसको मुख्य भार गरीब र मध्यम वर्गीय परिवारले बेहोरिरहेका छन्। आयात तथ्याङ्कले नेपालमा दैनिक उपभोग्य वस्तुमा 30%देखि 60%सम्म कर लागिरहेको देखाउँछ। तर यति हुँदा पनि सरकारले अपेक्षित राजस्व संकलन गर्न भने सकेको छैन। बरू बजार मूल्य वृद्धि, करछली र अनौपचारिक कारोबार बढ़िरहेको अर्थविदहरू बताउँछन्। संघ प्रदेश र स्थानीय गरी 3 तहका सरकारले विभिन्न प्रकारका कर असूल गर्दै आएका छन्। भन्सार महसूल, भ्याट, अन्तशुल्क, सेवा शुल्क, आयकर र स्थानीय तहका अतिरिक्त शुल्क समेत जोड़िँदा उपभोक्ताले सामान खरिद गर्दा ठूलो मूल्य तिर्नुपर्छ। भन्सार विभागको तथ्याङ्कले गत चैत मसान्तसम्म 14.90 अर्बको वस्तु आयात भएको देखाउँछ। त्यसबाट 3.69 अर्बको बढ़ी राजस्व संकलन भयो। चालू आर्थिक वर्षका लागि 15.33 अर्ब 44 करोड़को राजस्व संकलनको लक्ष्य लिएकोमा बिहिबारसम्म 10 खर्ब संकलन भएको देखिन्छ। अब 1.5 महिनामा 30% लक्ष्य पूरा हुन मुश्किल छ। चामलमा औसत 11.4% कर लाग्ने गरेको छ भने प्याजमा 11.2% कर छ। अर्थविदहरूका अनुसार कृषि उत्पादनमा भारतले ठूलो सहुलियत दिँदा त्यहाँको बजार मूल्य तुलनात्मक रूपमा सस्तो छ। नेपालमा भने आयात उच्च कर र कमजोर कृषि उत्पादनका कारण उपभोक्ताले महँगो मूल्य तिर्नु परेको छ।
2: मानव अधिकार आयोगको प्रतिवेदनमाथि प्रश्न शीर्षकमा हिमाली टाइम्समा खबर छ। जेएनजी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनको प्रतिवेदनमाथि प्रश्न उठेको छ। विशेष गरी प्रतिवेदनको निष्पक्षतालाई लिएर विभिन्न कोणबाट गम्भीर संशय व्यक्त गरिएका छन्। प्रतिवेदनले राजनीतिक, प्रशासनिक र सुरक्षा क्षेत्रको गम्भीर कमजोरी औल्याएको छ, तर यसको निष्कर्ष नियत र निष्पक्षतालाई लिएर चौतर्फी प्रश्न उठेको हो। यसअघि सरकारद्वारा गठित गौरी बहादुर कार्की नेतृत्वको चासबुचाएको प्रतिवेदन भन्दा यसलाई वृहत मानिए पनि प्रतिवेदनभित्रका कतिपय गम्भीर मौनता, त्रुटि र सिफारिश विवादमा तानिएका छन्। जस्तै बालेनको भूमिकामाथि रहस्यमय मौनता, देउवा दम्पतिमाथिको कुटपिट र चर्चित घटना ओझेलमा प्रतिवेदन नै तोड़मोड़ गरिएको एमालेको आशंका, सेनालाई उन्मुक्ति दिन खोजेको आरोप, रासोपा सांसदहरूको आक्रोश लगायतका त्रुटिहरू प्रतिवेदनमा औल्याइएको छ। सत्तारूढ़ र प्रतिपक्षी दलका नेताहरू, मानव अधिकार कर्मी र सुरक्षा क्षेत्रका जानकारहरूले आयोगको प्रतिवेदनमाथि विभिन्न कोणबाट प्रश्न उठाएका छन्। आयोगको प्रतिवेदन बुधबार सार्वजनिक भएको थियो, जसमा जेएनजी आन्दोलनका क्रममा राज्य संयन्त्रबाट गम्भीर मानवाधिकार उल्लंघन भएको ठहर गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानवाधिकार हननकर्ताका रूपमा दोषी ठहर गरेको छ। यसै गरी सत्तारूढ़ रासोपा सभापति रवि लामिछाने सहित डेढ़ दर्जन सांसदहरूलाई पनि कार्यवाही सिफारिश गरेको छ। मानवाधिकार आयोगका सहायक प्रवक्ता श्याम बाबु काफ्रेले 3 महिनाभित्र प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने व्यवस्था रहेको बताउनु भएको छ। प्रतिवेदन कार्यान्वयन गर्न सरकार संवैधानिक रूपमा बाध्य रहने उहाँले बताउनुभयो। सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा सरकारले 2 महिनाभित्र कारणसहित आयोगलाई जवाब दिनुपर्ने कानूनी व्यवस्था रहेको उहाँको भनाइ छ। यदि सरकारले कार्यान्वयनमा समस्या भएको जानकारी पठाउँछ भने आयोगले पुनर्विचार गर्न सक्छ। नयाँ तथ्य आएमा त्यसअनुसार निर्णय हुन सक्छ, तर सरकारले कुनै प्रतिक्रिया नपठाए आयोगले सिफारिश कार्यान्वयन प्रक्रियामा गएको ठान्छ, उहाँले भन्नुभयो।
3: सहकारी व्यतिथिमा विभागको पूर्व नेतृत्व समेत जिम्मेवार, कार्यवाही गर्न जाँचबुझ आयोगको सिफारिश शीर्षकमा अभियान दैनिकमा खबर छापिएको छ। सहकारी क्षेत्रमा देखिएका व्यतिथि जाँचबुझ आयोगले सहकारी विभागका 5 जना पूर्व रजिस्ट्रार सहित दर्जनौ कर्मचारीमाथि अनुसन्धान गरी कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ। सहकारी संस्थाको दर्तादेखि कार्यक्षेत्र विस्तार, सेवा केन्द्र संचालन र संस्था एकीकरणसम्मका निर्णयमा गम्भीर लापरवाही भएको औल्याउँदै आयोगले अनुसन्धान गरी आवश्यक कानूनी कार्यवाही अघि बढ़ाउन सिफारिश गरेको हो। आयोगले विभागका पूर्व रजिस्ट्रार डाक्टर टोकराज पाण्डे, झलकराम अधिकारी, रूद्रप्रसाद पण्डित, लीला प्रसाद शर्मा र सुदर्शन प्रसाद ढकाललाई कानूनी कार्यवाही गर्न सुझाएको छ। त्यसै गरी पूर्व उपरजिस्ट्रार शशिकुमार लम्साल, सुरेन्द्र प्रसाद पौडेल, खिमानन्द आचार्य, धनगढ़ी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार गोकुल प्रसाद बोहरा सहित विभागका शाखा अधिकृत, कानून अधिकृत र अन्य सम्बन्धित कर्मचारीमाथि पनि अनुसन्धान गर्नुपर्ने आयोगको सुझाव छ। आयोगका अनुसार सहकारी संस्थाको दर्ता गर्दा सम्भाव्यता अध्ययन, आवश्यकता मूल्यांकन, वित्तीय क्षमता परीक्षण र पूर्वाधार तयारीको ठोस विश्लेषण नै नगरी देशभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिइएको थियो। यसले सहकारीको संख्या न त बढ़ायो तर नियमन र निगरानी कमजोर बन्दा संकट झनै गहिरिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार 44 सहकारीको दर्ता, 35 सहकारीको शाखा कार्यालय तथा सेवा केन्द्र विस्तार, 19 सहकारीको कार्यक्षेत्र विस्तार तथा 10 वटा संस्था एकीकरणका निर्णयमा संलग्न पदाधिकारी तथा कर्मचारीलाई जिम्मेवार ठहर गर्दै कार्यवाही सिफारिश गरिएको हो।
2: उच्च शिक्षाका नाममा पूँजी पलायनको जोखिम शीर्षकमा हिमालय टाइम्समा खबर छ। पछिल्लो समय उच्च शिक्षाका नाममा विदेश पलायन बढ़दै गएको छ। स्वदेशमा शिक्षा झन महँगो हुँदै गएपछि शिक्षाका नाममा विदेशनीलाई थप बल पुगेको देखिन्छ। नेपालका निजी शैक्षिक संस्थाहरू सर्वसाधारणको पहुँचमा छैनन्, त्यसैले प्रारम्भिक शिक्षा सकी नसकी पूरा गर्ने र उच्च शिक्षाका लागि विदेशिने लहर नै चलेको देखिन्छ। एकातिर महँगो शिक्षा र अर्कोतिर अध्ययनपछि रोजगारी नपाउने समस्याका कारण उच्च शिक्षा अध्ययन वा रोजगारीका नाममा युवा विदेश पलायन बढ़ेको हो। सोही कारण पनि नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना भएको आरोप लाग्दै आएको छ। सरकारको गलत शिक्षा नीतिका कारण शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्न बाध्य हुनु परेको शिक्षा सेवीहरूले स्वीकार्छन्। एकातिर ठूलो शिक्षित जनशक्ति बेरोजगार छ भने अर्कोतिर रोजगारदाता निजी क्षेत्रले दक्ष जनशक्ति अभाव रहेको भन्दै विदेशी कामदार प्रयोग गरिरहेको अवस्था छ। बढ़दो युवा पलायनले सबै क्षेत्रमा जनशक्ति पनि अभाव हुँदै गएको छ। निजी क्षेत्र मात्र नभए कतिपय सरकारी निकायमा समेत दक्ष जनशक्तिको खडेरी छ। नेपालको कुल कारस्थ उत्पादन जीडीपीमा कृषि उद्योग लगायतको योगदान घट्दै जानुको एउटा कारण सम्बन्धित क्षेत्रको दक्ष जनशक्ति अभाव पनि भएको बताइएको छ। नेपालमा प्रतिवर्ष करिब 5,00,000 व्यक्ति श्रम बजारमा थपिने र उक्त जनशक्ति उच्च शिक्षा वा वैदेशिक रोजगारीका नाममा विदेशिने गरेको विज्ञहरू बताउँछन्। उच्च शिक्षाका नाममा विदेशिनु चिन्ताको विषय नभए पनि उच्च शिक्षाका नाममा विदेशमै स्थायी बसोबासको प्रबन्ध मिलाएर स्वदेशमा रहेको आफ्नो सबै पैतृक सम्पत्ति बिक्री गरेर विदेश लैजाने प्रवृत्तिले नेपालमा ठूलो मात्रामा पूँजी पलायन खतराको संकेत देखाएको छ। घर जग्गा कारोबारमा मन्दी आउनु र नेपालमा लगानी विस्तार हुन नसक्नु पनि सोही पूँजी पलायन नै मुख्य कारण हुन सक्ने अनुमान गरिएको छ।
3: सरकारले बहुमत शेयरधनीले अल्पसंख्यक शेयरधनीको हित विपरीत गर्न सक्ने कार्यको नियमन गर्नेदेखि सार्वजनिक कम्पनीहरूमा हुने भ्रष्टाचार अनियमितता तथा गलत कार्यलाई नियन्त्रण गर्न गोप्य सूचना प्रणाली लागू गर्ने गरी नयाँ कम्पनी ऐन बनाउने तयारी गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौजूदा कम्पनी ऐन 2063 संशोधन गर्नुपर्ने करिब एक दर्जन कारण प्रस्तुत गर्दै नयाँ कम्पनी ऐनको विधेयकको अवधारणा पत्र तयार पारी बिहिबार सार्वजनिक गरेको हो। 2063 सालमा बनेको ऐनले हालको बदली